0: 청.
1: 8 स्थानीय तहमा अझै पुगेन सडक शीर्षकमा गोरखापत्र खबर लेख्छ। देशभरका 753 स्थानीय तहमध्ये 8 स्थानीय तहको केन्द्रसम्म अझै पनि कच्ची सडक समेत पुग्न सकेको छैन। पहाड़ी भौगोलिक विकटता, कड़ा चट्टान, सरकारको सीमित साधन र स्रोतका कारण ती स्थानीय तहमा कच्ची सडक सञ्जालले जोड्न कठिन भएको हो।

0: नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। सरकारले सामाजिक सञ्जाल सहित कुनै पनि माध्यमबाट व्यक्तिको प्रतिष्ठामा हानि पुग्ने गरी अपमानजनक झुटा वा आधारहीन सामग्री सम्प्रेषण गर्न नहुने जनाएको छ। यस्तो कार्य गरेमा कानून बमोजिम सजाय हुने सरकारले स्पष्ट पारेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आफ्नो कानूनबारे जान्नुहोस् अभियान अन्तर्गत मानहानि तथा गाली बेइज्जती सम्बन्धी कानूनी प्रावधानबारे सर्वसाधारणलाई सचेत गराउन सन्देश जारी गरेको छ।
2: दूरसञ्चार सेवा प्रदायक एनसेल लिमिटेडको शेयर बिक्री सम्बन्धी पछिल्लो सम्झौता यथास्थितिमा स्वीकार गर्न नहुने सरकारकै छानबिनले देखाएको छ। उक्त शेयर खरिद बिक्रीका लागि दुवै पक्षले निवेदन दिनुपर्नेमा नदिएको, शेयर खरिद बिक्री गर्नु अघि स्वीकृति लिनुपर्नेमा नलिएको जस्ता कारण देखाई सम्झौता स्वीकार गर्न नहुने अध्ययनको सुझाव छ।
1: रौतहटको बौद्धी माई नगरपालिकाले आइतबारको विदा खारेज गरेको छ। नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय आइतबार पनि खुल्ने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीले जानकारी दिनुभएको छ। संघीय सरकारले प्रत्येक हप्ता शनिबार र आइतबार दिँदै आएको सार्वजनिक विदा कटौती गर्दै नगरपालिकाले आफ्नो मातहतका कार्यालयहरूमा आइतबार पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको उहाँले बताउनु भएको छ।
2: नेपाल वैदेशिक रोजगार व्यवसाय संघ म्यान पावरले वैदेशिक रोजगारीमा जाने श्रमिकका सबै काम छोडेर सोमबारदेखि वैदेशिक रोजगार विभागमा धरना दिँदै आएका छन्। म्यान पावरले मलेसिया र खाडीका देशका लागि तोकेको न्यूनतम लागत शुल्क 10,000 रुपैयाँ गन्तव्य देशबाट महँगो तिरेर ल्याएको मागपत्रमा श्रमिक पठाउन नसक्ने भएकाले श्रमिकले विदेशमा कमाउने एक महिनादेखि दुई महिनाको पारिश्रमिक बराबरको शुल्क तोक्नुपर्ने भन्दै सोमबारदेखि विभागमा धरना दिन थालेका हुन्।
1: ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानून बमोजिम पाउनुपर्ने 50% भाडा छुट र कम्तीमा दुई वा आरक्षित सिटको व्यवस्था प्रभावकारी कार्यान्वयन गराउनु पर्नेमा जोड दिएको छ। ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 दफा 9 ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिक स्थलमा आवश्यक सेवा सुविधा र सहयोग प्रदान गर्नु सबैको कर्तव्य हुने व्यवस्था छ।
2: ग्लोबल आईएमई ब्याङ्कले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ। ब्याङ्कले सार्वजनिक गरेको उक्त विशेष योजना अनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले ब्याङ्कको आधारभूत न्यूनतम 5% प्रिमियम थपेर कर्जा पाउनेछन्।
1: विशेष अदालतले उद्योगी शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, न्यायाधीशहरू हेमन्त रावल र विदुर कोइराला इजलासले गोल्छालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। मंगलबार अदालतमा हाजिर भएका गोल्छालाई 1 करोड रुपियाँ धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको हो।
2: अब शेयर बजार 3 कारोबार दिन घटेको नेप्से परिसूचक मंगलबार भने स्थिर भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार मंगलबार नेप्से परिसूचक 0.79 अङ्कले बढेर 2641.85 अङ्कमा बन्द भएको हो।

0: विद्युत सेवा दिस होम
1: डिश होम खुशी को कनेक्शन
2: यो हो नेपाली रेडियो
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेश को खबर। दक्षिण अमेरिकी मुलुक कोलम्बिया को पश्चिमी क्षेत्र में शक्तिशाली भूकंप जाँदा 175 जना को मृत्यु भएको छ भने सयौं बेपत्ता भएका छन्। भूकंप में 600 भन्दा बढी मानिस घाइते भएका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स ले जनाएको छ। उद्धार कर्मीहरूले भत्किएका भवन में फसेका मानिसहरूको खोजी गरिरहेका छन्।
5: अब खेल र खेलाडीका खबर। जापानमा हुने 20औं एसियाली खेलकुद एसियाडमा प्रतिस्पर्धाका लागि नेपालबाट प्रतिनिधित्व गर्ने 4 खेलका खेलाडी भारत र चीनमा तयारी गरिरहेका छन्। 22 खेलमा 136 जना खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै व्यक्तिगत र समूह खेलमा 20औं एसियाडमा सहभागी हुँदैछन्।
4: अब विचार विश्लेषणको पालो। प्रदेश आवश्यकता अतिरिक्त आधार शीर्षकमा खिमलाल देवकोटाको विचार कान्तिपुर दैनिकले छापेको छ। अघिल्लो आलेख प्रदेश खर्चिलो र औचित्यहीन छन्। श्रावण 10 तीन तहको कुल खर्चमा प्रदेश सरकारको प्रशासनिक भारत लगायत संघीय मुलुकहरूले अति केन्द्रीकरण क्षेत्रीय असन्तुष्टि विविधता र शक्ति सन्तुलनका समस्या समाधान गर्न प्रदेश सरकारलाई संवैधानिक रूपमा सशक्त बनाई अधिकार बाँडफाँड गरे। नेपालले प्रदेश संरचना निर्माणमा यी अनुभव लगायतलाई आधार बनाउन सक्छ। तर नेपालमा संघीयताको माग 7 भन्दा पुरानो हो र नेपाली संघीयताको जगको बेगले ऐतिहासिकता छ भन्ने बुझ्नुपर्छ। यसका लागि मधेसी आदिवासी जनजाति लगायतका सीमान्तकृत समुदायको लामो संघर्ष रगत र पसिना बगेको छ। यस यथार्थलाई व्यवस्था गर्नु मुलुकलाई पुनः द्वन्द्व र दुर्घटनातर्फ धकेल्नु हो। त्यसैले यस्तो प्रयास कसैबाट पनि नहोस्।
5: द्रुत डिजिटल प्रशासन शीर्षकमा टीकाराम आचार्यको विचार गोर्खा पत्रमा छापिएको छ। प्रशासनमा डिजिटलाइजेसन आधुनिक शासन प्रणालीको निर्विकल्प र अनिवार्य मार्ग हो। देशभरि भरपर्दो गुणस्तरीय र सुलभ ब्रोडब्यान्ड इन्टरनेट र महामार्ग अप्टिकल फाइबरको भौतिक पूर्वाधार विस्तार गर्नुपर्छ। नागरिक तहमा डिजिटल साक्षरता अभियान चलाउनु पर्दछ। अभियान चलाउनु र सरकारी कर्मचारीलाई आधुनिक प्रविधि मैत्री सिप र समय सापेक्ष तालिम दिनु उत्तिकै आवश्यक छ। डाटा सुरक्षा र डिजिटल हस्ताक्षरलाई अनिवार्य रूपमा लागू गर्दै साइबर सुरक्षाको प्रणालीलाई अझ सुदृढ बनाउनुपर्छ। सरकारी सेवालाई पूर्ण रूपमा बिचौलिया मुक्त कागजविहीन र झ्यालविहीन बनाउन सक्दैनौ तबसम्म नेपालको सार्वजनिक प्रशासनमा डिजिटलाइजेसनको मार्गचित्र पूर्ण रूपमा कार्यान्वयनमा जान सक्दैन। तसर्थ जेन्जी पुस्ताको आन्दोलनको भावनालाई सम्बोधन गर्न र विश्व परिवेशमा आएको रूपान्तरित परिवेशलाई आत्मसात गर्न नेपालको शासकीय व्यवस्था तथा प्रशासनिक संयन्त्रमा डिजिटलाइजेसनको पूर्ण कार्यान्वयन हुन अनिवार्य देखिन्छ।
4: हौस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खिमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
2: होल बॉडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 0656-8853-5189-53।
3: इस समय सूचक का साथ
4: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन CMC हॉस्पिटल को ठीक अगाड़ी। संपर्क 0556-5569-53, 98550-77061 र 98550-77053।
2: 24 घंटा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556-4493-4540 98550-26440।
5: It's 6 o'clock. अहिले 6 बजेको छ।
6: सुप्रभात, काया कहिरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कहिरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न FM रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
7: आज 2083 साल साउन 27 गते बुधबार, सन् 2026 अगस्त 12 तारिक साउन कृष्ण पक्षको औंसी तिथि, आज युवा दिवस।
8: काया कैरन का साथमा
9: किसान पाइप प्रोडक्ट्स प्राली,
8: राष्ट्र कुसान किसान,
9: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
6: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
7: निजामती विधेयकको मस्यौदा 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको प्रावधान राखेर टुङ्ग्याइँदै 2 सचिवको राजीनामा स्वीकृत। रासोपासँग झण्डै 2/3 सांसद हुँदा पनि सदनमा कोरम पुगेन।
6: सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप र औषधिको अभाव, अघिल्लो हप्ता आपूर्ति भएको रेबिज विरुद्धको खोप वितरण हुन बाँकी।
7: जलवायु परिवर्तनको असर भोग्दै हुर्किएका युवाहरू भविष्यमा पनि थप समस्या भोग्नु पर्ने जोखिममा, समस्यासँगै त्यसभित्रको अवसरलाई पनि पछ्याउनु पर्नेमा जोड।
10: हामीले एउटा यस्तो पुस्ता चाहिँ निर्माण गर्नुपर्छ जसले क्लाइमेट चेन्जलाई चाहिँ डरलाग्दो विषयको रूपमा मात्रै होइन, ट्रान्सफर्मेसनको अवसरको रूपमा पनि हेर्न सकोस्।
6: जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका 3 रिएक्टर बन्द, प्लान्टको सुरक्षा, कर्मचारी र वातावरणमा कुनै असर नपरेको EDF को दावी।
7: र 11 MBC इन्टरनेसनल टेक्वान्डो च्याम्पियनसिपमा नेपाली खेलाडीलाई 4 स्वर्ण पदक।
11: विगत 26 वर्षदेखि कृषि तथा
12: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
13: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
12: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
14: यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
2: बाछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालन का लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौ।
1: माडी का लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855563172 र 9845512200 छ।
2: तपाईको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
14: ओहो ल ल ल क्यामेराम्यान खसेछ हेत तेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस पनि छैन ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
15: पर्ख दीपक
14: किन
15: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई।
14: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
16: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ।
6: कर्म मस्यौदाको छ यसो गरिँदा हजारौं कर्मचारी सेवाबाट विदा हुने अवस्था बन्ने छ। श्रोतहरूले 3055 प्रावधान ऐनमा राख्ने गरी मस्यौदालाई कानून मन्त्रालयले टुङ्गो लगाएको बताएका छन्। तर त्यसको औपचारिक पत्र सामान्य प्रशासन मन्त्रालयमा आइ नसकेको सामान्य प्रशासन सचिव मदन भुजेलले बताउनु भएको छ। यद्यपि कानून मन्त्रालयले मस्यौदा उप रायसहितको प्रतिवेदन नपठाउँदै सामान्य प्रशासनले हिजो अर्थ मन्त्रालयमा विधेयकको मस्यौदा रायका लागि पठाएको छ। अर्थमा पठाइएको मस्यौदामा 3055 व्यवस्था थिएन। अहिले यो प्रावधान सहित रायका लागि अर्थमा पठाइएको हो। अर्थबाट सहमति प्राप्त भएपछि मस्यौदा टुङ्ग्याएर मन्त्री परिषदमा पठाउने तयारी छ। 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको प्रावधान राखेर टुङ्ग्याइँदै निजामती विधेयकको मस्यौदा शीर्षकको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच निजामती सेवामा 30 वर्षभन्दा बढी सेवा अवधिलाई निवृत्ति भरण गणनामा समेट्ने तयारी भइरहँदा थप 2 सचिवले राजीनामा दिएका छन्। संचार मन्त्रालयका सचिव डाक्टर कमल प्रसाद पोखरेल र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव बाबुराम अधिकारीले राजीनामा दिनुभएको हो। हिजो बसेको मन्त्री परिषद बैठकले दुवैको राजीनामा समेत स्वीकृत गरेको छ। अधिकारी केही दिनपछि अवकाश हुँदै हुनुहुन्थ्यो भने पोखरेलको कार्यकाल 1 वर्ष बाँकी थियो। 30 वर्षभन्दा बढी सेवा गरिसकेका कर्मचारीले विद्यमान व्यवस्था अनुसार प्राप्त हुने सुविधा सुरक्षित गर्न राजीनामा दिन थालेका हुन्। संघीय निजामती सेवा विधेयकमा 30 वर्ष सेवा अवधि र 55 वर्ष उमेर हद लागू गर्न कानून मन्त्रालयले सहमति दिएसँगै पुनः कर्मचारी वृत्त तरङ्गित भएको खबर र 2 सचिवले राजीनामा दिएको खबर अन्नपूर्ण पोस्टले छापेको छ।
7: राष्ट्रिय स्वतन्त्र पार्टीसँग प्रतिनिधि सभामा झण्डै 2/3 बहुमत सांसद छन् तर सभामा 1/4 जुटाउन पनि नसकेपछि कोरम नपुगेर बैठक नै स्थगित गर्नु परेको छ। हिजोको बैठकमा उद्योग मन्त्री गौरी कुमारी यादवले खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तावमा राति 8:15 छलफल भएको थियो। छलफल सकिएर निर्णयार्थ प्रस्तुत गर्ने बेला गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भयो। सांसदहरू हाजिर गरेर टाप कस्ता यस्तो अवस्था निम्तिएको हो। बैठक स्थगित हुँदा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत हुन सकेन। प्रस्ताव स्वीकृत भएको भए विधेयकमा सांसदहरूले संशोधन दर्ता गराउन 72 घण्टाको समय पाउने थिए। अब यो प्रस्ताव भदौ 1 बस्ने बैठकमा मात्रै अगाडि बढ्नेछ। फागुन 21 निर्वाचनबाट रासोपाले 2/3 प्राप्त गरेपछि प्रतिनिधि सभामा गणपूरक संख्या नपुगेको हिजो पहिलो पटक हो। संविधानको धारा 94 अनुसार प्रतिनिधि सभामा गणपूरक संख्या पुग्न 69 सदस्य उपस्थित हुनुपर्छ। हिजो 61 सांसद मात्रै उपस्थित थिए। संसद सचिवालयका अनुसार हिजोको बैठकमा सुरुवातमा 220 भन्दा बढी सांसद उपस्थित थिए।
6: सरकारले लामो समयसम्म खरिद प्रक्रिया अघि नबढाउँदा सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप औषधि र स्वास्थ्य सामग्रीको चरम अभाव देखिएको छ। औषधि नभएकै कारण सर्पले टोकेका बिरामीको ज्यान समेत जोखिममा परेको छ। गर्भवती सुत्केरी तथा किशोरीका लागि रक्त अल्पता कम गर्न दिइने अत्यावश्यक आइरन चक्की समेत महिनौदेखि सरकारी स्वास्थ्य संस्थाहरूमा छैनन्। यसअघि महिनौसम्म देशव्यापी रूपमै अभाव रहेको रेबिज विरुद्धको खोप गएको हप्ता अन्त्यतिर मात्र आपूर्ति गरिएको छ। बागमती प्रदेशको अधिकांश सरकारी स्वास्थ्य संस्थामा सर्पदंशको औषधि र आइरन चक्की नभएको महिनौ बितिसकेको छ। केन्द्र सरकारले आपूर्ति गर्न नसकेपछि अन्य प्रदेश सरकार र पालिका तहले आफै खरिद गरेर आइरन चक्की बाँडे पनि पर्याप्त रूपमा उपलब्ध गराउन नसकिएको उनीहरूको भनाइ छ। सर्पदंशको औषधि अभाव भने सबै प्रदेशमा रहेको छ। सरकारी स्वास्थ्य संस्थामै अत्यावश्यक खोप र औषधिको अभाव शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच उपकरण खरिदमा करोडौं खर्च गर्ने तर सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन र मर्मसम्भारमा ध्यान नदिने सरकारी प्रवृत्तिले करोडौंका स्वास्थ्य उपकरणहरू गोदाममै थन्किएका छन्। प्रयोग बिनै बिग्रिए करोडौंका स्वास्थ्य उपकरण शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
7: नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 दुई पाङ्डे र चार पाङ्डे गाडीका 48 नयाँ मोडल सार्वजनिक गरिएको छ। हिजो काठमाडौँको ब्रिकुटी मण्डपमा शुरू भएको एक्सपोका 53 स्टलमा विभिन्न ब्रान्डका 55 मोडल राखिएको छ। नेपाल अटोमोबाइल इम्पोर्ट्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाको आयोजनामा एक्सपो शुरू भएको हो। एक्सपोमा केही नयाँ मोडल आज पनि सार्वजनिक गरिँदैछ। आयोजकका अनुसार एक्सपोमा दुई पाङ्डे चार पाङ्ग्रे कमर्सियल भेहिकल इलेक्ट्रिकल तथा हाइब्रिड मोबिलिटी सोल्युसन प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी उत्पादन समेटिएको छ। एक्सपोमा बुकिङ गर्ने ग्राहकलाई छुट अफर दिइएको छ। दुई पाङ्ग्रे कार र यात्रुवाहक बसमा यो अफर लागू गरिएको छ। तातोपानी नाका बन्द हुँदा एक्सपो मा सोकेस गर्न चीनबाट ल्याउन लागेका गाडी बाटोमै रोकिएकाले केही स्टलहरू भने खाली नै छन्। यसैबीच नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 पहिलो दिनमै उत्साहजनक उपस्थिति रहेको छ। बिहान 11 बजेदेखि शुरू भए 1 बजेदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको प्रदर्शनीको पहिलो दिन 29,000 भन्दा बढी अवलोकनकर्ताले भ्रमण गरेको आयोजकले जनाएको छ।
6: काया कैरनमा जलवायु परिवर्तनको असर अनि युवा पुस्तालाई अबका अवसर बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
18: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
17: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
18: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
19: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
20: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
19: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
21: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
18: फोन 056-494-333 493-555। एनबीएल सर्वसुलभ आवास कर्जा
22: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
18: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
22: विशेषताहरू: रु 2 करोडसम्मको कर्जा सुविधा,
18: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
22: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
22: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
22: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले निजामती विधेयकको मस्यौदा 30 वर्ष सेवा र 55 वर्ष उम्मेद हदको प्रावधान राखेर टुङ्ग्याइँदै दुई सचिवको राजीनामा स्वीकृत, रासोपासँग झण्डै दुई तिहाई सांसद हुँदा पनि सदनमा कोरम पुगेन, सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप र औषधिको अभाव, अघिल्लो हप्ता आपूर्ति भएको रेबिज विरुद्धको खोप वितरण हुन बाँकी, नाइमा एक्सपोमा पहिलो दिन हिजो 29,000 गरे अवलोकन लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर। उच्च शिक्षा अध्ययनका लागि नेपालबाट विदेशीने विद्यार्थीको संख्या पछिल्लो 6 वर्षमा तीव्र रूपमा बढेको छ। कोरोना महामारीका बेला केही वर्ष घटे पनि त्यसपछिका दिनमा विद्यार्थी विदेशीने क्रम झनै तीव्र बनेको सरकारी तथ्याङ्कले देखाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाबाट जारी नो अब्जेक्सन सर्टिफिकेट NOC को तथ्याङ्क हेर्दा आर्थिक वर्ष 2077-78 2082-83 सम्म 548,717 जनाले विश्वका 83 देशमा अध्ययनका लागि एनओसी लिएका छन्। यही अवधिमा नेपालबाट शिक्षाका लागि 5,56,68 करोड रुपियाँ बाहिरिएको सरकारी तथ्याङ्क छ। यसले युवा पुस्तामा पढाइसँगै कामको अवसरका लागि पनि विदेशीने लहर बढ्दै गएको देखाउँछ। 5.5 लाख विद्यार्थीसँगै बाहिरियो 5.5 खर्ब शीर्षकको खबर नागरिकमा छ।
6: फेरि पनि युवाकै प्रसङ्ग, आज अन्तर्राष्ट्रिय युवा दिवस, फरक परिवेश साझा आकांक्षा भन्ने मूल नाराका साथ मनाइँदैछ। आजको नाराले युवाहरू फरक भूगोल, फरक समुदाय, फरक आर्थिक अवस्था र फरक सामाजिक परिवेशमा हुर्किएका हुन सक्छन्, तर सम्मानपूर्ण जीवन, अवसर, सहभागिता र राम्रो भविष्यप्रतिको उनीहरूको आकांक्षा धेरै हदसम्म साझा हुन्छ भन्ने महत्त्वपूर्ण सन्देश दिएको छ। जलवायु परिवर्तनले ती आकांक्षाहरू हासिल गर्ने यात्रालाई अझ चुनौतीपूर्ण बनाएको छ, तर यही चुनौतीले युवालाई नवीनता, नेतृत्व र रूपान्तरणको अवसर पनि दिएको छ। थप जानकारी सहित साथी भजेन्द्र बस्नेत।
4: सन् 2000 को शुरूआती वर्षहरूमा नेपालमा पनि चर्चा बढेको जलवायु परिवर्तनको असर पछिल्ला वर्षहरूमा चर्को रूपमा भोग्न थालिएको छ। अहिले जलवायु जन्य विपद सहित कृषि, स्वास्थ्य लगायतमा प्रत्यक्ष असर देखिन थालेको छ। जलवायु जन्य जोखिमको चर्चासँगै हुर्किएको पुस्ता अहिले समस्या भोग्ने वर्गमा परेको छ भने यो पुस्ता भविष्यमा जलवायु परिवर्तनको असर धेरै सहनुपर्ने पुस्ता बन्दैछ। समस्या बढिरहेकोले यो विषयलाई हरेक कामसँग जोड्न थाल्नुपर्ने जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत युवा प्राप्ति गर्तौला बताउनुहुन्छ।
10: हजुरले स्कुलमा पढाउनुहुन्छ भने क्लाइमेट लिटरेसी भनेर आफ्नो स्टुडेन्ट्सहरूलाई त्यो ज्ञान बाँड्नुहोस्। रिसर्चर हुनुहुन्छ भने त्यही अनुसारको एभिडेन्स बनाउनुहोस्। बिजनेस गर्नुहुन्छ भने आफ्नो बिजनेसलाई ग्रिनतर्फ कसरी लैजाने भन्ने कुराहरू अगाडि बढाउनुहोस्। आर्टिस्ट हुनुहुन्छ अथवा कम्युनिकेसनतिर पनि काम गर्नुहुन्छ भने चाहिँ आफ्नो श्रोताहरूलाई क्लाइमेट स्टोरीहरू सुनाउन सकियो होइन। जलवायु कार्यको चाहिँ एउटै बाटो हुँदैन, त्यसैले अब आफ्नो सिपबाट सुरु गर्नु पर्यो अनि आफ्नो समुदायमा सुरु गर्नु पर्यो।
4: युवा आफैले आफ्नो व्यवसाय वा काममा जलवायु परिवर्तनको असर बुझेर त्यसमा अवसर खोज्ने र समस्या समाधानका उपायहरू पहिल्याउने काम गर्न सक्छन्। यसै गरी सरकारी निकाय वा संघ संस्थाहरूले पनि जानकारी मात्र दिने भन्दा यो समस्याको समाधान गर्ने मुख्य वर्गको रूपमा व्यवहार गर्नुपर्ने जलवायु परिवर्तनकै क्षेत्रमा कार्यरत आयुष्मा अरियालको भनाइ छ।
23: मिनिङफुल पार्टिसिपेसन चाहिँ त्यति बेला हुन्छ जब चाहिँ युवाले चाहिँ समस्याको पहिचानदेखि सल्युसन के हो त भनेर डिजाइन गर्ने र त्यसलाई इम्प्लिमेन्टेसनसम्मको भूमिकामा चाहिँ आउन सक्छन्। यसकै कुरा गर्दा चाहिँ सरकारले चाहिँ युवालाई पोलिसी डायलगहरू, लोकल डिसिजन मेकिङमा चाहिँ वास्तविक स्पेस दिनुपर्छ जस्तो मलाई लाग्छ। त्यस्तै गरी विकास संस्थाहरूले चाहिँ युवाहरूका लागि प्रोग्रामहरू बनाउने मात्र होइन युवाहरूसँगै त्यो प्रोग्राम डिजाइन पनि गर्नुपर्छ जस्तो लाग्छ। त्यसै गरी युनिभर्सिटीहरूले चाहिँ आफ्नो क्लासरुममा मात्र सीमित नभइकन चाहिँ क्लास र कम्युनिटी बिचको जुन ग्याप छ त्यो पनि घटाउनुपर्छ जस्तो चाहिँ लाग्छ। जसरी जुन चाहिँ रिसर्च, फिल्ड वर्क र कम्युनिटी एक्सनलाई जोडेर चाहिँ गर्न सकिन्छ र त्यसै गरी सिभिल सोसाइटी अर्गनाइजेसनहरूले चाहिँ युवालाई नयाँ आइडिया टेस्ट गर्न र नेतृत्व गर्न चाहिँ एउटा स्पेस दिनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ।
4: विश्वव्यापी रूपमा असर गरिरहेको यो समस्याबाट नेपाल अछुतो रहने कुरै भएन। हिमाल सहितका भौगोलिक विविधताका कारण समस्या अझै बढी सहनु पर्ने पनि हुन सक्छ। अबको पुस्ता यो समस्यासँगै बाँच्नुपर्ने भएकाले यसलाई समस्याका रूपमा मात्र नभई अवसर सिर्जना गर्ने अवस्थाका रूपमा पनि लिन सक्नुपर्ने क्लाइमेट एक्सन नेपालमा कार्यरत प्राप्ति गर्तौलाको भनाइ छ।
10: हामी युवाहरूलाई चाहिँ तिमी भविष्य हौ भनेर मात्र हेर्नुभन्दा पनि भविष्य पनि हौ र तिमी आज पनि त्यति नै महत्त्वपूर्ण छौ भनेर चाहिँ त्यो नरेटिभ चाहिँ सुरु गर्नु। हामीले एउटा यस्तो पुस्ता चाहिँ निर्माण गर्नुपर्छ जसले क्लाइमेट चेन्जलाई चाहिँ डरलाग्दो विषयको रूपमा मात्रै होइन ट्रान्सफर्मेसनको अवसरको रूपमा पनि हेर्न सकोस् अनि यस्तो पनि नेपाल होस् जहाँ चाहिँ मानिस र प्रकृतिहरू दुवै चाहिँ रेजिलियन्ट हौ। हामीलाई त्यो रेजिलियन्स चाहिँ सबैको लागि अनि सम्मानजनक होस् भन्ने चाहिँ लाग्छ।
4: जलवायु कार्य सधैँ ठुलो परियोजनाबाट मात्र सुरु हुनुपर्छ भन्ने छैन। यसको सुरुवात एउटा विद्यालयबाट हुन सक्छ, एउटा खेतबाट हुन सक्छ, एउटा परिवारले स्वच्छ ऊर्जा अपनाउने निर्णयबाट हुन सक्छ, एउटा महिलाले हरित उद्यम सुरु गर्ने प्रयासबाट हुन सक्छ, एउटा समुदायले जैविक विविधता जोगाउने अभियानबाट हुन सक्छ, वा युवाले नदी र वातावरण जोगाउन सुरु गरेको एउटा सानो स्थानीय पहलबाट पनि हुन सक्छ। तर यो विषयमा युवा सचेत र जागरूक चाहिँ हुनै पर्छ।
6: जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत प्राप्ति गर्तौला र आयुष्म हरियालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
13: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
12: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
5: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
8: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9845512206।
5: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
15: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
7: अब बाकी खबर। हातमा स्मार्टफोन स्क्रिनमा शब्द बाण र केही सेकेन्डमै हजारौं लाइक कमेन्ट र शेयर। राजनीतिक दलका नेता हुन् वा पब्लिक फिगरहरू जसको दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ सामाजिक सञ्जाल। एउटै प्लेटफर्ममा बढ्दो छ शब्दको आक्रमण र प्रति आक्रमण। एउटै सामाजिक सञ्जालमा दुई संसार छन्। एकातिर कटाक्ष आरोप गाली प्रतिशोध चरित्र हत्या भइरहेको छ जसको उजुरी लिएर दिनहुँ झण्डै 100 पीडितहरू नेपाल प्रहरीको साइबर ब्युरोमा पुग्ने गर्छन्। त्यस्तै अर्कोतर्फ सहयोग रक्तदान उद्धार उपचार जनचेतना नागरिक अभियान र हराएका मानिसको खोजीका लागि समेत सञ्जालकै उपयोग भइरहेका छन्। नेपाल प्रहरी साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार सामाजिक सञ्जालको दुरुपयोग भन्दा सदुपयोग भन्दा दुरुपयोग बढ्दै गएको छ। सामाजिक सञ्जाल दुरुपयोगको माध्यम मात्र होइन फेसबुक एक्स ट्विटर टिकटक जस्ता प्लेटफर्मबाट सकारात्मक सामाजिक काम पनि गर्न सकिन्छ। त्यस्तै सामाजिक सञ्जालले सहयोग जुटाउने डिजिटल पुलको काम गर्न सक्छ। बिरामी विपन्न वा समस्यामा परेका व्यक्तिलाई सहयोगी र दातासँग जोड्न सक्छ। व्यक्तिगत पहलले सामूहिक सहयोगको रूप लिन सक्छ। अभिनव वज्र डाक्टर अनिल बराल लगायतका व्यक्तिको कर्मले यही कुरा देखाउँछ। वरिष्ठ मनोचिकित्सक प्राध्यापक डाक्टर सरोज ओझाका अनुसार वर्षेनी मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ्नुमा सामाजिक सञ्जाल पनि मुख्य कारक हुन्। मानसिक समस्या बढ्नुमा अहिलेको डिजिटल प्रविधि र सामाजिक सञ्जालको अत्यधिक प्रयोग पनि एउटा मुख्य कारण हो। डाक्टर ओझा भन्नुहुन्छ, धेरैजनालाई सामाजिक सञ्जालको प्रयोग कसरी गर्नुपर्छ भन्ने थाहै छैन। यसले गर्दा हाम्रो दिमागमा ठूलो मात्रामा अनावश्यक सूचना मात्र नभई अनावश्यक र नकारात्मक सूचना पनि प्रवेश गरिरहेका छन्। अत्यधिक नकारात्मक सूचनाले मानसिक स्वास्थ्यलाई मन्द विषले झैं बिस्तारै प्रतिकूल प्रभाव पारिरहेको हुन्छ। संवाद हराउँदै कटाक्ष मौलाउँदै शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
6: अब विदेशको खबर। उत्तरी फ्रान्सको एक आणविक ऊर्जा केन्द्रमा जेलीफिसको झुण्ड प्रवेश गरेपछि तीनवटा रिएक्टर बन्द गरिएको छ। ऊर्जा कम्पनी ईडीएफका अनुसार रिएक्टर चिस्याउन प्रयोग हुने पानी तान्ने पम्पमा जेलीफिसको झुण्ड नै अड्किएपछि ती रिएक्टर बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। ईडीएफका अनुसार प्लान्टका तीन रिएक्टर बन्द गरिनुका साथै चौथो रिएक्टरको उत्पादन क्षमता आधा घटाइएको छ। अर्को एक रिएक्टर भने नियमित मर्मत सम्मारको लागि यसअघि नै बन्द गरिएको थियो। अहिले एउटा मात्र पूर्ण क्षमतामा सञ्चालनमा छ। ईडीएफले यो घटनाबाट प्लान्टको सुरक्षा, कर्मचारी तथा वातावरणमा कुनै असर नपरेको जनाएको छ। डनकर्क सहर नजिकै रहेको ग्राम्बिल्स आणविक ऊर्जा केन्द्रमा 900 मेगावाट क्षमताका 6 रिएक्टर छन्। यो पश्चिम युरोपकै ठूलो आणविक ऊर्जा केन्द्र मध्येको एक हो। यसअघि पनि जेलीफिसको झुण्डका कारण यो केन्द्रमा समुद्री पानी तान्ने पम्प बन्द भएपछि रिएक्टरको सञ्चालन अस्थायी रूपमा रोकिएको थियो। फ्रान्सले यस वर्ष अत्यधिक गर्मी र खडेरीका कारण आणविक ऊर्जा उत्पादनमा समस्या झेल्दै आएको छ।
7: अब खेल खबर। दक्षिण कोरियामा भएको 11 एमबीसी इन्टरनेसनल टेक्वान्डो च्याम्पियनसिपमा नेपाली खेलाडीले 4 स्वर्ण पदक जितेका छन्। गएको साउन 21-25 गतेसम्म छुनछनान्दोको ग्योमशान रङ्गशालामा भएको प्रतियोगितामा नेपालका खेलाडीले 4 स्वर्ण जितेका हुन्। प्रेम बहादुर लिम्बूले 40 वर्ष मुनिको सिनियर ए लिग एकल पुम्सेमा स्वर्ण र सीता तामाङले यही उमेर समूहको महिला एकल पुम्सेमा स्वर्ण जितेका छन्। प्रेम बहादुर लिम्बू र सीता तामाङको जोडीले 40 वर्ष मुनिको सिनियर ए लिग युगल पुम्सेमा पनि स्वर्ण जितेका छन्। यसै गरी अस्मिन रावतले 30 वर्ष मुनिको सिनियर ए लिग एकल पुम्सेमा स्वर्ण पदक जितेका हुन्।
6: अब केही खबर संक्षेपमा। बागमती र कर्णाली प्रदेशको केही ठाउँमा गैराती हल्का मात्रै वर्षा भएको छ। हिजोदेखि मनसुन केही कमजोर भई धेरैजसो ठाउँमा पानी पर्न रोकिएको छ भने कतै कतै हल्का वर्षा मात्रै भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गएको 12 घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा 22.8 मिलिमिटर वर्षा मापन भएको छ। आज मधेस, कोशी र बागमतीको तराई भागका थोरै ठाउँ तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका 1-2 ठाउँमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
7: सुनसरी र सिराहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका 4 सरकारले शहीद घोषणा गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सुनसरीका ओम प्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरिएको हो।
6: सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसको आधिकारिकता सम्बन्धी विवादमा पुनरावलोकनका लागि निशा दिएपछि उत्साहित इतर पक्षले विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको कार्य समितिमाथि दबाव बढाउने रणनीति अख्तियार गरेको छ। त्यस अन्तर्गत इतर पक्षले आउँदो 15 महाधिवेशन तथा विशेष महाधिवेशनसँग सम्बन्धित कुनै पनि साङ्गठनिक, प्राविधिक वा नीतिगत कार्यतालिका तत्काल स्थगित गर्न माग गरेको छ। यसैबीच प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँडमा देखिएको लामो अन्योल अन्त्य गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले 5 बुधे विशेष निर्देशन जारी गर्नुभएको छ। ओली र प्रचण्डले सत्ता सहकार्यका लागि साउन 9 तीन बुधे सहमति गरेको झण्डै 3 हप्ता पुग्दा पनि प्रदेशहरूमा सरकार गठन पुनर्गठन तथा विस्तार हुन सकिरहेको छैन।
7: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले झण्डै 35 अर्ब रुपियाँ बराबरको स्मार्ट सेल अर्थात् स्मार्ट टेलिकम घोटाला प्रकरणमा अनुसन्धान सकेर 22 जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनु पर्ने र 96 अर्ब रुपियाँ बिगो दावी गर्नुपर्ने राय सहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको छ। यसै गरी इजरायलको साधारण कृषि र घरायसी केयर गिभरको क्षेत्रमा जाने नेपालीले 1500 देखि 2000 अमेरिकी डलर तिर्नुपर्ने प्रस्तावका विषय छलफल अघि बढेको छ।
6: र पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन्। 41 वर्षीय रोनाल्डो र 32 वर्षीय उनकी प्रेमिका जर्जिना रोड्रिगेजले हिजो पोर्चुगलको काकास्कमा निजी तथा नागरिक समारोह बीच विवाह गरेका हुन्। रोनाल्डोको व्यवस्थापन पक्षका अनुसार विवाह समारोह निकै निजी र पारिवारिक थियो। समारोहमा उनीहरूका 5 सन्तानको समेत उपस्थिति रहेको थियो। रोनाल्डो र रोड्रिगेजका 4 सन्तान छन् भने रोनाल्डोको अघिल्लो सम्बन्धबाट 1 छोरा छन्। काया कैरनमा अब पालो उखानको।
7: साउनका मौरी, फागुनका गाई, चैतका बाँदर क्या फल खाई।
6: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
7: निजामती विधेयकको मस्यौदा 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको प्रावधान राखेर टुङ्ग्याइँदै 2 सचिवको राजीनामा स्वीकृत। रासोपासँग झण्डै 2/3 सांसद हुँदा पनि सदनमा कोरम पुगेन।
6: सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप र औषधिको अभाव। अघिल्लो हप्ता आपूर्ति भएको रेबिज विरुद्धको खोप वितरण हुन बाँकी।
7: जलवायु परिवर्तनको असर भोग्दै हुर्किएका युवाहरू भविष्यमा पनि थप समस्या भोग्नु पर्ने जोखिममा। समस्या सँगै त्यसभित्रको अवसरलाई पनि पछ्याउनु पर्नेमा जोड।
6: जेली फिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका 3 रिएक्टर बन्द। प्लान्टको सुरक्षा, कर्मचारी र वातावरणमा कुनै असर नपारेको एडीएफको दावी।
7: र 11 एमबीसी इन्टरनेसनल टेक्वान्डो च्याम्पियनसिपमा नेपाली खेलाडीलाई 4 स्वर्ण पदक।
6: र अन्त्यमा आजको कार्टुन। रवि मिश्रले बनाउनु भएको कार्टुन संसदमा समेत ग्यास अभावको विषय उठेको अनि सांसदले कविता सुनाएको प्रसङ्गसँग सम्बन्धित छ। यहाँ रासोपाका सांसद जस्तै देखिने आशिका तामाङ कविता सुनाउँदै हुनुहुन्छ अनि एकजनाले भन्दैछन्, वाह, अरूले त फोहोरबाट ग्यास निकाल्ने भन्थे, तपाईँले त ग्यासबाट कविता नै निकाल्नुभयो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
1: नमस्कार। आजको नेपाली बसबाट खिम्बम उपस्थित भइसकेको छु। अहिलेको पछिल्लो नेपालको राजनैतिक अवस्थाको बारेमा पनि हामी चर्चा परिचर्चा गर्दैछौँ र आजको दिनमा बहसमा हामी कुराकानी गर्न चाहन्छौँ। विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीको 2/3 सरकार छ, 2/3 नजिकको सरकार छ। यो सरकारले जनतालाई डेलिभरी दिन्छ, सुशासन दिन्छ, अमन चयन दिन्छ भनेर जनताले जुन किसिमको अपेक्षा गरेका छन्, यो अपेक्षा अनुसार सरकार अगाडि बढ्न सकिरहेको छ कि छैन, आज धेरै प्रश्नहरू यतिखेर उठेका छन्। ग्यासको लाइन छ, बजारमा कालो बजारी छ, किसानहरूले राम्रोसँगले मूल्य पाएका छैनन्, दैनिक खाद्य उपभोग्य वस्तुहरूको मूल्य अचाक्ली वृद्धि भएको छ, इन्धन पेट्रोलियम पदार्थहरूका मूल्य पनि अचाक्ली रूपमा वृद्धि भएका छन्, सहजता छैन, अन्डाको मूल्य बढिरहेको छ। यो यावत कुरामा बजारमा यतिखेर चाहिँ सान्नाटा छाएको छ, तर पनि भर्खरै मात्र मतदान गरेर करिब करिब 4-5 महिना यो सरकार भएको कारणले गर्दाखेरि जनताहरूले अझै धेरै आक्रोश व्यक्त गरिरहेका छैनन्। जनताहरू पर्खर हेरेको अवस्थामा छन्, तर जनताको ढाड सेक्ने काम कालोबजारी र महँगीले भइ नै रहेको स्थिति स्पष्ट छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौँ। अहिले सरकारले खरिद प्रक्रिया अगाडि बढाउन नसक्दा विभिन्न औषधिहरू पाउन छोडिएको छ। सरकारी स्वास्थ्य संस्थामै अत्यावश्यक खोप र औषधिको अभाव देखिएको छ। सर्पदंश विरुद्धको औषधि छैन। महिनौदेखि आइरन चक्की नहुँदा गर्भवती सुत्केरी तथा किशोरी रक्त अल्पताको जोखिम बढ्दै गएको छ। रेबिज विरुद्धको खोप गत साता मात्र आपूर्ति भयो, वितरण हुन बाँकी नै रहेको छ। यी यावत कुराले गर्दाखेरि सरकारले अहिले औषधि खरिद प्रक्रियालाई चाहिँ अगाडि बढाउन सकिरहेको छैन। त्यसैले गर्दाखेरि आजको नेपाली बहसमा हामी चर्चा चर्चा गर्दैछौँ र विशेष परिस्थितिमा चर्चा गर्दैछौँ, किनभने नेपाली बहसमा हामी यी यावत विषयहरूमा खबरदारी गर्ने गर्दछौँ, यस्ता विषयहरू मुद्दाहरूलाई चाहिँ उठाउने गर्दछौँ। आदरणीय श्रोता, नेपाली बहसमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग हामी कुराकानी गर्ने गर्दछौँ र आजको दिनमा सरकार सही बाटोमा छ, सही ट्र्याकमा छ, जनताको भावनालाई बुझेर सरकार अगाडि बढिरहेको छ त आज बहस गर्दैछौँ। र विशेष गरी आदरणीय श्रोता, अहिलेको अवस्थामा अब नेपालमा अर्थतन्त्रको वृद्धि गर्नुपर्दछ, बहुराष्ट्रिय कम्पनीहरूले अर्थतन्त्रलाई बढावा दिनका निम्ति र नेपालमा लगानी गर्नका निम्ति जुन तरिकाले आफ्नो प्रतिबद्धता जनाएका छन्, अब करिब करिब 2 खर्ब बराबर प्रतिबद्धता जनाउने गरी चाहिँ बहुराष्ट्रिय कम्पनीका अन्तर्गतका व्यवसायहरूले चाहिँ जुन प्रतिबद्धता जनाएका छन्, यसमा अर्थमन्त्रीले पनि निकै ठुलो महत्त्वपूर्ण भूमिका खेलिरहेको कुरा आएको छ। डाक्टर सोलिङ वाग्लेले करिब 2 खर्ब लगानी तत्काल यो देशमा ल्याउनका निम्ति जुन किसिमको प्रयत्न र प्रयास गर्नुभएको छ, यो सकारात्मक पक्ष छ, किनभने देशमा लगानीको वातावरण बन्नुपर्छ, देशमा लगानी बन्नै पर्छ। त्यसैले गर्दाखेरि देशमा युवाहरूले रोजगारी पाउनुपर्छ, विभिन्न उद्योग धन्दा, कल कारखानाहरू, पुराना उद्योग धन्दाहरू चाहिँ यतिखेर खोल्ने प्रयत्न पनि भइरहेको छ। आजको नेपाली बसमा यिन विषयमा पनि कुराकानी गर्नेछौँ र नेपाली कङ्ग्रेसको आजको अवस्था के हो। नेपाली कङ्ग्रेस 29, 30 र 31 गते इतर पक्षीय राष्ट्रिय भेला गर्दैछ र संस्थापन पक्षीय गगन थापा पक्षले चाहिँ नेपाली कङ्ग्रेसको अबको आउँदो 15 महाधिवेशनको भरपूर रूपमा तयारी गरेको छ। नेपाली कङ्ग्रेसका लागि धेरै विषयहरू चाहिँ यतिखेर जोडिएर आएका छन्। अब कङ्ग्रेस कसरी अगाडि जान्छ, कङ्ग्रेस एकदिका बन्छ कि बन्दैन, 28 गते मात्रै नेपाली कङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा यतिखेर स्वदेश फर्किने तयारीमा हुनुहुन्छ, निकै तामझाम यतिखेर गरिएको छ। आदरणीय श्रोता, देउवाको स्वागतका निम्ति हजारौं समर्थकहरू एयरपोर्ट विमानस्थलमा जाने कुरा आएको छ। त्यसैले गर्दाखेरि अहिले कङ्ग्रेसलाई अब एक रिका बनाएर लैजाने जिम्मेवारी नेपाली कङ्ग्रेसका सभापति गगन थापाको थाप्लोमा छ र त्यसै गरी शेरबहादुर देउवा पूर्व सभापतिले पनि जुन ढङ्गले आफूलाई उभ्याउन सक्नुपर्ने हो त्यो ढङ्गले उभ्याउन सक्नुहुन्छ कि हुँदैन, आज हामी चर्चा गर्छौँ नेपाली बहसमा। आदरणीय श्रोता, प्रहरीले फेरि फोन ट्राफिङको अधिकार मागेको छ। पहिले राष्ट्रिय अनुसन्धान विभागले फोन ट्राफिङ अधिकार दिन खोज्दा नागरिक स्वतन्त्रता र व्यक्तिगत गोपनीयताको हकमा असर पर्ने भन्दै सर्वत्र विरोध भएपछि रोकिएको थियो। अहिले प्रहरीले अनुसन्धानका लागि भन्दै कल इन्टरसेप्सन अधिकार माग गरिरहेको छ। जघन्य अपराधमा संलग्न व्यक्तिको कोसँग के कुरा भइरहेको छ सुन्नुपर्ने हुन सक्छ। प्रहरी अनुसन्धानलाई प्रविधि मैत्री बनाउन योजना तयार गरेर गृह मन्त्रालयलाई जाहेर गरेको कुरा चाहिँ प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले बताउँदै गर्दाखेरि इन्टरसेप्सन गर्नु अघि गैर प्रहरी, गैर सैनिक र गैर गुप्तचरबाट अनुमति लिने व्यवस्था गर्न सकिन्छ। अदालतको अनुमति अनिवार्य गर्न सकिन्छ। मापदण्ड स्पष्ट नगरे दुरुपयोगको जोखिम पनि बढ्न सक्छ भनेर वरिष्ठ अधिवक्ता सतीश कृष्ण खरेलले बताउनु भएको छ। तर प्रहरीले जुन किसिमको अधिकार मागेको छ, विभिन्न हत्या, हिंसा, बलात्कार, ठगी लगायतका विभिन्न किसिमका चाहिँ जघन्य अपराधहरू हुन्छन्, त्यो अपराधलाई कम गर्नका निम्ति र तत्कालै नेपाली कङ्ग्रेसका युवा नेता वंशलाल तामाङ हुनुहुन्छ। तामाङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: गुड मर्निङ, नमस्ते।
1: नेपाली कङ्ग्रेसको अहिलेको अवस्था कस्तो छ? पुनरावलोकनका लागि फेरि सर्वोच्च अदालतको पूर्ण इजलासमा गएको छ आधिकारिकताको रेट, तपाईँहरू त डराइरहनु भएको छ अरे होइन अहिले चाहिँ?
2: होइन, हामी डराउनु पर्ने कुनै कारण छैन।
1: अक्क न भक्क पर्नु भएको छ अरे नि त अहिले चाहिँ रेट उता गइसके पछाडि के पो हुन्छ, फैसला उल्टेर आउँछ कि भनेर?
2: होइन होइन, यसमा दुईवटा कुरा छ हजुर। हामी डराएको किन छैनौँ भन्दाखेरि हामीले यो विशेष महाधिवेशन रहरले गरेका होइन, विशेष महाधिवेशन विशेष समय र परिस्थितिको उपज हो। विशेष समयको कारणले विशेष महाधिवेशन डाक्नुपर्ने स्थिति भयो र विशेष महाधिवेशन विधिसम्मत विधानमा भएको व्यवस्थालाई टेकेर गरिएको अधिवेशन हो र त्यही विधिसम्मत रूपमा हामीले अधिवेशन गरेको हो। अनि त्यो अधिवेशनलाई केही असन्तुष्ट साथीहरूले वैधानिक छैन भनेर सर्वोच्च पहिले निर्वाचन आयोगमा पनि उहाँहरूले निवेदन दिनुभयो, निर्वाचन आयोगले पनि तपाईँ यसलाई वैधानिक ठहरी गरिसकेका छ र साथसाथै तपाईँको चाहिँ फेरि उहाँहरू निर्वाचन आयोगको निर्णय चित्त बुझेन, उहाँहरू फेरि सर्वोच्च अदालत जानुभयो अनि सर्वोच्च अदालतले पनि यो तपाईँको चाहिँ विशेष महाधिवेशन विधिसम्मत भएको छ भनेर फैसला गरिसकेको विषय एउटा न्यायिक सर्वोच्च न्यायिक निकायबाट न्यायिक निरूपण भइसकेको विषय पुनः तपाईँको छ नि उहाँहरूले पुनरावलोकन गरिपाउँ भनेर जुन जुन खालको जिकिर गर्नुभएको छ त्यसमा न्यायिक प्रणालीको एउटा सुविधालाई उपभोग गरेर उहाँले चाहिँ के भन्छ पुनरावलोकनलाई के भन्छ नि आग्रह गर्नुभयो र हामीले आश्चर्य चाहिँ के लाग्यो भन्दाखेरि तपाईँको त्यही न्यायालयबाट त्यही सम्मानित अदालतबाट तपाईँको एकपटक तपाईँको जुन निरूपण भइसकेको विषयलाई पुनः फेरि चाहिँ के भनेदेखि आफ्नै निर्णय उपर किन चाहिँ तपाईँको पुनरावलोकन गर्नु भन्ने आदेश दियो यो कुरो चाहिँ न्यायिक प्रश्न हो कि राजनीतिक प्रश्न हो
1: एक पक्षीय भयो नि त अर्को पक्षलाई सुनवाईको मौका दिइएन तत्कालीन बेला पेलेर गइयो भन्ने खालको जिकिर छ नि त नेपाली कङ्ग्रेसका संस्थापन इतर पक्षका नेताहरूको
2: होइन सुनवाईको मौका दिएन भन्ने कुरो पनि मलाई लाग्दैन होइन अब तपाईँको चाहिँ सर्वोच्च निर्वाचन आयोगमा हामीभन्दा अगाडि उहाँहरू जानुभयो होइन सर्वोच्च अदालतमा पनि हामीभन्दा अगाडि उहाँहरू छलफल चलाइराख्नु भएको होइन त्यस कारणले पर्याप्त सुनवाई भएन भनेर भन्नु यो चाहिँ यो तपाईँको चाहिँ अर्गेलाई मात्रै हो यो के भनेदेखि यो केटीकेटी खेल भन्छ नि यो केटीकेटी खेले जस्तै हो तपाईँको छ नि अब खेलको एउटा नियम हुन्छ त्यो नियमअनुसार तपाईँको छ नि त्यसको फैसला हुन्छ रेफ्रीले जजले त्यसको तपाईँको चाहिँ अब सत्य असत्य तपाईँको छ नि अब जित र हारको फैसला गरिदिन्छ फैसला गरिसकेपछि फेरि अब तपाईँको चाहिँ झेली पछाडि चाहिँ होइन यो यो यो चाहिँ खेल यो चाहिँ के मान्दिनँ भनेर भन्नु यो चाहिँ नैतिक र कानुनी र तपाईँको छ नि राजनीतिक रूपमा पनि यो यो यो प्रश्न तपाईँको छ नि के भने उठाउने विषय होइन
1: तर अब अदालतमा गइसके पछाडि फैसला त जे पनि हुन सक्छ तपाईँहरू स्वीकार्नुहुन्छ होइन अदालतको फैसला न्यायालयको फैसला अब
2: होइन हाम्रो आदरणीय पार्टी सभापति गगन थापाज्यूले अस्ति उसमा बैठकबाट नि तपाईँको छ नि यो भनिसक्नु भएको छ कि
1: समिति बैठक चलिरहेको छ
2: हामी विधिको शासनमा विश्वास गर्ने र हामी त तपाईँको छ नि सर्वोच्च अदालत न्यायिक निकायको तपाईँको फैसलालाई तपाईँको सम्मान गर्ने भएको हुनाले हामी तपाईँको शानका साथ त्यो तपाईँको सबै खालको परिस्थितिको सामना गर्न हामी तयार छौँ भनेर उहाँले भन्नुभएको छ र हामी पनि उत्साहित केमा के छौँ भन्दाखेरि यो यो सम्मानित अदालतले एकपटक सही हो भनेर ठहराइसकेको विषय फेरि यो चाहिँ गलत रहेछ भनेर चाहिँ तपाईँको छ नि भन्नु भन्छ भनेर तपाईँको छ नि हामीले त्यो शङ्का गर्नुपर्ने कुनै आवश्यकता देख्दिनँ मेरो विचारमा पुनरावलोकनमा हुँदाखेरि पनि तपाईँको छ नि गगन थाप विशेष महाधिवेशनको पक्षमा फैसला हुन्छ भन्ने म विश्वास गर्छु
1: होइन वंशलाल तामाङजी एउटा कुरा के बताइदिनुहोस् भने नि गगन थापाको नेतृत्वमा नेपाली कङ्ग्रेस अगाडि बढ्न सक्दैन चलाउन सक्दैन भनेर तपाईँकै क्षेत्रकै नेता मोहन बस्नेतको कुरा सुन्नु भएको छ नि होइन बाख्राको गोठ राम्रोसँग चलाउन नसक्नेले पार्टी हाँक्न सक्छ भनेर आरोपै लगाएको छ नि त होइन
2: होइन यस्तो हो अब मोहन बस्नेतजी अहिले अब हेर्नुहोस्
1: उहाँले त सिधै तत्कालीन बेलाको उम्मेदवारलाई मैले हराएको म हराउन हिँडेको भनेर अभिव्यक्ति दिनुभयो नि त होइन
2: हजुर यो यो पार्टी अनुशासनभन्दा बाहिर अराजक प्रवृत्ति हो यो अराजक बनायो अराजक प्रवृत्ति हो उहाँले हिजो त्यहीमाथि त्यही अराजक प्रवृत्तिलाई राजनीतिक तपाईँको लेपन लगाएर हिँड्नु भएको थियो होइन त्यसकारण त्यो अराजक प्रवृत्ति तपाईँको छ नि अहिले नेपाली काङ्ग्रेस पार्टीमा त्यो प्रवृत्तिले स्थान पाएको छैन त्यसले गर्दाखेरि चाहिँ तपाईँको चाहिँ अनि मान्छे व्यक्तिको चरित्र हत्या गर्ने नेताको चरित्र हत्या गर्ने ढङ्गको तपाईँको प्रतिक्रिया दिँदै हिँड्नु भएको छ त्यो कुराले गगन थापा नेपाली काङ्ग्रेसको मात्रै नेता होइन नेपाली काङ्ग्रेस पार्टीको मात्रै सभापति होइन गगन थापा राष्ट्रिय नेता हो राष्ट्रिय नेता भइसकेको व्यक्तिलाई यस्ता झिना मसिना टिप्पणीले कुनै अर्थ राख्दैन
1: होइन मोहन बस्नेतजीले त सिधै ठाडै आरोप लाउनु भएको छ नि त उहाँलाई सक्दैन पार्टी चलाउन गगन थापा पक्षमा चाहिँ हुँदैन आधिकारिकता चाहिँ अब हाम्रै पक्षमा आउँछ उहाँले भन्दै हिँड्नु भएको छ नि त
2: उहाँले पार्टी चलाएको पनि हामीले देखेकै हो 20 वर्ष सिन्धुपाल जिल्लाको पार्टी चलाउँदाखेरि सिन्धुपाल्चोको अवस्था कस्तो थियो उहाँले चलाउने स्टाइल डन्ठा लगाएर हो गगन थापाले पार्टी चलाउने स्टाइल तपाईँको दिमाग लगाएर बुद्धि लगाएर हो है त्यस कारणले उहाँले उहाँको ढङ्गले पार्टी चल्दैन भनेर उहाँको विश्लेषण हुनु तपाईँको चाहिँ अनौठो कुरा होइन गगन थापाले उहाँले सोचेको भन्दा सपनामा नसोचेको तपाईँको चाहिँ परिस्थिति के अरे स्टाइलले तपाईँको चाहिँ ढङ्गले पार्टी सञ्चालन गरिराख्नु भएको छ अहिले
1: तर पार्टीको उम्मेदवारलाई मैले हराउँदै हिँडेको भनेर पनि भन्नुभयो होइन उहाँले त अभिव्यक्ति दिनुभयो होइन मोहनजीले
2: अब यस्तो छ पार्टीको उहाँले भन्नुभएको छ अस्ति नै पार्टीको काङ्ग्रेस पार्टीको सदस्यलाई काङ्ग्रेस पार्टीको उम्मेदवारलाई भोट हालिदिन भन्ने छुट चाहिँ हुँदैन हेर्नुहोस् छुट छैन त्यो कुनै दिन नेपाली काङ्ग्रेस पार्टीको तपाईँको जुन छ नि त्यो अनुशासन समिति छ, अनुशासन समितिमा त्यो त्यो मुद्दा तपाईँको जुन छ नि अब पेस हुन्छ हुन्छ नै पेस भइसकेको पनि छ र तपाईँको चाहिँ कुनै दिन त्यो त्यो मुद्दाको फैसला पनि हुन्छ।
1: तर त्यसो हुँदाहुँदै पनि अब पार्टीको सदस्यलाई नै हराउँदै हिँड्याउँ भन्ने अभिव्यक्ति दिँदा दिँदै पनि उहाँ त सेफ हुनुहुन्छ नि त अहिले इतर पक्षमा भएको नाताले गर्दाखेरि नेपाली कांग्रेस कार्यकर्ताले त्यस्तो भन्न मिल्छ
2: प्रवृत्ति हो र भनाइ हो र तपाईँको त्यो त्यस्तो प्रवृत्ति तपाईँको पार्टीमा अब तपाईँको छ नि पार्टी पार्टीमा गुन्जास छैन।
1: तर गगनजीले किन मिलाउन सक्नु भएन पार्टीलाई
2: यस्तो पार्टी पार्टी कहाँ कहाँ बिग्रिएको छ र मिलाउने भने
1: है अब चुनदेवीमा अर्कै कार्यालय खुलिसक्यो झन्डै झन्डै अब 29-30 र के अरे 29-30-31 राष्ट्रिय भेला नरोक्ने भनिया छ इतर पक्षले। देवबाजी आउँदै हुनुहुन्छ 28 गते झन्डै झन्डै यो अदालतले पुनरावलोकनको मौका नदिया भए निशा नदिया भए चाहिँ पार्टी नै फ्याक्सन भइहाल्थ्यो नि विभाजन त भइहाल्थ्यो नि।
2: होइन यस्तो छ अब भेला तपाईँको छ नि छलफल गर्न पाउने नेपाली काङ्ग्रेस पार्टीको तपाईँको छ नि यो के भन्छ लोकतान्त्रिक पार्टीमा तपाईँको त्यो खालको अभ्यासहरू तपाईँको चाहिँ पहिले पनि भएको हो र अहिले पनि हुनु अनौठो कुरा होइन होइन। तर त्यो भेलाको गन्तव्य चाहिँ कता हो भन्ने कुरो चाहिँ यहाँ तपाईँको छ नि अलिकति विचारणीय पक्ष हो। जस्तो अब शेरबहादुर दाईको आगमनको कुरो आएको छ अब हाम्रो आग्रह चाहिँ शेरबहादुर दाई यदि तपाईँको चाहिँ गल्ती हुनुहुन्न भने आफूले बिराएको छैन भने तपाईँको यसरी भाग्नु पनि आवश्यक थिएन। जसरी अरू पार्टीको नेताहरूले तपाईँको डटेर सामना गरे अब त्यसरी डटेर सामना गर्नुपर्ने परिस्थिति हो
1: भनिराख्नु
2: भएको छ
1: उपचारको लागि जानु भयो नि त होइन
2: होइन अब भनाइ यो पर्दा चाहिँ पार्टी खुल्छ उपचारको लागि जानुभएको हो कि अब स्वास्थ्य उपचारको लागि जानुभयो कि राजनीतिक उपचारको लागि जानु हो भन्ने कुरो चाहिँ यो चाहिँ तपाईँको समयले यसको पर्दा खोल्नेछ।
1: तर उहाँ फर्किँदै हुनुहुन्छ अब नेपाल
2: होइन ठिक छ फर अब एउटा नेता आफ्नो देशमा फर्किन्छु भन्नु तपाईँको छ नि अब त्यसलाई हामीले अन्य अर्थ अन्यत्र अन्यत्र लिएको लिएका पनि छैनौँ।
1: स्वागत गर्न जानुहुन्छ होला नि तपाईँ पनि
2: तर कन्सि हजुर
1: स्वागत गर्न जानुहुन्छ नि होइन
2: होइन स्वागत गर्नु चाहिँ यस्तो छ अब जो जो तपाईँको चाहिँ मन लाग्छ मन लागेको साथीहरू जानुभयो भइहाल्यो नि
1: तपाईँको मन छैन स्वागत गर्न
2: हामी चाहिँ स्वागत गर्न जान्नौँ
1: किन नजाने पूर्व सभापति पार्टीलाई यहाँसम्म पुर्याएको नेता
2: किनभने उहाँको उहाँको अहिले त हुनु आधिकारिक रूपबाट हामी आउँदैछौँ भने के भन्छ सूचना हामीलाई छैन त्यस कारणले बजारमा आएको
1: 28 गते आउँदै हुनुहुन्छ मैले तपाईँलाई सूचना गरेँ 28 गते आउँदै हुनुहुन्छ 28 गते दिउँसो त्रिभुवन विमानस्थलमा ल्यान्डिङ हुँदै हुनुहुन्छ तपाईँहरू जानुहोस्
2: त्यो उसमा हामीले मिडियामा पढेको विषय हो त्यो हामीले चाहिँ आधिकारिक रूपमा जानकारी छैन जीवनजी
1: ए भने थाहा छैन तपाईँलाई त्यो विषयमा तर अहिलेको पछिल्लो अवस्थालाई हेर्ने हो भने कङ्ग्रेस चाहिँ मिल्ने कुनै त्यस्तो अस्त्र सूत्र देख्नु भएको छ मंसुलालजी
2: कङ्ग्रेस नमिल्नु पनि कुनै कारणै छैन हेर्नुहोस् किन कारण छैन भने म भन्छु भने हेर्नुहोस् अब नियम विधिलाई पालना गर्ने हो भने मान्ने हो भने होइन नियम र विधि सिधी कुनै पनि नमान्ने हो के भन्छ एकदम बालहट जसरी तपाईँको छ नि हामीले भनेकै हुनुपर्छ भन्ने हो भने चाहिँ त अब मैले मिल्ने बिन्दु देख्दिनँ होइन भने तपाईँको चाहिँ विधिसम्मत रूपमा गगन थापा आदरणीय सभापतिजीले भनिसक्नु भएको छ अहिले केन्द्रीय कार्य समितिले जुन तपाईँको त्यो त्यो त्यो खालको विषयमा छलफल गर्नुभएको छ उहाँले 1-on-1 भेटघाट पनि गरिराख्नु भएको छ नेताहरूलाई होइन ल अब तपाईँको चाहिँ विधिसम्मत रूपमा मिल्ने कुरामा हामी फ्लेक्सिबल छौँ भनेर चाहिँ अब के भन्छन् पार्टीले संस्थापन पार्टीका नेताहरूले भनिराख्नु भएको छ तर नमिल्नुपर्ने कारण चाहिँ के हो भने चाहिँ के भन्छ नि यहाँ प्रश्न यहाँनिर हो अब मलाई के लाग्छ भन्दाखेरि तपाईँको चाहिँ अब उहाँहरूको यो बहानाको पछाडि हेर्नुहोस् अब राजनीतिक हो भने यसको राजनीतिक बहाना हो भने यसको तपाईँको समयले यसको पर्दाफाश गर्नेछ होइन भने कानुनी लडाइँ हो भने कानुनी लडाइँ लडिसकेका हो होइन एकपटक तपाईँ दुईवटा तिनवटा तपाईँको छ नि हेर्नुहोस् कार्यकर्ताबाट अनुमोदन भएको अनि निर्वाचन आयोगले तपाईँको चाहिँ अब ऊ गरिसकेको अध्यावधि गरिसकेको सर्वोच्चलाई तपाईँको तपाईँको फैसला गरिसकेको विषयलाई पुनः उहाँहरूले तपाईँको फेरि झगडाको विषय कानुनी क्वेसन फेरि रेज गर्नु अनि अर्को तपाईँको चाहिँ नैतिक रूपमा पनि हेर्ने हो भने हेर्नुहोस् पार्टी नमिलाउने खेल सुरुवातदेखि नै तपाईँको छ नि अहिलेको आदरणीय नेता पूर्वा दाई जो कार्यवाहक सभापति हुनुभयो उहाँले नै तपाईँको यसको जिम्मा लिनुपर्छ भन्ने मेरो भनाइ हेर्नुहोस् यदि उहाँले 48 दिनसम्म केन्द्रीय कार्य समितिको बैठक लम्ब्याएर बस्नुको सट्टा विशेष महाधिवेशनमा तपाईँको छ नि जुन कार्यकर्ताको प्रोरोगेटिभ राइट छ, तपाईँको छ नि अधिकार छ, त्यो अधिकारलाई प्रयोग गरेर तपाईँको विशेष महाधिवेशन माग गरिसकेपछि त्यो विशेष महाधिवेशनको सन्दर्भमा तपाईँको छ नि उहाँहरूले एउटा निर्णयमा पुग्नुपर्ने होइन र उहाँहरूले शङ्का लाग्छ भने तपाईँको हस्ताक्षर भेरिफाई गर्न सक्नुहुन्थ्यो होइन, अनि तपाईँको भेरिफाई गरिसकेपछि तपाईँको एउटा निर्गोल निस्कन्थ्यो, त्यसपछि अब त्यत्रो कार्यकर्ताको तपाईँको मागलाई 54% बहुन आफैमा 54% बहुमत भयो, हेर्नु 40% व्यवस्था भएको भए तापनि 54% हस्ताक्षर पेस गरिसकेपछि तपाईँको त्यसलाई सम्मान गर्नु पर्दैन, कार्यकर्ताको मागलाई तपाईँको नजरअन्दाज गरेर तपाईँको हुकुमी शैलीमा तपाईँको पार्टी चलाएर तपाईँको छ नि पेल्दै लैजान्छु भन्ने तपाईँको सोच होइन, यो त्यो जबसम्म त्यो सोच परिवर्तन हुँदैन नि तबसम्म तपाईँ एकताको वातावरण बन्दैन कि।
1: हस् वंशलालजी, यहाँको महत्त्वपूर्ण समयको लागि बयानलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
2: हस् धन्यवाद।
1: उहाँ हुन्थ्यो नेपाली

0: प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
0: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल
2: नेकपा एमालेका युवा नेता नारायण घरती हुनुहुन्छ घरतीजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म तपाईँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
3: धन्यवाद
2: देशको अवस्था के छ अहिले युवा नेताहरू कता हुनुहुन्छ तपाईँ त विद्यार्थी राजनीतिबाट अविनाश सुबेको बाधक छ होइन त्यस पछाडि चाहिँ विद्यार्थी राजनीतिबाट राम्रोसँग बुझेको मान्छे तर देशमा ग्यासको लाइन घरसम्म पुगिसक्यो भन्ने आइरहेको छ सीमाको अवस्था त्यस्तै छ सुस्तातिर अस्ति अविनाश सुबेहरू पुगेर आएको विषय पनि बाहिरिएको छ भन्दाखेरि भातृ सङ्गठनहरू यतिखेर के भएका हुन् किन सेलाका हुन् नेकपा एमाले कहाँ छ यहाँ यति बेला
3: धेरै धेरै धन्यवाद महत्त्वपूर्ण विषयवस्तु प्रश्नका लागि मुलुक यति बेला चाहिँ अब हुन त दुईको सरकार छ यति बेला राष्ट्रिय स्वतन्त्र पार्टीले अब यति बेला दुईको सरकार सञ्चालन गरिराखेको छ तर अब जनताको घर दैलोतिर फर्केर हेर्ने हो भने अत्यन्तै काही लाग्दो अवस्था छ हेर्नु हो भने आज बिरामी हुन्छ मान्छे उपचारको लागि अस्पताल पुग्नु पर्यो भने त्यहाँ चाहिने सयौँको लाइन छ हजारौँको लाइन छ र घन्टौँ पटिले चाहिने पर्खेर मात्रै त्यहाँ आफूले टिकट प्राप्त गर्ने र आफ्नो स्वास्थ्य उपचारको लागि चेकजाँच गर्ने पर्ने अवस्था छ एकातिर भने अर्कोतिर मान्छेको दैनिक उपभोग्य आफ्नो चाहिने होइन अब ठुलो बल्ने कुरा जो ग्यास जसरी अभाव भइरहेको छ अर्कोतिर कालो यसैमा यसैको जगमा टेकेर विभिन्न ठाउँमा कालो बजारी भइरहेको छ सरकारले न सहज ढङ्गले आपूर्ति प्रदान गर्न सकेको छ न कालो बजारी गर्नेलाई कारवाही गर्न सकेको छ त्यस कारणले जनताहरू यति चाहिने भयावह अवस्थामा पुगेको छ कि यति मात्र होइन तपाईँले चाहिने अघि मात्रै पनि उल्लेख गर्नुभयो चाहिँ राष्ट्रियताका कुरा गरौँ भने हेर्नुभयो भने आज सुस्था लगायत होइन चाहिने सयौँ ठाउँमा होइन भारतीय पक्षबाट मिचिएको छ चाहिने डिपुले कालापानी चाहिने त्यहाँ माथि यस्तो चाहिँ अभाव र यस्तो चाहिने दयनीय भइरहेको अवस्थामा नेकपा एमाले र नेकपा एमालेसँग जोडिएका हाम्रा सबै युवा सङ्घ अथवा हामी युवा पङ्क्तिहरू ठिक यसैमा केन्द्रित छौँ सरकारले गर्नपर्ने कामहरू नगरेको कारणले हामीले सीमा रक्षाको लागि हामीले सीमा स्तम्भहरू निर्माण गरिराखेका छौँ त्यहाँ गएर हामीले खबरदारी गरिराखेका छौँ हामी एक इन्च मिल्दैनौँ एक इन्च पनि मिल्न दिँदैनौँ भनेर हामीले त्यहाँ खबरदारी गरिराखेका छौँ भने बजारमा कालो बजारी चाहिँ गर्नेहरूलाई कारवाहीका निमित्त हामीले खबरदारी गरिराखेका छौँ यति मात्र होइन आज जहाँ जहाँ अभाव र समस्या सिर्जना भइराखेको छ त्यो तत्काल नियन्त्रण गर्न पर्यो तत्काल जनताले रात हुने कार्यक्रम ल्याउनु पर्यो भनेर हामीले सरकारलाई खबरदारी गरिराखेका छौँ नेकपा एमाले हामी युवाहरू यो कुरामा हामी चाहिँ यो कुराको अगुवाई गरिराखेका छौँ त्यसकारणले हामी एकदम अग्रभागमै छौँ
2: होइन हिजो देश भ्रष्टाचारीमा चाहिँ लिप्त भयो होइन धेरै मान्छेहरूले चाहिँ देशमा अराजकता ल्याए राजनीतिक दलहरू पनि शुद्धिकरण हुन सकेनन् सप्रिन सकेनन् जनताका घाउका मलम हुन सकेनन् भनेर चाहिँ जुन व्यवस्था परिवर्तन भएको छ अहिलेको अवस्थामा जुन राजनीतिक दल चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी सत्तासीन भएको छ यो सबै कुराहरू हेर्दाखेरि तपाईँहरूको साथ र समर्थन सरकारलाई भन्दा पनि आलोचना मात्र धेरै भयो भन्दै आइरहेको छ नि त होइन
3: त्यसो होइन नेकपा एमाले सधैँ चाहिँ काममा आधारित भएर समर्थन र आलोचना गर्ने हो सय दिन नपुग्दासम्म नेकपा एमाले सरकारको कामलाई पर्खर हेरेको नीतिमा रहेर त्यो पिरियडमा कहिले पनि सरकारको कामलाई आलोचना गरेन मौन समर्थन जस्तो गरिकन बस्यो तर त्यसपछिको समयमा हेर्नुभयो भने उल्टा कुनै पनि कामहरू चाहिँ आज जनताले राहत अनुमति हुने खालको कामहरू हुन सकेको छैन चुनावभन्दा अगाडि जनताले गर्नुपर्ने सबै कामहरू लाइनमा बसेर होइन अनलाइनमा कामहरू सम्पन्न हुन्छ घर घरमै सेवा सुविधा प्राप्त हुन्छ भनेर चुनाव अगाडि होइन घोप्रो उसै गरी पाइने नारा लगाएर
2: सिलिन्डरको लाइन त घरसम्म छुन सके थालिसके नि त
3: आज एउटा मात्र भन्नुहोस् आज कहाँ कुन सेवा चाहिँ घरसम्म प्राप्त भएको छ कुन जनताले कहाँको जनताले कुन जिल्लाको कुन टोलको कुन मान्छेले
2: घर घरमा पासपोर्ट ल्याउने

0: के अरे यो सरकारको लक्ष्य छ होइन
1: म यो एकदम प्रख्यात मिडिया मार्फत नै म सरकारलाई तपाईँ मार्फतै सोध्न चाहन्छु क्या कुन जिल्लाको कुन चाहिँ नि पालिकाको कुन वडाको कुन मान्छेले
0: सरकारले सुलभ मूल्यमा सुलभ तरिकाले ग्यास वितरण गरिरहेको छ भन्ने कुरा आइरहेछ नि त
1: छैन आज पनि म बजारमै पुगेको थिएँ चाहिँ म अहिले यति बेला पश्चिम चाहिँ नेपालको नेपालगञ्ज भन्ने सहरमा छु होइन अब आज पनि
0: नेपालगञ्जमा पनि समयमा ग्यास पाइएको छैन ग्यासको अभाव छ त्यसो भए
1: अभाव छ लाइन लाग्नुपर्ने
0: लाइन लाग्नुपर्छ
1: अभाव छ त्यति मात्र होइन आज चाहिँ विद्युत यति चाहिँ कट अफ भइराखेको छ
0: बिजुली पनि छैन टाइममा बिजुली छैन नेपालगञ्जमा यतिखेर नारायण घरदेखि
1: हिजो यही समस्या हिजो यही समस्या
0: बिजुली कति घन्टा आउँछ नेपालगञ्जमा अहिले कति घन्टा बिजुली जान्छ ठ्याक्कै भन्नुहोस् त
1: अब झन्डै 8-10 घन्टा चाहिँ त यहाँ चाहिँ अब यो विद्युतको अवरुद्ध हुने
0: भने 10 घन्टा चाहिँ विद्युत अवरुद्ध हुन्छ राति पनि अवरुद्ध हुन्छ नेपालगञ्जमा विद्युत
1: एकदम
0: दिउँसो पनि जान्छ दिउँसो पनि बत्ती जान्छ नेपालगञ्जमा
1: दिउँसो मध्यरातमा अनि विभिन्न समय
0: राष्ट्रपतिका सांसद खगेन्द्र सुनार भन्ने एकजना व्यक्ति छन् नि त खगेन्द्र सुनार छैनन् त्यहाँ नेपालगञ्जमा
1: अहिले यो
0: सुनारले त राष्ट्रपतिको धेरै ठुलो बचाउ गर्दै हिँडिरहेको देख्छु म त्यहाँ विद्युत कटौती हुन्छ र नेपालगञ्जमा पनि नारायण घर
1: यो जिल्लामा यहाँका जनताहरूले तिनै नेताहरूलाई के गरिराखेका छन् त भन्दा पनि
0: तपाईँले खगेन्द्र सुनारलाई फोन गर्नु भएन त्यहाँ विद्युत किन गयो भनेर त्यसो भए
1: होइन मैले कुनै आमुख एउटा व्यक्तिलाई एउटा चाहिँ मान्छेलाई फोन गर्ने मैले त्यो चाहिँ इच्छा राख्दिनँ
0: होइन बिजुली त विद्युत त अनि विद्युत कटौती हुँदाखेरि त्यो 40 डिग्री टेम्परेचरमा मान्छे त पाक्छ नि त नेपालगञ्जमा
1: हो अत्यन्तै कष्टपूर्ण चाहिँ जीवनयापन यताको जनताहरूले व्यतीत गरिरहनु परेको छ तर यहाँबाट जितेका मान्यहरू यहाँ चाहिँ जनताको समस्या समाधान गर्ने गुनासो सुन्ने अवस्थामा हुनुहुन्न त्यस कारणले यहाँका जनताहरूले अब खबरदारी स्वरूप हिजो चाहिँ केही घन्टा मात्रै प्राविधिक कारणले चाहिँ जाँदा हिजो कुनै आमुख नेतृत्वप्रति अथवा पार्टीप्रति तासेर जोडेर चाहिँ आलोचना गर्ने गरिन्थ्यो भने अहिले योजनाबद्ध ढङ्गले घन्टौँसम्म चाहिँ
0: तपाईँ ठ्याक्कै भन्नुहोस् है जनतालाई फेरि तपाईँले झुटा बोल्न मिल्दैन है नारायण घरदेखि
1: मैले भनेको कुरा होइन मैले भनेको कुरा होइन यहाँ चाहिँ अब भइरहेको कुरा यहाँ देखेको कुरा विद्युत अवरुद्ध भइरहेको छ तर यहाँ चाहिँ मान्य सांसदहरू यहाँको जनताको आवाज सुन्ने यहाँका चाहिँ अब यो जिल्ला म विशेष त 3 निर्वाचन क्षेत्र त्यसमा 2 निर्वाचन क्षेत्र चाहिँ अब अहिलेकै सरकारले सरकारका मान्य सांसदहरूले प्रश्न गर्नुहुन्छ भने एकजना अब नेकपा एमालेसँग जोडिएको मान्य सांसद हुनुहुन्छ अब मूलत के हो त भन्दा यो सरकारको चाहिँ ध्यान आकृष्ट हुने चाहिने विषय हो त्यस कारणले यो सरकारले समस्याको समाधान गर्नुपर्ने विषय यतिखेर नगरेर जनताले दुःख पाइरहेका छन् समस्या चाहिँ
0: यतिखेर नेपाली बस धेरै जनताले सुनिरहनु भएको छ तराईका जिल्लामा झ्याप झ्याप बत्ती गइरहेछ होइन
1: यो समस्या भएको हुनाले
0: आलोचना सुनिँदैन नि त नारायण घरदेखि त्यसो भयो पहिला त तपाईँहरू आलोचना गर्नुहुन्थ्यो होइन अहिले त आलोचनै सुनिँदैन नि त होइन
1: अब यस्तो छ अब यो कस्तो भने अब भर्खर नेपाली जनताहरूले जानेर नजानेर माया गरेर भोट दिए हो एउटा गाउँघरतिर उखान छ नि सर अब एउटा चाहिँ केटाले एउटा केटीले केटालाई माया गर्यो अब दिए भयो अब भन्दा चाहिँ केही समय लगत्तै चाहिँ केही कारणले चाहिँ समस्या भयो भने चाँडै प्रकट गर्न त सक्ने अवस्था हुँदैन नि त त्यस्तो अहिले नेपाली जनताले के गरे भन्दा जानी नजानी के गरे भन्दा भोट दियो अहिले नै त्यो राष्ट्रपति पार्टी अथवा त्यो सरकारले आलोचना गरिहाल्न बाहिर मुख खोलिहाल्न अलिक सकिराखेको स्थिति जस्तो देखियो भित्रभित्रै चाहिँ भारी हात लगाएर गाली गरिरहेको
0: हिजो पनि देश त राम्रोसँग बन्न सकेन त्यसमा चाहिँ भ्रष्टाचार भयो व्यतीति भयो कुशासन भयो गठबन्धनका नाममा चाहिँ अपवित्र गठबन्धन भयो यो त स्वीकार्नुहुन्छ नि त होइन त्यतिखेर पनि
1: यो सरासर झुट तर्क हो अगतको तर्क हो हिजोका दिनमा के काम भएन एउटा भन्नुहोस् त हिजोका दिनमा सबैको हिजो विकासका चाहिने क्षेत्रमा हेर्नुभयो भने चाहिने अद्वितीय विकास भएको छ होइन अब हिजो चाहिने आर्थिक वृद्धि दरमा हेर्नुभयो भने हिजोको भन्दा आज कस्तो छ त भनेको मतलब त हिजो त राम्रो रहेछ त आर्थिक अवस्था होइन बजार चलाएमा थिए आज एक दुईभन्दा कलकत्ता सञ्चालनमा थिए होइन जनताहरूले चाहिँ राहत अनुभूति गरिराखेकै थिए भन्दा सुशासनको पक्षमा हिजोको सरकारले काम गरिराखेकै थियो त्यसैको निरन्तरता स्वरूप आज अहिले अब भ्रष्टाचार भइराखेको ठाउँमा चाहिँ नीतिगत चाहिँ समस्या भइरहेको ठाउँमा यो सरकारले छुने प्रयत्न त्यहाँ चाहिँ सुधार गर्ने प्रयत्नतिर लागिरहेको छ त भन्ने कुनै कुरा छैन अमुक कुनै व्यक्ति जसप्रति आफ्नो पूर्वाग्रह छ त्यसलाई अब भारी हात लाएर समाउने त्यसपछि प्रमाण खोज्ने त्यसपछि कारवाही गर्ने यो खालको गतिपूर्व यो सरकार छ त्यस कारणले सुशासनको काम हिजैको सरकारमा सरकारको बेला भइरहेको आर्थिक वृद्धिको हिसाबमा अद्वितीय कामहरू हिजै हिजोको सरकारको पालन भइरहेको होइन भौतिक संरचना र त्यससँग जोडिएका विकास प्रधार निर्माण गर्ने कुरामा हिजैको सरकारको पालन भइरहेको थियो भने सबै कुरामा हिजै समयमा अद्वितीय कामहरू भइरहेको थियो आज त एउटा भगतको चाहिँ एउटा तर्क नाराले चाहिँ राजनीतिले अब चाहिँ एउटा पार्टीले जनमत प्राप्त गर्यो त्यसको आधारमा सरकार बनेको छ र त्यस आधारमा अब चाहिँ जनतालाई
0: होइन अब त तपाईँहरूको पनि त फेरि एकपटक पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली बिचको सँगै स्वर्ग सँगै नर्कको यात्रा तय भयो नि त अब त राम्रो हुन्छ फेरि
1: यो विषय समसामयिक विषय पनि उल्लेख गर्नुभयो
0: होइन अब सँगै स्वर्ग सँगै नर्कको यात्रा तय भएको हो त भनेर मैले झल्लाद खनालजीलाई सोधेको थिएँ उहाँले भन्नुभएको थियो नर्क स्वर्ग भन्ने कुरा चाहिँ गरुड पुराणमा काठमाडौँ उपत्यका जतिको मात्रै छ त्यहाँ चाहिँ उहाँहरूको ठाउँ छैन भन्नुभएको थियो क्या हिजो बिहान
1: यो विषय महत्त्वपूर्ण विषय गर्नुभएको छ विशेष गरी यति बेला मुलुकको राष्ट्रियता मुलुकको चाहिँ संविधान सङ्कटमा छ भरातमा छ यो कुरालाई चाहिँ बताउनका निमित्त लोकतन्त्रलाई बताउनका निमित्त संविधानको रक्षाका निमित्त अब लोकतन्त्रवादी शक्तिहरू विशेष गरी चाहिँ नेकपा एमाले र नेकपा माओवादी नेपाली कम्युनिस्ट पार्टीका बिचमा कम्तीमा पनि साझा धारणा बनाएर होइन अब अहिले चाहिँ सरकार स्थानीय सरकार र प्रदेश सरकार सञ्चालन गर्ने त्यस लगत्तै अब गठबन्धन सक्दा गठबन्धनै गरेर नभए पनि कम्तीमा अब नजिक नजिक रहेर निर्वाचन चाहिँ सम्पन्न गर्ने जस मार्फत नयाँ जनादेश प्राप्त गर्ने र मुलुकलाई फेरि पनि स्थिरता प्रदान गर्ने समृद्धि प्रदान गर्ने स्थायित्व प्रदान गर्ने कुराको मूल उद्देश्यका साथ त्यो भएको कुरा हो त्यस कारणले हामीले यसलाई सकारात्मक ढङ्गले बुझ्नुपर्दछ
0: ए भनेपछि स्वर्ग र नर्कको यात्रा अब तय हुन्छ पार्टी एकदेखि बन्छ होइन
1: त्यो स्वर्ग नर्क सङ्घको विषयवस्तु भन्दा पनि सकारात्मक सोचका साथ त्यो यात्रा तय भएको छ त्यसलाई मुलुकको विकास समृद्धि सुशासन र जनताको चाहिँ शान्ति समृद्धिसँग जोडेर यो यात्रा तय भएको छ यसलाई सकारात्मक ढङ्गले हामीले लानुपर्छ र त्यही दिशामा यो यात्रालाई चाहिँ अगाडि बढाउनु पर्छ
0: जाँदा जाँदै नेपालगञ्जको गर्मी छल्नलाई चाहिँ त्यहाँका मान्यजीवहरूलाई के छ तपाईँको सुझाव
1: मान्यजीवहरू यहाँको मात्र होइन सबै जिल्लाका मान्यजीवहरूले र चाहिँ विशेष गरी नेपालको यति बेलाको डिजिआईको सरकारलाई अहिले पनि जनताले सहज ढङ्गले ग्यास आपूर्ति चाहिँ प्राप्त गर्न सकेका छैनन् होइन अब चाहिँ त्यसो गरी विभिन्न उपभोग्य सामग्रीहरू अभाव छ त्यसमा चाहिने महँगी र त्यसमा चाहिँ कालो बजारी चलिरहेकै छ आम युवाहरू बेरोजगार चाहिँ भएर होइन एउटा खालको विदेश पाउनुको एउटा खालको मन
0: होइन 35 वर्ष नभएको काम 35 दिनमा जादुको छडी चल्दैन नारायण घरतीजी
1: होइन त्यसो होइन मैले हिजो बनेको सरकारले आज प्रमाण दिनुपर्छ भन्ने छैन कति सरकार निर्माण भएको 5 महिना भित्र यो सरकारले बजेट चाहिँ निर्माण गर्यो यो सरकारले यो वर्षभरि के काम गर्छ भन्ने कुराको
0: एउटा अब नेपालगञ्जको त्यो गर्मी नै हटाइदिनु पर्यो घामै हटाइदिनु पर्यो भन्न त सकिएन तर टाइम बिजुली बत्ती चाहिँ जानु भएन बत्ती चाहिँ निरन्तर हुनु पर्यो भन्ने त खबरदारी गर्न सकिन्छ
1: त्यो त्यो त्यो त्यो एउटा सामान्य कुरा हो चाहिँ कम्तीमा पनि त्यो वर्षभरि अथवा यो सरकारले के गर्छ भन्ने कुराको प्रारूप त बजेटबाट बजेट चाहिँ निर्माण
0: बजेट त राम्रो छ नि त अहिले त एसियाकै राम्रै बजेट आएको छ नि त नेपालमा होइन
1: पुरानो कार्ययोजनाको निरन्तरता
0: बजेट छैन
1: पुरानो योजनाको कार्य निरन्तरता त्यस्तोभन्दा अरू
0: अहिले अर्थका जानकार किसिमको प्रसिद्ध मान्छे व्यक्ति भनेर आइरहेछ नि त होइन
1: व्यक्ति आमुख हिसाबले व्यक्ति त एउटा चाहिँ नि अब

0: यही कारणले अब तर व्यावहारिक हिसाबले हेर्नुभयो भने अर्थतन्त्र चलाइमान छ, पाँच महिना भयो यो सरकार निर्माण भएको, आज अर्थतन्त्र सिथिल छ, आज अर्थतन्त्रभित्र भएका सबै सूचनाहरू के छन् भन्दा अस्तित्व छन्, घरनिर्भरमा छ, आज उद्योग धन्दा कल कारखाना सञ्चालन गर्ने उद्योग व्यवसायहरू आएर आज न्यासाबारी छन्, व्यक्ति राम्रो हुँदैमा हुँदो रहेछ त सरकारले लिने नीति तथा कार्यक्रमहरू राम्रो हुनु पर्यो नि त, यो सरकारले त्यो लियो हो त्यो नलिएकै कारणले आज के छ त भन्दा मुलुक धराशयी अवस्थामा छ, त्यो धराशयी अवस्थाबाट मुलुकलाई अगाडि बढाउनका निमित्त अन्य सांसदहरूले सरकारले राम्रो काम गर्नु पर्यो, यसका लागि हाम्रो खबरदारी नियमित निरन्तर रहनेछ।
1: थ्याङ्क यू भेरी मच नारायण गर्दिजी, तपाईँले समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
2: हौस आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 056-5359-6053, 98-550-77-061 र 98-550-77-053।
4: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन, फोन 056-493-440-493-580 र 98-550-26-440।
5: It's 7 o'clock, अहिले 7 बजेको छ।

नमस्कार बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अध्ययन र वैदेशिक रोजगारीका निम्ति हाल मालदिव्समा रहनुभएका पत्रकार एवं महिला नेत्री सरिता महतोले माडी पौहारीका बालबालिकालाई स्टेसनरी सहयोग गर्नुभएको छ। महतोले आफू जन्मेको र बाल्यकाल बिताएको माडी तीन पौहारी गाउँ हाल शिविर टोलमा रहेका कक्षा एकदेखि चारमा अध्ययन गर्ने बालबालिकाहरूलाई स्टेसनरी सामग्री वितरण गर्नुभएको हो। महतोका 8 वर्षका छोरा स्वराज शाह एवं माडी तीनका वडाध्यक्ष पुरन महतोले संयुक्त रूपमा स्टेसनरी सामग्रीको झोला अभिभावकको उपस्थितिमा 10 जना बालबालिकाहरूलाई वितरण गर्नुभयो। त्यस क्रममा बोल्दै पौहारी शिविर टोलका अगुवा राजकुमार नेपालीले आफू जन्म हुर्केको गाउँलाई नबिर्सेकोमा महत्त्वलाई धन्यवाद व्यक्त गर्दै यथासम्भव सहयोग एवं सम्झना व्यक्त गर्नुभएको थियो। राष्ट्र स्वतन्त्र पार्टी रासपा सम्बन्ध माडीनगर यार समितिको आयोजनामा 12 विश्व युवा दिवसको अवसर पारेर बादरमुडे स्मारक क्षेत्र असर सफाई गरिएको छ। माडीनगर यार्डका सदस्यहरू एवं स्थानीयवासीहरूको समेत सहभागितामा बादरमुडे स्मारक क्षेत्रमा सरसफाई गरिएको थियो। स्मारकको सरसफाई लगत्तै युवा सम्वाद कार्यक्रम समेत सम्पन्न भएको छ। सरसफाईबाट सुरुवात सम्बन्धबाट समाधान भन्ने नारासहित आयोजित कार्यक्रममा स्थानीय अभिभावकहरूले स्थानीय युवाहरूले माडीका समसामयिक समस्या युवा पलायन लागू औषध मानसिक स्वास्थ्य कृषि तथा मानव वन्यजन्तु द्वन्द लगायतका विषयमा आफ्नो धारणा र सुझाव प्रस्तुत गरेका थिए। माडीनगर यार्डका विभाग संयोजक अच्युत कार्कीको सभापतित्व तथा रासपा माडीनगर सभापति नारायण दत्त रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा चितवन जिल्ला र संयोजक आशिष सापकोटा यसै गरी माडीनगर संयोजक भरत ढकाल विशेष अतिथिका रूपमा रहनु भएको थियो। युवा सम्वाद का क्रममा हनुमान सुलामा खानेपानी तथा विद्युत विस्तार युवामा बढ्दो लागू औषध दुर्व्यसन र सामाजिक असुरक्षा दक्ष युवा तथा वैज्ञानिकहरूको विदेश पलायन र अनुसन्धान क्षेत्रको उपेक्षा युवामा बढ्दो निराशा तथा मानसिक स्वास्थ्यका समस्या लगायतका विषय उठेका थिए। यस्तै कृषकहरूले उत्पादनको उचित मूल्य नपाउने दाना तथा कृषि सामग्रीको मूल्य बढ्ने तर दूधको उचित मूल्य नपाउने गुणस्तरीय बिउ बिजनको अभाव तथा कृषि क्षेत्रमा देखिएको विभेद र कालाबजारीका विषयमा समेत युवाहरूले प्रश्न उठाएका थिए। बाढीमा लामो समयदेखि चुनौतीका रूपमा रहेको मानव वन्यजन्तु द्वन्द पनि युवा

बातको प्रमुख विषय बन्यो। ध्रुवे हात्ती लगायत जंगली जनावरबाट स्थानीयले भोग्नु परेको धनजनको क्षति तथा निकुञ्ज पीड़ितका समस्यालाई सम्बोधन गर्न ठोस पहल आवश्यक रहेको सहयोगीहरूले बताएका थिए। हनुमान जिल्लामा खानेपानी र विद्युत विस्तारका लागि सम्बन्धित मन्त्री समक्ष पहल तथा समन्वय गर्नुपर्ने सुझाव समिति उहाँहरूले दिएका छन्। संवादबाट संकलित समस्या तथा सुझावहरूलाई गम्भीरतापूर्वक अध्ययन गरी नीतिगत समाधानका लागि सम्बन्धित निकाय तथा मन्त्री समक्ष पहल गर्ने प्रतिबद्धता ट्याटले जनाएको छ। कार्यक्रममा विभिन्न वडा समितिका तर्फबाट हरिराणा भाट तथा रासपाका निवर्तमान जिल्ला सभापति कृष्ण प्रसाद भूषाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। राष्ट्रिय युवा दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी रासपा माणिनगर ऱ्याट विभागको आयोजनामा माडीमा युवा केन्द्रित कार्यक्रम तथा युवा समाज सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका माडीका 6 युवाहरूलाई सम्मान गरिएको छ। युवा व्यवसाय कृषि खेलकुद तथा उद्यमशीलता मार्फत योगदान पुर्याएका युवालाई सम्मान गरिएको हो। सम्मानित हुनेमा सफल तथा व्यवसायी रामचन्द्र लम्साल, कृषि व्यवसायी कृष्ण पौडेल, माछापालन कृषक तथा युवा व्यवसायी रोशन पौडेल, माछापालन कृषक तथा युवा व्यवसायी गोपाल बहादुर नेपाल, फुटबल खेलप्रेमी तथा प्रशिक्षक नवीन बस्याल र सर्टफुट तथा डिस्कर्स थ्रु एथलेटिक ललित राउत रहनु भएको थियो। कार्यक्रममा युवाका सम्भावना, चुनौती, उद्यमशीलता, खेलकुद तथा स्थानीय विकासमा युवाको भूमिकाका विषयमा युवा संवाद समेत गरिएको थियो। कार्यक्रममा युवाहरूको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ। माडी नगरपालिका एक बनकटा बोटे गाउँमा 2 निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। बोटे समाज नेपाल जनजागरण टोल विकास संस्था बनकटाको आयोजनामा साउन 26 र 27 गते बोटे समाजको भवनमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागि हो। रेस्क्यू नेपाल काठमाडौँको सहयोगमा आयोजना हुने शिविरमा स्थानीय बोटे गाउँ तथा आसपासका बासिन्दाले निशुल्क स्वास्थ्य सेवा लिन सक्ने आयोजकले जनाएको छ। ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायलाई लक्षित गरी आयोजना गर्न लागि शिविरबाट स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने उद्देश्य पनि रहेको आयोजकको भनाइ छ। आयोजकले स्वास्थ्य सम्बन्धी समस्या भएका स्थानीय बासिन्दालाई शिविरमा सहभागी भई निशुल्क स्वास्थ्य सेवा लिन आग्रह गरेको छ। उपभोक्ताको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले भूगोलका आधारमा क्लस्टर प्रणाली मार्फत ग्यास वितरण गर्ने व्यवस्था गरेको छ। साउन 24 गते ग्यास उद्योगी तथा डिलरसँगको छलफलपछि पश्चिमी चितवन, माडी र भरतपुरका विभिन्न वडालाई छुट्टा छुट्टै क्लस्टरमा विभाजन गरी फरक फरक दिन ग्यास वितरण गर्ने कार्यतालिका बनाइएको हो। पूर्वी चितवनमा भने साबिकको व्यवस्था कायम रहनेछ। यसैबीच प्रशासनले पछिल्लो एक सातामा ग्यास अभावको गुनासो गरेका 802 घरधुरीमा सिलिन्डर पुर्याउन सहजीकरण गरेको छ। असहाय, अशक्त, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक तथा विद्यार्थीहरूलाई प्राथमिकतामा राखिएको प्रशासनले जनाएको छ। उद्योगबाट पर्याप्त ग्यास आए पनि उपभोक्ताले लाइन बस्नुपर्ने अवस्था देखिएपछि प्रशासनले ग्यास उद्योगदेखि डिपो र खुद्रा व्यापारीसम्म अनुगमन सुरु गरेको छ। यस्तै ग्यास वितरण सम्बन्धी गुनासो व्यवस्थापनका लागि सहायक प्रमुख जिल्लाधिकारी चुडामणि शर्मा गौतमको सहयोगमा क्विक रेस्पोन्स टिम पनि गठन गरिएको छ। ग्यास सम्बन्धी सूचना, सुझाव र गुनासाका लागि जिल्ला सहायक प्रजीय चुडामणि शर्मा गौतम, यस्तै गरी प्रशासकीय अधिकृत मदन लामा थिङ र प्रहरी नायब उपरीक्षक एम प्रसाद सापकोटालाई सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ। पालिका 28 मेगोलीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेगोलीका 65 वर्षीय मंगलले बोटे रहेका छन्। बिहान मर्निङवाकका लागि घरबाट निस्केका बोटेलाई बाघले आक्रमण गरेको हो र उनको शव मेगोली विमानस्थल नजिकैको जंगलमा फेला परेको भरतपुर 28 वडा अध्यक्ष नन्दपानी रिजालले जानकारी दिनुभयो। वडा अध्यक्ष रिजालका अनुसार बोटेले आक्रमण गर्ने बाघ घटनास्थल नजिकैको झाडीमा रहेको आशंका गरिएको छ। भरतपुरका मुख्य चोकहरूमा ट्राफिकलाई जडान गर्न ठडाइएका पुलहरू अलपत्र परेका छन्। बजार क्षेत्रलाई व्यवस्थित बनाउन ट्राफिकलाई जडान गर्न खोजिएको थियो तर लामो समयदेखि ठेकेदार कम्पनीले ट्राफिकलाई जडान गर्न सकेको छैन। ठेकेदारलाई दैनिक 5,400 रुपियाँ जरिवाना लगाउँदा पनि ट्राफिक लाइट बल्न सकेका छैनन्। मालपो चोक, केन्द्रीय बस पार्क चोक, हाकिम चोक, चौबिसकोटी, सहित चोक र पुलचोकमा गाडिएका पुलहरू अलपत्र परेका हुन्। नेपाल निर्माण व्यवसाय महासंघले निर्माण क्षेत्रमा देखिएका समसामयिक समस्या, चुनौती तथा समाधानका उपायबारे छलफल गर्न राष्ट्रिय सम्मेलन 2083 आयोजना गर्ने भएको छ। महासंघका अनुसार सम्मेलन भदौ 15 गते चितवनको सौरास्थित होटल रोयल टुलिपमा आयोजना हुनेछ। सम्मेलनमा महासंघ अन्तर्गतका 7 प्रदेश महासंघ, 77 जिल्ला निर्माण व्यवसाय संघ एसोसिएट सदस्य तथा वस्तुगत संघका प्रतिनिधिहरू सहभागी हुनेछन्।
तथा जग्गा व्यवसायलाई प्रबन्धन गर्ने उद्देश्य सहित बिल्ड नेपाल एक्सपो 2026 हुने भएको छ। निर्माण कम्पनी S1 होम्स र भी ग्रुप इभेन्ट्स प्रालीको संयुक्त आयोजनामा चितवन उद्योग संघ स्थित चितवन प्रदर्शनी केन्द्रमा यही आउँदो मङ्सिर 11 गतेदेखि 13 गतेसम्म उक्त एक्सपो सञ्चालन हुन लागेको हो। नगरपालिका एक स्थित कैर खोलाको किनारमा मंगलबार बिहान एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्। अन्दाजी 11:45 बजे खोलाको पानीमा पुरुष व्यक्ति मृत अवस्थामा रहेको खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय खैरेनीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनास्थल पुगी प्रारम्भिक सोधपुछ तथा बुझबुझारत गर्दा मृतकको पहिचान खुलेको छ। मृत हुनेमा जिल्ला चितवन रत्नगर नगरपालिका 14 लालीगुरा स्टोल बस्ने 68 वर्षीय हुमबहादुर परियार रहेका छन्। नेपाली कंग्रेसका सभापति गगन थापा र नेता डाक्टर शेखर कोइरालाबीच मंगलबार बिहान भेटवार्ता भएको छ। कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको भेटमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो। मंगलबार बिहान 9:45 बजे सुरु भएको भेटघाट 10:15 बजेसम्म चलेको डाक्टर कोइरालाका स्वकीय सचिव दिनेश चन्द्र थपलियाले जानकारी दिनुभयो। अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँडका लागि 5 बजे विशेष निर्देशन जारी गर्नुभएको छ। गत साउन 9 गते दुई पार्टीबीच प्रदेश सरकारमा सहकारी गर्ने सम्बन्धमा भएको 3 बुधे सहमतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न शीर्ष नेता दुवैले यस्तो निर्देशन दिएका हुन्। आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपाका सहसंयोजक माधव कुमार नेपाल सहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश भएको छ। विशेष अदालतका सदस्य द्वय नारायण प्रसाद पौडेल उमेश कोइरालाको इजलासमा मंगलबार पतञ्जली योगपीठ भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा पेशी तोकिएको थियो। उक्त मुद्दामा सुनवाईपछि इजलासले सरकारी साक्षी झिकाउने आदेश भएको विशेष अदालतका प्रवक्ता पार्वती हितानले जनाउनुभयो। कंग्रेसका इतर सम्भले आयोजना गरेको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शशाङ्क कोइरालाले पार्टीको 15 महाधिवेशन सम्बन्धी सम्पूर्ण गतिविधि र दीर्घकालीन निर्णयहरू तत्काल रोक्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय र निर्वाचन आयोगलाई पत्र पठाउनु भएको छ। सामाजिक सञ्जाल मार्फत फैलिने मिथ्या सूचना, भ्रामक सूचना, डिपफेक र हेट स्पिच तथा साइबर ठगीका घटना बढ्दै गएपछि नेपाल प्रहरीले त्यस्ता गतिविधि नियन्त्रणका लागि प्रविधि मैत्री अनुसन्धान र निगरानी प्रणालीलाई प्राथमिकता दिएको छ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोगबाट नागरिक बीचको सद्भाव खलबयल लिन सक्ने तथा शान्ति सुरक्षामा चुनौती उत्पन्न हुन सक्ने भएकाले त्यसप्रति प्रहरी सचेत रहेको बताएको हो। सरकारले हालै भएको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी र सिराहाका 4 जना व्यक्तिहरूलाई सहित घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई सहित घोषणा गर्ने निर्णय गरेको शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जनाउनुभयो। र यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र लगायत यातायात सम्बन्धी सेवालाई थप व्यवस्थित गर्न नयाँ अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको छ। साउन 1 गतेदेखि लागू भएको नयाँ प्रणालीमा लाइसेन्सको नयाँ फारम भर्न र विवरण अध्यावधि गर्न राष्ट्रिय परिचय पत्र आफ्नै नाममा रहेको मोबाइल नम्बर र इमेल अनिवार्य गरेको हो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: 92.2 MHz.
1: हामीसँग राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी हुनुहुन्छ। केसीजी नमस्कार, स्वागत छ नेपाली भाषामा यहाँलाई।
2: ल धन्यवाद।
1: के छ अहिलेको अवस्था, कसरी व्यतीत भइरहेको छ दिनहरू? तपाईँ काठमाडौँ हुनुहुन्न, भुटल हुनुहुन्छ, उपत्यका बाहिर होइन, कस्तो छ म्याडमको अवस्था, ठिक छ अहिले?
2: मेरो त यही बिरामीको अवस्था लथालिङ्ग छ, म त यही घरमै चाहिँ कोचिएर बसेछु, यही बिरामी हेरेर के।
1: देशको अवस्था कस्तो छ अहिले? देशको अवस्थाको बारेमा पनि बुझिराख्नु भएको छ होइन? देश अब बर्बादै पार्छन्, राम्रोसँग चल्दैन भनेर जुन आरोप लगाइरहनु भएको थियो, तर देश त सही ट्र्याकमा गइरहेछ नि त अहिले।
2: देश त झन् ध्वस्त हुँदै गएको छ नि, कहाँ चाहिँ तपाईँ सही बाटोमा जाने नि?
1: यस
2: खालको चाहिँ अवस्था नेपाली जनताले कहिले महसुस गरेका थिए?
1: तर जनताहरू खुसी छन् अहिले?
2: छैनन्, जनताले थाहा पाए।

0: पोहोर पोहोर चाहिँ फाउना चाहिँ चुपचाप घन्टीमा छाप भने देश बाहिर देशभित्रका सबै एक ढिक्का बनाए सिआइएले बार बार फाउन्डेसनले अब अहिले यो चार महिनाको अवधिमा चाहिँ उनको चाहिँ कलाई चाहिँ खुल्यो प्रष्ट भयो बल्ल थाहा पाए जनताले स्वर्गदेखि पनि नर्कदेखि पनि मरेपछि पनि थाहा पाउने हो
1: अहिले देश चाहिँ सही ट्र्याकमा अगाडि बढ्न सकिरहेको छैन सुशासन देशमा छैन भ्रष्टाचारीहरू आधुनिक अधिकारमा उभिदै छैन
0: सरकार प्रभुले हामीले चाहिँ भारतको जमिन मिडिया छौँ भने भन्ने भन्ने जस्ता मान्छे सत्तामा शक्तिमा आएपछि ल भन्नुहोस् अब सत्ता बाहिर छँदाखेरि नेपाली जनताको चाहिँ अब सर्वस्व लुट्ने ठग्ने अनि सत्तामा गएपछि अब विदेशी ब्याङ्कबाट चाहिँ ऋण ल्याएर नेपाली जनता टाउका हिसाब किताब गराएर अनि चाहिँ सहकारी ठगीलाई चाहिँ पैसा दिने ल भन्नु छ हो
1: तर अहिले भारतीय राजदूत चिनका राजदूतसँग प्रधानमन्त्रीले भेटवार्ता गरिसक्नु भयो नि त होइन
0: बल्ल थाहा भयो बल्ल थाहा भयो र तपाईँ चाहिँ नि अब अमेरिकाले आएर नेपालमा चाहिँ ढलीमली गर्दाखेरि चिनको स्थिति भारतको स्थिति के हुन्छ भन्ने कुरा भारतीय शासकहरूले चिनिया शासकहरूले थाहा पाए होला नि त्यसो भएको हुनाले बालेनलाई नै अलिकति चाहिँ होस खुल्यो अब सबैलाई एकैचोटि चाहिँ राजदूतहरू भेट्नेमा फुर्ती लागेको मान्छेले अहिले त अब बेग्लै बेग्लै भेट्न नि पर्दो रहेछ त यति सिक्न त चार महिना लाग्यो बालेनलाई अरू देशको परिस्थिति यहाँको स्थिति बुझेर उसले के पार लाउला यो देश त लतालिङ्गै हुने भयो नि
1: होइन तपाईँहरू त अब पुरानो राजनीतिक कर्मी होइन देशलाई चाहिँ व्यवस्था परिवर्तनमा चाहिँ यहाँहरूको निकै ठुलो महत्त्वपूर्ण भूमिका छ छोरा नातिहरूलाई राम्रोसँग सिकाउनुहोस् न सुझाव दिनुहोस् न कति आलोचना मात्रै गरे भने के
0: होइन छोरा नातिले त युथ काउन्सिलको तालिम लियो त नेपालको नयाँ पिँढीले छोरा नातिले त युथ काउन्सिलको तालिम लिए अनि अनि तपाईँको चाहिँ अब नेपालको चाहिँ अब शिक्षा प्रणाली अब विदेशीले नै तपाईँको चाहिँ कब्जा गरे स्वास्थ्य कब्जा गरे अब हामीले त तालिम त दिएका थियौँ हाम्रो तालिमको अर्थै भएन अब
1: के गर्ने बेरोजगारी अभाव होइन रोजगारीको स्थिति थिएन अलिअलि आउँछ त्यतैतिर लाग्ने त हो नि त युवाहरू
0: त्यो त पहिले त तपाईँको चाहिँ यहाँका कल कारखाना उद्योग धन्दा सखाब तपाईँ चाहिँ कुहियो सिन्किया भावमा चाहिँ व्यापारीहरूलाई बेचेर शिक्षा बेचेर स्वास्थ्य प्रणाली बेचेर अनि चाहिँ विदेशीहरूको यहाँ चाहिँ चलखेल गराएको न हो कलि बुझे होइन र यो तैपनि अब नयाँ पिँढीमा नेपाललाई चाहिँ यस्तो गराउनेमा चाहिँ पुराना शासकहरू हुन् र यिनलाई यो गराउने चाहिँ बाह्य शक्ति नै हो त्यस खालको तालिम दिएर शिक्षा निजीकरण स्वास्थ्य निजीकरण रोजगारी जति सबै चाहिँ बेचेर लिलाम गरेर अनि चाहिँ यहाँको मेन पावर जति सब विदेश खेद्ने दिनको 2000 दरले यो त अब विदेशीले नि सिकाए विदेशीले नि पढाए अब त सत्तामा शक्तिमा जाने को चाहिँ देशभक्ति भन्दा पनि तपाईँको चाहिँ फाइदा सत्ता र शक्तिमा माया लुचा छोडी गरे त्यसको परिणाम अहिले नेपाली जनताले भोगिराखेको छ
1: होइन अहिले त अब यो देशमा चाहिँ बर्बादै हुन्छ अब नयाँ आएपछि होइन अब विभिन्न विदेशीको हस्तक्षेप हुन्छ चलखेल हुन्छ क्रीडा स्थल बन्छ भनेर जुन एक किसिमको आशंका गरिएको थियो त्यतातिर त छैन नि त राष्ट्र होइन
0: तपाईँले के भनेको त्यो उल्टो कुरो गरे हो कि मलाई के भने त्यो
1: त्यस्तो
0: यति क्रीडास्थल तपाईँको चाहिँ अहिलेसम्म नेपालको इतिहासमा भयो थियो यस्तो क्रीडास्थल आकै
1: दुई ठुला शक्तिशाली देशहरू
0: चाहिँ विदेशी चाहिँ एनजिओ आइएनजिओले तपाईँ चाहिँ अब संसद कब्जा गर्ने अनि नेपालको 72 संविधानमा व्यवस्थै नभएको मान्छे प्रधानमन्त्री हुने अनि न्यायपालिका अर्कै कब्जा नेपाली सेना अर्कैको कब्जामा अनि यस्तो तपाईँलाई अहिलेसम्म अनुभव भएको थियो
1: होइन सेनालाई कसले कब्जामा लिया छ नेपालमै छ नि त सेना होइन नेपाली सेनालाई कसले कब्जामा लिया छ सेना त स्वतन्त्र छ नि त सार्वभौम छ नि त
0: देखिहाल्नु अनि आफू बसेको सिंहदरबार डराल्दाखेरि चाहिँ तपाईँ रमिता हेरेपछि कसले ल्यायो कब्जामा विदेशीहरूले नै ल्याए नि
1: दुई ठुला शक्तिशाली देशहरू छन् नि त वरपर होइन हाम्रो भूमिमा उनीहरूका विरुद्धका गतिविधि त हुन दिँदैन नि त यी देशहरूले
0: होइन त्यही भएर होला नि त तपाईँ चाहिँ यहाँ दलाई लामाको चाहिँ 91 चाहिँ जन्मदिवस मनाएको
1: त्यो त झुकिएर कता कता कसले कसले मनाए तर तिब्बतीयन कार्यक्रम यहाँ राख्ने भनिया त्यो काठमाडौँमा सरकार
0: अब फेरि तिब्बतको लागि जन्मेको

0: फेरि तिब्बतको लागि चाहिँ पढेको, फेरि तिब्बतको लागि काम गरेको मान्छेलाई नेपालको गृहमन्त्री बनाएपछि त अब दलाई लामालाई चाहिँ तिब्बतमा पुनर्स्थापना गर्ने अभियानमा त जोडको तोडले लाइरहेका छन् नि त।
1: तर तिब्बतीयनहरूको एउटा कार्यक्रम काठमाडौँमा सेमिनारको आयोजना गरिएको थियो, 600-700 सहभागिता हुने भनिएको थियो, तर सरकारले रोक्यो नि त त्यसलाई, त अहिले स्थगित भयो नि त।
0: साह्रै लाजम भएर दलाई लामाको चाहिँ 91 चाहिँ जन्मदिवस चाहिँ मनाउँदाखेरि अलिकति विरोध भयो, यताउति भयो, अनि चिनियाहरूले पनि दबाब दिए होलान् ल भन्नु न, काठमाडौँ चाहिँ युनिभर्सिटीले अब संसारभरिका साम्राज्यवादीहरू चाहिँ नेपाललाई चाहिँ साम्राज्यवादीहरू किराथल बनाउनको लागि यस्ता कार्यक्रम गराउनलाई स्वयं चाहिँ काठमाडौँ चाहिँ युनिभर्सिटी तयार हुने, नेपालका बुद्धिजीवीहरू तयार हुने, अब यसका विरुद्धमा राम्रो आवाज नउठ्ने, अब तै तै पनि अब चिनले चाहिँ दबाब दिए होला, त्यसो भएर यिनी बाध्य भएर लाजो मर्नुभयो। अब चिन र चाहिँ भारतसँगको सम्बन्ध चाहिँ ब्यालेन्स मिलाएन भने यहाँ नेपाली जनतालाई लुट्न पाइन्न भन्ने कुरा यिनका चाहिँ पनि यिनका पनि घैँटा घाम लाग्यो होला। अहिले सत्तामा शक्तिमा जाने सिंहदरबार पोलेर संसद भवन पढेर सर्वोच्च अदालत समेत डढालेर सत्तामा गएकाहरूको पनि आँखा घाम लाग्यो होला। चिन र भारतको दलाली गरेन भने यहाँ चाहिँ सकिन्न, अमेरिकाको मा दलाली गरेर भनेर त्यो पनि भयो होला र अहिले रोके।
1: तर पछिल्लो समय जुन देखिएको छ 750 जनाको सहभागिता हुने भनिएको थियो, त्यसबाट चिनबाट करिब करिब 50-60 जना मात्रै सहभागिता रहेको रहेछ, त्यस पछाडि अमेरिका लगायतका अन्य देशहरूबाट नेपालमा आउने भनेर यो कन्फर्म भइसकेको प्रोग्राम चाहिँ अहिले स्थगित गर्दाखेरि त्यसमा के दबाब आएको हो?
0: होइन, दबाब त चाहिँ नेपाललाई किराथल बनाउनेमा चाहिँ अमेरिका त पहिल्यै छँदै छ, युरोपियनहरू अब लगातार यहाँ तपाईँ चाहिँ विभिन्न एनजिओ आइएनजिओहरू तिनीहरू यहाँ नेपालका बुद्धिजीवीहरू र तपाईँ चाहिँ नि जुनसुकै मूल्य चुकाएर भए पनि आफ्नो स्वार्थ पुरा हुनुपर्छ, सम्पत्ति कमाउनुपर्छ, देश जहाँसुकै जाओस् भनेर जुन खालको चाहिँ सत्ता र शक्ति पैसाकै पछाडि अब राज्य सत्तामा बस्ने मान्छेहरू हिजकाले पनि त्यो गरे, हिजकाले देशको राष्ट्रियता सार्वभौमता र अखण्डतालाई सर्वप्रथम अगाडि राखेनन्, सत्ता र शक्तिमा जानको लागि साम्राज्यवादीहरूको एजेन्डा बोके, हुँदै हुँदै हुँदै हुँदै गएपछि अब यिनलाई चाहिँ दुधको माखो फाले चाहिँ फालेर अब फेरि तिब्बतको लागि चाहिँ काम गरिराखेकाहरू अमेरिकन साम्राज्यवादको निर्देशनमा काम गर्ने शक्तिहरूलाई ल्याएर नै नेपाललाई चाहिँ चिन विरोधी किराथल बनाउनको लागि अमेरिकनहरूले जुन खालको चाहिँ योजना बनाएको थिए त्यो योजना कार्यान्वयन गर्नको लागि अहिले सत्ता शक्तिमा बसेकाहरूले युद्ध स्तरमा लागिरहेका छन्।
1: अब यो अहिलेको सरकार त नेपाली जनताले मतदान गरेर आएकै सरकार होइन, दुईटै एनर्जीको सरकार नेपालीहरू नै छन् होइन, त्यसमा सांसदहरू मन्त्रीहरू प्रधानमन्त्रीहरू
0: मतदान त चाहिँ सिक्किमका जनताले लेनु दोर्जेलाई मतदान गरेका थिए त, ल भन्नुहोस् जनताले हिटलरलाई पनि मतदान गरेको थिए त जोहरो युद्धभन्दा पहिले जर्मनीमा,
1: नेपालमा
0: अनि जनताले मतदान गरे, त्यस हुनाले जनताले सधैँ चाहिँ ठिक फैसला गर्छन् भन्ने कुरा भयो।
1: नेपालमा त हिजो पनि
0: तपाईँ चाहिँ देश घात गर्ने साम्राज्यवादको भरिया बोक्ने एजेन्डा बोकेर हिँड्नेलाई नै भोट दिने त जनतै हुन् नि, त्यस हुनाले जनताले सधैँ राम्रो फैसला गर्छन् भन्ने पनि होइन र तपाईँ चाहिँ आखिरी जनताले नै तपाईँ चाहिँ नि देश बचाउने कुरामा जनता नै चाहिँ बुझेनन्, जनता नै कटिबद्ध भएन भने देश चाहिँ नि सिद्धिन्छ।
1: अहिले के छ देश, अहिले त अहिले ठिक छ होइन, अहिले चाहिँ
0: कसरी ठिक भयो?
1: दुईटै एनर्जीको सरकार
0: होइन, दुईटै आफूहरूको सम्पत्तिको छानबिन गर्न नपर्ने, अब अरूहरूको सम्पत्ति छानबिन गर्ने भनेपछि त यस्तो त तपाईँ चाहिँ अहिलेसम्मका चाहिँ राणाहरूले गर्थे, त्यसपछि पञ्चीहरूले गरे, अहिले गएर अहिले आएका यी नयाँ जोगीहरूले आफ्नो सम्पत्ति कहाँबाट जम्मा भयो, कहाँबाट लुटेर ल्याए, त्यो चाहिँ खोजबिन गर्न नपर्ने, अनि चाहिँ अब पुरानाहरू जुन छन् उनीहरूका विरोधीहरू उनीहरूको सम्पत्ति एक एक गरेर छानबिन गर्ने भनेपछि त अब यिनको यो नाङ्गो स्वरूप त यति जाने यिनी यसो नाङ्गेलन् भनेर त मैले त अन्दाज गरेका थिइनँ।
1: अहिले पुराना राजनीतिक दलका तत्कालीन शासकका सम्पत्ति सार्वजनिक गर्ने, सम्पत्ति छानबिन गर्ने, त्यस पछाडि आउने सरकारले यिनीहरूका पनि छानबिन गर्ने,
0: अहिले सत्तामा सकिमा बहनेहरूको सम्पत्ति छानबिन गर्नुपर्छ पर्दैन? अहिले सांसद भएर आएका अब 17 सालदेखि चाहिँ नेपालमा बसेर हालीमुहाली गरेर चाहिँ जे लुटेका ती लुटेराहरू तिनीहरूको चाहिँ सम्पत्ति छानबिन गर्नुपर्छ पर्दैन? मैले यो भनेको होइन कि चाहिँ अहिले सत्तामा बस्ने यो 20-25 वर्ष सत्तामा बस्नेले देशमा भ्रष्टाचार गरे लुटे उनको चाहिँ छानबिन गर्नु पर्दैन भने होइन। सम्पत्ति छानबिन गर्ने कुरा आउँदाखेरि मैले सबभन्दा पहिले मेरो सम्पत्ति छानबिन गर भनेर भनेको छु।
1: तर अहिलेको अवस्थामा चाहिँ जुन ढङ्गले गृहमन्त्रीको अस्ति छानबिन समिति नै बन्यो, तर गृहमन्त्री त चोखिएर निस्कनु भयो नि त फेरि।
0: त्यही त अब गृहमन्त्री त अहिलेसम्म यस्तो गृहमन्त्री त सायद नेपाली जनताले देखेका भोगेका पनि थिएनन् होला।
1: किन यति राम्रो गृहमन्त्री?
0: त्यस कारणले साम्राज्यवादीहरूले चाहिँ गृहमन्त्री बनाउँदाखेरि पनि अलिकति विचार पुऱ्याएनन्। उनीहरूको आफ्नै एजेन्डा कार्यान्वयन गर्दा पनि यस्तो अनाहारको प्रधानमन्त्री, यस्तो अनाहारको चाहिँ गृहमन्त्री बनाएर यति चाँडै चाहिँ चरनाम नाङ्गो हुने मान्छेले अमेरिकनहरूको योजना पुरा हुन्छ? अप्ठ्यारो पर्यो त अहिले उनीहरूलाई।
1: तर गृहमन्त्री त जनतासँग एकदम नजिक भएर काम गरिरहनु भएको छ नि त, होइन? ठाउँ ठाउँमा पुगिरहनु भएको छ।
0: जनतासँग नजिक नभए त चाहिँ अब पानी बाँडे मान्छे हुन्, फेरि तिब्बत बनाउने अभियान न हो उनको। उनले त एउटो काम बहादुरी गरेर देखाइहाले नि, दलाई लामाको चाहिँ खुलेआम युरोपियनहरू अमेरिकनहरूलाई जम्मा गरेर दलाई लामा उति बेलै तपाईँ चाहिँ तिब्बती जनताले चाहिँ त्यहाँबाट निष्कासन लखेटिसकेको चाहिँ दलाई लामालाई फेरि चाहिँ चाइनामा के अरे तिब्बतमा पुनरावर्तन गराउने जुन उनको अभियान हो त्यो त एउटा त सफल भयो, अर्कालाई अलिकति बढी दबाब भएर अप्ठ्यारो परेछ। अरूको सम्पत्ति चाहिँ सुजन गुरुङले छान्नै पर्ने, अनि चाहिँ बालिनले चाहिँ अरूको सम्पत्ति खोजखन्तर गर्नुपर्ने कहाँ जम्मा भयो भनेर, उनीहरूको आफ्नो सम्पत्ति छानबिन गर्नु पर्दैन? उनीहरूले कहाँबाट जम्मा गरे सुन, कहाँ जम्मा गरे जग्गा, त्यो उनीहरूले छानबिन उनीहरूलाई कि आकाशबाट वर्षिया हो?
1: कमाउनु त ट्याक्स तिरेर कर तिरेर होइन सम्पत्ति
0: कमाएको, ट्याक्स तिरेर कमाएको त प्रमाणित गरेर नेपाली जनतालाई देखाउनु पर्यो नि त। मैले यसो भन्नुको मतलब अहिलेसम्म 20-25 वर्ष सत्तामा बस्नेहरूको सम्पत्ति छानबिन गर्नु पर्दैन भन्ने मेरो अर्थ होइन। यिनीहरूले पनि बर्बाद लुट गरेका छन्, लुटिया छन्, तर एउटा लुटेराले अर्का लुटेराको चाहिँ सम्पत्ति छानबिन गर्दाखेरि छानबिन गर्ने लुटेराहरूको सम्पत्ति छानबिन गर्नु पर्छै पर्दैन?
1: भनेपछि अहिले आएको राजनीतिक दलहरू नयाँ भनेकाहरू पनि लुट्नकै लागि आएका हुन् त्यसो भए?
0: लुटेर आएका हुन् त, लुट्नकै लागि आएका हुन्, अरूको लुट्ने र आफ्नो सम्पत्ति बढाउने उनको इतिहास के हो, उनको सिद्धान्त के हो? पुराना त उसो भन्नु, पुराना त कमसेकम लोकतन्त्र गणतन्त्र देशको राष्ट्रियताको बारेमा सङ्घर्ष गरेर आएका हुन्, अहिले बदमासी गल्ती कमजोरी गरे पनि यिनी आएका, अहिले नयाँ जोगीको इतिहास के हो, यिनको सिद्धान्त के हो, यिनले नेपालको लागि नेपाली जनतालाई दिएको योगदान के हो, र अहिले यत्रो चाहिँ अमेरिकी साम्राज्यवादको चाहिँ आडमा उनीहरूको निर्देशनमा उनीहरूको तालिममा आएर अहिले चाहिँ जुन रजाइँ गरिरहेका छन्, यो रजाइँ त पुराना काङ्ग्रेस एमाले माओवादी पुराना पार्टीकै कारणले हो। कमसेकम चाहिँ संसदीय व्यवस्थाभित्र नै उसको सीमाभित्र उनीहरूले जुन देशको लागि काम गर्नुपर्थ्यो त्यो नगरेकै कारणले विदेशीहरूले यत्रो फाइदा उठाए।
1: तर अहिले भारत र चिनसँगको सम्बन्ध कस्तो छ नेपालको चाहिँ?
0: बाध्यता छ अहिले नेपालको सन्दर्भमा भारत र चिनको अगाडि जाने घोप्टो नपरिकन बाले त आजभोलि घोप्टो परेको त्यही हो नि। 4 महिनापछि पहिले ठुल्ठुलो पूर्ति गरेर सबै चाहिँ सबै जति राजदूत छन् ती सबैलाई सामुन्ने भेट्ने भने मान्छेले अहिले अब चिनसँग घोप्टो नपरिकन भारतसँग चाहिँ घोप्टो नपरिकन अब यहाँ चाहिँ नेपाली जनतालाई शासन गर्न सकिन्न भन्ने कुरा बुझ्नलाई मात्रै 4 महिना लाग्यो।
1: लम्पसारै परे हो त्यो सबै?
0: लम्पसारै हो नि, यही लम्पसार त सुरुमै पर्नु पर्थ्यो नि। पहिला पहिलाका पार्टीका पार्टीहरूले लम्पसार परेको त उसले देखाएको थियो ठुलो हुनलाई, अरू पहिलाका पुराना पार्टी भन्दा छुट्टै आइडेन्टिटी दिनलाई बेग्लै बेग्लै नभेट्ने जुन घमण्ड गरे हो। यति नालायक मान्छे अब संसदले उसलाई प्रधानमन्त्री बनाउने, संसदमा उजार नपर्ने, नीति र कार्यक्रम चाहिँ राष्ट्रपतिले पठन लाउनु पर्ने अब हिँड्नु पर्ने यस्तो अनुहारको मान्छे अब विदेशीहरूले नि यस्तो प्रधानमन्त्री बनाएर आफ्नो काम कसरी पटाउँला भने होला नि केही नजान्ने यस्ता नालायकलाई ल्याएपछि चाहिँ आफ्नो फाइदा हुन्छ भनेर भने होला नि तर अलिकति एउटा फर्मालिटी त जाने मान्छे हुनु पर्थ्यो नि त्यस हुनाले जले भरिया गराउनु खोजेका छन् ती मालिकहरूलाई पनि घाटा पर्छ यस्ता अनुहारका मान्छे चाहिँ उनीहरूको काम पुरा गर्न चाहिँ गाह्रै पर्ला नेपाली जनताको नै अब आँखा खुल्दै गएको छ
1: भारतले अहिलेसम्म किन भ्रमणमा बोलाएन प्रधानमन्त्रीलाई
0: अब बोलाउला नि त होइन भारतलाई सजिलो बनाएछन् नि अब नेपालको भूमि नेपाली नेपालले चाहिँ भारतको भूमि कब्जा गरेछ भनेपछि त यस्तो भन्ने प्रधानमन्त्री अहिलेसम्म भारतले पाएकै थिएन 40 प्रधानमन्त्री भयो यो देशमा अब 41 प्रधानमन्त्री भन्यो नेपालले चाहिँ भारतको चाहिँ जमिन मिचिएछ भनेपछि यहाँभन्दा तरफदारी गर्ने मान्छे कहाँ पाइन्छ भारतलाई बोलाउँछ उसबाट जे गर्नुपर्छ नेपालले लिनु पर्यो नि यस्तै नालायकहरूबाट न हो लिने त
1: र जाँदा जाँदै अब यदि यसबाट पनि राज्य सत्ता राम्रो ट्र्याकमा जान सकेन वा चाहिँ यसबाट पनि देश समृद्धितर्फ जान सकेन भने केही राम्रा कामहरू पनि भएका छन् उद्योग धन्दा कल कारखानाहरूलाई रिपेयरिङ गरेर पुनर्सञ्चालन गर्ने तयारी पनि सरकारले बढाएको छ डाक्टर सोनिम वाग्लेले त 2 अर्ब लगानी ल्याउँदै हुनुहुन्छ नि त बहुराष्ट्रिय कम्पनीका उद्योगीहरूसँग छलफल गर्नुभएछ देशमा
0: उनले त अब एमसिसी पनि ल्याएको मैले अरू काङ्ग्रेस एमाले मानेको थिएनन् मैले कन्भिन्स गराएको भने त उनले त तालिम प्राप्त गरेकै तपाईँ चाहिँ अमेरिकन चाहिँ संस्थाबाट पलेको जानेको सबै भएर त्यसो हुनाले आफ्नो उद्देश्य पुरा गर्न चाहिँ छोडी उहाँले जस्तो मान्छे नै चाहिँ नेपालको राज्य सत्ता राख्नुपर्छ अन्तिममा कुरा के हो भने चाहिँ देशको चाहिँ अस्तित्व बचाउने त देश समाप्त परे पनि नेपाल कुनै पनि देशका जनताकै कुरा हो त्यस हुनाले फेरि पनि नेपाली जनताले छोटै समयमा अब धेरै अनुभव गरिसकेका छन् त्यसो हुनाले जे हुने भइहाल्यो भए पनि अब देश बचाउनु पर्छ
1: हस् यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अध्यक्षज्यू नमस्कार
0: नमस्कार
1: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुने
2: स्वदेश एफएम 93.2 MHz
3: नमस्कार आजको संवादमा हामी यही साउन 23 विशेष गरी मधेस केन्द्रित दलहरू सँगै मिलेर कुल 9 पार्टी मिलेर अग्रगामी मोर्चाको घोषणा गरियो यो अग्रगामी मोर्चा किन चाहियो यसको आवश्यकता किन र विगतमा पनि यी दलहरू मिलेर एउटा मोर्चा गठन नगरेको होइन तर एकै ठाउँमा बस्न नसकेको इतिहास हुँदा हुँदै पनि फेरि यसपटक तिनै पात्रहरू उस्ता उस्तै पार्टीहरू मिलेर फेरि एउटा मोर्चाको घोषणा गरिएको छ यो कति समय टिक्ला यो के का लागि ए लगायतको प्रश्नको आज हामी जवाफ खोज्ने प्रयास गर्नेछौ र जवाफको निम्ति मेरो पाहुना हुनुहुन्छ जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव एवं पूर्व मन्त्री नमस्कार आराम हुनुहुन्छ बजारमा यस्तो चर्चा छ क्या सबै हरुवै हरुवाहरू मिलेर साउन 23 अग्रगामी मोर्चा नाम पश्चगामी व्यक्तिहरूले अग्रगामी मोर्चा खोले अरे त्यो घोषणा गरे अरे भनेर भन्छन् तपाईँ के भन्नुहुन्छ
4: भन्ने मान्छे सामने भएको भए त भन्ने थिएँ
3: उहाँहरूको तर्फबाट मैले सोध्ने
4: तर के हो भन्दाखेरि अब सबै जसो सङ्घर्ष गरेर आएको हामीहरू कुरा गर्ने हो भने निरङ्कुश पञ्चायत व्यवस्थाको विरुद्ध लड्यो त्यसपछि विभेद असमानताका विरुद्ध लड्यो सधैँ सङ्घर्ष गरेर आएका हौँ जनार्दनजीहरू झन् जनयुद्धै लडेर आएका हौँ विगतमा आन्दोलन सङ्घर्ष गरेर आएका सिकेर अरू पनि जे हो सङ्घर्षबाट आएको प्रभुशाह माओवादीको जनयुद्धबाटै आएको हो अनि जनमुक्ति त अब सुरुदेखि सङ्घर्षकै बाटोमा छन् त्यस कारणले अग्रगमनका लागि परिवर्तनका लागि लडेर आएका शक्तिहरू एकताबद्ध भएका छन् त्यस कारणले पश्चगमन होइन अग्रगमनका लागि र अग्रगामी मोर्चा हो अब यहाँ दोस्रो यहाँले भन्दै हुनुहुन्थ्यो के भन्दाखेरि के का लागि यहाँले त्यो मोर्चामा हेर्नुभयो ब्यानरमा एउटा लेखेको थियो सङ्घर्षको लागि एकता र सङ्घर्षको लागि समानता स्वतन्त्रता स्वाधीनता र सामाजिक न्यायका लागि सङ्घर्ष यसको उद्देश्य त क्लियर छ मोर्चा भनेको एकता हो एकता के का लागि सङ्घर्षका लागि सङ्घर्ष के का लागि समानताका लागि समान अधिकार समान अवसर समान रूपले न्यायमा पहुँच देशको शक्ति स्रोत साधनमा समान सबैको भागेदारी यानि समावेशी लोकतन्त्र अनि त्यसपछि स्वतन्त्रता त्यो सँगसँगै सामाजिक न्याय र मुलुकको स्वाधीनतालाई रक्षा गर्नका लागि यो एकताबद्ध भएको हो भन्दाखेरि के यो अग्रगमन हो यो प्रतिगमन होइन पश्चातगमन पनि होइन यो रेभोल्युसनरी चाहिँ के भने आइडिया हो
2: अब यो रेभोल्युसनरी आइडिया आइडिया त रेभोल्युसनरी होला तर यसमा मिलेका पात्रहरू यसमा देखिएका पात्रहरू सबै स्वार्थ समूहका पात्रहरू हुन् भन्ने चर्चा तपाईँहरूको मोर्चा साउन 23 गते घोषणा भएदेखि नै फेरि हुन थालेको छ अब तपाईँहरूले एक अर्काकै अस्तित्व स्वीकार्न नसक्ने पात्रहरू सिके राउत र तपाईँ बिचको द्वन्द वाक युद्ध सबैलाई थाहा छ देशलाई थाहा छ मधेसलाई थाहा छ प्रभु शाहसँग तपाईँहरू मिल्न नसक्ने अवस्था 2081 सालमा पनि एउटा यस्तै गरी तपाईँहरूको मोर्चा गठन भएको इतिहास धेरै पुरानो पनि छैन फगत 2 वर्ष भएको छ त्यसमा तपाईँको नेतृत्व सिके राउतले स्वीकारेका थिए थिएनन् नि 12 तपाईँहरूको चुनावको लडाइँ त्यसपछि उपराष्ट्रपतिमा तपाईँहरूको पार्टीले प्रोजेक्ट गरेको पात्रहरूमा तपाईँहरूको लडाइँ अहिले के गरी त्यो स्वार्थ त्यो युद्ध यहाँसम्म आएर मोर्चामा टुङ्गिन सक्छ यो त स्वार्थको बाहेक अरू केहीको पनि मिलाप होइन नि
4: यस्तो छ नि यो के हो भन्दाखेरि नेपालको यो नयाँ कुरा गरे होइन हामीले
2: एक्ज्याक्टली नयाँ कुरा गरेको त्यही नै भन्दैछु म
4: होइन हामीले यो नयाँ कुरा गरे होइन नयाँ ढङ्गले गरे मात्रै हो विगतमा पनि नेपालको इतिहास हेर्नु हो भने काङ्ग्रेस एमालेको सरकार थियो माओवादीहरू जनयुद्ध लडिरहेका थिए त्यो बेलामा सरकारले नै काङ्ग्रेस एमालेकै सरकारले टाउको मूल्य तोक्या हो यति जिउँदो या मरेको टाउको काटेर ल्याऊ यति लाख लैजाऊ राज्यले नै घोषणा गरे
2: शेरबहादुर देउवा थिए
4: राज्य नै घोषणा गरे हो नि त त्यत्रो टाउको काट्नलाई राज्यले आदेश दिने पछि के भयो त भन्दाखेरि एउटै सरकारमा एकै ठाउँ आए समझदारी गरे गरेनन् सरकारमा पनि सहकारी सहयात्री पनि भए ती एमालेसँग त पार्टी एकीकरणै भयो माओवादीको
2: त्यो पनि त स्वार्थको एकीकरण थियो
4: होइन त्यसको छुट्टै राखेर होला तर के हो भन्दाखेरि एकता हुन सक्दछ भने नेपालमा विगतमा एक अर्काप्रति कटाक्ष गर्ने अथवा आलोचना गर्ने या मन नपराउने शक्ति हिजोका शक्तिहरू र आजको परिवेश पनि बदलिएको छ मान्छेमा परिपक्वता पनि आएको छ समयले सिकाउँछ धेरै कुराहरू र आज छलफल गर्दै विचार विमर्श गर्दै गर्दै आपसमा समझदारी बनायो भने त्यसलाई एउटा पोजिटिभली लिनुपर्छ
2: यो पहिले
4: र अर्को कुरा के हिजोका कुरालाई लिएर हिजो मैले कसैलाई आलोचना गरेँ होला कसैले मलाई गरे होला त्यसलाई पक्रेर विगतका कुराहरूलाई पक्रेर वर्तमानलाई बिगार्ने र भविष्यलाई अन्धकारतर्फ लानु के उचित हो र त्यस कारणले विगतमा भएका कुरालाई सिक्ने समीक्षा गर्ने र वर्तमानमा फ्युचरका लागि कार्य गर्ने हो यो बाटो हो
2: के अन्धकार देख्नुभयो र अहिले तपाईँहरूको आवश्यकता
4: अहिले मलुक अहिले कहाँ छौँ हामी कहाँ जाँदैछौँ सङ्घीयता कहाँ जाँदैछ मुलुकको लोकतन्त्र कहाँ जाँदैछ गणतन्त्र कहाँ जाँदैछ धर्मनिरपेक्षता कहाँ जाँदैछ मुलुकको अर्थतन्त्र कहाँ जाँदैछ मुलुकको सामाजिक सद्भाव र सहिष्णुता कहाँ जाँदैछ होल रूपमा हेर्ने हो भने हाम्रो अवस्था कहाँ छ कतिपय कुराहरू प्रतिगमनतर्फ कति अन्यल कति अनिश्चितता जस्तो प्रतिगमनको कुरा गरिहाल्ने तपाईँले सोध्न कहाँ भयो भन्दाखेरि अहिले सत्ता र शक्ति एक ठाउँ केन्द्रीकरण भइरहेको छ, मन्त्रालयहरू पनि डिफङ्ग जस्तो छ, मन्त्री के अरे लगायत संवैधानिक

0: गाईहरू स्वतन्त्र रूपले काम गर्न पाएको छैन, कामै नगरेर डिफेन्स जस्तो छ। र एउटा ठाउँमा शक्ति केन्द्रीकृत हुनु एउटा सर्वसत्तावादको जन्म हो। यो सर्वसत्तावाद विकास भएर अधिनायकवादतर्फ जान्छ, यो दुनियाँमा देखेको त्यही हो, यहाँ पनि त्यही बाटो छ। पहिला पनि त्यस्तो घटनाहरू नेपालमा नघटे होइनन्। त्यस कारणले मुलुक सर्वसत्तावादतर्फ जाने, लोकतान्त्रिक इन्स्टिट्युसनहरू बलियो हुनुपर्ने हो लोकतन्त्रमा, संवैधानिक निकायहरू इन्डिपेन्डेन्ट र स्ट्रङ हुनुपर्ने ठाउँमा आज लोकतान्त्रिक संस्थाहरू कमजोर हुने, संवैधानिक निकायहरू शिथिल हुँदै जाने।
1: आज भने कहिले हो यो? फेरि आजलाई
0: आजको डेटा भनौँ न, अहिलेको अवस्था पनि त्यही छ भने, यस्तो अवस्थामा चाहिँ के हुन्छ भन्दाखेरि मुलुक बिस्तारै बिस्तारै बिस्तारै बिस्तारै पछाडि जाने हुन्छ, आर्थिक रूपले, राजनीतिक रूपले, सामाजिक रूपले, विभिन्न रूपले। यो अवस्थामा यसलाई निकास दिने, अब निकास के हो त भन्दाखेरि तीन खालका कुराहरू देखिन्छ सतहमा। एउटा चाहिँ के हो भन्दाखेरि राजा ल्याऊ, पुरानो व्यवस्थातिर फर्काउने, राजा हिन्दू राज्य र प्रतिस्पर्धामा यो समावेशिता, आरक्षण, धनुपेक्षताहरू खारेज गर, संहिता खारेज गर भन्ने एउटा शक्ति, एउटा ती पनि एउटा निकास खोज्या हुन्। तर त्यो निकास कता हो भने जो हिजो हामीले भोगेर आएको त्यही ठाउँ लाने हो। अर्को के छ त भन्दाखेरि यथास्थिति, अहिलेको अवस्थालाई जोगाउनुपर्छ, यथास्थिति भन्ने छ। र तेस्रो धार अब हामीले के भन्छौँ भन्दाखेरि यथास्थिति होइन, पाएको हक अधिकारलाई त स्टोर गर्नुपर्छ, रक्षा, तर अब मुलुकले अग्रगामी निकास दिनुपर्छ। त्यो अग्रगामी निकास भनेको के हो भन्दाखेरि अहिलेको कमजोर खालको सङ्घीयतालाई बलियो बनाउने, अहिले समावेशितालाई अझ बढी व्यापक लैजाने, लोकतन्त्रलाई समावेशीय लोकतन्त्रमा रूपान्तरण गर्ने, गणतन्त्रलाई र गणतन्त्रमा लोकतान्त्रिक संस्थाहरूलाई इन्स्टिट्युसनलाइज गर्ने, त्यसलाई संस्थागत गरेर बलियो बनाउने। र चाहिँ के भन्दाखेरि अहिलेको संविधानलाई संशोधन गरेर शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्याय प्रणाली लगायतका विषयहरूलाई परिमार्जन गरेर, संशोधन गरेर अगाडि बढ्ने र मुलुकलाई चाहिँ के छ भन्दाखेरि अग्रगमनतिर लैजाने। त्यसका लागि हामीले सबभन्दा ठुलो कुरा के हो भने समानता, सबै नागरिकहरू, सबै समुदायका मानिसहरूले बिना भेदभाव अवसरमा समानता, स्रोत साधनको पहुँचमा समानता, प्रतिनिधित्वमा समानता र न्याय प्रत्याभूति हुनुपर्दछ। त्यस कारणले लोकतान्त्रिककरणको प्रक्रियालाई निरन्तर अगाडि बढ्ने कुरा हो यो, त्यसलाई बढाउँदै। अर्को मुलुक चाहिँ के छ भने आर्थिक रूपले जर्जर भइसकेको छ, त्यो जर्जर भइसकेको अर्थतन्त्रलाई सुधार्दै, भूमि सुधार, उद्योगकरण, विद्युत, जल विद्युत लगायतका, पर्यटन लगायतका सम्भावनाहरूलाई विकास गर्दै आर्थिक विकास र समृद्धि हुँदै लाने, अगाडि बढाउने। समानता,
1: सबै
0: लोकतन्त्र र समृद्धिको दिशामा निकास दिनु आजको आवश्यकता हो, न कि हामीले 15-20 वर्ष अगाडि भोगेको यातनालाई पुनः नवीकरण गर्ने, त्यो निकास हुन सक्दैन। त्यसैले क्लियर हो
1: त्यो 15-20 वर्ष अगाडि तपाईँ देशको दुई पटक उप प्रधानमन्त्री, 3 पटक मन्त्री भन्नुभयो कि कति पटक कि मैले संख्या कम भने?
0: अब तपाईँलाई
1: संख्या यही नै हो नि,
0: तपाईँलाई स्पष्ट भन्दै
1: जानकारी बनेको 4 महिना बल्ल बितेको छ।
0: अब यहाँलाई म बताइदिउँ के हो भन्दाखेरि, यहाँले पटक पटक भनेर पटक पटकै सोध्नुहुन्छ। एक पटक परराष्ट्र मन्त्री भन्दा 3 महिना, एक पटक 6 महिना, एक पटक स्वास्थ्य मन्त्री भन्दा 1.5 महिना, एक वर्ष, एक पटक भन्दाखेरि 1 वर्ष, टोटल कति हो? 2 वर्ष,
1: 4 पटक हो।
0: पटक त 4 हो, तर समय कति हो?
1: कसले गर्दा त त्यो नेपाली जनताले
0: पटक पटक भन्ने यही कुरा। अर्को कुरा, दोस्रो कुरा के हो भने हामीले सहयोगीको भूमिकामा, नेतृत्वदायी भूमिकामा काङ्ग्रेस, कम्युनिस्ट, माओवादीहरू भए, काङ्ग्रेस कम्युनिस्ट भनौँ न, को नेतृत्वदायी सरकारको भूमिकामा हामीले सहयोग गरे हो।
1: त्यही त, राम्रोसँग सहयोग गर्नु भएन नि त, त्यो
0: सहयोगी

0: यही निर्मल तपाईँलाई रोकेँ, तपाईँ सम्झिनुहुन्छ कि सम्झिनुहुन्न तपाईँले यही भन्नु होला भनेर, किनभने योभन्दा अघिल्लो दुईवटा अन्तर्वार्तामा पनि तपाईँले यो कुरा भन्नुभएको थियो मसँग, त्यही भएको भएर यसपटक पनि भन्नु होला भने मैले आकलन गरेँ,
1: प्रश्न पनि त्यही थियो।
0: त्यही त म तपाईँलाई भन्दैछु, उत्तर फरक आउँला कि जस्तो लागेको थियो, उत्तर त फरक नआउने भयो। किन भन्दाखेरि तपाईँ जतिचोटि मन्त्री बन्नुभयो तपाईँको क्षेत्रका समूहले तपाईँलाई कति पटक ज्ञापन पत्र दियो, कति पटक झकझक्यायो, एकपल्ट सम्झिनुहोस् त। मैले त यहाँ तस्बिर सहित राखेको छु,
1: त्यस्तो त्यस्तो छैन,
0: तपाईँको मन्त्रालयमै आएर
1: होइन, त्यस्तो छ
0: संविधान संशोधनको विषयमा
1: होइन, संविधान संशोधनका विषयमा त
0: त्यस्तो छैन, कारण तपाईँलाई देखाइदिन्छु
1: होइन, यहाँको नै म यहाँलाई एउटा
0: तपाईँ सहयोगी भएर
1: मन्त्रालयलाई रिकल गराइदिउँ,
0: तर त्यतिन्जेलसम्म तपाईँले कहिले पनि त्यो विषयमा सरकारमा बस्दाखेरि
1: यहाँको ब्रेनलाई माइन्डलाई रिकल गराइदिउँ है
0: प्लिज।
1: हामीले तपाईँलाई थाहा छ संविधान संशोधन प्रस्ताव संसदमा लग्यो, संसदमा त्यतिखेर शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्थ्यो, हामीले कागज गरेर हस्ताक्षर गरेर सम्झौता गरेर संविधान संशोधन संसदमा गयो, संसदमा भोटिङ भयो, एमाले विरुद्धमा गए, बहुमत त पुग्यो तर दुई तिहाईले संविधान संशोधन छ, दुई तिहाई पुगेका थिएन,
0: त्यो तपाईँलाई राम्रोसँग थाहा
1: छ त्यो भनेको। त्यस कारणले हामीले संविधान संशोधनका लागि प्रयत्न गरेका हौँ, तर त्यस बेलामा कम्युनिस्ट पार्टीले एमाले संशोधनको विपक्षमा गएका हुनाले होइन, एकपटक दोस्रो पटकको पनि कुरा आउँछौँ, केपी ओली म र प्रचण्डजीले हस्ताक्षर गरेका छौँ, तीन दलको हस्ताक्षर के थियो भने संविधान संशोधन गर्ने शर्तमा सरकारमा सामेल हुने भयो, र संयोगले मन्त्रालय फेरेर कानुन न्याय मन्त्रालय आयो, कानुन न्याय मन्त्रालयकोबाट संविधान संशोधन गर्नेका लागि संविधानलाई अध्ययन गर्ने संविधान विज्ञहरू भएको एउटा कमिसन बनाऊ, त्यो कमिसनले दिएका सुझावका आधारमा संशोधन अगाडि बढाउने भनेर त्यो प्रस्ताव क्याबिनेटमा लग्यो। क्याबिनेटमा लगिसकेपछि तत्कालीन प्रधानमन्त्री केपीजी हुनुहुन्थ्यो, त्यो सम्झौता त त्यत्तिकै पो गरेको भन्नु उहाँले, यी संविधान संशोधन अहिले अगाडि बढाउँदैन, अहिले यो बादल के अरे उहाँको वर्ड थियो, अहिले यो मादल बनाउनु थाप बजाउनु थाल्यो संशोधनको भने अनेक बादलहरू बज्न थाल्छ भन्ने कुरा हो। देन तिनीहरू एक सेकेन्ड नलगाइकन त्यसो हो भने संविधान संशोधनका शर्तमा हामी सरकारमा सामेल भएका हौँ, संविधान संशोधनका लागि प्रस्ताव तयार गर्न संविधान विज्ञहरूको कमिसन बनाऊ एउटा आयोग बनाऊ भन्दाखेरि नमान्ने भने ल अहिले नै राजीनामा हिँडेँ म, त्यो क्याबिनेटबाट उठेर हिँडेको ती राजीनामा पठाइदिएँ, मौखिक ती दिएँ, एकछिनपछि पठाइदिएँ र त्यहाँबाट हिँडेको मै हो। त्यस कारणले संविधान संशोधनका लागि विगतमा मैले गरेका प्रयासहरू होइन मलाई लाग्दैन कुनै ठाउँमा पछि परेको छ। अर्को कुरा, ती शक्तिहरू काङ्ग्रेस कम्युनिस्टहरूले यदि त्यो संविधान संशोधनका प्रक्रिया र सुधारको बाटो अगाडि गएको भए मलाई अझ पनि लाग्छ कि आजको जस्तो अवस्था आउने थिएन।
0: ल खैर, अब अहिलेको सरकारले ती सबै कुराहरू पुरा गर्छौँ भनेर जनतालाई आश देखाएर सत्तामा चढेका छन्, सत्ता चलाइरहेका छन्, चार महिना मात्रै भएको छ, बलगर मधेस बनाउँछु भनेर बालेन्द्र शाहले जनकपुरबाट गरेको घोषणा छँदैछ, जनताले विश्वास गर्छ, तपाईँहरूको आवश्यकतै छैन नि अहिले।
1: अब त्यहाँ कन्ट्रोभर्सियल छ कुरा, कन्ट्रोभर्सी कहाँ छ भन्दाखेरि उहाँले बलगर मधेस बनाउँछु भनेर मध्य बलगर संहिता बनाउँछु भन्नुभयो, ओके राइट,
0: त्यो भनेको बलगर मधेस
1: एकदम पोजिटिभली लिनुपर्छ, मैले पनि पोजिटिभली ल्याएको छु। त्यसपछि उहाँको पार्टीको महाधिवेशन हुन्छ जहाँ म पनि शुभकामना दिन गएको छु, त्यहाँ के पास हुन्छ, प्रदेश खारेज गर्ने, महाधिवेशनले पास गरेका दस्तावेज,
0: रासुपाको महाधिवेशनमा प्रदेश खारेज गर्ने,
1: प्रदेश सभा खारेज गर्ने हुन्छ, प्रदेश खारेज गर्ने कुरा। अब प्रदेश खारेज गरेर संहिता बलगर हुन्छ कि कमजोर हुन्छ, नम्बर एक। दोस्रो कुरा, प्रदेश
0: सभालाई पुनर्गठन गर्ने भने हो क्या,
1: सुन्न, प्रदेश सभा पुनर्गठन गर्ने कसले,
0: सरकारले,
1: त्यो भनेको के हो,
0: संविधान संशोधन,
1: त्यो भनेको संहिता खारेजी हो,

0: प्रदेश सभा होइन न संघीय प्रणालीमा
1: प्रदेश र प्रदेश
0: यो अज्ञानताको कुरा हो. प्रदेश सभा संघको इकाइ होइन. प्रदेश संघीय प्रणालीमा प्रदेशहरू संघका साझेदार हुन् र प्रदेश संविधान अन्तर्गत सञ्चालित हुन्छन्. ऊ आफैमा उसको विधायिका हुन्छ, कार्यपालिका छ, न्यायपालिका पनि हुन्छ.
1: मेरो प्रश्न फेरि म राख्छु,
0: अनि त्यसलाई म पुनर्गठन गर्छु भनेर यदि कसैले प्रधानमन्त्रीले भन्छ भने त्यो संघीय लोकतन्त्रका विपरीत कुरा हुन्. अर्को कन्ट्रो यो त ठुलो कन्ट्रोभर्सी छँदैछ. अर्को
1: कन्ट्रोभर्सी
0: प्रदेश सरकारले गर्ने कार्यहरू, प्रदेश सरकारका क्षेत्राधिकारभित्रका कार्यहरू पनि प्रदेशहरूले गर्न नपाउने अवस्था छ. यो अवस्थाले प्रदेश बलगर हुन्छ.
1: त्यही त, बलगर बनाउनको लागि प्रदेश सभामा अहिले जुन राजनीतिक पार्टीहरूले आफ्नो कार्यकर्ता भर्ती गर्ने एउटा थलो बनाइरहेको छ, त्यसले गर्दाखेरि प्रदेश सभाले फङ्सन गर्न सकेन, त्यसलाई पुनर्गठन गर्ने अनावश्यक बजेट लाग्यो, खर्च बढ्यो, राज्यको त्यही भएर पुनर्गठन गर्ने भनेको प्रदेश खारेज गर्ने भने खारेज गर्ने भने सभालाई पुनर्गठन गर्ने, रिस्ट्रक्चर गर्ने भने
0: प्रदेशैले रिस्ट्रक्चर सभा नै विघटन गर्ने कुरा गरेका छन्. छोटो अर्को कुरा, प्रधानमन्त्री कार्यालयमा कतिजना भर्ती गरेका छ कार्यकर्ता, कतिजना
1: त्यसमा आउला त्यो विषय
0: होइन. हामी हेर्दाखेरि के हो भने सन्तुलित रूपले हेर्न उचित हुन्छ. कार्यकर्ता भर्ती केन्द्र भयो भन्ने कुरा, चुनाव लड्ने पार्टीबाट त कार्यकर्तै हुन्छन्, नेतै हुन्छन् नि. काम गरेनन् त्यसको इभ्यालुएसन प्रधानमन्त्रीले गर्ने होइन,
1: जनताले गर्ने.
0: अब हामी भन्छौँ प्रधानमन्त्रीले काम गरेन, गलत गरे. के गलत गरे? के अरे, स्वास्थ्यमा कर बढाए, जबकि शिक्षामा कर बढाए, सब दाह गृहमा कर बढाए,
1: फिर्ता लिए त
0: अनि यसरी फिर्ता लिने हो यो तरिका? संसदले पारित गरेको बजेटमा प्रधानमन्त्रीको के अरे फेसबुकमा लेखेर फिर्ता हुन्छ? यति कच्चा तरिका, यति सानो बालबालिकाले गरे जस्तो कुरा गरेर हुन्छ? अर्को कुरा के भन्दाखेरि तपाईँको एग्रिकल्चरल पोलिसिस जुन पास गरे त्यो नै गलत छ. एजुकेसन पोलिसी कन्सेप्टै गलत छ. पहिला प्राइभेट स्कुलहरू हटाउने भने नेसनलाइज गर्ने कुरा पनि गरे. सुरु सुरुमा बोर्डिङ स्कुलबाट प्राइभेट स्कुलबाटहरू तर्सिए पनि पछि चाहिँ त्यो भएन. स्वास्थ्यलाई प्राइभेटाइजेसन बढ्यो, ट्याक्स पनि थपियो. भन्दाखेरि यो के हो त, हिजो पाएको सुविधाभन्दा पछाडि गयो जनताले. त्यसले गर्दाखेरि के हो, न आर्थिक क्षेत्रमा, न सामाजिक क्षेत्रमा, न राजनीतिक क्षेत्रमा. अर्को जहाँ त संहितालाई बलियो बनाउने तरिका के हो भने, पहिला यो संविधानलाई संशोधन गर्ने नम्बर एक. नम्बर दुई, संशोधनको तयारीमा के छ, अन्तर्वस्तु के छ, धर्मनिरपेक्षता खारेज गर्ने. अन्तर्वस्तुमा के छ, संवैधानिक राजतन्त्र ल्याउने. अन्तर्वस्तुमा के छ, समावेशिता हटाउने. यो त भनेको प्रतिगमन हो नि.
1: संवैधानिक राज संस्था लिएर आउने भनेर अहिले सरकारले तयारी गरिरहेको छ.
0: अब आउनुहोस् त्यो अन्तर्वस्तु जुन अन्तर्वस्तु तयारी गरिएको छ त्यसलाई पब्लिकली गरोस्
1: सबैले. जुन
0: बहस पत्र बनेर ल्याइएको छ के हो त्यो?
1: त्यही त, त्यो बहस पत्रमा तपाईँहरू पनि सहभागी
0: हुनुहुन्छ. हामीले त त्यो बहस पत्र प्रतिगमनकारी गन्ध पाएर चारवटा राजनीतिक दलहरू, हामी माओवादी लगायतका चारवटा राजनीतिक दलले त्यो गन्ध पाएर त्यसबाट विड्र गरेको हो.
1: के विषयले त्यसमा संवैधानिक राज संस्था
0: किन तपाईँलाई याद छ एउटा कुरा याद होला,
1: बालेन्द्र शाहले तयारी गरेर
0: बालेन्द्र शाह र राजेन्द्र लिङ्गदेन को बीच में पहिलो भेट कुनै पार्टीसँग सुरु गरेको भने राप्रपासँग हो. राप्रपासँगको भेटमा के भएको थियो, के प्रसारण गर्नुभयो यहाँहरूले? गणतन्त्रलाई बलियो बनाउने, संघीयतालाई बलियो बनाउने भएको छ, समावेशितालाई बलियो बनाउने भएको छ, मुलुकलाई अग्रगामी निकास दिने कुरा भएको छ. त्यस कारणले चाहिँ के हो भने कन्ट्रोभर्सियल कुरा गर्नेको मैले कि बोलाई गराई भेटघाट अभिव्यक्तिहरूबाट कन्ट्रोभर्सी देखिएको छ र मुलुकलाई कन्ट्रोभर्सीमा राखेर निकास दिन सक्दैनन् कसैले. त्यस कारणले यसबाट सरकार मुक्त होस् र अगाडि बढोस्.
1: राजेन्द्र लिङ्गदेनलाई भन्दा अगाडि त तपाईँहरूलाई बोलाएको हो नि?
0: होइन, हामीलाई बोलाएको छैन.
1: संविधानको यो विषयमा तपाईँहरू नजानु भएको?
0: होइन,
1: हाम्रा यो त स्वीकार्नुहोस् न,
0: हाम्रा टिमहरू गएका थिए. अब
1: तपाईँ जानुभयो
0: सर? होइन, म गएको छैन.
1: तपाईँलाई नबोलाएर नजानु भएको
0: हो? हामीलाई बोलाएको छैन.
1: कहाँ नबोलाउनु?
0: होइन, छैन. त्यस कारणले चाहिँ मलाई थाहा छ नि, मलाई नबोलाएको तपाईँलाई कसरी थाहा हुन्छ? त्यस कारणले चाहिँ के हो भन्दाखेरि राज्यको सञ्चालन अहिले जुन किसिमले भइराखेको छ यसले मुलुकलाई निकास दिन सक्दैन.
1: संविधान विपरीत त्यो सरकार चलिरहेको छ भनेर त तपाईँले अस्ति
0: संविधानको एस्पिरिट एउटा छ, एस्पिरिट अर्को छ, वर्क अर्को छ. अब दोस्रो कुरा के छ भने मन्त्रालयहरू डिफङ जस्तो छ, यसरी चल्दैन. खैर, यो उहाँ
1: मन्त्रालयहरू चल्दैन भन्नुहुन्छ, उहाँ तपाईँले पूर्वाधार विकास मन्त्रीको देख्नुभएको छ स्पिड, ठाउँ ठाउँमा गएर जहाँ जहाँ काम भइरहेको छैन ठेक्का आजैबाट तोडिदिनुहोस्, नयाँ ठेक्का अनाउन्स गर्नुहोस् भनेर त्यत्रो कामहरू गरेर गृहमन्त्री हेर्नुहोस् त, पीडितहरूको घर घरमा पुगेर सहमति भइरहेको छ.
0: जति तारिफ गरे पनि
1: कानुन मन्त्री हेर्नुहोस् त,
0: सुन्न तपाईँहरूले जति
1: बजेट चाहिए पूर्वाधार मन्त्रीलाई भन्ने, कानुन चाहिए मलाई भन्ने भनेर त्यत्रो कुराहरू
0: जति तारिफ गरे पनि
1: मैले तारिफ गरे होइन,
0: पर्फर्मेन्स छैन. पर्फर्मेन्स होस् भन्ने हामी हो,
1: पर्फर्मेन्स छैन यो सरकारको,
0: पर्फर्मेन्स देखिएन, डेलिभरी जनताले पाइरहेछन्. अब बोर्ड
1: आउँछ बन्द रुग्ण भएका हामीले खोलेर यो भइसक्यो भनेर
0: आर्मीलाई दिने भएन त केपी ओलीकै सरकारको निर्णय हो, यो नयाँ कुरा होइन, यसमा तपाईँले तारिफ गर्न जरुरी छैन.
1: मैले भालेन्द्र सरकारको काम
0: अब अरू किसानहरू खाद नपाएर पारिपट्टि खाद किन्न जाँदा इन्डियाको जेलमा बसेको छ, थाहा छ?
1: तपाईँलाई थाहा
0: छ
1: कतिजना बसेका छन्?
0: होइन,
1: पारि कुन ठाउँको जेलमा बसेका छन्?
0: ए के अरे,
1: कहाँ?
0: सुपौलको जेलमा बसेका छ.
1: सुपौल?
0: थाहा छ त, सुपौल कहाँ हो? थाहा छैन.
1: सुपौल मलाई थाहा छैन भन्नुहुन्छ?
0: अनि जस्तो सर्लाहीको मान्छे कि थाहा हुनु. अब अर्को के छ भन्दाखेरि यता सीतामढीको जेलमा बसेका दुईजना तपाईँकै जिल्लाको क्यार भर्खर छुट्यो.
1: खै त
0: तपाईँहरू 10,000 धौटी राखेर छुट्यो
1: खै त तपाईँहरूले
0: भन्दाखेरि राज्यको दायित्व के हो? खाद पाउँछ किसानले, पाएको छ, अहिले खेतीको सिजन हो. खै अर्को के छ भन्दाखेरि डेलिभरी कहाँ? एजुकेसनमा केही रिफर्म भएको छ, सुरुवात भएको छ, पोलिसी लिएको छ, हेल्थ सेक्टरमा पोलिसी आएको छ, एग्रिकल्चर सेक्टरलाई इम्प्रुभ गर्ने पोलिसी छ, खै त. त्यस कारणले चाहिँ के हो भन्दाखेरि हामी त यो सरकारले 5 वर्षै टिकोस्, राम्रो काम गरोस् र हामीले चाहिँ के छ यसलाई पोजिटिभली कोअपरेट गर्ने
1: कहाँ हुन्छ? यो मुखले मात्रै
0: भन्ने, पहिले हामीसँग कोअपरेसन मागेको,
1: चुनाव बोलाएर फेरि चुनावी मैदानमा होमिउला भनेर गठन गरिसक्नु.
0: लोकतन्त्रमा चुनाव हुन्छ, प्रतिस्पर्धा हुन्छ, त्यसलाई बाइपास गर्नु.
1: सरकार धेरै बेर टिक्छ भने तपाईँहरूले आकलन गरिसक्नु.
0: अब अब एउटा छ त्यस्तो, त्यस कारणले चाहिँ के हो त भन्दाखेरि जति तपाईँले तारिफ गरिदिए पनि पर्फर्मेन्स भिजिबल देखिँदैन.
1: यो सरकार पास कि फेल अहिलेसम्म?
0: अब अहिले एक्जाम चल्दैछ, अहिले नै फेल भनि
1: पहिलो टर्म त
0: एक्जाम चल्दैछ,
1: फर्स्ट टर्मिनल त
0: 100 डेज लस्ट डेज हो सरकारको, तर अहिले पनि एक्जाम चाहिँ चल्दैछ. अहिले पूर्ण असफलै भइसक्यो भनेर नभनौँ, सफल होस् भन्ने शुभकामना दिउँ.
1: सँगसँगै हामी मोर्चा गठन गरेर यो सरकारलाई कसरी विफल हुन्छ त्यो लाग्छ.
0: पहिलो कुरा यो गलत
1: नै हो,
0: यो आरोप लगाउनु.
1: त्यसो मोर्चाको अहिले आवश्यकता किन पर्यो त मैले भन्नु खोजेको, यसको अन्तिममा जवाब दिनु

0: फेरि एकपल्ट
1: पहिलो त
0: आफ्नै पार्टी छ तपाईँको आफ्नै
1: मैले बोल्ने ल म
0: मोर्चाबन्दी किन गर्नु पर्यो त
1: अब अरू छ भन्नुहोस्
0: हुन्छ
1: सक्यो अब मेरो पाला
0: मोर्चाबन्दी किन
1: मेरो पाला मोर्चा सङ्घर्षका लागि परिवर्तनका लागि अग्रगामी निकासका लागि अर्को एउटा दोस्रो के हो भने मोर्चा सरकार पल्टा आउनलाई होइन सरकारलाई सहयोग गर्न पनि हो र मुलुकलाई अग्रगामी निकास दिनका लागि हो
0: सरकारलाई सहयोग त तपाईँ गर्न चाहनुहुन्न नि सरकारले त्यत्रो संविधानको विषयमा बोलायो
1: सरकारको प्रवक्ता जस्तो नबोल्नुहोस् न हामीले सरकारसँग कुरा गरिरहेको छौँ नि त सरकारलाई हाम्रो सहयोग चाहेको ठाउँ सहयोग दिन्छ तर अग्रगामी कार्यक्रम नीति लिएर अगाडि बढ्नुपर्छ परिवर्तनकारीलाई बलियो बनाउँदा अगाडि बढ्नुपर्छ हामी सहयोग गर्न तयार छौँ नम्बर एक नम्बर दुई मुलुकमा अहिले पनि जातीय असमानता र विभेद छ अहिले सरकारले गरेका नियुक्ति पनि असमावेशी छ समावेशिता समानताको हक हो दलित थारू मुस्लिम मधेसी पिछडा वर्ग आदिवासी जनजाति र अल्पसङ्ख्यक समुदायहरू अझै पनि चाहिँ के छ भन्दाखेरि त्यो सीमान्तीकरण र बहिष्करणका मारमा परेकै छन् यसका लागि यसलाई चाहिँ के छ मूलधारमा ल्याउने समावेशीकरण गर्ने दिशामा अगाडि बढ्नुपर्छ
0: को लागि मोर्चा चाहियो
1: भनेको अहिलेको सरकारले काम गरोस् हामी सहयोग गर्छौँ
0: ल ठिक छ अन्तिममा छौँ हामी अब राष्ट्रिय स्वतन्त्र पार्टीको एकजना सांसदले सिंहदरबारको नाम फेर्नुपर्छ भनेर भने यो विषयमा तपाईँको टिप्पणी त्यसपछि सकाइ
1: अब कसले के भने समय अब
0: बुद्धि
1: त्यस्तै थियो त्यतिकै बोल्यो होला बिचरा सिकारुहरू छन् यो मुलुकमा फेर्न पर्छ भने व्यवस्थामा भएका कमी कमजोरीलाई बदलौँ सुधार गरौँ र जे नेपाली जनताको आर्थिक सामाजिक मुहार फेरौँ
0: त्यसको लागि मोर्चाले काम गर्छ
1: मोर्चाले काम गर्छ
0: हस् आइदिनु भएको आफ्नो विचार राख्नु धेरै धन्यवाद
2: स्वागत छ
3: ल धन्यवाद
2: डाक्टर सिके राउतले मधेस कब्जा गर्छौँ देशै कब्जा गर्छौँ पहिला एक सिट मात्र जितेर दियो बालेका थियौँ यो खालका अभिव्यक्ति कहिले सेनाका कुरा गर्छन् यो के को उद्वेलितपन सुरु भयो डाक्टर साहब
3: अनि यो मूल्याङ्कनको विधि नभएपछि यस्तो भएको क्या जस्तो हामी सेनाकै कुरा गर्दाखेरि सेनाप्रति मूलत हामीहरू चाहिँ रिजर्भ हौँ सकारात्मक हौँ सम्मान नै गर्छौँ सेनालाई हामी सेनाले नै यो देश बनाएको भन्ने हामीले अनेकचोटि बोलेका पनि छौँ तर यिनीहरू चाहिँ जय जयकार गर्नुपर्छ भन्दा रहेछन् एउटा सेनाको अधिकृत भन्नेले चाहिँ सुरेन्द्र केसी नै सेना विरोधी हो भनेर बकवास गर्दै गरेको खबर मगाएको ठाउँमा आइपुग्यो भनेपछि अब सिके राउतहरू ले के भनिरहेछन् हामीले के भनिरहेछौँ भन्ने नै जब मूल्याङ्कन आफूलाई सेनाको चाहिँ पेन्सन खाने भन्ने अधिकृतले नै बुझ्दैन भने अब कसले के भनिरहेछ भन्ने कुराको फोर फारक नै किन गर्नु पर्यो त्यसको मर्म नै कहाँ रहन्छ जहाँसम्म सिके राउतको कुरा छ सिके राउत सेना मात्रै होइन नेपालको इतिहास नै मान्दैनन् त्यसको अपव्याख्या गरेर हिँड्छन् भ्रामक कुरा गरेर हिँड्छन् त्यो त देखेको छौँ हामीले त्यसकारण सिके राउत के भनिरहेछन् अरू राउतहरू के भनिरहेछन् के राम्रो कुरा हो के नराम्रो कुरा हो के गाली हो के आलोचना हो
2: मधेस कब्जा गर्ने त्यसपछि देशै कब्जा गर्ने भन्न थाले
3: अनि त्यो त अब चुनावी कुरा राजनीतिक कुरा होला नि त नेताले त त्यस्तो कुरा भनि नै हाल्छ नि मैले भनेकै छु रुसीमा एउटा उखान छ नेताले त्यहाँ पनि पुल हान्ने कुरा गर्छ जान नदिनै हुँदैन नेता भने त्यही हो
2: हालेकै पनि छन् एक ठाउँमा त बाटो नबाटोमा
3: त्यस कारणले नेता हुन् नेताले कहीँ ध्वास दिन्छन् त्यो किन यस्तो भनेको भन्यो भने कार्यकर्ताको मनोबल बढाउन भनेको नि पनि भन्दा रहेछन् उनीहरू त्यस कारण नेताले भनेको कुरामा हामी सिरियस हुनु
2: आवश्यक नेताकै कारणले गर्दाखेरि अहिले जे परिस्थिति सिर्जना भएको छ नि दुईवटा नेताले यहाँ केन्द्रमा बसेर तिन चारवटा बुदामा सहमति गरे परदेशतिर हलचल आएको न सरकार गठन गर्न सक्छन् न भएकालाई हटाउन सक्छन् कत्रो उल्झन छ प्रचण्ड र ओलीबीचको सहमतिले प्रदेश प्रदेशका सरकारमा
3: अब त्यो चाहिँ

0: राजनीतिक अब गलबद्दी र राजनीतिक स्ट्यान्डबाजी र राजनीतिक अस्तित्वको लडाइँ हो। मैले देख्दाखेरि चाहिँ नेपालमा यो सब भाँडभैलोमा सबैभन्दा निर्णायक हात चाहिँ प्रहरी र न्यायालयकै छ। हिजो पनि मैले एउटा सूचना पाएँ भक्तपुर जिल्ला अदालतको, एउटा विषय परेको थियो त्यहाँ अंशभन्डा सम्बन्धी, 3 वर्षपछि त्यसले एउटा फैसला दियो र त्यो फैसला के थियो भने राम्रोसँग सुन्नुहोस्, तपाईँ आफै कानुन व्यवसाय हुनुहुन्छ, कस्ता कानुन व्यवसाय हुन्छन् त्यो पनि याद आउँछ। 3 वर्षपछि त्यो अदालतले कस्तो फैसला दियो भने यो अदालत यो मुद्दा भक्तपुर जिल्ला अदालतमा दर्ता हुने नभई धुलिखेल यो बनेपा जिल्ला अदालतमा दर्ता हुनु,
1: बनेपा भनेको काभ्रे प्लान्चोक जिल्ला अदालत,
0: काभ्रे प्लान्चोक जिल्ला अदालत, यस काभ्रे प्लान्चोक जिल्ला अदालतमा दर्ता हुनुपर्ने भन्ने फैसला भयो 3 वर्षपछि।
1: क्षेत्राधिकारको प्रश्न रहेछ, क्षेत्राधिकार त त्यो ग्रहण गरेको भए पनि त्यो खारेजै हुने थियो, तर यो विषय चाहिँ 3 वर्ष नलगाएर सुरुमै गरिदिनु पर्ने थियो,
0: ठ्याक्कै 3 वर्ष भने त्यो कानुन व्यवसायी कस्तो होला जसले 3 वर्ष त्यसको चाहिँ पारिश्रमिक खायो होइन। त्यो अदालत यहाँ अस्ति सपना प्रधान मल्लको मुद्दा हुँदाखेरि दर्तै नगरेर दरपिट गरिदियो के भनिदिएर, अनि सपना प्रधान मल्ललाई वाङ खाइदिए, पुरस्कार बापत त्यो वाङ खुवाउने मान्छे निर्वाचन आयोगको प्रमुख आयुक्त निर्वाचन भयो भन्ने हल्ला चाहिँ सुनियो। अब बिगारेको राजनीतिले बिगारेको नेताले भनेर हामी गलबद्दी गर्छौँ। यसरी देशमाथि आम उपभोक्ताको भाग्य र भविष्यमाथि खेलवाड गर्ने जुन दुष्प्रवृत्ति हाम्रो समाजमा हावी भयो, त्यसपछि सिके राउतहरू पैदा भए कुरा सफा छ नि, त्यसपछि सिंह दरबार जल्यो, त्यसपछि न्यायालय जल्यो, तर कारण यिनीहरू कोपमा देश पर्यो नि त हो। यो मैले देख्दाखेरि समस्याको जड छ। त्यसपछि अरू नन्दी भृङ्गीहरूले चाहिँ बकवास गर्ने मौका पाएका छन्, जथाभावी भनेर हिँड्छन् होइन, तेरो देशको नामै फेरिदिन्छु भन्छन्। त्यो कुरालाई हिजो पालन पोषण गर्दाले अर्को एउटा आएर सिंहदरबारको नाम फेरिदिन्छु भन्यो। अब यो त नङ्गा नाचे हजार भयो क्या हाम्रो देश, अनि हाम्रो काम चाहिँ के भने कसले के भन्छ यसैको पछाडि लाग्ने।
1: अब अर्का एउटाले नि भन्दैछन् यो संसदीय गतिविधि पनि अलि यो कर्मकाण्डी जस्तो भयो, एउटा छुट्टै सुधार समिति लिएर आउँ अनि त्यस मार्फत काम गरौँ भनिरहेको छ।
0: यो पनि तात्विक कुरा छ, किनभने हामीलाई पनि लाग्थ्यो, हामीलाई के भन्यो भने हाम्रो बिग्रिने यो देश बिग्रिने यो विकास पथमा नजाने 3-4 कारण छन् भन्ने नेताहरूले हामीलाई पनि होला भन्ने लाग्यो होइन। त्यसमा पहिलो त राजतन्त्र नै भन्ने थियो, र राजतन्त्र रहिरह्यो भने पनि निरङ्कुश राजतन्त्र भन्ने कुरा आयो, निरङ्कुश राजतन्त्रलाई संवैधानिकमा ल्याएपछि हुन्छ भन्ने कुरा भयो। 30 वर्ष लगाएर 47 सालको संविधान आयो, कुरा त्यही छ। किन त यस्तो भन्दा संविधान सभा मार्फत संविधान नआउनु चाहिँ समस्याको जड हो भन्ने कुरा हो, हामीलाई पनि हो कि भन्ने लाग्यो। अब तपाईँले भनेको कुरा चाहिँ यहाँ आउँछ, अत्यन्त खर्चिलो र सबैभन्दा संसारको सबैभन्दा ठुलो संविधान सभा, मैले यत्रो संविधान सभा एउटा भन्दा अर्को मुलुकमा आजसम्म देखाएको छैन, त्यत्रो ठुलो संविधान सभा मार्फत यति खर्चिलो कि नेपालको लामो समयसम्मको आय स्रोत चाहिँ त्यही संविधान सभामा अर्पित भयो र संविधान सभा मार्फत हामीले संविधान पनि पायौँ। अब समस्याको जड भनेका ती कुनै पनि कुराहरू अहिले मुलुकमा बहाल छैन, राजतन्त्र बहाल छैन, हिन्दू राज्य बहाल छैन, संविधान सभा मार्फत जारी संविधान बहाल छ, समस्या चाहिँको तै छ त बाबु। अनि तपाईँ यति वर्षको हुनु पऱ्यो, यत्रो हुनुभयो, यत्रो पढाइ लेखाइ छ होइन, यो राज्यले ठ्याक्कै तपाईँलाई दिएको के भनेर सोध्यो भने के उत्तर दिनुहुन्छ भन्नु त?
1: छैन केही पनि, पासपोर्ट चाहिँ छ।
0: भनेपछि कसले के पायो त अहिले यो देशमा? सबै कुरा छ तर केही पनि छैन। रोजगारीमा जाउँ, रोजगारीको कुनै ग्यारेन्टी पनि छैन, उपलब्ध पनि छैन। हिजो मैले एकजना निजी क्षेत्रको हस्पिटलको चेयरम्यानसँग एउटा टक गरेँ, उनी भन्दै थिए निजी क्षेत्रले अहिले नेपालको स्वास्थ्य चाहिँ 80% बियर गरेको छ अरे, 80% भनेपछि यतिका हस्पिटलहरू किन चाहियो त हामीलाई त्यसो भने 20% लागि यतिका बरु यो पनि निजीलाई दिए भइहाल्छ त। बिहान दुर्गा प्रसादसँग कुरा भइरहेको थियो, मैले 200 नर्स चाहिँ इन्डियाबाट ल्याएँ भनिरहेछन्, यो अवस्था आउँछ, फिलिपिन्सबाट यहाँ नर्स आउँछ र डलरमा इन्जेक्सन लिनुपर्ने हुन्छ, कुनै पनि चाहिँ बिरामीले स्वास्थ्य उपचारको सम्भावना अब सम्भव छैन। दुर्गा प्रसादले भन्न थालेको मात्रै 7-8 वर्ष भयो होला। अब यो अदालत कस्तो, त्यो उनको झापाको हस्पिटललाई सम्बन्धन दिने कि नदिने भन्ने निर्णय गर्न अदालतले 13 वर्ष लगायो। अनि हामी सबै समस्याको जड चाहिँ राजनीतिमा खोजिरहेछौँ। सही कुरा हो, राजनीति नै समस्याको उपाय निकाल्ने उच्च स्तरीय संयन्त्र हो, त्यो कुरा सत्य हो। तर सबै क्षेत्रहरू चाहिँ विषाक्त भयो। अहिले केही नभए सर्वोच्चमा 40,000 न्यायका उपभोक्ताहरू चाहिँ न्याय पर्खेर बसिराखेका होलान्। अब मैले नै भक्तपुरको यही कुरा मैले भने, त्यो मुद्दा त्यो अदालतको क्षेत्राधिकार पर्ने कि कुनै अर्को अदालतको क्षेत्राधिकारको पर्ने भन्ने फैसला गर्न नै 3 वर्ष लाग्छ भने, अनि द्वारिका होटलको फैसला कहिले हुन्छ त? दुर्गा प्रसाईले त 13 वर्षमा सम्बन्धन पाए, फेरि गोविन्द केसी अनसन बसिहाल्छन्, फेरि अर्को 13 वर्ष जान्छ, त्यो बेलासम्ममा ब्याङ्कको ब्याज कति पुगेको हुन्छ? अनि चल्छ त यो देश? त्यस कारण तपाईँले भन्नुभएको प्रश्न भए ठाउँमा म आउँछु। आयोगद्वारा हामीले यो सब कुरा गरेको भए त बरु केही कुरा हुन्थ्यो होला, तर राज्यको यत्रो सम्पत्ति त दुरुपयोग हुन्थेन नि त। भइगोस् त्यो 601 गाँठे सांसदहरू संविधान सभाको नाममा,
1: त्यो पनि एकचोटि भएन भनेर दुईचोटि
0: बढ्यो। अब यस्ता न्यायाधीशहरू कि सर्वोच्चको प्रधान न्यायाधीशै प्रधानमन्त्री हुन पुग्दा पनि लाज भएन उनीहरूलाई?
1: अनि लोकतन्त्र र शक्ति पृथकीकरणको सबभन्दा बढी दुहाई उनीहरू दिए,
0: सबैभन्दा ठुलो व्याख्या त्यहीँबाट हुन्छ। त्यस कारण प्रहरी र न्यायालय सुध्रिनै पर्छ, राजनीति त सुध्रिनु पर्छ। त्यो नहुँदासम्म हामीले अपेक्षा गरेको कुरा, अब अहिले आदि जनसङ्ख्या उस सिग्नेचर क्याम्पेनमा हिँडिरहेछ, हामीलाई राजा चाहियो। अब यात्राको यहाँ पुगिसक्यौँ, फर्केर राजा भए ठाउँमा जानु भनेको फेरि 250 वर्ष ब्याक हुने कुरा भयो नि त। यो त यहाँ पुर्याइदिए यिनीहरूले, किनभने बा त्यहाँबाट हुन्छ कि भन्ने छ मान्छेलाई। त्यस कारण हामीले गम्भीर ढङ्गले रियलाइज गर्नु पर्यो के कारण यस्तो स्थिति आयो, किन हामीहरू यस्ता भयौँ। यहाँ नजाने हो भने मलाई लाग्छ हामीले अझ दुःख पाउँछौँ। त्यो कुराले चाहिँ मलाई एकदमै चिन्तित र सताउँछ, तर अब आफू के गर्न सकिँदैन।
1: डाक्टर साहब, जुन अब राजाको अपेक्षा, त्यो अपेक्षा पनि यो गर्दा नि हुँदैन, त्यो गर्दा नि हुँदैन भनेर त्यतिको मात्र घोतक हो कि अहिले जे पृष्ठभूमि, यो देशको जे अवस्था छ, ती तमाम घटनाक्रमले र कतिपय राजनीतिक नेतृत्वमा रहेका नेताहरू, हिजो मन्त्री भइसकेका व्यक्तिहरू सबैले पनि होइन हामीले त्यो 62-63 चाहिँ अलिकति गल्ती गरेछौँ कि भनेर जे अहिले प्रेसफिट गर्ने, कहिले कहिले के गर्ने गरेर राजा चाहिँ चाहिरहेछ भन्ने जे दृष्टिकोणहरू सार्वजनिक गर्दैछन्, ती कुराले त्यसलाई डोर्याइरहेको छ डाक्टर।
0: होइन, यो अलिकति जवाफदेही पूर्ण तरिकाले नसोच्नाले यसमा स्वयं राजपरिवार पनि जिम्मेवार छ। होइन, जस्तो दिपेन्द्रको वैवाहिक सम्बन्धले नै त्यो वैवाहिक सम्बन्धको प्रश्नले नै त्यो विकराल स्थिति उत्पन्न भएको भन्ने छ। दरबारलाई उनीहरूले दुर्लङ्ग एउटा संरचनाको रूपमा पर्खालभित्र राखेपछि कुनै किसिमको संवाद जनतासँग त्यहाँबाट हुन नसक्ने, दरबारको नाममा चाहिँ पेटपालो गर्नेहरू दरबारलाई जय जयकार प्रशस्ति गरेर आफ्नो बन्दोबस्त मात्रै गर्ने बेइमानहरूको हातमा दरबारिया संयन्त्र रहन जानाले दरबार र जनता अलग थलग भयो नि त। हिजो त राजा र प्रजा भन्थे नि त। 7 सालमा त्रिभुवनले पहल कदमी लिनाले अन्तत नेपालमा चाहिँ राणाशाहीको अन्त भएको थियो। त्यो बेलादेखि राजा र प्रजाको बिचमा नङ मासुको सम्बन्ध, नङ मासुको सम्बन्ध भन्थे। बिचमा निरङ्कुश राजतन्त्रको उदय भयो 17 सालमा। राजाको नाममा एउटा मण्डल भन्ने स्वतन्त्र विद्यार्थी सङ्गठन चाहिँ आविर्भाव भयो, त्यसको पहिचान चाहिँ गुन्डागर्दी जस्तो हुन पुग्यो। अनि मण्डलीहरू गुन्डागर्दी गर्ने बदनाम राजतन्त्रको हुने, नमिता सुमिताको हत्या पोखरामा हुने, राजपरिवारसँग जोडिने, रानीका भाइ भतिजाहरूसँग जोडिने, यस्तो कुरा हुँदै गयो नि त। त्यसपछि राजाको कुरा, जसो बिपी कोइरालाहरूले जहिले पनि यो देशको राष्ट्रियताको आधारै राजा हो भने लडे, सबैभन्दा बढी दुःख त्यो राजतन्त्रले तिनै बिपी कोइरालाहरूलाई दिने गर्यो। नेपाली काङ्ग्रेसलाई अन्तर्राष्ट्रिय तत्त्वहरूको सङ्गठन इत्यादि कुरा भनियो, यहाँसम्म कि बिपी कोइराला राजासँग मेरो घाँटी जोडिएको छ भनेर आउँदाखेरि पनि उनलाई फाँसी दिनुपर्छ भनेर पञ्चहरू चाहिँ विमानस्थल हेर्न पुग्थे। अब अहिले तपाईँ हेर्नुहुन्छ भनेदेखि राजाको कुरा गर्ने कोही निष्ठाका साथ छ भने बिपी पुत्र प्रकाश, प्रकाश पुत्री मनिषा, बाँकी सबै गफ। त्यसपछि राजा समाजबाट अलग तलग भयो। अब अहिले रोइलो गर्छन्। 62-63 को कुरा गर्दाखेरि गिरिजाबाबुले ल भइगयो नि त, किनभने त्यो बेला पनि ज्ञानेन्द्रको टेकओभरले गर्दाखेरि गणतन्त्रको कुरा आइलागेको थियो। उताबाट माओवादी गणतन्त्र भन्थ्यो, यताबाट राजा चाहिँ दललाई दपेटा दिएर हिँड्थे, टेकओभर गरेर हिँड्थे। लास्टमा यिनै गगन थापाहरू उर्लेर सबै दुःखको जड यो राजतन्त्र यसलाई नफ्याँकी हुँदैन भन्ने कुरा भएपछि अब माओवादीलाई त त्यही चाहिएको थियो। भारतमा बसेर माओवादीहरू जनयुद्ध गर्थे, सायद भारतलाई पनि यही चाहिएको थियो। अहिले सिंहदरबार जलेको घटना हेर्दाखेरि मलाई पनि के लाग्छ भने यो सब घटनाहरूको बिचमा चाहिँ इन्टरलिङ्क छ। एक एक एक चाहिँ अर्कोसँग सम्बन्धित छ। नत्र मलाई मलाई ब्रह्म विश्वास के छ भने राजा भएको भए सिंहदरबार जलाएको घटनालाई सेनाले रमिता हेरेर बस्दैन थियो। यो भन्दाखेरि सेना विरोधी भन्दा रहेछन् यिनीहरू फेरि, भनेपछि यहाँ पनि बोल्नु भएन। त्यसकारण त्यति हुँदा हुँदै पनि 63 को दशकमा चाहिँ गिरिजाबाबुले बेबी किङको चाहिँ सूत्र ल्याए, त्यो ज्ञानेन्द्रलाई स्वीकार र भएन।
1: ओभर माई डेड बडी भने भनेर त रविन्द्र मिश्रले पुस्तकमै लेखाएको छ,
0: होइन त? अब अहिले म सुन्छु ज्ञानेन्द्रको ठुलो एउटा लक्ष्य चाहिँ नातिलाई नै राजा बनाउने छ अरे। त्यति बेला बेबी किङको कुरामा होइन, अलिकति लचिलो भइदिएको भए सायद सम्भावना थियो त्यति बेला पनि, किनभने यो बाबुराम भट्टराईले पनि के किङ भनेको थियो, एउटा सेरेमोनियल होइन एउटा कल्चरल किङ भनेको थियो उनले, इभन बाबुरामले कल्चरल किङ, बेबी किङ, सेरेमोनियल किङ, यी सब किङका प्याटर्नहरू थिए। तर किङलाई चाहिँ बलियो नै चाहिने, किङका भक्तहरूलाई त्यही किन चाहिने भने बलियो किङ भयो भने मात्रै आफ्नो आलीमाली हुने भयो। यही त हो परिदृश्य। बाँकी अब जसले यो बारेमा कुरा गरेको छ उनीहरूले नै भनौन्, किनभने भोग्ने उनीहरू नै हुन् फेरि, देखिएकै छ यो। जस्तो यही भनौँ न, सत्ताको प्याटर्न त एउटा बिचौलीहरूको जथाले समाउँदो चलाउँदो रहेछ भन्ने कुरा यसपटक पनि पुष्टि भएको छ। सुशीला कार्कीले जस्ता जस्ता मान्छेहरूलाई मन्त्री बनाइन्, अहिले जस्ता जस्ता मान्छेहरू प्राज्ञ भए, जो भिसी हुँदैछन्, अरू पदाधिकारी हुँदैछन्, यसले के देखायो भने नेपालमा पदाधिकारीहरूको र सत्ता निर्माणको व्यवस्थापन गर्ने कोटरी चाहिँ राजा आए पनि, बालेन्सा आए पनि, माओवादी आए पनि एउटै हुँदो रहेछ। तिनै मान्छेले मात्रै किन अवसर पाउँछन् त? भनेपछि कुन प्रणाली आए के फरक पर्दो रहेछ त यहाँ? त्यस कारणले फरक पर्ने प्रणाली आजको विषय भयो। त्यसपछि मानिसहरू केही पनि फरक नपरेपछि मान्छे फर्केर राजतन्त्रतिर गएका हुन्, त्यो उनीहरूको बाध्यता हो।
1: त्यसका त हुनसक्ने आधारहरूको आगामी दिनको रूपमा जाला। तर अहिले जे अवस्थामा छौँ डाक्टर साहब, कि हिजो लाइनै नभए अनलाइनदेखि अनेकन कुराहरू, ग्यासकैदेखि अनेकन समस्याहरू तल जिउका त्यौँ छन्। जुनसुकै सरकार आए पनि, जुनसुकै नेतृत्व आए पनि, जस्तोसुकै व्यवस्था आए पनि, त्यो आधारभूत तहमा त्यो जनताको यी समस्याहरूको समाधानमा चाहिँ किन तात्विक रूपमा काम हुन सक्दैन होला डाक्टर?
0: किनभने तत्त्व कुरालाई जनसमक्ष नल्याइकन काल्पनिक कुरालाई चाहिँ जनसमक्ष ल्याइयो क्या? अब अघि तपाईँले प्रारम्भमा कुरा उठाउनु भएको थियो नि, किन चाहिँ परिणाम आइपुगेको छैन भनेर, होइन? अब जस्तो तात्विक कुरा के हो त भने, तपाईँले मलाई कति कुरा दिन सक्नुहुन्छ भने, जति कुरा तपाईँसँग छ, तपाईँसँग भएको भन्दा बढी मैले अपेक्षा गरेँ भने के तपाईँ दिनुहुन्छ, के मैले पाउँछु र? अब ग्यासको हिजो पनि एउटा साथीसँग मेरो विदेशमा कुरा भइरहेको थियो, ग्यासको मुख्य उत्पादक भनेको साउदी अरेबिया हो, त्यसपछि कतार हो, त्यसपछि इरान हो। अब अहिले हुतीहरूले चाहिँ साउदीमा ग्यासको उत्पादन स्थलमाथि लगातार चाहिँ प्रहार गर्दै गरेको स्थिति छ, त्यसपछि ग्यास अभाव भएको, यति हो नि कुरा।
1: आयात कम भयो, त्यस पछाडि सिद्धिको
0: आयात कम भयो, माग बढी भयो, डिमान्ड एन्ड सप्लाई अनुसार जब डिमान्ड धेरै हुन्छ सप्लाई कम हुन्छ त्यसपछि अभाव हुन्छ बाँकी रह्यो जे जति हामीसँग जो छ त्यसलाई सही तरिकाले व्यवस्थापन गर्नुको सट्टा अब कालोबजारी तस्कर अधिक सङ्ग्रह यो हुन थाल्यो त्यसपछि अभाव भएको छ यति भनिदिए त सिद्धिको र कसैले पनि अधिक सङ्ग्रह नगरौँ मुलुकलाई सङ्कट परेको बेला हामीले अहिलेलाई काम चलाउँदै गरौँ यथासमय हामीहरू यस समस्याबाट त्राण पाउने नै छौँ भनिदिनु पर्नेमा तपाईँले सरकारी संयन्त्र पनि यस्तो भनेको सुन्नुभएको छ त सांसदहरू धेरै लगेर घरमा लगेर थुपार्ने अहिले जाँचबुझ गरौँ त सबैको घरमा चाहिँ डबल टेबल छ भन्छन् यस्तो हावादारी कुरा गरेपछि त कहाँ छ लाइन लाइनै छैन सब विरोधीको प्रचार हो दुई दिन पर्खिँदा के फरक पर्छ हिजो बाटा बाटामा पिसाब किन फेरेको भन्दै हिँड्नेहरू त्यस्तो कुरा बकेर हिँड्छन् त्यसपछि मैले देख्दा यो समस्या भएको छ
1: त्यो बुझाइमा गलत छ कि सांसदहरूले कि अब उनीहरूलाई पनि हिजोको जस्तै सबै कुराहरू फेसिलिटी ठ्याक्कै उपलब्ध भइहाल्छ त्यो भएपछि उनीहरूले तलको के छ नदेख्ने महाराजाको कथा जस्तो हो राख्छ त्यो चाहिँ
0: होइन यो त संवेदनशीलता भएन जवाफदेहिता भएन होइन अब एउटा राष्ट्र भन्ने कुरा यो राष्ट्र त शासकको मात्रै होइन नि यो राष्ट्र त प्रहरीको मात्रै होइन सेनाको मात्रै होइन सबैको हो नि त तर यहाँ चाहिँ के हो भने जो पावरमा छ यो राज्य त्यसको हो भन्ने हो अरूलाई यसमा पहुँच पनि छैन प्रतिनिधित्व पनि छैन र त्यो कुरा प्रतिबिम्बन पनि हुँदैन जस्तो अहिले कुरा आइरहेको छ नि त हिजो यो नेपो बेबी र नेपो किड्स भनेर चाहिँ बवण्डर गरियो अब अहिले प्रज्ञा प्रतिष्ठान गठनसम्ममा चाहिँ नेपो किड्सहरू नै अगाडि बढे बढे कि बढेन बाबु चाहिँ सिंहदरबार जलाउँदै हिँड्थ्यो त्यसैको आडमा छोरी प्राज्ञा भइन् बाबु एमालेको भ्रष्ट मन्त्री थियो त्यसैको नेपो चाहिँ रासोपाको कोषाध्यक्ष भयो बाबु राष्ट्र ब्याङ्कको कर्मचारी थियो त्यसैको छोरो शिक्षा मन्त्री भयो अनि के फरक पऱ्यो त अनि भनेपछि आप करे त राष्ट्रलीला मै करे त कार्यक्रमलीला त्यस्तो भइदियो त्यो कुरा त होइन नि याकै नीतिमा चुस्की लगायो भने ड्रिङ्क्स हुन्छ सर्वसाधारणले सडकमा जाँड खायो भने जँड्या भइन्छ कुरा त्यो होइन नि त तपाईँले खाँदा चुस्की हुने मैले खाँदा कसरी जँड्या हुने त त्यसपछि यस्तो कुरा भइरहेछ उसको त बाध्यता हो बाबा उसको त्यस्तो सोफा पनि छैन त्यस्तो बैठक पनि छैन बाटामा कोही एउटा चाहिँ जाँडको व्यापार गरेर बसिरहेको हुन्छ उसको व्यापार गर्ने ठाउँ पनि त्यही हो कामदार छ काहीँ मजदुरी गरेर आयो बाटामा एक टुवाक रक्सी खायो जाँड खाएपछि लाग्छ मात्रै गयो ऊ जँड्या भयो त्यसकारणले जुन यो दोहोरो मापदण्ड भयो यो दोहोरो मापदण्ड भएपछि चाहिँ यो अवस्था आएको छ सबै संवेदनशील हुनु पऱ्यो सबै जवाबदेही हुनु पऱ्यो सबै जिम्मेवार हुनु पऱ्यो त्यो भएपछि त्यसै कारण मैले लामो समयदेखि सिटिजनरी चाहिँ मुख्य समस्या हो कि हाम्रो जस्तो जहाँ चाहिँ राजनीतिक चेतना छैन जहाँ अभाव र अप्ठ्यारोलाई राजनीतिको विषय बनाइन्छ अब तपाईँ भन्नुहोस् न धार्मिक असन्तुष्टि भयो भन्ने छ सुनसरीमा त्यसको असर सिरामा गोलबजारको चाहिँ एबिमलमा आगो लगाएर गर्न पुग्यो किन यहाँ के भन्यो भने हिल्टन जल्यो मेरियट जलेन यहीँबाट विचार गर्नुहोस् न के कारण रहेछ त्यसो भने हिजोको साक्षात्कारमा मैले भनेको छु अब मिनबहादुरले चाहिँ एमालेलाई तिन रोपनी जग्गा किर्तिपुरको दान दिएको हुनाले मिनबहादुरको संरचना जलाइएको भन्ने कुतर्क छ बिचरा मिनबहादुरले किर्तिपुरमा त्यति बेर 20,000 रोपनीले किनेको जग्गा थियो होला अहिले बढ्यो त्यो अर्कै कुरा हो त्यो एमालेलाई दिएकोमा उनी कोपित भए त्यसो भने शिक्षण अस्पतालको 42 करोड भगवान् कोइरालाको बाल अस्पतालमा 72 करोड त्यसको चाहिँ हिसाब हुँदैन एमालेलाई दिएको चाहिँ तुरुन्त हातोहात हिसाब हुनुपर्ने र बाँकी रहेका उनका संरचना जल्नुपर्ने अब भगवान् कोइराला र चाहिँ टिचिङ हस्पिटललाई दिएको अरब जतिको चाहिँ हिसाबै नहुने हो भनेपछि त यो त दोहोरो मापदण्ड भयो नि त यो खालको अब त्यसकारण यो कुरा मूलभूत होइन मूलभूत कुरा के हो भने प्रतिस्पर्धी व्यापारीहरूले जसरी भाटभटेनीले एकलौटी मार्केट हत्याएको देख्थे गोलबजारको कुरा पनि मेरो विचारमा यही हुनुपर्छ गोलबजार एउटा ठुलो सुपर मार्केटको रूपमा त्यहाँ थियो वरिपरिकालाई यो डाहाको विषय भनेको थियो उपयुक्त समय आयो आगो जोसी दिए
1: यो माटा आएपछि हाम्रो सुख भने हो यो प्रवृत्ति चाहिँ नेपालीहरू

0: खास गरिकन आफू अब कति मेहनत गर्ने नगर्ने एउटा ठाउँमा छ अनि अर्काले केही गर्यो भनेदेखि त्यस उप चाहिँ नि डाहा भइहाल्ने, छिमेकीको अग्लो घर देख्यो भनेदेखि त्यस उप सत्तो सराप गर्ने, अलिकति सुकिला मुकिला कपडा लगायो भने पनि त्यो खालको, यो यो चाहिँ खेत जिनको प्रब्लम छ कि खास गरिकन यस्तै चरित्र छ कि यो चाहिँ कस्तो अवस्था छ?
1: यो चाहिँ वास्तवमा असफल राष्ट्रको दोत गरे क्या यो। ऊ त्यसो किन गर्छ भने ऊ अभाव र अप्ठ्यारोमा छ, उसलाई के लाग्छ भने उसले गर्दा म अभाव र अप्ठ्यारोमा छु। अब यहाँ सुपर मार्केट छ, लाइन लागेर मान्छेले किनबेच गर्दै गरेको देख्छ, उसको दिउँसोभरिमा 300 बिक्री हुँदैन, भरे उसले चाहिँ ब्याङ्कमा कमसेकम अथवा सहकारीलाई 1000 रुपियाँ नबुझाइकन भएको छैन, सहकारीमा पनि ठगहरू आँ गरेर बसेका छन्, ऊ फुटपाथमा आउने स्थिति लगभग निश्चित छ, त्यसपछि उसले यस्तो गर्छ। त्यसकारण सामाजिक न्याय भन्ने कुरा त्यहाँबाट आएको छ नि त।
0: त्यसमा चाहिँ जस्तो नेपालमा राजनीतिक दलहरूले खास गरिकन कम्युनिस्ट अब हुन त छैनन् भन्ने डाक्टर साहबको प्रश्नै छ, त्यसमा पनि यो धनी गरिब भन्दै जसरी चाहिँ त्यो देखाउँदै लिएर आए र त्यो चाहिँ नि त्यो सिद्धान्तका केही कुराहरू जब सिकाए त्यसले अर्थ राखेको छ कि छैन डाक्टर साहब हिजोका पुस्तादेखि नै जसरी?
1: अब राख्नुपर्ने हो, तर जस्तो हामीहरू नै त हो, पार्टीमा काम गर्ने मान्छे त हामीहरू नै थियौँ होइन, हामीहरूलाई चाहिँ एउटा आदर्श सिकाइएको थियो, त्यो अनुसार हामी दीक्षित थियौँ। नेताहरूको बोली व्यवहार सीमित आचरण थियो, भूमिगत पार्टीको अवस्था थियो, त्यो नेता भित्रभित्र के गर्दैथ्यो भन्ने कुरा चाहिँ एक्सपोज भएको थिएन। जब भूमिगतबाट राजनीति चाहिँ भूगत भयो त्यस बेला के देखियो भनेदेखि धेरैजसो नेताको कसैको निजी बोर्डिङमा, कसैको निजी हस्पिटलमा, कसैको घर घडेरीमा लगानी देखियो। हामीलाई सम्पत्तिविहीन समाजको बारेमा भनियो, जे भएको श्री सम्पत्ति चाहिँ पार्टीलाई बुझाउनुपर्छ भनियो, तर उहाँहरू चाहिँ सम्पत्ति सङ्ग्रह गर्दै गरेको अवस्था देखा परेपछि यिनीहरूमा बेमानी छ कि क्या हो भन्ने कार्यकर्तालाई लाग्दै गयो। त्यसपछि उनीहरू चाहिँ पावर प्रतिष्ठामा जाँदा जान थाले। जस्तो एउटा थियो हाम्रो अत्यन्त राम्रो कवि धरानको, उहाँ पनि यस्तै उलामालामा लागेर हो कि भनेर राम्रो डिग्रीलाई पनि त्यति बेला बुर्जुवासी चाहिँ यसको के काम छ र भन्ने हामीलाई एउटा यो दुष्प्रचार पनि थियो होला भन्यो। उसले कवि थियो, भावुक थियो, हाम फाल्थ्यो, पढ्न पनि छोड्थ्यो इत्यादि भयो। 47 सालको परिवर्तन आयो, शिक्षा मन्त्री भए चाहिँ मधुनाथ पसरित 51 अब साथीभाइ कवि दुइटै कवि हो, अलिक चाहिँ नागरिक चेतको अभावले यस्तो भयो कि अब तपाईँ भन्नु न भ्रिकुटी मण्डपको त्यो अवस्था छ, रिपोर्ट्स क्लब बन्द भएको सन्दर्भमा अस्तिको दिन म पनि त्यहाँ पुगेको थिएँ, त्योभन्दा फोहोर र अनुपयुक्त ठाउँ त मैले काठमाडौँमा अर्को देखेकै छैन। अब यिनीहरू के गर्दैछन्, अनाम नगरको छदा छदैको सडक चाहिँ भयो भने जल्दैन अदालत त। अब यो मैले भने डाक्टर साहब तपाईँले जल्दैन अदालत भन्नुभएको थियो, यो जलेको तपाईँले भन्दै होला, फेरि अर्कोले म पो जेलमा पुग्ने जस्तो देखियो लास्टमा त
0: अभिव्यक्तिको पाटोमा। अब खैर डाक्टर साहब अहिलेको यो सरकारले चाहिँ अब त्यसो भए त एउटा आशा अपेक्षा भरोसा बोकेर आएको, जनजीविकाका त सवालहरू गरि नै हाल्यौँ, कुटनीतिक तौरमा चाहिँ प्रधानमन्त्रीले भारत र चिनका राजदूतसँगको भेट, अलि अगाडि प्रधानमन्त्री भन्दै हुनुहुन्थ्यो यो अलिकति स्तर नमिल्ने, सहसचिव स्तरको कर्मचारीलाई कहाँ भेट्ने, यी खालका तर्क थियो। अब अहिले चाहिँ प्रधानमन्त्रीलाई भला यो भेट्नु हुँदैन खत्तमै भयो भन्ने होइन, अब आफ्नो देशको अवस्थाले पनि निर्धारण गर्ला, त्यत्रा ठुला देशका चाहिँ दूतहरूलाई भेट्दाखेरि के गर्न सकिन्छ भन्ने पनि होला, तर त्यति बेला लिएको अडान 4 महिना नटिक्दै यो भत्केको कि यसलाई कसरी?
1: अब प्राविधिक रूपमा त त्यसरी नै बुझियो होइन, तर मैले त त्यति बेला नि भनेको थिएँ भेट्ने कुरा भन्दा पनि भेट्नुपर्ने कारण र भेटाइका एजेन्डाहरू महत्त्वपूर्ण कुरा हुन्छ। अब ती कुराहरू बाहिर नआउँदाखेरि त यही कुरा देख्यो, हाम्रो जेठान मोहनबहादुर बस्नेतले भने जस्तो क्या, म राज्यमन्त्री हुँदा 20 वर्ष अगाडि गगन थापा त विद्यार्थी युनियनको नेता पनि थिएन होइन, त्यसो भने उहाँ क्याबिनेट मन्त्री हुँदा बालन शाह के हुनुहुन्थ्यो त, त्यो प्रश्न मेरो मनमा आएको थियो क्या, फेरि म अदालतमै जोड्छु। अब फेरि अदालतले अर्को एउटा भ्याउलो के लगाइदियो भनेदेखि काङ्ग्रेसको झगडा पुनरावलोकन गर्ने ल हेर्नुहोस्, मान्छे के भन्न थाल्यो भने यो चाहिँ गगन थापालाई सिद्ध्याउन प्रधानमन्त्री

0: योजनाबद्ध हिन्दू धर्म र राजाको एजेन्डा बोकाएर शेरबहादुरलाई फिर्ता बोलाउनु भयो। मुमाराम खनालले त यो बोलाकै रासो पाले हो भनिदिइरहेछ।
1: यहाँ काङ्ग्रेसका एकजना नेताको ठगन थापा निकट नेताको त्यो अभिव्यक्ति पनि ठ्याक्कै जोडदार आएको छ। के उनी भन्दै थिए, अब रेड कर्नर नोटिस जारी गरेको सरकारले किन रेड कार्पेट बिछायो त त्यसो भए हाम्रो पूर्व सभापतिलाई भनेर अहिले
0: अनि त्यो पनि मलाई लाग्छ भ्रामक कुरा हो। रेड कर्नर नोटिसको लागि दुई तिनवटा अपराधहरू हुनुपर्छ, हत्या, बलात्कार, संक्षित अपराध, बाँकीमा रेड कर्नर नोटिस चाहिँ जारी। यिनीहरूले प्रचण्डलाई हेक हेक भन्थे नि त होइन, प्रचण्डलाई हेकमा लैजाने इस्युहरू विस्तृत शान्ति सम्झौता अन्तर्गत अनमिनले चाहिँ उहाँलाई वैधता दिइहाल्यो, त्यसपछि बेपत्ता तथा सत्य निरूपण आयोग मार्फत बाँकी रहेका समस्याहरू चाहिँ सल्टाएर जसले यस खालका जघन्य अपराधहरू गरेको छ तिनीहरूलाई दण्डित गर्ने, बाँकीलाई उन्मुक्ति दिने चाहिँ विस्तृत शान्ति सम्झौताको मनसायो। अब आज पनि प्रचण्डलाई एक, भोलि पनि प्रचण्डलाई एक भन्छन्। शेरबहादुरलाई चाहिँ यो रेड कर्नर भन्ने कुरा पनि त्यही हो। रेड कर्नर त छ वास्तवमा प्रचण्डमाथि, के अरे शेरबहादुरमाथि,
1: प्रयास गरेको तीन पटकसम्म नमिलेपछि इन्टरपोलले नमानेपछि भएन,
0: किनभने त्यो तिनवटा कुराभन्दा अरूमा रेड कर्नरै हुँदैन। हाम्रो कुरामा हामी कहिलेसम्म टिक्ने भने,
1: अहिले चाहिँ शेरबहादुर देउवा अब स्वदेश फर्किने भन्ने जे छ, त्यसो भए के हिन्दू राष्ट्र र राज संस्थाको विषयमा उनको ग्रिन सिग्नल भए पछाडि सरकारले अनुमति दिएको हो?
0: अब आधिकारिक रूपमा थाहा छैन, त्यस्ता किसिमका हल्लाहरू बजारमा म सुन्छु, मेरो विचारमा त्यो पनि हो जस्तो लाग्दैन। तर कमसेकम शेरबहादुरलाई त्यहाँबाट धरपकड नगर्ने एस्युरेन्स चाहिँ, अघि मैले भने नि यो सत्ता संरचनाका सञ्चालकहरू एउटै छन् भन्ने कुरा, जस्तो त्यो प्रज्ञा प्रतिष्ठान गठन हेर्नुहोस्, विश्वविद्यालयको गठन हेर्नुहोस्, सबै हेर्नुहोस् न, तिनै मान्छेको पुनर्नियुक्ति कसरी हुन्छ त ल? यो राजन मुकारुङ भन्ने यो नाट्यमा एकचोटि मनोनित भएको छन्, योभन्दा पहिला पनि एकचोटि नाम आएको होइन उनको, के हो
1: ठ्याक्कै याद भएन, तर क्षेत्र प्रताप अधिकारीको छोरी त्यहाँ चाहिँ नि एउटा प्राज्ञ सदस्यतिर गएको भन्ने खालको चाहिँ आएको छ।
0: जस्तो यो यिनीहरूलाई सिफारिस गर्ने त केपी ओलीकै प्राज्ञ हुन् नि त, नारायण ढकालको नाम त तपाईँले पनि सुन्नुभएको छ। नारायण ढकाल क्रान्तिकारी भएर एमालेबाट चाहिँ सांसद भएर हिँड्थे, उनका छोरा नेपो भन्ने सुन्छु, त्यसको लिङ्कबाट प्रज्ञा प्रतिष्ठान गठित भनेर सुनियो, प्रवृत्ति त सेम भयो नि त
1: हो। अनि यहाँनिर चाहिँ डाक्टर साहब अब त्यसो भए यो सरकारले हठात डाङडुङ फालेर अनि लु भ्याकेन्सी एनाउन्स गरेर भ्याकेन्सीमा चाहिँ नि इन्टरभ्यू दिन पाएको छैन, अब यता इन्टरभ्यू चलिरहेको छ, उता नियुक्ति गरेर सो के देखाउन खोजिरहेको थियो र अनि अब अहिले यी एक पछि अर्को यो आइरहेकै हो, अब कता कता कता के व्यञ्जनकार धर्मकारहरू पनि राखे भनेर यो जोडिएकै विषय।
0: अब यो चाहिँ अब यसमा गहिरो गयो भने आफू नभएर भनिहाल्छन् होला होइन, तर मैले देख्दाखेरि यो यस खालको नियुक्ति प्रशोधन गर्ने जुन कारखाना हो त्यो कारखानाको ड्राइभर चाहिँ मेरो विचारमा एउटै हो र यो कारखाना एकै ठाउँमा छ, यो एउटै कारखानाबाट उत्पादित पात्रहरू भएको हुनाले उनै मान्छेहरू चाहिँ दोहोरिएका, जस्तो अब नेवानीकै भन्नुहोस् न, अब युवाहरू भन्छन् 78 वर्ष, सुशीला कार्कीले यही गरेको थियो, जेएनजी भन्थे 78 वर्षको बुढोलाई परराष्ट्र, फेरि दुई महिना बनाइदिए सकियो पनि हराइ पनि हाले,
1: अन्य विदेशतिर पुगिसके कि केही टुङ्गो पनि
0: कि, उनीहरूसँग त दोहोरो नागरिकता हुन्छ, फेरि सबैसँग ग्रिन कार्ड हुन्छ। अब त्यसो भन्दाखेरि सेनाको विरोध गरेको हुँदो रहेछ, प्रधान सेनापति भएको व्यक्ति यहाँ रिटायर हुने बित्तिकै अमेरिकाको नागरिकता लिएर चाहिँ प्रवास गर्न पाइन्छ? अब तर सेना विरोधी हुँदो रहेछ फेरि त्यो, यो त मुलुकको लागि आवाज दिएको हो नि, यो गर्दा मुलुकको राष्ट्रिय सुरक्षा बिग्रिन्छ, यो अनुगमन गर्ने काम मेरो होइन सेनाको हो, बल्कि धन्न धन्यवाद ओहो यता पनि प्रोफेसरहरू रहेछन् कमसेकम हिम्मतले बोल्दा रहेछन् भन्नु त, कता हो कता यो सेनाको विरोध गरेर हिँड्छ, अब यो बाल्मी सरकारको विरोध गरेर हिँड्छ, यो अरूलाई सहँदैन भने त बोल्न पनि सकिएन फेरि। अब
1: खै विरोध त होइन, तर प्रचण्ड चाहिँ एउटा गुण मागिरहेछन् रवि लामी छानेसँग, रविले मलाई एउटा गुण त तिर्नै बाँकी छ, के गुण उनी अपेक्षा गरेर बसिरहेका छन्?
0: गुण त प्रष्टै छ नि, अब भित्रभित्र के अरे रवि लामिछानेलाई उकार लाउने उनै थिए, नखुजेलमा गएर भेट्थे, होइन अनि उनीहरूले भनेकै छ मैले यत्रो दुःख नदिउँ भनेकै थिएँ यिनीहरू मानेनन् होइन भने प्रचण्डलाई चितवनबाट बनिवास लगाएको त रवि लामिछानेले नै होइन यो हिसाबले सबैभन्दा असमझदारी त प्रचण्ड र रवि लामिछानेको बिचमा हुनु पर्ने यो चोचो मोचो किन त
1: उनको छोरीलाई पनि अब त्यहाँ
0: बनिवास लगाएको यिनीहरूले नै होइन बरु मैले गरेर एउटा अन्तर्वार्ता लिइदिएको थिएँ हिजो त तपाईँ कुनि के छोरी बुहारी भन्नुहुन्थ्यो आज त गएर ए बरु भन्थे म त गुडो दोषको आधार न छोरी न बुहारी मलाई त्योसँग केही मतलब छैन म त शत्रुकै पनि राम्रो छ भने भनिदिने गुरुकै पनि नराम्रो छ भने देखाइदिने मेरो यो हो सिद्धान्त गुडो दोष भनेको त्यही हो अब ऊ दुम्लिङ पुगेँ नि म दुम्लिङ जाने अनैतिक अब निम्ता आयो निम्ता आएपछि निम्ता मान्न जाने जनता जाने मलामी जाने साह्रो गाह्रोको पर्दाखेरि संवेदना व्यक्त गर्नेमा त तेरो मेरो होइन त अनि नेपाली समाजमा त्यो अनुसार मैले गरेँ तर उनीहरूले त्यसमा अनैतिकता देखे यसको त केही पनि दबाई छैन त्यसो भएको हुनाले मलाई लाग्छ प्रचण्डको त्यो होला अब किनभने अब अहिले तिनवटामा अख्तियारले हात हालेको भन्ने छ केपी कि केपीको पिए
1: प्रचण्डको
0: प्रचण्डकी छोरी शेरबहादुरको पिए तिनवटामा हात हालेको भन्ने छ गुण त तिर्नु पऱ्यो नि त काहीँ न काहीँ नगर बाबु कमसेकम यति भन्ने कुरा होला अरू त के होला र
1: अब त्यो अख्तियारले त्यसो भए यस्ता विषय पनि अब यदि नसक्ने भयो भनेदेखि के तर्साउनुको लागि मात्र जोडिराख्ने हो त मिडिया खपतका लागि मात्र हो
0: होइन त्यो अब आफ्नो जागिर बचाउनु चार पाँच महिना होला प्रेम राईको होइन आजै थुनिदिन्छु प्रेम सन्जेल ल्याउँछु यस्तो गर्छु भनिरहेको हुन्छ नि त यिनीहरूले जागिर बचाउने होला चार पाँच महिना जति होला अर्को अहिले थुनिदिन्छु अहिले निकालिदिन्छु भन्थे नि त यिनीहरूले फेरि यस्तो गरेपछि प्रसन्न हुन्छ सत्ता भन्ने बुझायो होला प्रेम राईको किनभने त्यसै गरेर यिनीहरू त्यहाँ पुगेका हुन् सचिव हुँदासम्म मन्त्री प्रधानमन्त्री हुँदो टिप्पणी उठाइदिने लक्ष्य के भने राजनीतिक नियुक्ति खाने होइन अनि अघिल्लो दिन राजीनामा दिने मुख्य सचिवबाट किनभने सात दिन पछाडि रिटायर भएपछि जिरोमा आइहालिन्छ अनि युकेको राजदूत भएर
1: जानु पाए
0: ब्रिटेन जाने अनि त्यहाँबाट पनि राजीनामा दिएर श्रीमतीको जागिर त फेरि भारतमा हुन्छ डब्लुएचओमा त्यहाँको राजदूत भएर आउने लास्टमा अमेरिका जाने किन छोराको ग्रिन कार्ड अमेरिकामा हुन्छ त्यसपछि यो देश बर्बाद भएको हो नि त अनि हामीले भनिदियो भने सेना विरोधी भइन्छ
1: अहिलेको यो सरकारसँग जे खालका अपेक्षा थिए भलै एक खालको ऊ छ राज्यसभाकै सांसदहरूले आलोचना गरिरहेका छन् प्रधानमन्त्रीले सामाजिक सञ्जालबाट केही हालेर यसो थुम्दुम्याउनु खोजे पनि त्यसको पनि विरोध भएको देखियो स्वयं काङ्ग्रेसकै सभापतिले 60 लाखको डिडिसीको 90 लाखमा बेच्दा कहाँ नाफा हुन्छ भनिरहेका छन् विरोधका लागि विरोध भइरहेछ कि प्रधानमन्त्रीले पनि जे देखाउन खोज्दैछन् त्यो अहिलेलाई यसो थामथाम थुमथुम गर्ने प्रयोजनार्थ मात्रै छ कि साँच्चै केही हुन लागेको जस्तो अनुभूति राख्छलाई पनि हुन्छ
0: होइन मलाई त्यस्तो अनुभूति हुँदैन किनभने अहिलेको सत्ता संरचना पपुलिजमबाट आयो होइन उनीहरूको चाहिँ लामो पृष्ठभूमि त्याग बलिदानबाट आयो अब त्याग बलिदानबाट आयो र अन्तर्राष्ट्रिय एउटा परिवेशमा नै आयो राजनीतिक परिवर्तन आउँदाखेरि राजनीतिक प्याकेज मात्रै आउँदैन सँगसँगै आर्थिक र सामाजिक परिवेशहरू पनि आउँछन् उनीहरूले सामाजिक नीतिहरू दिन्छन् यस्तो यस्तो तैँले निर्णय गर भन्छन् युगान्डाको एउटा कुरा आएको थियो उनलाई चाहिँ यो यो समलिङ्गी सम्बन्धमा तिमीहरूले यस्तो नीति पारित गर्नुपर्छ भन्ने प्याकेज पठायो अरे विश्व ब्याङ्कले उनीहरूले त्यो नमान्ने बित्तिकै विश्व ब्याङ्कको प्याकेज चाहिँ त्यहाँ प्रतिबन्धित भयो यसरी आउँछ के नीतिहरू आर्थिक नीतिहरू सामाजिक नीतिहरू हाम्रो पनि 46-47 सालमा राजनीतिक व्यवस्थामा उदारता आउने बित्तिकै आर्थिक उदारवाद पनि सँगसँगै आयो र उनीहरूले उदार बजारमुखी अर्थतन्त्र अवलम्बन गर होइन भने हुँदैन भनेपछि उनीहरू एकपछि अर्को बजारमुखी अर्थतन्त्रमा गए जति पनि सरकारी नियन्त्रणका औद्योगिक संरचनाहरू थिए तिनीहरूलाई चाहिँ निजीकरण गर्दाखेरि काङ्ग्रेसले उद्योग बेच्यो भन्ने कुरा भयो वास्तवमा यो नीतिगत छलाङ थियो र अहिले भनि पनि रहेछ राजेन्द्र लिङ्गदेनले नै भनिरहेछ नि त सरकारले उद्योग कल कारखाना चलाउँदै हिँड्ने होइन उद्योग कल कारखाना चलाउने वातावरण बनाइदिने हो भनेर यो त मैले देख्दा आधारभूत कुरा हो नि त किनभने

0: अब मैले उत्तर कोरियामा के देखेँ भने होटल पनि सरकारले चलाउँदो रहेछ. अब उत्तर कोरियाको अवस्था खस्ता भन्ने छ, जोडिएको चाहिँ साउथ कोरिया छ, समृद्धिको शिखरमा छ त्यो. उत्तर कोरिया कन्ट्रोल इकोनोमी भयो, स्टेट इकोनोमी. दक्षिण कोरिया लिबरल इकोनोमी भयो, मार्केट इकोनोमी. अब हाम्रो यहाँबाट पनि 60 वर्ष अगाडि हामी यहाँबाट चाहिँ साउथ कोरियालाई धान निर्यात गर्थ्यौँ, अहिले हामी त्यहाँबाट चाहिँ एउटा साधारण टेलिभिजनसम्म चाहिँ बोकेर आउँछौँ. हजारौँ मानिसहरूले त्यहाँ रोजगारी पाउँदै गरेको अवस्था छ र त्यहाँको रेमिटान्सबाट हामी यहाँ चिल्लो गाडी चलिरहेछौँ, यही चढिरहेछौँ. भनेपछि यसलाई कसरी बुझ्ने भन्ने कुरा हो यो, र यसलाई बुझ्ने आभावना चाहिँ जस्तो भनौँ न, हामीले स्वर्णिम बालेको कुरा गऱ्यौँ नि, समता करको नाममा उहाँले कर कहाँ लगाइदिनु भयो भनेदेखि शिक्षा, स्वास्थ्य, विद्युत. अब यदि उहाँ चाहिँ भुइँबाट आएको हुनुहुन्थ्यो भने उहाँले यो कुराबाट बचेर एबीमा, पजेरोमा, प्राडोमा, सुनमा, हिरामा, मोतीमा, मलाई लाग्छ रक्सीमा, धुम्रपानमा, मेरो विचारमा कर थोपर दिनुहुन्थ्यो होला उहाँले. अब स्वर्णिम वागले अनि यति पनि बुझ्नुहुन्न थियो भनेर मैले कसरी कल्पना गर्नु, तर त्यो उहाँको एउटा राजनीतिक निष्ठा हो नि. त्यो भनेको मल्लो वर्गलाई मालामाल गराउने, तल्लो वर्गलाई चुस्ने, हार्वर्डले सिकाउने त यही त होला नि. हामी अब स्वर्णिम वागलेलाई प्रहार गर्नमा उपायको रूपमा आत्महत्या गर्नमा चाहिँ उतारु हुन्छौँ. आत्महत्याबाट त समस्याको समाधान हुँदैन नि त, तर मान्छेहरू यति भदभती पोलिरहेको अवस्थामा छन्, आत्महत्याभन्दा अर्को बाँच्ने उपाय नै देख्दैनन्. त्यही सुनकोसीमा आम्फाले दम्पतिको भन्नु न, उनीहरूको दाम्पत्य जीवनको प्रतिबद्धता चाहिँ मलाई स्तुत्य लाग्यो. कत्रो दृढोक्ति भनेको नि ती दम्पतिको, तर त्यो त नतिजा हो नि त. उनीहरू किन त्यो ठाउँमा पुगे त? मैले सुनेको त्यो दोलालघाट भन्ने ठाउँ त त्यस्तो कामको लागि नै बदनाम छ अरे नि. तपाईँ त्यतातिरको थाहा छ तपाईँलाई त्यो कुरा?
1: धेरैजसो त्यहाँ त्यस्तै घटनाहरू आइरहेको छन्.
0: छक्क परेँ म त यो सुन्दाखेरि त. अरू कुरातिर म जान्न, तर उनीहरूको दाम्पत्य प्रतिबद्धता चाहिँ आज समस्या के छ त समाजको? घर घरको झगडा, कुनै घरमा शान्ति हुँदैन आजभोलि, किनभने यति उपभोक्तावाद हाबी भयो मानिसमा, यति आकाङ्क्षाहरू जागे, सोसियल मिडियाले यति भ्रष्टीकरण गरिदियो, समाजलाई नै बर्बाद गरिदियो नि त अहिले त. त्यस्तो बेलामा त्यस जोडीको जुन मर्ने प्रतिबद्धता हो, मलाई अचम्म लाग्यो क्या. प्रतिबद्ध भएर गए नि उनीहरू, ल अब पार लाग्दैन हामी जाउँ भने, कमसेकम नगरौँ एउटाले भनिदिएको भए त्यो कुरा त्यही स्टप हुन्थ्यो. तर बाँच्नुको केही अर्थ छैन, बाँच्दा सँगै बाँच्यो, सँगै मरौँ भन्ने उनीहरूको जुन दृढोक्ति हो, अचम्मको लाग्यो क्या मलाई त्यो. तर यतातिर यसलाई म ग्लोरिफाई गर्दिनँ, यहाँ छ अब, यहाँ त्यो पहिलो केस होइन नि. अब गणेश नेपालीले यहीँ त्रिपुरेश्वरमा देखायो, त्यहाँ प्रहरी नै अगाडि छ, उसकै कारणले त्यो भइरहेछ. बाबु तिमी यस्तो गलत निर्णय नगर, ठिकै छ तिमी जाऊ अहिले, इत्यादि भनिदिएको भए त्यस्तो अप्रिय घटना त्यहाँ हुने नै थिएन. तर हाम्रो प्रहरी कस्तो छ, अपराध हुन नदिने होइन, अपराध हुन उत्प्रेरित गर्ने र त्यसबाट दण्ड जरिमाना लिएर गोजीमा हाल्ने. यो भन्नु, मैले सुनेको ट्राफिकको चाहिँ कति 20% कि 30% उसले पाउँछ अरे.
1: 25%, तर त्यो हटाइसकिरहेको छ. पहिला चाहिँ चिट काटेको 25% ट्राफिकले, जसले काट्छ त्यसलाई दिन्छ.
0: यस एकजना गलत हो नि अब, किन अनि उक्यो भने रुखको फेदमा बुट्टामा लुकेर बस्ने, अनि ठ्याप्प अनि त्यहाँ आएर धानमा हाल्ने. यो गर्थे केही गरी ऊ यहाँबाट फुत्किएर अनि यता टेकुबाट कालीमाटी पुग्यो भने अगाडि वाकिटकीबाट यस्तो आउँदैछ बजाउनु भनेपछि अब सकियो त्यो. त्यस कारण मैले सिटिजनरी चाहिने हो कि सामाजिक न्याय चाहिने, जसले अपराधै गर्नु नपरोस् क्या. त्यो भयो भने एकअर्काप्रति मान्छे सहयोगी हुन्छ नि त. चोरी चकारी गर्नु पर्दैन, पकेट मार्ने, हत्या अपराध गर्ने. मलाई यस्तो अचम्म लाग्छ कि सर सहयोग तपाईँले गर्नुभयो भने त बाफरे त्यो यति फटा हुन्छ, कहिले म दुर्घटनामा परेँ भन्छ, आज म हस्पिटलमा छु भन्छ. कति त्यस्तो कसरी गर्न सक्छन् क्या त्यस्तो. मैले भनेको छु नि तपाईँलाई चाहिँ मैले सहयोग गर्ने, तपाईँले मलाई चरम

0: एआई को भन्ने पनि कुरा छ, अर्कालाई बदनाम गरेर नाम कमाउने दुराशय पनि हो, होइन? अब जस्तो आशिका तामाङ हिजो अरूलाई जसो गर्थिन् आज उनलाई त्यही गरिरहेछन्। अब ज्ञानेन्द्र साईले जापानमा जसरी टियुबीको कुरा गर्थे अहिले उनीमाथि त्यही कुरा भइरहेछ।
1: प्रेस मिट गरिवरी नेपाल फर्केर उनी त्यो भिडियो चुनाव प्रमाणित गर भनेर खुलिरहेछ।
0: त्यस कारणले यो सामाजिक अराजकता हो। सामाजिक अराजकताले मान्छेलाई कहाँ पुर्याउँदो रहेछ भन्ने कुराको क्या, मैले बिहान एकजना महिलाको सुनिरहेको थिएँ क्या, महिला छिन्, महिलालाई यति अपमानजनक चाहिँ गालीको बौछार छ। अब हिजो हामीलाई यी पुरुषहरू महिलालाई बढी उ गर्छन् भन्थे, अब अहिले त महिला पनि महिला। त्यस कारण मैले कतिचोटि भने यो महिला पुरुषको प्रश्न होइन, महिला पुरुषलाई हेर्ने दृष्टिकोणको प्रश्न हो। महिला जति असल, पुरुष जति खराब। यहाँ एकचोटि के भन्थे भने महिला भए त्यति भ्रष्टाचार हुँदैन थियो, भ्रष्ट भनेका पुरुष हुन्छन् भन्ने नेरेटिभ खडा गरियो। यो बिचमा ठुल्ठुला सिओ लेभलका महिलाहरू 3-4 जनाको नाम आएको तपाईँले सुन्नुभयो नि, सुशीला कार्कीले चाहिँ मन्त्री छनौट गरेकी एकजना ती महिला नै थिइन्, उनी अख्तियारको फाइल नै खेप्दै थिइन्। त्यस कारणले यो भ्रष्टाचारको स्रोत लिङ्ग होइन क्या, भ्रष्टाचारको स्रोत समाज हो र त्यो समाजलाई हेर्ने र बुझ्ने दृष्टिकोण हो। तपाईँको जस्तो दृष्टिकोण हुन्छ तपाईँ त्यही आचरण गर्नुहुन्छ। यो महिला पुरुषको प्रश्न नै होइन, महिला पुरुषको प्रश्न पनि हो तर प्रमुख चाहिँ दृष्टिकोण हो। तपाईँको महिलालाई हेर्ने सही दृष्टिकोण भयो भने महिला भए पनि पुरुष भए पनि सही व्यवहार गर्नुहुन्छ महिलाप्रति। महिला भए पनि उसलाई हेर्ने दृष्टिकोण तपाईँको गलत भयो भने, जस्तो भनौँ न यौन कोठीमा महिलालाई पुर्याउन उत्प्रेरित गर्ने महिला नै हुन्छन् र त्यो त्यो के भन्ने घटिया तुच्छ काम गर्नको लागि दबाब दिने र गराउने पनि महिला नै हुन्छ। त्यस कारण अब यो त महिला पुरुषको कुरो, त्यहाँ भोग गर्न पुरुष जान्छ, व्यवस्थापक महिला हुन्छ, पीडित महिलै हुन्छ, अनि के भयो त यहाँ? त्यस कारण यो महिला पुरुषको प्रश्न होइन, महिला पुरुषको प्रश्न पनि हो तर त्यो महिला र पुरुषलाई हेर्ने दृष्टिकोणको प्रश्न चाहिँ सबभन्दा माथि हो। तपाईँको जस्तो दृष्टिकोण हुन्छ तपाईँ त्यस्तै व्यवहार गर्नुहुन्छ। महिला भनेका मान हुन्, महिला भनेका आमा हुन्, मेरी छोरी पनि महिला नै हुन् भन्ने मैले सोच्न सकेँ भने बल्ल मैले महिलालाई दुर्व्यवहार गर्नुहुन्न भन्ने कुरा बुझ्छु। त्यहाँ महिला भने जुत्ताको के पनि के कुनै के भन्छन् नि।
1: तर अब अघिको त्यो जुन राय सवालको प्रसङ्गमा यहाँ त महिलामाथि हेपे भन्ने खालका कुराहरू ल्याएर ट्रोल भन्ने लाग्छ।
0: म राजेशजीले त्यस्तो नभन्नुपर्ने हो, त्यो चाहिँ म पुरुष भए पनि राजेशको पक्ष लिइरहेको छैन, तर जो महिलामाथि उहाँ भनेर जोडे अब यो सकली हो कि नकली हो, अब बेमतलब अब हृदयेन्द्र सिनेमाको त होइन भन्ने कुरा जम्मैलाई थाहा छ नि, भनेको हो नि त उनले पनि। त्यस कारणले संयमित भएको राम्रो,
1: कोही कसैले के भन्ने कुरोमा। डाक्टर साहब अब अन्तिममा पनि छौँ, एक खालको अघि डाक्टर साहबले जुन कुरा गरिदिनु भयो कि यो शेरबहादुर देउवाको आगमनको प्रसङ्ग, हुन त मोमाराम खनालले एउटा टेलिभिजन इन्टरभ्यूमा यो उल्लेख पनि गर्नुभएको रहेछ कि सरकार रासोपाले नै डोर्याइरहेको भन्ने कोणबाट, र यही बिचमा त्यो काङ्ग्रेसको अब एक खालको निष्कर्ष निकालिकन उनीहरू भेला बोलाएर अनेकन गरेर अगाडि बढिसकेको परिस्थितिमा अब फेरि धर्मर धर्मर भन्ने कोणमा के, त्यसो भए अब शेरबहादुर देउवाको आगमनले यिनीहरूले जे एउटा भेला डाकिरहेछन् त्यसलाई अनुमोदन गरेर काङ्ग्रेस फोहोर दिशामा जाने कि अब अदालतले तत्काललाई थुम्थुम्याएर यिनीहरू त्यहीँभित्र लुसाचुडी गर्दै अगाडि बढ्ने परिस्थिति रहन्छ?
0: यो सबै राजनीतिक खेलखाल र गगन थापालाई अब कमजोर बनाउने प्रपञ्च भनेर सुनेको छु र त्यो अन्तर्गत नै यो सब भएको भन्ने बजारको हल्ला छ। मेरो भनाइ चाहिँ के छ भने यो काम अदालतले सर्वथा गर्नु हुँदैन, किनभने मैले अघि पनि भने नेपालको राजनीति 50% गिजोल्नेमा अदालत नै अगाडि देखियो। अघि पनि हामीले भन्यो दुइटै अड्डाको प्रमुखसम्म अदालत भइदिने
1: हो,
0: योसम्म गरिदियो त्यसले, त्यसपछि हेर्दा हेर्दैमा हेर्न नमिल्नेमा अग्राधिकार दिनु भन्दै खेलाउँदै भन्दै खेलाउँदै। अब जुन यो ऋषि कटेलको नेकपा अलरेडी ऋषि कटेल यो निर्वाचन यो हाम्रो काम होइन, निर्वाचन आयोगले फैसला गर्नु भन्नुपर्नेमा आफूमा लिएर राखेर तामेलीमा भनिदियो, अनि जब आवश्यक पर्यो अग्राधिकार दिनु भनिदियो,
1: अनि ल्याएर ड्याङ्ग फैसला
0: ड्याङ्ग फैसला गर्थ्यो भाँड भैलो भयो त्यस त्यसपछि यो सब भएको हो नि त फेरि त्यही कथा दोहोऱ्याउन खोज्दै अब काङ्ग्रेस एकपल्ट विशेष अधिवेशन 40% को नि के भन्थे नि त यिनीहरू त्यति नै बेर उसले यो पार्टीको कुरा पार्टी विधान अनुसार हुने गर्नु गराउनु गर्नुपर्ने देखिन्छ।

0: भनेर चाहिँ फैसला गरिदिनु पर्दैन, दाहिने देब्रे गरिदियो। अब यहाँसम्म आइपुग्यो यात्रा, त्यही पार्टीलाई प्रयोग गरेर काङ्ग्रेसका कयौँ मान्छे चुनाव लड्न गए, कयौँ विजयी बनेर आए, त्यसमध्ये एउटा अहिले संसदीय दलको काङ्ग्रेसको प्रमुख प्रतिपक्ष दलको नेतो पनि होला। अब अहिले फेरि अदालतलाई अगाडि सारेर उनीहरू भनेपछि यो भाँडभैलो गरेर राजनीति घिजोल्ने कुरा हो, यसले अदालतको साग बिग्रिन्छ है जाति हो। म यहीँबाट भन्दैछु, तिमीहरूको साग ठिक छैन, जो आफू बिचरा पीडित छ सडकमा आइसक्यो त्यसको चाहिँ पसिना चुसेर चिल्लो गाडी चढेर हिँड्ने हो, त्यस्तोलाई कानुन व्यवसायी भनिन्छ, त्यस्तोलाई न्यायाधीश भनिन्छ? यो मैले लेख्दाखेरि एकदमै गलत छ, जुन चाहिँ लामो समयदेखि यो देशमा अभ्यस्त भएर आयो, 40, 50, 60, 70 वर्षसम्म पनि एउटा मुद्दा फैसला नगर्ने, क्षेत्राधिकार कुन हो भनेर निर्णय गर्न 3 वर्ष लाउने, मर्दैन मान्छे?
1: मुद्दा दर्ताको क्रममा यो त रवि लामिछानेको हिजो नागरिकताको जस्तै कुरा,
0: अब रवि लामिछाने नागरिकता र दोहोरो पासपोर्टको कुरा कहाँ छ कहाँ छ? त्यसको लागि उनीहरूले कहाँबाट विदेशी नागरिकता भएको व्यक्तिलाई महान्यायाधिवक्ता समेत ल्याएर सारा कुरा गरे, दिनेश त्रिपाठी कराएका गराएका छन्। तिमी अदालतलाई फेस नगरेर मुद्दा फिर्ता लिएर बस्न खोज्छौ भने तिमी बाँच्छौ भन्ने प्रश्न उठाएर आएछ, उनलाई नै कालो मोजो लगाएर आएछ। आतङ्कको राज्य भए बोल्नै नसकिने भयो, यो राम्रो होइन साथी हो। जसको शक्ति उसको भक्तिवाला मत्स्य न्याय 21औं शताब्दीमा सुहाउँदैन। अब योभन्दा बढी त हामी नै भन्न सक्दैनौँ, यतिले काम चल्छ भने चलाऊ, होइन भने अर्कोचोटि बोलौँला जय नेपाल।
2: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
3: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
2: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
3: 24 घन्टा इमर्जेन्सी सेवा,
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
3: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
2: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
3: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
3: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
3: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
2: भेन्टिलेटर सेवा,
3: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
3: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन, फोन 056-518-853, 518-953।
4: अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
5: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
4: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
6: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
7: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
8: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।

0: So this FM 93.2 megahertz.
1: So this time check.
2: इस समय सूचक का साथ मा
3: दक्षिण कोरिया मा पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केंद्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0656 53 69 98 550 77 061 र 98 550 77 053
4: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0656 93 440 493 580 र 98 550 26 440
1: It's 9 o'clock. अहिले 9 बजेको छ.
5: पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ. सबैभन्दा पहिले मुख्य खबर. संसदमा रासोपाका 182 सांसद तर हिजो गणपूरक संख्या नै पुगेन. प्रदेश सरकार गठन र मन्त्रालय भागबण्डा विधिबारे ओली प्रचण्डको 5 बुधे निर्देशन. आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै विभिन्न 6 वटा व्यवसाय तथा युवा उद्यमीलाई पुरस्कृत गरिने. काठमाडौँ उपत्यकामा हिजो यस वर्षकै उच्च गर्मी, आज केही ठाउँमा हल्का वर्षाको सम्भावना, तराईमा पनि गर्मी बढ्ने. यमनको लाल सागरमा युद्धका कारण माझीहरूको रोजगारी र जीविकोपार्जन सङ्कटमा 30,000 भन्दा धेरै माझी प्रभावित हुँदा माछा निर्यात झन्डै 70% घट्यो. र पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली T10 क्रिकेट प्रतियोगिता हुने. नेपाल खबरमा अब पूरा खबर. प्रतिनिधि सभामा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका 182 जना सांसद छन् तर हिजो मंगलबार प्रतिनिधि सभा बैठक गणपूर्वक संख्या नपुगेर स्थगित भयो. खानी सम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूची थियो. यो प्रस्ताव पेश गर्ने बेलामा प्रतिनिधि सभाका सांसदको गणपूर्वक संख्या नै पुगेन. नेपाली काँग्रेसका सांसद निष्कल राईले प्रतिनिधि सभा बैठकमा गणपूर्वक संख्यामाथि प्रश्न उठाउँदै गणना गर्न आग्रह गर्नुभएको थियो. गणपूर्वक संख्या नपुगेपछि सभामुख प्रसाद अर्यालले बैठक नै स्थगित गर्नु पर्यो. सांसदहरू हाजिर गरेर टाप कस्दा यस्तो अवस्था आएको हो. गएको फागुन 21 भएको चुनावबाट रासोपाले झण्डै 2/3 मत प्राप्त गरेपछि प्रतिनिधि सभामा गणपूर्वक संख्या नपुगेको हिजो पहिलो पटक हो. संविधानको धारा 94 अनुसार प्रतिनिधि सभामा गणपूर्वक संख्या पुग्न 69 सदस्य उपस्थित हुनुपर्छ. हिजो 61 सांसद मात्रै उपस्थित थिए तर हिजोको बैठकको सुरुवातमा भने 220 भन्दा धेरै सांसद उपस्थित थिए. प्रदेश सरकारबारे यसअघि भएको 3 बुधे सहमति कार्यान्वयन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले 5 बुधे निर्देशन जारी गर्नुभएको छ. ओली र प्रचण्डले संयुक्त हस्ताक्षर गरेर सहमति अनुसार सरकार गठन गर्न निर्देशन गर्नुभएको हो. त्यस्तै मन्त्रालय बाँडफाँडको प्रस्तावित आधार तयार भएको छ. एमालेका अध्यक्ष ओली र नेकपाका संयोजक प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेश सभामा सामान्यतया हरेक दलको सिट संख्यालाई मुख्य आधार मानिने उल्लेख छ. मन्त्रालय फाँड गर्दा भने सामान्यतया दलको प्रदेश सभा सदस्य संख्याको अनुपातलाई आधार बनाइने प्रस्ताव गरिएको छ. मुख्यमन्त्री तथा सभामुखको जिम्मेवारीलाई समेत शक्ति सन्तुलनमा गणना गरिने उल्लेख छ. मन्त्रालय बाँडफाँडमा पालै पालो प्राथमिकता दिने व्यवस्था अपनाइने प्रस्ताव छ. जसअनुसार पहिलो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले छनौट गर्ने र दोस्रो मन्त्रालय मुख्यमन्त्री रहने दलले छनौट गर्ने व्यवस्था प्रस्ताव गरिएको छ. त्यसपछि यही क्रम पालै पालो दोहोर्याउने सबै मन्त्रालयको बाँडफाँड गरिने दुई दलले जनाएका छन्. गएको साउन 9 गते दुई दल प्रदेश सरकारहरूको नेतृत्वको सम्बन्धमा शीर्ष तहमा सहमति भएको थियो. आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ. यस वर्ष दिवसको मूल नारा भिन्न परिवेश साझा आकाङ्क्षा रहेको छ. युवाहरूको भूमिकाको महत्त्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ. सन् 2000 संयुक्त राष्ट्रसङ्घको आह्वानमा अगस्त 12 तारिकका दिन यो दिवस मनाउने गरिएको छ. दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढाउनु रहेको छ. त्यस्तै साझेदारी एवं लगानी अभिवृद्धि गर्ने, युवा मैत्री शासन प्रवर्धन गर्न सहयोग गर्ने युवा केन्द्रित सरकारी गैर सरकारी निजी संस्था निकायबीच सहकारी र साझेदारी अभिवृद्धि गर्नु रहेको छ। दिवसको अवसरमा आज प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष समारोहको आयोजना गरिएको छ। कार्यक्रममा सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय सम्बन्धी प्रदर्शनी गरिँदैछ। दिवसको अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न 6 व्यवसायलाई पुरस्कृत गरिँदैछ। यस्तै साथै प्रदेशको युवा उद्यमीलाई पनि पुरस्कृत गर्ने कार्यक्रम छ। राष्ट्रिय युवा परिषदका अध्यक्ष एवं युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा गएको साउन 1 बसेको बैठकले अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका साथ मनाउने निर्णय गरेको थियो। राष्ट्रिय जनगणना 2078 अनुसार 16-40 वर्ष उमेर समूहको जनसङ्ख्या 1,24,12,173 जना अर्थात् कुल जनसङ्ख्याको 42.56% छ। युवा अवस्थालाई मानव जीवनमा अत्याधिक जोस जागर उत्साह अनि शक्ति भएको उमेर समूहका रूपमा लिने गरिन्छ। आज विश्व हात्ती दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष अगस्त 12 दिन विश्वभर हात्ती दिवस मनाउने गरिन्छ। नेपालका हात्ती पाइने निकुञ्ज लगायत हात्तीसारमा कार्यक्रमको आयोजना गरिएको छ। नेपालमा रैथाने हात्तीको संख्या 320 हारहारीमा भए पनि नेपाली भूमिमा विचरण गर्ने हात्तीको संख्या 450 भन्दा धेरै रहेको अनुमान छ। प्राय हात्ती भारतीय भूमिबाट मौसमी रूपमा नेपाल प्रवेश गर्ने गर्छन् अनि लामो समयसम्म बस्न थालेपछि मानव हात्तीबीच द्वन्द्व समेत हुने गरेको छ। पूर्वी नेपालको एक क्षेत्रमा मात्रै बितेका 16 वर्षको अवधिमा 80 जनाले ज्यान गुमाएको तथ्याङ्क छ। पूर्वी तराईमा भारतबाट प्रवेश गर्ने हात्तीले विशेष गरी झापा मोरङ सुनसरी सप्तरी उदयपुर सिन्धुलीसम्म क्षति पुर्याउने गरेका छन्। नेपालमा रैथाने हात्तीको क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज हो। हात्तीलाई वनस्पति र जलस्रोतको संरक्षण गर्दै जङ्गलको पारिस्थितिकीय प्रणालीलाई जीवित राख्ने प्रकृतिको इन्जिनियरका रूपमा समेत लिने गरिन्छ। काठमाडौँ उपत्यकामा हिजो यस वर्षकै उच्च गर्मी भएको छ। काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम वैशाख यताकै उच्च बिन्दुमा पुगेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो उपत्यकाको अधिकतम तापक्रम 32.3 डिग्री सेल्सियस मापन भएको छ। महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार यसअघि असार 13 काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 31.7 डिग्री सेल्सियससम्म पुगेको थियो। हिजोको तापक्रम त्यसभन्दा 0.6 डिग्री सेल्सियसले धेरै हो। काठमाडौँमा सबैभन्दा धेरै गर्मी प्री मनसुन अवधिमा हुने गरेको भए पनि यो वर्ष मनसुन अवधिमा अपेक्षाकृत कम बादल र वर्षा भएकोले तापक्रम बढेको मौसमविद ढकालले बताउनु भएको छ। यस वर्षको प्री मनसुन अवधिमा जेठ 9 गते काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30.7 डिग्री सेल्सियससम्म पुगेको थियो। हिजोको 32.3 डिग्री सेल्सियस तापक्रम पनि जेठ 9 तुलनामा 1.6 डिग्री सेल्सियसले धेरै रहेको छ। यसैबीच आज केही ठाउँमा हल्का वर्षाको सम्भावना छ, साथै गर्मी बढ्ने अनुमान छ। हिजोदेखि देशका धेरै ठाउँमा पानी पर्ने क्रम रोकिएसँगै गर्मी बढेको हो। काठमाडौँ उपत्यका लगायत तराईका केही भागमा गर्मी आज पनि बढ्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद ढकालले जानकारी दिनुभयो। साथै आज ठूलो पानी पर्ने सम्भावना नरहे पनि भोलिदेखि भने पानी पर्ने क्रम केही ठाउँमा बढ्ने र बादल पनि लाग्ने भएकोले तुलनात्मक रूपमा गर्मी भने कम हुँदै जाने अनुमान छ। मनसुन केही कमजोर भई धेरैजसो ठाउँमा पानी पर्न रोकिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चारबन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
7: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
6: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय शाखा लाजिमपाट काठमाडौँले गएको साउन 1 गतेदेखि 15 गतेसम्म करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी भएका मध्येबाट विजेताको नाम सार्वजनिक गरेको छ। यो कार्यक्रम अन्तर्गत बम्पर उपभोक्ता पुरस्कारतर्फ हेमराज जोशी विजेता बन्नुभएको छ। उहाँले 10 लाख रुपियाँ पुरस्कार जित्नु भएको हो। त्यसै गरी 1 लाख रुपियाँ विजेता उपभोक्ता पुरस्कारतर्फबाट अरू 13 जना अनिसा फौजदार खनाल, अमित राई, नरेन्द्र बहादुर विके, हिमाल अर्याल, राजकुमार लामिछाने, अर्जुन कुमार नेउपाने, सपना नेउपाने खरेल, सञ्जय श्रेष्ठ, मनोज सिंह, किरण सुनवार, प्रवीण कणेल, एकता शर्मा श्रेष्ठ र सहारा गुरुङ हुनुहुन्छ। विजेता उपभोक्ता मध्ये 2 कुपनको विषयमा थप छानबिन गर्नुपर्ने भएकोले तत्काल समावेश नगरिएको विभागले जनाएको छ। अर्थमन्त्री डाक्टर सोनी मुआगलेको उपस्थितिमा अर्थ मन्त्रालयमा गएको साउन 22 गते करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो चरणका विजेता कुपन घोषणा गरिएको थियो। वरिष्ठ साहित्यकार, भाषाविद एवं शिक्षाविद प्राध्यापक डाक्टर राजेन्द्र विमलको निधनमा आज धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले शैक्षिक संस्थाहरूमा शोक विदा दिएको छ। जनकपुरधाम उपमहानगरपालिकाले सार्वजनिक सूचना मार्फत आज 1 शोक विदा दिएको जनाएको छ। अस्ति बेलुका घरमै स्वास्थ्यमा समस्या आएपछि राति अस्पताल लगिएका उहाँको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको थियो। आज दुर्लभ खगराज सूर्यग्रहण लाग्दैछ। यो खगोलीय घटना नेपालसहित एसियाका धेरैजसो भागबाट भने देखिने छैन। नासाका अनुसार यो सन् 1979 पछि मुख्य भूमि युरोपमा देखिने पहिलो पूर्ण सूर्यग्रहण हो। यसको पूर्ण स्वरूप ग्रीनल्यान्ड, आइसल्यान्ड, उत्तरी रुस, आन्ध्र महासागर, स्पेन तथा पोर्चुगलको सानो भूभागबाट देखिनेछ। पूर्ण खगराज ग्रहणको मार्गमा झन्डै 1,50,00,000 मानिस पर्ने अनुमान छ। त्यस्तै उत्तरी गोलार्धका अन्य धेरै ठाउँबाट आंशिक ग्रहण देखिने भएकोले त्यस क्षेत्रका मानिसले सूर्यको केही भाग चन्द्रमाले ढाकेको दृश्य अवलोकन गर्न सक्नेछन्। पूर्ण ग्रहणको चरणमा चन्द्रमाले सूर्यको उज्यालो भागलाई पूर्ण रूपमा ढाक्नेछ। नासाका अनुसार उत्तरी अमेरिकामा ग्रहण बिहानदेखि दिउँसोसम्म देखिनेछ भने युरोप र अफ्रिकामा बेलुकातिर देखिनेछ। पूर्ण ग्रहण देखिने अवधि 2 मिनटभन्दा कम हुने नासाको अनुमान छ, तर केही ठाउँमा यो अवधि 2 मिनटभन्दा केही बढी पनि रहन सक्छ। सूर्यग्रहण नदेखिने क्षेत्रमा यसलाई बार्न नपर्ने समेत मान्यता छ। अब विदेशको खबर। यमनको लाल सागर तटमा लामो समयदेखि जारी द्वन्द्वका कारण हजारौं माझीको रोजगारी र जीविकोपार्जन संकटमा परेको छ। इन्धन र डुङ्गा भाडा महँगो हुनुका साथै समुद्रमा गोली चल्ने, समुद्री खानी विस्फोट हुने र विभिन्न समूहले माछा मार्न प्रतिबन्ध लगाउने गरेका कारण पनि माझीहरूको रोजगारी र जीविकोपार्जन संकटमा परेको अल जजिराको खबरमा उल्लेख छ। युद्धका कारण यमनको माछा मार्ने उद्योगमा पनि ठूलो रूपमा प्रभावित भएको छ। सन् 2018 एक अध्ययन अनुसार यस क्षेत्रबाट हुने माछा निर्यात झन्डै 70% घटेको छ। सन् 2015 यमनमा युद्ध सुरु भए ता समुद्रमा माछा मार्ने काम जोखिमपूर्ण बनेको छ। माझीहरूका अनुसार हुथी विद्रोही र सरकार समर्थक दुवै पक्षले विभिन्न समयमा समुद्रमा जान प्रतिबन्ध लगाउने गरेका छन्। समुद्री खानीका कारण पनि उनीहरूको ज्यान जोखिममा परेको छ। अब खेल खबर। पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली टी10 क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। गैर आवासीय नेपाली संघ एनआरएनए पोर्चुगलको आयोजनामा प्रतियोगिता आउँदो भदौ 29-31 सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले 5,555 युरो अर्थात् झन्डै 9,65,000 रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै उपविजेतालाई 2,555 युरो अर्थात् करिब 4,45,000 रुपियाँ प्रदान गरिनेछ। प्रतियोगिताको ब्रान्ड एम्बासडरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व विनोद भण्डारी रहेका छन्। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संसदमा रासोपाका 182 सांसद, तर हिजो गणपूरक संख्या नै पुगेन। प्रदेश सरकार गठन र मन्त्रालय भागबण्डा विधिबारे ओली प्रचण्डको 5 बुधे निर्देशन। आज अन्तर्राष्ट्रिय युवा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै विभिन्न 6 व्यवसाय तथा युवा उद्यमीलाई पुरस्कृत गरिने। काठमाडौँ उपत्यकामा हिजो यस वर्षकै उच्च गर्मी, आज केही ठाउँमा हल्का वर्षाको सम्भावना, तराईमा पनि गर्मी बढ्ने। यमनको लाल सागरमा युद्धका कारण माझीहरूको रोजगारी र जीविकोपार्जन संकटमा 30,000 धेरै माझी प्रभावित हुँदा माछा निर्यात झन्डै 70% घट्यो। र पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली टी10 क्रिकेट प्रतियोगिता हुने।
2: एल सर्वसुलभ आवास कर्जा।
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: के तपाईं इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईं हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको भिरकुटी मण्डपमा हिजोदेखि सुरु भएको नाइमा मोबिलिटी एक्सपो 2026 एकै दिन 29,000 जना भन्दा धेरैले अवलोकन गरेका छन्। हिजो बिहान 11 बजे सुरु भई दिउँसो 1 बजेदेखि सर्वसाधारणको लागि खुला गरिएको प्रदर्शनीमा हिजो पहिलो दिन 29,000 जना भन्दा धेरैले अवलोकन गरेका नेपाल अटोमोबाइल इम्पोर्ट्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाले जनाएको छ। एक्सपोका 53 स्टलमा विभिन्न ब्रान्डका 50 धेरै नयाँ मोडलहरू राखिएका छन्। एक्सपोमा केही नयाँ मोडलहरू आज सार्वजनिक गर्ने नाइबाले जनाएको छ। एक्सपोमा 2 पाङ्रे, 4 पाङ्रे, कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी अरू उत्पादनहरू पनि समेटिएका छन्। हिजोदेखि सुरु भएको यो एक्सपो यही साउन 31 गतेसम्म चल्नेछ। पहिलेका वर्षहरूमा एउटा मात्र नाडा अटो सो हुने गरेकोमा गएको वर्षदेखि 2 सो हुन थालेका छन्। यो वर्ष पनि अटो व्यवसायका 2 ठूला छाता संस्थाहरू नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमा र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडाले छुट्टा छुट्टै अटो सो आयोजना गरेका हुन्। भदौ 9 गतेदेखि 14 गतेसम्म नाडाको आयोजनामा नाडा अटो सो 2026 सञ्चालन हुनेछ। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा घण्टा कर्ण चतुर्दशी अर्थात् गठे मङ्गलदेखि लाखेनाथ सुरु भएको छ। काठमाडौँको किर्तिपुर, टोखा, भक्तपुर र ललितपुर लगायत नेवार समुदाय भएका विभिन्न ठाउँमा हिजोदेखि लाखेनाथ सुरु भएको हो। गथामुङ अर्थात् घण्टा कर्ण पर्वसँगै नेवार समुदायको बसोबास रहेका विभिन्न ठाउँबाट लाखेहरू निकाल्ने परम्परा रहिआएको छ। नेवार समुदायले लाखेलाई देवताकै रूपमा पुज्ने गरेका छन्। लाखेनाथ नेवार समुदायले लाखेको मुखुण्डो पहिरिएर गरिने परम्परागत नृत्य हो। हिजोदेखि टोलटोलमा लाखेनाथ नचाए पनि मुख्य गरी कृष्ण जन्माष्टमीका दिनदेखि इन्द्र जात्रासम्म नचाहिने परम्परा छ। र नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। नवनियुक्त पदाधिकारीहरूलाई कुलपति एरिना ताम्रकारले प्रतिष्ठानको कार्य नक्सालमा शपथ ग्रहण गराउनुभयो। कुलपति ताम्रकारले उपकुलपति चन्द्रश्याम डङ्गोलसहित सदस्य सचिव र परिषद सदस्य लगायतलाई शपथ गराउनु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गएको साउन 19 गते 3 प्रज्ञा प्रतिष्ठानका कुलपतिसहित पदाधिकारी मनोनयन गर्नुभएको थियो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ उपत्यकामा हिजो यस वर्षकै उच्च गर्मी, आज केही ठाउँमा हल्का वर्षाको सम्भावना, तराईमा पनि गर्मी बढ्ने। नाइमा मोबिलिटी एक्सपो 2026 हिजो एकै दिन 29,000 अवलोकनकर्ता पुगे। केही नयाँ मोडेलहरू आज सार्वजनिक गरिने। र काठमाडौँ उपत्यकामा लाखे नाच सुरु। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
1: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: एक्जाम सकेर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
2: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
1: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
2: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
3: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77

0: Kiss FM 92.2 MHz.
1: सभामा बहुमत गुमेपछि मुख्यमन्त्री कमल बहादुर शाहले भोलि पदबाट राजीनामा दिनुहुने भएको छ। गत असार 31 गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा पर्नु भएको हो। संवैधानिक व्यवस्था अनुसार 30 दिनभित्र विश्वासको मत पाउने सम्भावना नरहेपछि उहाँले पदत्याग गर्ने निर्णय गर्नु भएको हो। राजीनामाको विषयमा छलफल गर्न मुख्यमन्त्री शाहले आज दिउँसो 2 बजेका लागि नेपाली कंग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाउनु भएको छ। प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने वा सोझै प्रदेश प्रमुख समक्ष राजीनामा पत्र बुझाउने भन्ने बारे उक्त बैठकमा निर्णय हुनेछ। मुख्यमन्त्री शाहले राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्नेछ। केन्द्रीय समीकरण अनुसार सुदूरपश्चिममा अब नेकपाका खगराज भट्टलाई नयाँ मुख्यमन्त्री बनाउने तयारी भइरहेको छ। नयाँ सरकार गठनका लागि नेकपा र एमाले बीच सहकार्यको सहमति भइसकेको छ। नेपाली कंग्रेसका नेता भीष्मराज आङदिम्बेले युवा पुस्तालाई केवल मत खसाल्ने माध्यमका रूपमा नभई मुलुक बनाउने प्रमुख साझेदारका रूपमा स्वीकार गर्नुपर्ने बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले दैनिक 2000 को हाराहारीमा युवाहरू कामको खोजीमा विदेशी न बाध्य हुनु दुःखद रहेको उल्लेख गर्नु भएको छ। सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने कुरा गरे पनि 4.5 महिना बितिसक्दा एकजनालाई पनि ल्याउन नसकेको भन्दै उहाँले असन्तुष्टि जनाउनु भएको छ। मुलुकमा कुल जनसंख्याको ठूलो हिस्सा युवाको रहेकाले उनीहरूमा देखिएको निशाना सम्बोधन गर्न सरकार चुकेको उहाँको भनाइ छ। विदेशबाट फर्केका युवाहरूले सिकेको सिप प्रविधि र पुँजीलाई स्वदेशमै काममा लगाउन सरकारले स्पष्ट नीति ल्याउनु पर्नेमा नेता आङदिम्बेले जोड दिनु भएको छ। रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका 3 बालबालिका मध्ये 2 जनाको शव आज बिहान फेला परेको छ। हिजो दिउँसो नदीमा नुहाउन जाँदा देवाही गोनाहे नगरपालिका 2 लक्ष्मीनियाका 3 बालबालिका बेपत्ता भएका थिए। हराएका मध्ये 10 वर्षीय मोहम्मद रहम तुल्लाह र 10 वर्षीय सबनम खातुनको शव आज बिहान स्थानीयले नदीमा तैरिरहेको अवस्थामा फेला पारेका हुन्। बेपत्ता भएकी अर्की 1 बालिकाको अझै खोजी भइरहेको प्रहरीले जनाएको छ। फेला परेका दुवै शवको कानूनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालकी वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखाना पुनः सञ्चालनमा ल्याउन सरकारले सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रक्रिया अघि बढाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा अर्थ मन्त्रालयका प्राविधिक टोलीले कारखानाको स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारिरहेको छ। भौतिक पूर्वाधार तयारी अवस्थामै रहेको र केही मसिन मर्मत गरी नयाँ उपकरण थप्दा उद्योग चलाउन सकिने प्राविधिकहरूको भनाइ छ। सरकारको यो कदमसँगै स्थानीय उद्योगी व्यवसायीहरूमा उत्साह थपिएको छ। व्यवसायीहरूले बाँकेको कपास बुटवलको धागो र हेटौडाको कपडा उद्योगलाई एक आपसमा जोडेर स्वदेशी कपडा उत्पादन गर्ने मोडलमा जान सरकारलाई सुझाव दिएका छन्। विक्रमसम्म 2048 सालदेखि उत्पादन शुरू गरेको यो कारखाना व्यवस्थापकीय कमजोरी र राजनैतिक हस्तक्षेपका कारण 2064 फागुनदेखि पूर्ण रूपमा बन्द भएको थियो। डेरीए प्रतिवेदन आएपछि सरकारले उद्योग सञ्चालनको ढाँचा तयार गर्ने जनाएको छ। र आज दुर्लभ खग्रास सूर्य ग्रहण लाग्दैछ, तर यो खगोलीय घटना नेपाल सहित एसियाका धेरै जसो भागबाट भने देख्न सकिने छैन। अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार सन् 1999 पछि मुख्य भूमि युरोपबाट देखिने यो नै पहिलो पूर्ण सूर्य ग्रहण रहेको छ। यसको खग्रास रूप ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तरी रुस, आन्ध्र महासागर साथै स्पेन र पोर्चुगलको सानो भूभागबाट अवलोकन गर्न सकिनेछ। यसै गरी उत्तरी गोलार्धका अन्य धेरै ठाउँबाट भने आंशिक ग्रहण मात्र देख्न सकिनेछ। पूर्ण ग्रहणको समयमा चन्द्रमाले सूर्यको उज्यालो भागलाई पूर्ण रूपमा ढाक्नेछ। उत्तरी अमेरिकामा बिहानदेखि दिउँसोसम्म र युरोप तथा अफ्रिकामा बेलुकी पख ग्रहण देखिनेछ। पूर्ण ग्रहण रहने अवधि धेरै जसो स्थानमा 2 मिनट वा सोभन्दा बढी समयको हुने नासाले जनाएको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
3: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
2: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
1: तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।

0: मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पोसिता भइथिन् रानी।
1: के भयो के भयो गाउँ के
2: सर्त अनुसार अब बोक्नु पर्यो हामीले होइन

0: मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज नै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तैमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 9819328611 र 9863573687।
5: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855563172 र 9452512200 छ।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
8: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 9849664977 र 9820235212।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा महतेको नमस्कार। बहुचर्चित संघीय निजामती सेवा ऐनको मस्यौदा कानून मन्त्रालयले 72 दिनपछि फर्काएपछि पुनः अर्थ मन्त्रालयमा पुगेको छ। कानून मन्त्रालयले सहमति वा अस्वीकृत केही नजनाई फिर्ता गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उक्त विधेयक दोस्रो पटक अर्थमा पठाएको हो। 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने बहुचर्चित प्रस्ताव मस्यौदामा राख्ने वा नराख्ने भन्नेमा सरकार अलमलमा परेको छ। कानून मन्त्रालयमा रहँदा कर्मचारीको तलब वृद्धि सहित केही नयाँ प्रावधान थपिएकाले तिनको वित्तीय दायित्वबारे अर्थको सहमति लिन आवश्यक परेको हो। संघीय मामिला मन्त्रालयका सचिव मदन भुसेलका अनुसार अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएपछि विधेयकलाई स्वीकृतिका लागि लोकसेवा आयोगमा पठाइनेछ। लोकसेवाले सहमति दिएपछि मात्र यो विधेयक संसदमा पेश गर्ने बाटो खुल्नेछ। भूमि व्यवस्था मन्त्रालयले 4 स्थानीय तहमा भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। मन्त्रालयले तनहुँको ब्याज, बैतडीको पञ्चेश्वर, सिन्धुलीको फिकल र बाजुराको बढी मालिकामा भूमि बैंक स्थापना गर्न अनुमति दिएको हो। भूमि बैंक मार्फत स्थानीय तहमा रहेका बाँझो र उपयोगविहीन निजी जमिनलाई कृषि उत्पादनमा प्रयोग गरिनेछ। जग्गा धनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा भूमिहीन साना किसान तथा विपन्न परिवारलाई खेतीपातीका लागि जमिन उपलब्ध गराइनेछ। यस व्यवस्थाबाट बाँझो जमिनको सदुपयोग हुनका साथै खाद्यान्न उत्पादन र स्थानीय स्तरमा रोजगारीका अवसर बढ्ने मन्त्रालयले विश्वास लिएको छ। गत आइतबारदेखि नेपाली कंग्रेसको केन्द्रीय कार्य समितिको बैठक ललितपुर स्थित सानेपामा बसिरहेको छ। बैठकमा पार्टीको आन्तरिक विषय तथा समसामयिक राजनैतिक घटनाक्रमबारे केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ। मंगलबारको बैठकमा 40 सदस्यहरूले आफ्नो विचार प्रस्तुत गर्नुभएको छ। छलफल बाँकी नै रहेकाले केन्द्रीय कार्य समितिको बैठक आज बिहान 11:30 बजे पुनः बस्न लागेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: शक्ति वॉलेट माँ
1: नेपाल को कुने पनी बैंक खाता माँ वा 45,000 भन्दा बड़ी IME काउंटर मार्फत
0: आफन्त को हाथ हाथ माँ पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा वैदेशिक हस्तक्षेप र बाह्य चलखेल बढेकाले देशको राष्ट्रियता र सार्वभौमसत्तामाथि ठूलो जोखिम निम्तिएको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुराकानी गर्दै उहाँले देश सही बाटोमा हिँड्न नसकेको र व्यथिति बढ्दै गएको दावी गर्नुभयो। छिमेकी मुलुकहरू भारत र चीनसँग सन्तुलित कूटनीतिक सम्बन्ध राख्न नसक्दा वैदेशिक प्रभाव बढेको उहाँको भनाइ छ। अध्यक्ष केसीले देशको अस्तित्व जोगाउन र बाह्य हस्तक्षेप रोक्नका लागि अब आम नागरिक नै सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभएको छ। र देशको सबैभन्दा ठूलो सरकारी अस्पताल वीर अस्पतालमा उच्च प्रविधि सहितको स्वास्थ्य सेवा लिन बिरामीहरूले महिनासम्म पालो कुर्नुपर्ने अवस्था सिर्जना भएको छ। अस्पतालमा MRI गराउन कम्तीमा एकदेखि दुई महिना र सिटी स्क्यानका लागि 5-7 दिनसम्म कुर्नुपर्ने बाध्यता छ। अस्पतालमा रहेका सीमित मसिन र 16 स्लाइसको सिटी स्क्यान उपकरण प्रयोगविहीन भएकाले नियमित सेवा प्रभावित बनेको हो। यस्तै क्यान्सर रोगीका लागि 39 करोड रुपियाँ भन्दा बढीका खरिद गरिएको टोमोथेरापी मसिन पनि प्राविधिक समस्या र मर्मतको अभावमा क्षमताभन्दा आधा मात्र सञ्चालन भइरहेको छ। सरकारी अस्पतालमा समयमै परीक्षण हुन नसकेपछि दूरदराजबाट आएका र आर्थिक रूपमा कमजोर बिरामीहरू महँगो शुल्क तिरेर डायग्नोस्टिक सेन्टर जान बाध्य भएका छन्। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। मध्याह 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: भाचे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन
6: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 0474 46 182 र 98 491 95 225।
5: भिसा फ्री टिकट सहित दुबईमा रोजगारीका लागि सुवर्ण अवसर।
6: दुबईको प्रतिष्ठित कम्पनी

0: 2.2 GPA भएपुग्छ, IELTS पनि 5.5 भएपुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
1: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
0: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7070 61 र 98 550 7070 53।
2: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4390 580 र 98 550 2640।
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। युवाहरूको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह। विभिन्न घटनाको निष्पक्ष अनुसन्धान गरी पीड़ितलाई संरक्षण र न्याय उपलब्ध गराउन सरकारलाई निर्देशन। नेपालको शिक्षा, स्वास्थ्य र कृषिमा भारतले 80 करोड़ 30 लाख रूपियाँ उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर। नुहाउने क्रममा लाल बकैया नदीमा डुबेका 2 जना बाल बालिकाको शव भेटियो, 1 बालिकाको खोजी चल्दै। कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 188 पुग्यो। भूकम्प अति प्रभावित क्षेत्रमा लुटपाटको जोखिम रोक्न कर्फ्यू। र राखेप बोर्डमा पहिलो पटक खेलाड़ीको वर्चस्व। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय मानवाधिकार आयोगले युवाहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा सार्वजनिक नीति निर्माणमा युवाको अर्थपूर्ण सहभागिता कमजोर हुँदा अन्तर्पुस्तागत ज्ञान र सिपको हस्तान्तरण प्रभावकारी हुन नसक्ने उल्लेख छ। युवाका लागि पर्याप्त र मर्यादित रोजगारीका अवसर सृजना हुन नसक्नु तथा देशको समग्र विकासमा उनीहरूको ज्ञान, सिप र ऊर्जाको प्रभावकारी परिचालन नहुनु चिन्ताको विषय रहेको आयोगले जनाएको छ। युवाको विचार सुन्ने, उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउने तथा सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा अवसर सुनिश्चित गर्न राज्यको दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ। साथै आयोगले युवाले सामाजिक सञ्जाल तथा सार्वजनिक ठाउँमा विचार व्यक्त गर्दा धम्की, दुर्व्यवहार, घृणात्मक अभिव्यक्ति, अनलाइन हिंसा, अनावश्यक निगरानी वा अनुचित कानूनी कार्यवाहीको जोखिम सामना गर्नु परेको गुनासो प्राप्त भएको जनाएको छ। युवा विरूद्ध हुने अनलाइन तथा प्रत्यक्ष धम्की, हिंसा, भेदभाव र दमनका घटनाको निष्पक्ष अनुसन्धान गरी पीड़ितलाई प्रभावकारी संरक्षण र न्याय उपलब्ध गराउन आयोगले सरकारलाई निर्देशन दिएको छ। आयोगले 3 तहका सरकार, सुरक्षा निकाय, राजनीतिक दल, शैक्षिक संस्था र विभिन्न निकायमा युवाको सुरक्षित, सम्मान र अर्थपूर्ण सहभागिताको वातावरण सुनिश्चित गर्न गराउन पनि आग्रह गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सरकारले कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने विषय मूल प्राथमिकतामा राखेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा एक सन्देश मार्फत उहाँले युवाको सहभागिता विस्तार मार्फत नवीन सोच, ऊर्जा र केही गरौं भन्ने भावनालाई राष्ट्रको समृद्धिमा उपयोग गर्नुपर्ने धारणा राख्नु भएको छ। मन्त्री चौधरीले युवा वर्गले कृषि क्षेत्रको विकासमा नवीन दृष्टिकोण, वन तथा वातावरण जगेर्नाका लागि महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नु भएको छ। देश विकासमा बलियो जनशक्ति युवा भएको बताउँदै उहाँले युवा सशक्तिकरणलाई प्रभावकारी बनाउन ग्रामीण क्षेत्रलाई प्रविधिसँग जोड्नु पर्नेमा जोड दिनुभएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको यस वर्षको मूल नारा भिन्न परिवेश, साझा आकांक्षा रहेको छ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् 2000 अगस्त 12 यो दिवस मनाइँदै आएको छ। नेपालको शिक्षा स्वास्थ्य र कृषि क्षेत्रमा भारत सरकारले 80 करोड 30 लाख रूपियाँ बराबरको सहयोग उपलब्ध गराउने भएको छ। परियोजना सञ्चालन सम्बन्धी समझदारी पत्रमा नेपाल सरकारका सम्बन्धित निकाय र नेपालको भारतीय राजदूतावासका अधिकारीले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिजिटलाइजेसन, भोजपुरको टेम्के मयुङ गाउँपालिका 9 कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र निर्माण हुनेछ। यसैगरी मोरङको बेलबारी नगरपालिका 3 बेलबारी बहुमुखी क्याम्पसको भवन निर्माण र सुनसरीको बर्जु गाउँपालिकामा 1500 अस्पताल भवन निर्माण गरिनेछ। यसैगरी धादिङको ज्वालामुखी गाउँपालिका 6 नगदे कृषि तथा पशुपन्छी केन्द्र भवन, दैलेखको डुङ्गेश्वर गाउँपालिका 5 10 अस्पताल निर्माण हुनेछ। साथै हुम्लाको सर्केगाड गाउँपालिका 4 कृषि प्रवर्धन केन्द्र र स्याङ्जाको कालीगण्डकी गाउँपालिका 4 कोल्ड स्टोर निर्माण गरिनेछ। यी परियोजना नेपाल सरकारका स्थानीय निकाय तथा संस्था मार्फत कार्यान्वयन गरिनेछ। रौतहटको लाल बकैया नदीमा नुहाउने क्रममा डुबेका 3 बाल बालिका मध्ये 2 शव भेटिएको छ। हिजो दिउँसो नुहाउन गएका 1 बालक र 2 बालिका लाल बकैया नदीमा डुबेर हराएका थिए। देवाही गोनाही नगरपालिका 2 लक्ष्मीनियाका 10 मोहम्मद रहम तुल्लाहर र 10 सबनम खातुनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। अर्की 1 बालिका रोशन खातुनको अवस्था अझै थाहा हुन सकेको छैन। 3 बाल बालिका नदीमा डुबेर हराएको सूचना लगत्तै इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक तेज प्रसाद भट्टराईको नेतृत्वमा 7 प्रहरी र सशस्त्र प्रहरी बलका 14 टोली खोजीमा जुटेको थियो। खातुनको खोजी भइरहेको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा नाइमा मोबिलिटी एक्सपोमा आज केही नयाँ मोडलहरू सार्वजनिक गर्ने तयारी, आज सुन चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले युवाहरूको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह नेपालको शिक्षा स्वास्थ्य र कृषिमा भारतले 80 करोड 30 लाख रुपियाँ उपलब्ध गराउने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँको ब्रेकुटी मण्डपमा आज दोस्रो दिन पनि नाइमा मोबिलिटी एक्सपो चलिरहेको छ। यो एक्सपोका 53 स्टलमा विभिन्न ब्राण्डका 50 भन्दा धेरै नयाँ मोडलहरू राखिएका छन्। एक्सपोमा केही नयाँ मोडलहरू आज सार्वजनिक गर्ने नाइमाले जनाएको छ। एक्सपोमा 2 पाङ्ग्रे 4 पाङ्ग्रे कमर्सियल व्हीकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोल्युसन, प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी अरू उत्पादनहरू समेटिएका छन्। हिजोदेखि शुरू भएको एक्सपो आउने 31 गतेसम्म चल्नेछ। हिजो एकै दिन 29,000 जना भन्दा धेरैले अवलोकन गरेका आयोजकले जनाएको छ। आज सुन चाँदीको भाव घटेको छ। हिजो एकै दिन तोलामा 6,400 रुपियाँले बढेको सुनको भाव आज तोलामा 1,200 रुपियाँले घटेको छ। भाव घटेर सुन आज तोलाको 3,06,700 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसकी हिजो सुन तोलाको 3,07,900 रुपियाँमा कारोबार भएको थियो। यसै गरी आज चाँदी तोलामा 35 रुपियाँले घटेको छ। आज चाँदीको भाव तोलाको 4,745 रुपियाँ रहेको छ। यसकी हिजो चाँदी तोलामा 110 रुपियाँले बढेर तोलाको 4,780 रुपियाँ पुगेको थियो। अब विदेशको खबर। कोलम्बियाको पश्चिमी क्षेत्रमा अस्ति सोमबार गएको 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 188 पुगेको छ। कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटिजले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार भूकम्पबाट 1,677 जना घाइते भएका छन्। सबैभन्दा धेरै क्याली शहरमा 95, त्यसै गरी परेरामा 79 जनाको ज्यान गएको तथ्याङ्क छ। प्रभावित क्षेत्रमा भग्नावशेष र भवनमा फँसेकाहरूको खोजी तथा उद्धार र क्षतिको मूल्याङ्कन गर्ने कार्य निरन्तर भइरहेको छ। 1,100 भन्दा धेरै घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने 8,000 भन्दा धेरै घरमा क्षति पुगेको छ। पेरेरा र क्याली जस्ता शहरमा धेरै मानिस घर बाहिरै रात बिताउन बाध्य छन् अनि प्रशासनले लुटपाटको सम्भावित जोखिमलाई रोक्न त्यस क्षेत्रमा अहिले कर्फ्यू समेत लगाएको बीबीसीले जनाएको छ। अब खेल खबर। राष्ट्रिय खेलकुद परिषद राकेपको बोर्डमा पहिलो पटक खेलाड़ीको वर्चस्व भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पछिल्लो पटक धनीराम चौधरी र ललिता नाथलाई मनोनयन गरेपछि बोर्डमा खेलाड़ीको उपस्थिति बढेको हो। राष्ट्रिय खेलकुद विकास ऐन बमोजिम रिक्त सदस्य पदमा मन्त्री पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट 2 जनालाई मनोनयन गर्नुभएको हो। अहिले प्रशिक्षकका रूपमा कार्यरत धनीराम पूर्व राष्ट्रिय धावक हुनुहुन्छ। उहाँले 400 र 800 मिटरको दूरीमा कीर्तिमान कायम गर्नुभएको थियो। ललिता नाथ पूर्व राष्ट्रिय भलिबल खेलाड़ी हुनुहुन्छ। उहाँ पछिल्लो समय कर्णाली यशविस टोलीमा आबद्ध हुनुहुन्छ। राकेपको उपाध्यक्षमा विशाल श्रेष्ठ हुनुहुन्छ। उहाँ पूर्व फुटबल खेलाड़ी गोलकिपर हुनुहुन्छ। बोर्ड सदस्य सिक्का सुबाल श्रेष्ठ पनि पूर्व टेबल टेनिस खेलाड़ी हुनुहुन्छ। उहाँ विश्व महिला टेबल टेनिस वरीयतामा 510 स्थानसम्म पुग्नु भएको थियो। बोर्ड सदस्यमा शक्ति गौचन हुनुहुन्छ। गौचन पूर्व क्रिकेटर हुनुहुन्छ। बोर्ड सदस्य मोनालिसा खम्बु पनि पूर्व खेलाड़ी हुनुहुन्छ। पूर्व फुटबल खेलाड़ी पवन शाही पनि अहिले परिषदको बोर्ड सदस्यमा हुनुहुन्छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। युवाहरूको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह। विभिन्न घटनाको निष्पक्ष अनुसन्धान गरी पीड़ितलाई संरक्षण र न्याय उपलब्ध गराउन सरकारलाई निर्देशन। नेपालको शिक्षा स्वास्थ्य र कृषिमा भारतले 80 करोड 30 लाख रुपियाँ उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर। नुहाउने क्रममा लाल बकैया नदीमा डुबेका 2 जना बाल बालिकाको शव भेटियो, एक बालिकाको खोजी चल्दै। कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 188 पुग्यो। भूकम्प अति प्रभावित क्षेत्रमा लुटपाटको जोखिम रोक्न कर्फ्यू र राखेप बोर्डमा पहिलो पटक खेलाडीको वर्चस्व। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
0: तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
2: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निःशुल्क परामर्शका लागि 98550-58369, 98426-43211 र 98142-76704।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98550-60359 र 98550-67359।

0: यात्रा का लागि इलेक्ट्रिकल साइकल र स्कूटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98042211343 र 98184929230
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
3: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
2: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी
5: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
0: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 98550-63938 र 98550-65542
6: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्त हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
7: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हालो वालपेपर
8: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
0: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
8: प्रोप्राइटर नरेश महतो गीता महतो
0: सम्पर्क 97625-73089 98074-46182 र 98491-95225

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। बालगृह बाल सुधार गृहको विषयमाथि प्रतिनिधि सभा अन्तर्गतका फरक फरक समितिले छुट्टा छुट्टै छलफल गर्दैछन्। महिला तथा सामाजिक मामिला समितिले बुधबार यही विषयमा छलफल गर्न समितिको बैठक राखेको थियो। बैठकको कार्यसूची थियो बालगृह बाल सुधार गृह महिला सुरक्षित आवास गृह वृद्धाश्रम तथा अन्य सामाजिक संस्थाको संस्थागत अवस्था तथा अनुगमन निष्कर्षमाथि छलफल थियो। बुधबार नै प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिमा पनि विभिन्न कारागार तथा हिरासतमा रहेका एवं कैदीबन्दीको मानवाधिकारको अवस्था सम्बन्धी अध्ययन उपसमिति 2083 को प्रतिवेदन छलफल भएको छ। यस अगाडि नै कानून न्याय तथा मानवाधिकार समितिले बाल सुधार गृहमा रहेका बालबालिकाको मानवाधिकारको अवस्था सम्बन्धी निरीक्षण र अवलोकन प्रतिवेदन तयार पारिसकेको छ। कानून समितिले 11 जेठ 2083 बाल सुधार गृहको निरीक्षण गर्ने गरी सांसद नेनु कुमारी कर्णको समय जगतमा उपसमिति गठन गरेको थियो। उपसमितिमा सांसदहरू खिमा विक भूमिका श्रेष्ठ साजिदा खातुन सिद्दिकी र सुशील कुमार कानून सदस्य हुनुहुन्छ। उपसमितिले देशका विभिन्न बाल सुधार गृह पुगेर प्रतिवेदन तयार पारेर मूल समितिमा बुझाइसकेको छ। प्रतिवेदनले अधिकांश बाल सुधार गृहमा स्वीकृत क्षमताभन्दा बढी बाल बालिका राखिएको पर्याप्त तथा बालमैत्री भौतिक पूर्वाधारको अभाव रहेको गुणस्तरीय औपचारिक शिक्षाको सुनिश्चितता हुन नसकेको औल्याएको छ। नेकपा एमालेका नेता महेश बर्तोलाले नवनिर्वाचित संसदको कार्यकाल प्रारम्भ भएको चार महिनामै संसदको बैठकमा गणपूरक संख्या नपुगेर प्रतिनिधि सभाको बैठक नै रोक्नुपर्ने अवस्था सिर्जना हुनु लज्जाको विषय भएको बताउनु भएको छ। यसले संसदीय काम कार्यवाहीप्रति सांसदहरूको उदासीनता र गैरजिम्मेवारपन उजागर गरेको टिप्पणी उहाँको छ र उहाँ भन्नुहुन्छ यो कुनै सुखद लक्षण होइन। मंगलबार प्रतिनिधि सभा बैठकमा गणपूरक संख्याको अभावमा खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने सरकारी प्रस्ताव समेत निर्णयार्थ पेश हुन सकेन। नेपालको संविधानको धारा 94 अनुसार कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको बैठकमा 1/4 अर्थात 69 जना सांसद अनिवार्य उपस्थित हुनुपर्छ। तर सत्तारूढ राष्ट्रपाका 182 सांसद हुँदाहुँदै आफ्नै सरकारले ल्याएको प्रस्ताव गणपूरक संख्याको अभावमा निर्णयार्थ पेश हुन नसकी बैठक समाप्त हुन पुगेको हो। यो सामान्य घटना होइन, भयंकर संसदीय लज्जाको विषय हो। बर्तौला भन्नुहुन्छ यसले विशेषतः सत्तारूढ दल राष्ट्रपाका सांसदको संसदीय जिम्मेवारी प्रतिको व्यवस्थालाई गम्भीर रूपमा उजागर गरेको छ। सरकार आफ्नै, बहुमत आफ्नै, विधेयक आफ्नै, तर दुर्भाग्य संसदमा राष्ट्रपाकै सांसद अनुपस्थित भएका हुन्। सिराहाको गोलबजार क्षेत्रमा गत साउन 14 गते भएको प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट 74,13,90,000 रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी वासुदेव पाठकका अनुसार पीड़ितबाट प्राप्त निवेदनका आधारमा गरिएको स्थलगत मुसुल्काको विश्लेषण गर्दा उक्त क्षतिको विवरण सार्वजनिक गरिएको हो। प्रदर्शनका क्रममा गोलबजार क्षेत्रमा 15 निजी घर, 18 पसल तथा व्यवसाय, 28 सवारी साधन तथा धार्मिक र शैक्षिक स्थल गरी 64 संरचनामा तोडफोड र आगजनी भएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपलब्ध हुँदै आएका औषधिको सूची परिमार्जन गरेको छ। स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैली लागू गर्दै बीमा मार्फत उपलब्ध हुने औषधिको संख्या घटाएको हो। यससँगै अब स्वास्थ्य बीमा कार्यक्रमबाट 1,102 प्रकारका औषधि उपलब्ध हुनेछन्। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार यससँगै बीमा कार्यक्रम अन्तर्गत 1,289 प्रकारका औषधि उपलब्ध हुँदै आएका थिए। नयाँ सूची अनुसार 187 प्रकारका औषधि हटाइएपछि औषधिको संख्या 1,102 झरेको हो। र बुधबार आज सुन चाँदीको भाव घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला 1,200 रूपियाँले घटेको हो। महासंघले आजका लागि सुनको भाव प्रतितोला 3,06,700 रूपियाँ तोकेको छ। अघिल्लो दिन 3,07,900 थियो। त्यस्तै चाँदीको भाव प्रतितोला 35 रूपियाँले घटेको छ। महासंघले आजका दिन चाँदीको भाव प्रतितोला 4,745 रूपियाँ तोकेको छ। अघिल्लो दिन 4,780 रूपियाँ थियो। अवस्था यसका साथै नेपाली खबर यहीँ सकिन्छ। अहिले 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाई हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042121343 र 98184929230।
3: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गएँ रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73 09 98 0974 46 142

0: कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। राष्ट्रिय सभाका सदस्यहरूले देशभरिका जनताले ग्यास अभावको समस्या भोग्नु परेको भन्दै यसबारे सरकारले जवाब दिनुपर्ने बताएका छन्। आज बसेको बैठकको शून्य समयमा बोल्दै सांसद कमला पन्तले जनताले ग्यास नपाएको गुनासो गरेको र लामो लाइन समेत देखेको भन्दै यसबारे सरकारको जवाफ आउनुपर्ने बताउनुभयो। साथै उहाँले सरकारले ग्यासको समस्या छैन भन्ने तर नागरिकले कहिले नपाउने अवस्थाबारे सरकारलाई रूलिङ गर्न माग गर्नुभयो। अर्का सांसद तुलप्रसाद विश्वकर्माले पनि ग्यास अभावका कारण नागरिकले ठूलो कष्ट भोग्नु परेको भन्दै यसमा सरकारले चासो नदिएको बताउनुभयो। ग्यास समस्या देशभर भएको छ, यसमा सरकारले चासो दिएको समस्या समाधान गरोस् विश्वकर्माको भनाई छ। अर्का सांसद नरबहादुर विष्टले पनि कहिलेसम्म सरकारले ग्यास उपलब्ध गराउने हो भनेर प्रश्न गर्नुभयो। सांसद नारायण दत्त मिश्रले सुनसरीको देवानगंज घटना निष्पक्ष छानबिनको माग गर्नुभयो। सुर्खेतको चौकुने गाउँपालिका 10 चाली खेकी 56 वर्षीय देउमा कामेको सर्पको टोकाईबाट मृत्यु भएको छ। आज बिहान घरमा हात धुने क्रममा दायाँ हातको चोर औंलामा सर्पले डसेपछि उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा उहाँको मृत्यु भएको हो। मृतकका देवर बालविकका अनुसार सर्पले टोकेपछि देउमालाई सुरुमा पश्चिम बाजुरा चौर स्थित पालाइतेको स्वास्थ्य संस्थामा लगिएको थियो। त्यहाँ प्राथमिक उपचार गरिए पनि थप उपचारका लागि आवश्यक स्रोत साधनको अभाव भएपछि सुर्खेत अस्पताल रेफर गरिएको थियो। पलाइतेमा उपचार गर्दा गर्दै साधन स्रोत नभएपछि सुर्खेत रेफर गरियो। सुर्खेत ल्याउने क्रममा बाटोमै मृत्यु भयो। पलाइतेबाट सुर्खेत तर्फ आउन 4 घण्टा लाग्ने भएकाले उपचारका लागि ल्याउँदै गर्दा बाटोमा उनको मृत्यु भएको हो। सुर्खेत अस्पतालका सूचना अधिकारी अनिता गेवालीले बिहान 10:35 अस्पताल आइपुग्दा बिरामीको मृत्यु भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार बिरामीलाई आधारभूत अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो। एन्टी स्नेक भेनम सर्पको विष विरुद्धको औषधि समेत दिएको थियो तर अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि सुर्खेत अस्पताल रेफर गरिएको हो। सर्वोच्च अदालतले सरकारका 3 महत्वपूर्ण निर्णयको औचित्यमाथि प्रश्न उठाई दायर भएका रिट निवेदनमाथि सुनवाई गर्दैछ। अध्यादेशबाट पदाधिकारीको पदमुक्ति, ट्रेड युनियन अधिकार र सार्वजनिक खरिद ऐन संशोधनको निर्णय विरूद्ध परेका निवेदनहरूमाथि संवैधानिक इजलासले सुनवाई गर्न लागेको हो। प्रधान न्यायाधीश डाक्टर मनोज शर्माले न्यायाधीशहरू विनोद शर्मा, सारङ्ग सुवेदी, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको इजलास गठन गर्नुभएको हो। उहाँहरू क्रमशः 6, 7, 8 र 9 वरियताका न्यायाधीश हुनुहुन्छ। संवैधानिक इजलास गठनका क्रममा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल सहित न्यायाधीशहरू कुमार रेग्मी, हरिफुयाल र डाक्टर नकुल सुवेदी छुट्नु भएको छ। बुढी गण्डकी जलविद्युत आयोजनालाई अनिश्चित र आफूहरूलाई बिचल्ली बनाएको भन्दै स्थानीयले मुआब्जा दिन वा घर जग्गा नै फिर्ता गर्न सरकारसँग माग गरेका छन्। आफूहरूको पुनर्वास तथा पुनस्थापना हुने आशामा थोरै मुआब्जा रकम लिएर पनि जग्गा दिइसकेको तर अहिले बिचल्ली बनेको डुबान बासेको भनाइछ। मुआब्जा वितरणका बाँकी काम पूरा गर्नुपर्ने विभिन्न प्रशासनिक झमेलाका कारण मुआब्जाबाट वञ्चित भएकाहरूले बाँकी मुआब्जा पाउनुपर्ने बजार क्षेत्रको बासिन्दाको व्यवसाय सुरक्षाको वातावरण बन्नुपर्ने डुबानवासीले माग गरेका हुन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। लुम्बिनी प्रदेशका मुख्यमन्त्री श्वेत नारायण आचार्यले एक पदौमा प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ। नेपाली कांग्रेसले 12 साउनमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार विश्वासको मत लिन थाल्नु भएको हो। मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र मन्त्रालय बाँडफाँड टुंग्याउने तयारी भएको छ। र नेकपा एमालेका नेता महेश बरतौलाले नवनिर्वाचित संसदको कार्यकाल प्रारम्भ भएको 4 महिनामै संसदको बैठकमा गर्न पूरक संख्या नपुगेर प्रतिनिधि सभाको बैठक नै रोक्नुपर्ने अवस्था सिर्जना हुनु लज्जाको विषय भएको बताउनु भएको छ। यसले संसदीय काम कार्यवाहीप्रति सांसदहरूको उदासीनता र गैर जिम्मेवारीपना उजागर गरेको टिप्पणी उहाँको छ। यो कुनै सुखद लक्षण नभएको उहाँको टिप्पणी रहेको हो। अवस्था अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: महाकालिक अस्पताल को सेवा अब अपने सुविधा संपन्न भवन भरतपुर 11 बाईपास रोड
1: चौबीस घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहित को ICU सेवा
1: NICU PICU सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने
2: मेरुदंड तथा जोर्नी प्रत्यारोपण सहित को हाड़ जोर्नी सेवा EEG ECT सहित को मनोरोग सेवा
1: यूरोलोजी मा MCS गर्नु भएका विशेषज्ञ द्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 0556 93 7 38 मोबाइल 98 550 88 002
4: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
5: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउन त होला नि
6: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63
8: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठेघरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
9: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
10: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा ICU सेवा उपलब्ध गराइन्छ

0: सो लवली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9854175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको बनाउन मार्गदर्शन जारी, सेवाग्राहीको झन्झट घट्ने र अनधिकृत सेवा सहजीकरण बन्द हुने विश्वास। खाना पकाउने ग्यासको अभाव कायमै, एक हप्तामै सहज हुने निगमको दावी, पारदर्शी वितरणका लागि अनलाइन ट्र्याकिङ प्रणाली बनाउन सुरु। लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ 1 मा विश्वासको मत लिन कार्यक्रम तय, भागभण्डा नमिल्दा कर्णाली प्रदेशको मन्त्री परिषदमा 16 दिनदेखि मुख्यमन्त्री एक्लै। इरानको सम्भावित आक्रमणको डरले ट्रकमा लुकेर विमान परिवर्तन गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको स्वीकार, सेनाको सल्लाह मानेको भनाई। र भारतले आउँदो सेप्टेम्बरमा अफगानिस्तानसँग T20 श्रृंखला खेल्ने। नेपाल खबरमा अब पूरा खबर। सरकारले देशभरका सरकारी कार्यालयहरूमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन निर्देशिका 2083 स्वीकृत गरी देशभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शन लागू भएसँगै सेवा प्राप्त गर्नका लागि पेश गरिने निवेदन देशभर एउटै र निश्चित ढाँचाको हुनेछ। यसअघि सरकारी कार्यालयपछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने विविधता र अन्यलाई हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी र नागरिक मैत्री बनाउने लक्ष्य राखिएको छ। साथै परम्परागत कागजमा आधारित निवेदन प्रक्रियालाई क्रमशः प्रविधि मैत्री बनाइनेछ। आवेदनहरू डिजिटल ढाँचामा समेत उपलब्ध हुने भएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एप मार्फत सजिलै लिन सकिने बाटो खुलेको छ। यस व्यवस्थाले निवेदन भर्न सेवाग्राहीले हुने झन्झट अन्त्य गर्नेछ भने कार्यालय परिसरमा पैसा कमाउने उद्देश्यले हुने अनधिकृत सेवा सहजीकरण अर्थात बिचौलिया कार्यलाई निरुत्साहित गर्नेछ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई नै तोकिएको छ। सरकारले 9 वटा पहाडी तथा हिमाली जिल्लाको प्रमुख जिल्ला अधिकारी सीडीओमा उपसचिव खटाउने निर्णय गर्दै 9 जना सहसचिवको दरबन्दी कटौती गरेको छ। गृह मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार यसअघि सहसचिव प्रमुख जिल्ला अधिकारी रहने भोजपुर, खोटाङ, सल्यान, जाजरकोट, जुम्ला, रोल्पा, बैतडी, डडेलधुरा र अछाममा अब उपसचिवलाई नै पठाइनेछ। यो सँगै अब 77 मध्ये 52 जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन्। साथै सहसचिवको दरबन्दी रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उपसचिव खटाइने भएको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कटौती भएका सहसचिवको दरबन्दीलाई सदुपयोग गर्दै मन्त्रालय अन्तर्गत नयाँ लागू औषध नियन्त्रण विभाग गठन गरिनेछ। यसको नेतृत्व सहसचिवले गर्नेछन्। यसबाहेक वालिङ र बर्दिवास जिल्लाका प्रशासन तथा झापा, मोरङ, कास्की र बाँके कारागारमा उपसचिवको दरबन्दी थप गरिएको छ। नयाँ व्यवस्था अनुसार 6 जना उपसचिव र 46 जना शाखा अधिकृतको दरबन्दी थप भएको मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यका सहित देशभर 3 हप्ता अघि शुरू भएको खाना पकाउने ग्यासको अभाव आज पनि कायमै छ। आपूर्ति केही सहज हुन थाले पनि डिपोहरूमा सर्वसाधारणले सहजै ग्यास पाएका छैनन्। डिपोमा नाम दर्ता गराएर पालो पर्खिएका उपभोक्ताले ग्यास पाउन अझै 3 देखि 7 दिनसम्म कुर्नुपर्ने बाध्यता छ। अभावका बीच नेपाल आयल निगमले काठमाडौँको टेकुबाट आफै दैनिक 1000 भन्दा बढी सिलिण्डर बिक्री गरिरहेको छ। तर एउटै व्यक्ति पटक पटक लाइनमा बस्दा वास्तविक उपभोक्ता मर्कामा परेका छन्। यस्तै दिउँसो सटर बन्द गरेर राति महकमा ग्यास बेच्ने कालोबजारी बढेको गुनासो आएपछि प्रहरी खटाएर कारवाही प्रक्रिया अघि बढाएको निगमले जनाएको छ। अहिले भारतबाट दैनिक 100 भन्दा बढी ग्यास बुलेट नेपाल भित्रिरहेका छन्। आयात बढे पनि विगतको अभावका कारण खाली भएका सबै सिलिण्डर भरिन र बजार पूर्ण रूपमा सामान्य हुन अझै झण्डै 1 महिना लाग्ने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्द्रले बताउनुभयो। यद्यपि आयल निगमका प्रबन्धक निर्देशक नागेन्द्र शाहले भने 1 हप्ताभित्रै आपूर्ति सहज हुने दावी गर्नुभएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आउँदो भदौ 1 गते प्रदेशसभाबाट विश्वासको मत लिने हुनुभएको छ। नेपाली कांग्रेसले साउन 12 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार उहाँले विश्वासको मत लिन लाग्नु भएको हो। एमाले र नेकपा बीच लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले नै गर्ने र आचार्यलाई निरन्तरता दिने सहमति भइसकेको छ। 83 सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि 42 सांसद आवश्यक पर्छन्। अहिले एमालेका 29 र नेकपाका 12 जना निर्णायक सांसद रहेका छन्। सरकारलाई बहुमत पुर्याउन 5 सांसद रहेको जसपा नेपाल सहभागी हुने भएको छ। विश्वासको मत लिए लगत्तै नेकपा र जसपालाई सहभागी गराएर मन्त्री परिषद विस्तार गर्ने मुख्यमन्त्री आचार्यको तयारी छ। उता कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर साईको मन्त्री परिषद बितेको 2 हप्तादेखि मन्त्रीविहीन अवस्थामा छ। गएको साउन 12 गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता शाहीलाई मन्त्रालय भागभण्डा मिलाउन सकस भरिरहेको छ। मुख्यमन्त्री बाहेकका 6 मन्त्रालय मध्ये एमाले 4 दावी गरेको छ भने सरकारको नेतृत्व गरिरहेको नेकपाले दुवै दललाई बराबरी मन्त्रालय हुनुपर्ने अडान राखेको छ। 2 हप्ता बितिसक्दा पनि बिना विभागीय मन्त्रीसम्म नियुक्त गर्न नसक्दा प्रदेश सरकारको कार्य सम्पादन समेत प्रभावित बनेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गर्दियो त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बढीमालीका मन्दिरमा यस वर्षको मेला तथा पूजा भदौ 1 गतेदेखि शुरू हुँदैछ। दर्शनार्थीको बढ्दो चापलाई ध्यान दिँदै यस वर्ष मुख्य पूजाको दिन अघि नै त्यहाँ मेला शुरू हुने निर्णय भएको हो। सर्वपक्षीय बैठकले एकै दिन अत्यधिक भिड हुने भएकाले भदौ 1 गतेदेखि नै पूजा शुरू गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायले जानकारी दिनुभयो। मन्दिरका पुजारी नेत्र उपाध्यायका अनुसार बढीमालिकामा हरेक वर्ष जनै पूर्णिमाको अघिल्लो दिन अर्थात साउन शुक्ल चतुर्दशीका दिन मुख्य पूजा हुँदै आएको छ। यस वर्ष भदौ 12 गते जनै पूर्णिमा परेकाले त्यसको अघिल्लो दिन बढीमालिकामा पूजा मुख्य पूजा हुनेछ। गएको वर्ष मन्दिरमा 45,000 जनाभन्दा धेरै भक्तजनले दर्शन गरेका थिए। हरेक वर्ष त्यसका विभिन्न जिल्लाका साथै छिमेकी देश भारतबाट समेत त्यहाँ दर्शनार्थी पुग्ने गरेका छन्। बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्री सहित सरकारी टोली समेत त्यहाँ जाने परम्परा छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा आफूले गोप्य रूपमा विमान परिवर्तन गरेको पुष्टि गर्नुभएको छ। यसअघि सीबीएस न्यूजले ट्रम्प अङ्काराबाट फर्कने क्रममा इरानी आक्रमणको डरले ट्रकमा लुकेर अर्को विमानमा चढ्नुभएको उल्लेख गरेको थियो। सीबीएस न्यूजका अनुसार त्यसबेला ट्रम्पलाई निशाना बनाउँदै इरानबाट क्षेप्यास्त्र प्रहार हुन सक्ने विश्वसनीय सूचना थियो। यही विषयमा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफ्नो सुरक्षा टोली र सेनाको सुझाव अनुसार आफू अर्को विमानमा सरेको बताउनु भएको छ। वाशिङटन पोस्टका अनुसार एयरफोर्स वनमा सवार पत्रकार तथा व्हाइट हाउसका कर्मचारीलाई समेत उहाँ अर्को विमानमा गइसक्नु भएको खबर थिएन। बेलायतमा पुगेपछि मात्र ट्रम्प एयरफोर्स वनमा चढ्नु भएको थियो। अमेरिका र इरान बीचको वार्ता भङ्ग भई अमेरिकी सैन्य आक्रमण शुरू भएको भोलिपल्टै यो घटना भएको हो। अब खेल खबर। भारतले आउँदो सेप्टेम्बर महिनामा अफगानिस्तानसँग 3 खेलको टी20 अन्तर्राष्ट्रिय श्रृङ्खला खेल्ने भएको छ। भारतीय क्रिकेट बोर्ड बीसीसीआई र अफगानिस्तान क्रिकेट बोर्ड एसीबीले संयुक्त विज्ञप्ति निकालेर श्रृङ्खला घोषणा गरेका छन्। टी20 श्रृङ्खलाको 3 खेल दिल्लीको अरूण जेटली रंगशालामा हुनेछ। पहिलो टी20 सेप्टेम्बर 13, दोस्रो टी20 सेप्टेम्बर 15 र तेस्रो टी20 सेप्टेम्बर 17 हुनेछ। सन् 2024 जनवरी यता भारत र अफगानिस्तान बीच पहिलो पटक टी20 श्रृङ्खला हुन लागेको हो। अफगानिस्तानले आफ्नो फ्युचर टुर प्रोग्राम अन्तर्गत दिल्लीमा टी20 श्रृङ्खला आयोजना गर्न लागेको हो। अफगानिस्तानले पछिल्ला वर्षहरूमा आफ्ना घरेलु मैदानका खेलहरू भारतमै आयोजना गर्दै आएको छ। भारत र अफगानिस्तान बीचको क्रिकेट सम्बन्ध पनि निरन्तर सुदृढ हुँदै गएको छ। यी दुई टोलीले यही वर्षको जुन महिनामा 3 खेलको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खला खेलेका थिए। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको बनाउन मार्गदर्शन जारी। सेवाग्राहीको झन्झट घट्ने, अनधिकृत सेवा सहजीकरण बन्द हुने विश्वास। खाना पकाउने ग्यासको अभाव कायमै एक हप्तामै सहज हुने निगमको दावी। पारदर्शी वितरणका लागि अनलाइन ट्र्याकिङ प्रणाली बनाउन शुरू। लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ 1 विश्वासको मत लिन कार्यक्रम तय। भागभण्डा नबिल्दा कर्णाली प्रदेशको मन्त्री परिषदमा 16 दिनदेखि मुख्यमन्त्री एक्लै। इरानको सम्भावित आक्रमणको डरले ट्रकमा लुगेर विमान परिवर्तन गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको स्वीकार। सेनाको सल्लाह मानेको भनाई। र भारतले आउँदो सेप्टेम्बरमा अफगानिस्तानसँग टी20 श्रृङ्खला खेल्ने।
6: सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
10: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
11: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242
12: 44-28-242।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र शिक्षण सिकाइ प्रक्रियालाई थप व्यावहारिक र प्रभावकारी बनाउन स्रोत शिक्षकसँग कार्य सम्पादन करार सम्झौता गरेको छ। सम्झौता पत्रमा विभागका प्रमुख नवराज ढकाल र स्रोत शिक्षकहरूले हस्ताक्षर गरेका छन्। स्रोत शिक्षक व्यवस्थापन कार्यविधि 2080 र शिक्षा तथा स्वास्थ्य समितिको यही साउन 22 गतेको निर्णयका आधारमा सम्झौता भएको हो। स्रोत शिक्षकले आफ्नो क्षेत्राधिकारभित्रका विद्यालयको शिक्षण सिकाइ वातावरण सुधार गर्न मासिक तथा साप्ताहिक कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्नेछ। विभागीय प्रमुख ढकालले महानगरको शैक्षिक नीति र कार्यक्रमहरूलाई विद्यालय स्तरमा प्रभावकारी रूपमा लागू गराउन सहजीकरण गर्ने, शिक्षकको पेसागत विकासमा सहयोग गर्ने र विद्यालयका समस्या समाधानका लागि समन्वय गर्ने दायित्व स्रोत शिक्षकलाई दिएको बताउनुभयो। जलवायु परिवर्तन सम्बन्धी नीति निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउने उद्देश्यका साथ काठमाडौँमा पर्सि शुक्रबारदेखि लोकल कन्फरेन्स अफ युथ हुने भएको छ। नेफ्लिज युथ फर क्लाइमेट एक्सन लगायतका संस्थाहरूको आयोजनामा हुन लागेको यो तीन दिने सम्मेलनमा सातवटै प्रदेशका 180 भन्दा बढी युवाहरूको सहभागिता रहनेछ। सम्मेलनमा कम्तीमा 50% महिला तथा लैंगिक विविधता भएका व्यक्तिहरूको सहभागिता सुनिश्चित गरिएको छ। आयोजकका अनुसार सम्मेलनमा जलवायु वित्त हानि नोक्सानी र न्यायोचित रूपान्तरण जस्ता मुख्य विषयहरूमा गहन छलफल हुनेछ। युवाहरूले आफ्ना स्थानीय अनुभव र जलवायुजन्य समस्याहरू प्रस्तुत गर्दै नीतिगत सुझाव सहितको राष्ट्रिय बालबालिका तथा युवा जलवायु परिवर्तन सम्बन्धी वक्तव्य तयार गर्नेछन्। भक्तपुरका स्थानीय बासिन्दाहरूले हिजो घण्टाकर्ण चतुर्दशी पर्व हर्षोल्लासका साथ मनाएका छन्। नेवार समुदायमा परापूर्व कालदेखि प्रचलित यो पर्व विशेष गरी नकारात्मक शक्ति र भूतप्रेत भगाउने धार्मिक विश्वासका साथ मनाउने गरिन्छ। पर्वको अवसरमा भक्तपुरका विभिन्न टोल तथा चोकहरूमा नर्कट र छवालीबाट निर्मित घण्टाकर्णको पुतला उभ्याइएको थियो। स्थानीय बासिन्दाहरूले आफ्नो घर सफा गर्ने र मन्त्र जप गरी फलामको औँठी लगाउने जस्ता विधिहरू सम्पन्न गरेका छन्। विशेष गरी रोपाई सकिएपछि खेतीपातीका क्रममा लागेका हिलो र फोहोरसँग नकारात्मक ऊर्जालाई विदा गर्ने प्रतीकका रूपमा यस पर्वलाई लिइन्छ। तयार गरिएको पुतलालाई हिजो बेलुका स्थानीय खोला र दोबाटोमा लगेर जलाउने वा विसर्जन गरिएको छ। र काठमाडौँका विभिन्न ठाउँबाट लागु औषध सहित 6 जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग गङ्गबुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका 26 नयाँ बस पार्कबाट नुवाकोटको विदुर नगरपालिका 5 कासुसिल नेपालीलाई पक्राउ गरेको छ। यस्तै गङ्गबुबाट खटिएको प्रहरी टोलीले टोखा नगरपालिका 9 दीपज्योति पुल नजिकबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका 3 राजेन्द्र श्रेष्ठलाई पक्राउ गरेको छ। यस्तै गङ्गबुबाट खटिएको टोलीले नयाँ बस पार्कबाट दोलखाको बैतेश्वर गाउँपालिका 1 सुजन तामाङलाई पक्राउ गरेको छ। यस्तै प्रहरी मृत गौशालाबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका 8 पशुपति पार्क किङ नजिकबाट कास्कीका सन्दीप परियारलाई पक्राउ गरेको छ। यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट 2 भारतीय पक्राउ परेका छन्। लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय समेतबाट खटिएको टोलीले पञ्जाबका रवि कुमार र सञ्जीव कुमारलाई पक्राउ गरेको जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। खाना पकाउने ग्यासको अभाव कायमै, एक हप्तामै सहज हुने निगमको दावी, पारदर्शी वितरणका लागि अनलाइन ट्र्याकिङ प्रणाली बनाउन सुरु। काठमाडौँ महानगरद्वारा सामुदायिक विद्यालयका स्रोत शिक्षकसँग कार्य सम्पादन सम्झौता, शैक्षिक गुणस्तर तथा शिक्षण सिकाइ प्रक्रियालाई थप व्यावहारिक र प्रभावकारी बनाउने। र जलवायु कार्यमा युवाको सक्रियता, काठमाडौँमा लोकल कन्फरेन्स अफ युथ हुँदै अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। थाइल्यान्ड देखि 18 किलो गाजा बोकेर आएका दुई भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा 36 वर्षीय संजीव कुमार र 26 वर्षीय रवि कुमार छन्। उनीहरूलाई नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो। क्याथी पेसिफिकको उडान मार्फत बैंककबाट हङकङ हुँदै उनीहरू काठमाडौँ आएका थिए। बुधवार आज शेयर बजारमा 102 कम्पनीको मूल्य बढेको छ भने 165 को घटेको छ। यस्तै 9 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। धेरै जसो कम्पनीको मूल्य घटे पनि समग्र बजार परिसूचक नेप्से धनात्मक भएको छ। आज नेप्से 0.55 अङ्कले बढेको छ। अघिल्लो दिन जम्मा 0.79 अङ्क बढेकामा आज पनि झिनो वृद्धिपछि 2642 अङ्कमा कायम भएको छ। कारोबार रकम भने घटेको छ। अघिल्लो दिन 4,11,00,000,000 कारोबार भएकामा आज 3,53,00,000,000 भएको छ। अवस्था नेपाली खबर अहिलेलाई यति नै। 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: यो त धेरै रिसाएछन् बोलेनन् खाइ
1: खै यति करलान्डन नगाउने के हो गठे
2: मुहा बिराली छ क्या
3: हे के भनम खै हे

0: केटाले फकाउन नसकेको जस्तो छ है।
1: गाउँदिन म।

0: हल्का ग्यास्ट्रिक उज्जा मुर्दार
1: राम्रो।

0: Radio NRN 99.1 समयको ख्याल राखौं।
1: स्वदेश FM 93.2 मेगाहर्ज।

नेपाली रेडियो नेटवर्कको साँझ पाँच बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहवर अन्सारीले पेट्रोलियम पदार्थको कालोबजारी गर्ने पेट्रोल पम्प, पेट्रोल ढुवानी गर्ने ट्याङ्कर तथा ग्यास डिलरको इजाजत खारेज गर्ने सम्मको अधिकतम कार्यवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। समितिले आज सिंहदरबारमा आयोजना गरेको अत्यावश्यक दैनिक खाद्य वस्तुको सहज आपूर्ति व्यवस्थापनबारे सरकारवाला निकायसँगको छलफल कार्यक्रममा सभापति अन्सारीले कालोबजारी गर्ने जोसुकैलाई कानूनी दायरामा ल्याउन निर्देशन दिनुभएको हो। सभापति अन्सारीले पेट्रोलियम पदार्थ सम्बन्धी ऐन तथा कालोबजारी नियन्त्रण सम्बन्धी विधेयक तयार गर्न आवश्यक तयारी अघि बढाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभएको हो। सर्वोच्च अदालतले जग्गा प्राप्ति सम्बन्धी अहिलेको कानून संशोधन गर्न

सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। सड़क निर्माणका क्रममा व्यक्तिको जग्गा अतिक्रमणको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले जग्गा प्राप्ति सम्बन्धी कानून पुरानो भएकाले त्यसको परिमार्जनको आवश्यकता देखेको हो। ओखलढुङ्गाका सम्पादेवी गाउँपालिका तीनका चोपिन्द्र बहादुर तामाङको घर नजिकैबाट सड़क निर्माण भइरहेको थियो। उहाँका अनुसार छिमेकीले आफ्नो जग्गामा बाटो छुवाउने स्वार्थमा सड़क कार्यालयको नक्सा विपरीत काम गर्दा आफ्नो जग्गा बीचबाट काटिने अवस्था बनेको थियो। आफ्नो जग्गाको बीचबाट सड़क लैजान खोजेको र त्यस क्रममा मुआवजा नदिएको भन्दै उहाँले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप 31 सहभागी हुन निमन्त्रणा आएको छ। सिंहदरबारमा बसेको राष्ट्रिय सभा विकास आर्थिक मामिला तथा सुशासन समिति बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले कोप 31 सहभागी हुन प्रधानमन्त्री शाहलाई निमन्त्रणा प्राप्त भएको जानकारी गराउनुभयो। कोपमा सहभागी हुन प्रधानमन्त्री शाहलाई टर्किएका राष्ट्रपति रसेप तैयेप एर्दोगानले निमन्त्रणा पठाउनु भएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: यो हो नेपाली रेडियो
4: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
5: अब बाकी खबर थाइल्यान्डदेखि 18 किलो गाँजा बोकेर आएका दुई भारतीय नागरिक पक्राउ परेका छन् पक्राउ पर्नेमा 36 वर्षीय सञ्जीव कुमार र 26 वर्षीय रवि कुमार छन् उनीहरूलाई नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो क्याथे प्यासिफिकको उडान मार्फत बैंककबाट हङकङ हुँदै उनीहरू काठमाडौँ आएका थिए पक्राउ बाट बस्न उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियामा लगेज छाड्ने र केही दिनदेखि नेपाली एजेन्ट मार्फत रिसिभ गर्ने योजना बनाएको पाइएको ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिनुभएको छ र सर्वोच्च अदालतको संवैधानिक इजलासले पत्रिकामा टेन्डरका विज्ञापन प्रकाशित गर्न निषेध गर्ने गरी भएको सार्वजनिक खरिद ऐन 2063 को संशोधन उपरको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी भएको छ प्रधान न्यायाधीश मनोज कुमार शर्मा न्यायाधीशहरू विनोद शर्मा सारङ्गा सुवेदी अब्दुल अजिज मुसलवान र महेश शर्मा पौडेल सहितको 5 सदस्यीय इजलासले सार्वजनिक खरिद ऐनमा संशोधन गर्नुपर्नेका कारण माग गरेको हो इजलासले मुद्दाको विषयवस्तु अन्तिम सुनवाईको बखतमा नै निर्कुल गर्नुपर्ने प्रकृति रहेको उल्लेख गर्दै अन्तरिम आदेश दिन इन्कार गरेको छ अवस्था अहिलेको लागि नेपाली खबर यही सकिन्छ 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ बिदा दिनुहोस् नमस्कार

0: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
1: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
1: सम्पर्क 98-4-57-31-34 र 97-4-43-43-915।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
0: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440।
2: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
3: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 जना, स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निशुल्क परामर्शका लागि 98-550-58-369, 98-426-43-211 र 98-142-076-04।

0: ग्यारे झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
1: सर, र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653773687।
5: यो बिजेपीले दाना खुवाउ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
6: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12200 छ।
6: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
7: माडीवासीहरूका लागि खुसीको खबर।
8: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020352012।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपाल सहितका देशमा राजनैतिक उथलफुथलको मुख्य कारण रोजगार अभाव रहेको आइएलओको निष्कर्ष। रोजगारीमा प्रवेश पाउन कठिन बन्दै युवाहरूमा मानसिक समस्या बढ्दो, समस्या स्वीकारेर योजना बनाउन सुझाव।
2: समस्या के हो त्यो समस्यालाई हामीले स्वीकार गर्नुपर्छ। दोस्रो, आज यो गर्छौँ, एक हप्तामा यो गर्छौँ र 10 दिनमा यो गर्छौँ भनेर चाहिँ हामीले एउटा योजना बनाउनु पर्छ।
0: अब देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको, सेवाग्राहीको झन्झट घट्ने विश्वास, ग्यासको अभाव कायमै, समस्या समाधान गर्न सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको निर्देशन।
1: कोशी प्रदेशमा काँग्रेसका मन्त्रीहरूको राजीनामा, कर्णालीमा मुख्यमन्त्री नियुक्त भएको 16 दिनसम्म मन्त्रीविहीन, लुम्बिनी मुख्यमन्त्रीले भदौ 1 गते विश्वासको मत लिने।
0: कङ्गोमा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या 2000 नाघ्यो, 4000 भन्दा धेरैमा संक्रमण पुष्टि।
1: र एसीसी प्रिमियम कपमा नेपालको पहिलो खेल बहराइन्स।

0: आउँदो सेप्टेम्बरमा अफगानिस्तानसँग T20 श्रृङ्खला खेल्ने। राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
1: फोन 056-494-333, 493-555।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाल, बंगलादेश र श्रीलंकामा भएका राजनीतिक उथलपुथल र सामाजिक असन्तोषको पछाडि रोजगारीको अभाव र मर्यादित कामको कमी मुख्य जिम्मेवार रहेको पाइएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन ILO आज सार्वजनिक गरेको ग्लोबल इम्प्लोयमेन्ट ट्रेन्ड्स फर युथ 2026 प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। प्रतिवेदन अनुसार सुस्त आर्थिक वृद्धि र कमजोर रोजगारी सृजनाका कारण विश्वभरका युवामा निराशा बढेको छ। नेपाल जस्ता विकासशील देशमा औपचारिक रोजगारी नहुँदा 10 मध्ये 9 जना युवा न्यून आय र सामाजिक सुरक्षा विहीन अनौपचारिक क्षेत्रमा जोखिमपूर्ण काम गर्न बाध्य छन्। छिमेकी देश भारतसहित विश्वका धेरै क्षेत्रमा शैक्षिक योग्यता बढे पनि त्यही अनुसारको काम नपाउँदा शैक्षिक बेरोजगारी झनै चुलिएको प्रतिवेदनमा उल्लेख छ। सन् 2025 विश्वव्यापी युवा बेरोजगारी दर 12.4% पुगेको छ, जुन 6,70,00,000 बेरोजगारी युवा बराबर हो। यस्तै केन्यामा भएका GNG प्रदर्शनहरूदेखि दक्षिण एसियाली देशहरूमा राजनीतिक फेरबदल हुनुमा रोजगारीको अभाव, भ्रष्टाचार र युवाहरूको अपेक्षा पूरा हुन नसक्नु मुख्य कारण रहेको ILO ठहर छ। पछिल्लो समय कृत्रिम बुद्धिमत्ता AI कारण मध्यम सिप आवश्यक पर्ने कार्यालय र प्रशासनिक कामहरू घट्दै जाँदा युवाहरूलाई रोजगारीमा प्रवेश पाउन पनि कठिन बनेको छ। ILO महानिर्देशक गिल्बर्ट एफ हङले युवाहरू गुणस्तरीय रोजगारीबाट वञ्चित भएमा देशले प्रतिभा र सामाजिक एकता गुमाउने भन्दै युवाका लागि सम्मानजनक रोजगारी सृजना गर्नु नै देशको स्थायित्वका लागि सबैभन्दा बुद्धिमानी लगानी हुने बताउनु भएको छ।
0: यसैबीच पछिल्लो समय युवा पुस्तामा मानसिक स्वास्थ्य समस्याहरू दिन प्रतिदिन बढ़िरहेका छन्। समाजले मानसिक समस्यालाई नकारात्मक रूपमा हेर्ने भएकोले युवाहरू अझै पनि मलाई मानसिक तनाव वा समस्या छ भनेर भन्न रुचाउँदैनन्। नेपालमा उपलब्ध तथ्याङ्कले किशोर अवस्थामै मानसिक स्वास्थ्य सामान्य समस्या देखिने, एक्लोपन र तनाव रहने तथा आत्महत्या सम्बन्धी विचारसम्ममा पुग्ने गरेको देखाउँछ। अझ सबैभन्दा ठूलो चुनौती भनेको समस्या पहिचान र उपचारमा ढिलाइ हो। युवा अवस्थामा देखिने तनाव लगायतको मानसिक समस्याको पहिचान र व्यवस्थापनका बारेमा साथी सम्झना महर्जनले त्रिभुवन विश्वविद्यालयका वरिष्ठ मनोविद पदमराज जोशीसँग कुराकानी गर्नुभएको छ।
6: जनरल लाइफमा भइरहेको दबाव परिवर्तन या कठिन परिस्थितिप्रति हाम्रो शरीर र मनले दिने स्वाभाविक प्रक्रिया हो, त्यसलाई हामी तनाव भन्छौँ। जस्तो परीक्षा आयो, रोजगारीको चिन्ता, भविष्यको अन्तका पारिवारिक समस्या, त्यस्तै दैनिक जीवनका कुराहरूले गर्दाखेरि मानसिक समस्यामा असर परिरहेको हुन्छ। त्यस कारणले युवाहरूमा विशेष गरी यो तनाव उत्पन्न हुन्छ। तर कहिलेकाहीँ हामीले तनाव भनेको सबै खराब चाहिँ हुँदैन, केही तनावले हामीलाई सक्रिय सजग गराएर चाहिँ आफ्नो कार्यप्रति केन्द्रित बनाउँछ। समस्या अत्यधिक हुन्छ, लामो समस्यामा रहन्छ, त्यसलाई चाहिँ दैनिक जीवनमा त्यसले असर गर्छ, त्यसलाई हामीले मानसिक समस्या या तनाव भनेर चाहिँ भन्न सक्छौँ।
7: अब विशेष गरेर जुन मानसिक समस्या अन्तर्गत नै पर्ने खालको तनाव चाहिँ मुख्य कारणहरू चाहिँ के हुन्?
6: सामान्य अवस्थामा हेरिरहँदाखेरि दैनिक जीवनमा हामीले भोगेका कुराहरूमा चाहिँ हाम्रो उद्देश्य पूर्ति भएन भने मान्छेलाई चाहिँ गोल सेटिङ नभयो भने समस्या आउँछ भनेर भन्छौँ। युवाहरूमा तनावका सङ्केतहरू के हुन् भनेर चाहिँ पहिचान गर्ने तरिकाहरू चारवटा किसिमका हुन्छन्। एउटा शारीरिक रूपमा, भावनात्मक रूपमा, व्यवहार र सोचाइ सम्बन्धी सङ्केतहरू प्रत्येक व्यक्तिले देखाइरहेको हुन्छ। जस्तो शारीरिक रूपमा कोही व्यक्ति टाउको दुख्ने, एकदमै थकित हुने, निन्द्रा बिग्रिने, होइन, पेट सम्बन्धी समस्या आइरहेछ भनेपछि त्यसको चाहिँ मानसिक रूपमा पनि यी समस्याहरू आउँछन् भनेर चाहिँ हामीले बुझ्नु जरुरी हुन्छ। र भावनात्मकमा हेऱ्यो भने दैनिक बोलचालीको भाषा भन्दा छिटो रिस उठ्ने, छिटो चिन्ता लाग्ने, बेचेनी हुने, निराश हुने काम गरिरहेको छ भने त्यो उसको भावनात्मकमा असर परिरहेछ भनेर हामीले भन्छौँ। र त्यसले के गर्छ भने हाम्रो सोचाइ सम्बन्धी समस्याले आउँछ, केही गर्न सक्दिनँ, मेरो भविष्य बिग्रियो, सबै कुरा खराब छन्, मलाई कहिले राम्रो मान्दैन भन्ने खालका चाहिँ सङ्केतहरू देखाइरहेको हुन्छन्। जसको कारणले व्यवहारगत कुराहरूमा एक्लै बस्ने, टाढा जाने, पढाइमा रुचि घट्ने, होइन, अत्यधिक यो अहिले पछिल्लोमा हेऱ्यो भने मोबाइलहरू, सामाजिक सञ्जालहरू प्रयोग गर्ने र खानपिनमा परिवर्तन गर्ने, चुरो रक्सी आदि इत्यादिको सेवन गर्ने, यी व्यवहारहरू हामीले हेऱ्यो भने यी युवाहरूमा तनावका सङ्केत हुन् भनेर चाहिँ हामीले पहिचान गर्न सक्छौँ।
7: के सुझाव दिन चाहनुहुन्छ सामाजिक सञ्जालको प्रयोगलाई लिएर?
6: एकदमै सामाजिक सञ्जालमा हामीले सामाजिक सञ्जाल चलाइरहेछौँ या सामाजिक सञ्जालले हामीलाई चलाइरहेछ भन्ने खालको कुरामा प्रत्येक व्यक्तिले सोच्नु आज जरुरी छ। सामाजिक सञ्जाल पनि एउटा एडिक्सनको रूपमा अघि बढिरहेको छ, जहाँ चाहिँ परिणाममुखी र उत्पादनमुखी भन्दा पनि हामी के गरिरहेछौँ भनेर थाहा नहुँदै 8-10 घन्टा त्यहाँ बिताइरहेको हामीले पाउँछौँ। यदि चाहिँ हामीले काम गरिरहेको कुराहरूको परिणाम उत्पादनमुखी र रचनात्मकमुखी छ भने त्यसलाई चाहिँ हामीले समस्या भन्दैनौँ। तर अहिले सामाजिक सञ्जालको एक किसिमको लत नै छ भनेर चाहिँ हामीले भन्न सक्छौँ। सामाजिक सञ्जाल प्रयोग गर्दाखेरि चाहिँ मेरो निन्द्रा, मेरो स्वास्थ्य, स्वस्थ खानपानमा कस्तो असर परिरहेछ भनेर चाहिँ युवाहरूले आफैलाई प्रश्न गर्नु जरुरी हुन्छ।
7: अहिले जुधिरहेका समस्याहरूबाट चाहिँ आफूलाई मुक्त गर्नको लागि चाहिँ सुझाव चाहिँ के दिनुहुन्छ?
6: महत्त्वपूर्ण प्रश्न गर्नुभयो। आफैले पहिले प्रश्न सोध्ने आफैलाई कि मेरो तनावले मेरो निन्द्रा, पढाइ, काम सम्बन्ध या दैनिक जीवनमा असर गरिरहेको छ। त्यहाँ छैन भनेपछि सामान्य भयो हो भनेपछि त्यस पछाडि हामीले भन्नुपर्छ कि मलाई सबैभन्दा बढी तनाव दिने कुरा के हो, स्वयं व्यक्तिले थाहा पाउन सक्छ नि। त्यस कारण त्यसको समाधानको लागि म एउटा सानो प्रयास आज यो गर्छु, एक हप्तामा यो गर्छु र 10 दिनमा यो गर्छु भनेर चाहिँ हामीले एउटा योजना बनाउनु पर्ने हुन्छ। यदि त्यो योजनाले पनि काम गरेन त्यसपछि हामी मनोविज्ञ कहाँ, मनोविमर्शकर्ता कहाँ जाने र सहयोग लिनलाई चाहिँ हिचकिचाउनु हुँदैन। मानसिक स्वास्थ्य जसलाई पनि हुनसक्छ, यो कमजोरी होइन, यसको समाधान हुन्छ र हामीले देखिरह कडा खालको मानसिक रोगको पनि औषधिसँगै हामीले उपचार गरिरहेका हुन्छ।
5: उहाँहुन्थ्यो मनोविद पदमराज जोशी। फेरि पनि युवाहरूकै सन्दर्भ, आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी देशभरि मनाइएको छ। यस वर्ष दिवसको मूल नारा भिन्न परिवेश साझा आकांक्षा रहेको छ। सन् 2000 संयुक्त राष्ट्रसङ्घको आह्वानमा अगस्त 12 तारिकका दिन यो दिवस मनाउने गरिएको छ। दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढाउनु रहेको छ। यस्तै साझेदारी एवं लगानी अभिवृद्धि गर्ने, युवा मैत्री शासन प्रवर्धन गर्न सहयोग गर्ने, युवा केन्द्रित सरकारी गरी निजी संघ संस्थाहरू निकाय बीच सहकारी र साझेदारी अभिवृद्धि गर्नुरहेको छ। यसैबीच अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आज आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति रवि लामिछानेले युवाको नेतृत्वमा रहेको सरकारले परिणाम दिन नसके युवाहरूले पनि गर्न नसक्ने भाष्य बन्न सक्ने बताउनु भएको छ। अहिले यो अवसर गुमे भोलिका दिनमा युवाहरूले अवसर प्राप्त गर्न नसक्ने उहाँको भनाइ छ।
0: सल्यानको वनगार्ड कुपिन्डे नगरपालिका एक अमरा नजिकै भेरी नदीमा जीप खस्दा 2 बेपत्ता भएका छन्। नदीमा गाडीसँगै बेपत्ता हुनेमा दाङ बस्दै आएका हेमराज बिसी र सिद्ध कुमाख गाउँपालिका 4 खलबहादुर राणा रहेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार उहाँहरू जीप धनी र चालक हुनुहुन्थ्यो। दिउँसो सडकबाट 50 मिटर तल भेरी नदीमा खसेर बेपत्ता भएको जीपमा रहेका 4 मध्ये वनगार्ड कुपिन्डे नगरपालिका 1 आप खोली बस्ने वर्ष 29 प्रेम विकर र 21 खुमलाल बुढाथोकीको घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। अहिले प्रहरी टोली घटनास्थल पुगेर बेपत्ता व्यक्ति र जीपको खोजी गरिरहेको छ।
5: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नु होला
8: Better appliances का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामानहरु घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचर को बानी लाग्छ
9: NBL सर्वसुलभ आवास कर्जा
10: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
9: आधार दरमा मात्र 0.5% प्रिमियम थप
10: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
9: घर तथा अपार्टमेन्ट खरीद घर निर्माण तथा मर्मत सम्हार गर्न
10: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
9: न्यून सेवा शुल्क न्यून ब्याज दर
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्
10: शर्तहरू लागू हुनेछन्
11: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले नेपाल सहितका देशमा राजनीतिको उथलपुथलको मुख्य कारण रोजगार अभाव रहेको आईएलओको निष्कर्ष युवाहरूलाई रोजगारीमा प्रवेश पाउन कठिन बन्दै युवाहरूमा मानसिक समस्या बढ्दो समस्या स्वीकारेर योजना बनाउन सुझाव सल्यानमा भेरी नदीमा जीव खस्ता दुईजना बेपत्ता लगायतका खबर प्रस्तुत गर्यो
0: नेपाल दर्पणमा अब बाँकी खबर सरकारले देशभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो यो मार्गदर्शन लागू भएसँगै सेवा प्राप्त गर्नका लागि पेश गरिने निवेदन देशैभर एउटै र निश्चित ढाँचाको हुनेछ यसैगि सरकारी कार्यालय पछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने विविधता र अन्योललाई हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल सहज प्रभावकारी र नागरिक मैत्री बनाउने लक्ष्य राखिएको छ साथै परम्परागत कागजमा आधारित निवेदन प्रक्रियालाई क्रमशः प्रविधि मैत्री बनाइनेछ यस व्यवस्थाले निवेदन भर्न प्रयोग हुने बिचौलियालाई निरुत्साहित गर्नेछ मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई नै तोकिएको छ
5: यसैबीच सरकारले 9 पहाड़ी तथा हिमाली जिल्लाको प्रमुख जिल्ला अधिकारी सीडीओमा उपसचिव खटाउने निर्णय गर्दै 9 सहसचिवको दरबन्दी कटौती गरेको छ गृह मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार यसअघि सहसचिव प्रमुख जिल्ला अधिकारी रहने भोजपुर खोटाङ सल्यान जाजरकोट जुम्ला रोल्पा बैतडी डडेलधुरा र अछाममा अब उपसचिवलाई नै पठाइनेछ यो सँगै अब 77 मध्ये 52 जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन् साथै सहसचिवको दरबन्दी रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उपसचिव खटाइने भएको छ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कटौती भएका सहसचिवको दरबन्दीलाई सदुपयोग गर्दै मन्त्रालय अन्तर्गत नयाँ लागू औषध नियन्त्रण विभाग गठन गरिनेछ जसको नेतृत्व सहसचिवले गर्नेछन् नयाँ व्यवस्था अनुसार 6 उपसचिव र 46 शाखा अधिकृतको दरबन्दी भने थप भएको मन्त्रालयले जनाएको छ
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ उत्पादनमा उपभोक्ताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको 7 वार्षिक उत्सवको सन्दर्भ पारेर बिक्री कक्ष सञ्चालनमा ल्याउन लागेको कम्पनीले जनाएको छ कम्पनीले चामल दाल तेल चिनी र नुन सहित स्थानीय बाली चिनो कागुनो फापर सिमी लगायत खाद्य वस्तु बिक्री गर्दै आएको छ यसैबीच कम्पनीले भोलिदेखि देशका 44 जिल्लामा 193 ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रति किलो र प्रति लिटरमा 5 छुट पाउनेछन्
5: काठमाडौँ उपत्यका सहित देश भर 3 हप्ता अघि शुरू भएको खाना पकाउने ग्यासको अभाव आज पनि कायमै छ डिपोमा नाम दर्ता गराएर पालो पर्खेको उपभोक्ताले ग्यास पाउन 7 कुर्नुपर्ने बाध्यता छ अहिले आयात बढे पनि विगतको अभावका कारण खाली भएका सबै सिलिण्डर भरिन र बजार पूर्ण रूपमा सामान्य हुन झण्डै 1 लाग्ने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दले बताउनुभयो। यद्यपि आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहले भने एक हप्ता भित्रै आपूर्ति सहज हुने दावी गर्नुभएको छ। यसैबीच उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थको कालो बजारी गर्ने ग्यास डिलरको इजाजत खारेज गर्नेसम्मको कार्यवाही गर्न निर्देशन दिनुभएको छ। समितिले आज सिंहदरबारमा आयोजना गरेको अत्यावश्यक दैनिक खाद्य वस्तुको सहज आपूर्ति व्यवस्थापन बारे सरकारवाला निकायसँगको छलफल कार्यक्रममा सभापति रहबर अन्सारीले कालो बजारी गर्ने जो कोहीलाई कार्यवाही गर्न निर्देशन दिनुभएको हो। यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावलाई तत्काल सम्बोधन गरी आपूर्ति व्यवस्था सहज बनाउन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले ग्यासको आपूर्ति तथा बिक्री वितरणका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिनुभएको हो।
0: कोशी प्रदेश सरकारबाट नेपाली काँग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। केन्द्रमा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच गठबन्धन गर्न 3 बजे सहमति भएपछि काँग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो। कोशी प्रदेश सरकारमा रहेको 4 जना मन्त्री र 1 राज्य मन्त्रीले आज मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई राजीनामा बुझाएका छन्। आज राजीनामा दिएका मन्त्रीहरू काँग्रेस र एमाले बीच भएको सहमतिपछि दोस्रो पटक मन्त्री परिषद पुनर्गठन गर्दा 2082 पुष 22 गते उनीहरू मन्त्री नियुक्त हुनुभएको थियो।
5: बीच कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीको मन्त्री परिषद बितेको 2 हप्तादेखि मन्त्रीविहीन अवस्थामा छ। गएको 12 गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता शाहीलाई मन्त्रालय भागबण्ड मिलाउन सकस परिरहेको छ। मुख्यमन्त्री बाहेकका 6 मन्त्रालय मध्ये एमाले 4 वटामा दावी गरेको छ भने सरकारको नेतृत्व गरिरहेको नेकपाले दुवै दललाई बराबरी मन्त्रालय हुनुपर्ने अडान राखेको छ। 2 हप्ता बितिसक्दा पनि बिना विभागीय मन्त्रीसम्म नियुक्त गर्न नसक्दा प्रदेश सरकारको कार्य सम्पादन प्रभावित बनेको छ।
0: यसैबीच लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आउँदो भदौ 1 गते प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। नेपाली काँग्रेसले साउन 12 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार उहाँले विश्वासको मत लिन लाग्नु भएको हो। एमाले र नेकपा बीच लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले नै गर्ने र आचार्यलाई निरन्तरता दिने सहमति भइसकेको छ। 83 सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि 42 सांसद आवश्यक पर्छन्। अहिले एमालेका 29 र नेकपाका 12 जना निर्णायक सांसद रहेका छन्। सरकारलाई बहुमत पुर्याउन 5 सांसद रहेको जसपा नेपाल सहभागी हुने भएको छ।
5: नेकपा एमाले पुनर्जागरण अभियानले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल निकास दिने सहितका माग राखेर पत्रचार गरेको छ। अभियानले 8 मुद्दे मागसहित अध्यक्ष ओलीलाई पत्रचार गरेको हो। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बस्नुपर्ने अभियानको माग छ। पार्टीको साख जोगाउन र नयाँ गति दिनका लागि तत्काल केन्द्रीय कमिटिको बैठक बोलाई पराजयको समीक्षा गर्न र संगठन पुनर्गठनको प्रक्रिया थाल्न अभियानको माग रहेको छ। अभियानले यसअघि गठित कार्यदलले 7 प्रदेशका 13 क्लस्टरलाई सुझाव समेटेर तयार पारिसकेको पुनर्गठन प्रतिवेदन तत्काल सचिवालय र केन्द्रीय कमिटीमा पेश गरी सार्वजनिक गर्न माग गरेको छ।
0: नेपाली काँग्रेसको संस्थापन इतर अर्थात पूर्व सभापति शेरबहादुर देउवा पक्षको भेलामा 6 वटा प्रस्ताव पेश हुने भएका छन्। पर्सि शुक्रबारदेखि सुकेधारामा रहेको मिराकल पार्टी प्यालेसमा शुरू हुने भेलाको उद्घाटन पूर्व सभापति शेरबहादुर देउवाले गर्ने बताइएको छ। गएको फागुन 13 गते विदेश जानुभएका देउवा भोलि दिउँसो 12:30 बजे काठमाडौँ आइपुग्ने तालिका छ। यसैबीच नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्रको एक पक्षले पूर्व सभापति शेरबहादुर देउवाको नाम र व्यक्तित्वलाई दुरूपयोग गरी पार्टीलाई कमजोर बनाउने खेल खेलिरहेको आरोप लगाउनु भएको छ। केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै महामन्त्री घिमिरेले देउवाको लामो राजनीतिक योगदानको सम्मान गर्नुपर्नेमा जोड दिँदै अर्को पक्षले उहाँको नाममा आफ्नो राजनीतिक अस्तित्व स्थापित गर्न खोज्नु गलत भएको बताउनु भएको हो।
5: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
13: डर्मानेंट हेयर ट्रांसप्लांट स्किन केयर एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर में उपलब्ध छ अत्याधुनिक हेयर ट्रांसप्लांट सेवा अनुभवी विशेषज्ञ आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
12: थप जानकारी तथा परामर्शका लागि आजै 9865424296 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
13: डर्मानेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक Dental Clinic and Implant Center, Patan Hospital Road, Laganhill. Sampark 01 545 46 66.

0: नेपाल को एकमात्र डीटीएच सेवा
1: डिश होम खुशी को कनेक्शन
2: बाढी र डुबान बाट बच्न के गर्ने
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौँ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
5: अब बाँकी खबर आज विश्व हात्ती दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ हरेक वर्ष अगस्त 12 दिन विश्वभर हात्ती दिवस मनाउने गरिन्छ नेपालका हात्ती पाइने निकुञ्ज लगायत हात्ती सारमा कार्यक्रमको आयोजना गरिएको छ नेपालमा रैथाने हात्तीको संख्या 320 हाराहारीमा भए पनि नेपाली भूमिमा विचरण गर्ने हात्तीको संख्या 450 भन्दा धेरै रहेको अनुमान छ पूर्वी तराईमा भारतबाट प्रवेश गर्ने हात्तीले विशेष गरी झापा मोरङ सुनसरी सप्तरी उदयपुर सिन्धुलीसम्म क्षति पुर्याउने गरेको छ नेपालमा रैथाने हात्तीको क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज हो हात्तीलाई वनस्पति र जलस्रोतको संरक्षण गर्ने जंगलको पारिस्थितिक प्रणालीलाई जीवित राख्ने प्रकृतिको इन्जिनियरका रूपमा समेत लिने गरिन्छ
4: चितवनको भरतपुर महानगरपालिका वडा नम्बर 28 जितपुरका 65 वर्षका मंगलले बोटेको ज्यान लिने बाघलाई समातेर खोरमा थुनिएको छ हिजो बिहान हिडुलमा निस्किएका बोटे सम्पर्कविहीन भएपछि खोजी गर्दा राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा शव भेटिएको थियो शव बाघले आक्रमण गरेको अवस्थामा भेटिएपछि प्रहरी सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिकहरूको टोलीले तीव्र खोजी गरेको थियो त्यही क्षेत्रमा फेला परेको बाघलाई प्राविधिकहरूले डाटगढी समातेर सौराहामा रहेको खोरमा थुनेका छन् निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार यो सँगै चितवन राष्ट्रिय निकुञ्जको खोरमा राखिएका बाघको संख्या 7 पुगेको छ
5: कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु विज्ञ डाक्टर महेश्वर ढकालले हिमाल र जलवायु परिवर्तनले पारिरहेको असर बारे मुद्दाको नेतृत्व नेपालले लिनुपर्ने बताउनु भएको छ राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै ढकालले अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर दबाव नदिए जलवायु र पर्वतीय क्षेत्रमा हासिल भएका उपलब्धि धराशायी हुन सक्ने बताउनुभयो उहाँले राजनीतिक आर्थिक नागरिक समाज र संसदीय फोरम मार्फत यो मुद्दा उठाउँदै हिमाल संरक्षणमा लगानी बढाउनु पर्नेमा जोड दिनुभयो यसैबीच परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण प्रसाद ढकालले आउँदो नोभेम्बरमा टर्कीमा हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन COP31 लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई टर्कीका राष्ट्रपतिबाट निमन्त्रणा प्राप्त भएको जानकारी दिनुभयो नेपालले COP31 जलवायु न्याय हानि नोक्सानीको क्षतिपूर्ति र पर्वतीय मुद्दालाई सशक्त रूपमा उठाउने तयारी गरेको छ
4: काठमाडौँको तिनकुने गैरीगाउँमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा आज 674 जना बालबालिकाले स्वर्णबिन्दु प्राशन गरेका छन् बालबालिकाको शारीरिक तथा मानसिक विकासका साथै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले आयोजना गरेको यस कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय सहभागिता र उत्साह देखेको चिकित्सालयका प्रमुख डाक्टर रविन भूषालले जानकारी दिनुभयो चिकित्सालयले स्वर्णबिन्दु प्राशनको अर्को सत्र आउँदो भदौ 23 गते सञ्चालन हुने जानकारी दिएको छ
5: शेयर बजार लगातार दोस्रो दिन स्थिर रहेको छ हिजो 2641.85 बिन्दुमा रहेको शेयर बजार परिसूचक नेप्से आज 2642.40 बिन्दुमा पुगेर बन्द भएको हो आज बैंक फाइनान्स होटल तथा पर्यटन लगानी म्युचुअल फण्ड र निर्जीवन बिमा बाहेक सबै समूहको उपसूचक घटेको छ आज 103 कम्पनीको शेयर बढेकोमा 165 घटेको छ यस्तै 9 कम्पनीको शेयर भने घटबढ भएको छैन आज कारोबार रकममा घटेको छ हिजो 4.11 अर्ब कारोबार भएकोमा आज 348 कम्पनीको 87 लाख कित्ता सेयर 3.53 अर्ब रुपियाँमा किनबेच भएको छ
4: नेपाल दर्पणमा अब विदेशका खबर लोकतान्त्रिक गणतन्त्र डीआर कङ्गोमा इबोला भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या 2000 जनामा आएको छ कङ्गोमा 3 अघि इबोला भाइरसको प्रकोप घोषणा भएको थियो पछिल्लो 3 कम्तीमा 1000 जनाको ज्यान गएको र भाइरस तीव्र गतिमा फैलिरहेको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ हिजोसम्म कङ्गोमा 5 प्रान्तमा 4381 जनामा इबोला संक्रमण पुष्टि भएकोमा 2011 जनाको ज्यान गइसकेको छ यसैबीच अन्तर्राष्ट्रिय अधिकारीहरूले कङ्गोमा इबोला संक्रमणको महामारी नियन्त्रणका लागि तत्काल सहयोग गर्न अपील गरेका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले पूर्वाधार सुदृढीकरण गर्न उपचार केन्द्रको विस्तार भइरहेको घोषणा गरेको छ। यो प्रयासलाई युनिसेफ, विश्व खाद्य कार्यक्रम लगायत मानवीय साझेदारले त्यहाँको स्वास्थ्य मन्त्रालयले समर्थन गरेको छ। इबोला भाइरसबाट सर्ने एक प्रकारको रोग हो। उच्च मृत्युदर भएको यो रोगलाई रोक्न उपचार गर्न कुनै खोप वा विशेष उपचार स्वीकृत भएको छैन।
5: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा आफूले गोप्य रूपमा विमान परिवर्तन गरेको पुष्टि गर्नुभएको छ। यसअघि सीबीएस न्यूजले ट्रम्प अङ्काराबाट फर्कने क्रममा इरानी आक्रमणको डरले ट्रकमा लुकेर अर्को विमानमा चढ्नु भएको उल्लेख गरेको थियो। सीबीएस न्यूजका अनुसार त्यसबेला ट्रम्पलाई निशाना बनाउँदै इरानबाट क्षेप्यास्त्र प्रहार हुन सक्ने विश्वसनीय सूचना थियो। यही विषयमा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफ्नो सुरक्षा टोली र सेनाको सुझाव अनुसार आफू अर्को विमानमा सरेको बताउनु भएको हो।
4: नेपाल दर्पणमा अब खेल खबर। यही अगस्त महिनाको 30 तारिकदेखि मलेसियामा हुने एसिसी प्रिमियर कपको खेल तालिका परिमार्जन भएको छ। एसियाली क्रिकेट परिषद एसिसीले आज परिमार्जन गरेको तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेलमा अगस्त 30 बहराइनसँग खेल्नेछ। यसरी नेपालले सेप्टेम्बर 1 साउदी अरेबियासँग खेल्ने तय भएको थियो। प्रतियोगिताको समूह एमा नेपालसहित बहराइन, साउदी अरेबिया, हङकङ र मलेसिया रहेका छन्। यस्तै समूह बीमा युएई, ओमान, कुवेत, कतार र सिङ्गापुर रहेका छन्। समूह चरणबाट शीर्ष दुई टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल सेप्टेम्बर 12 हुनेछ। एक दिवसीय फर्मेटमा हुने प्रतियोगिताको विजेता आउँदो वर्ष हुने एसिया कपमा छनौट हुनेछ। एसिसी प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरेको छ।
5: र भारतले आउँदो सेप्टेम्बर महिनामा अफगानिस्तानसँग 3 खेलको टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला खेल्ने भएको छ। भारतीय क्रिकेट बोर्ड बीसीसीआई र अफगानिस्तान क्रिकेट बोर्ड एसीबीले आज संयुक्त विज्ञप्ति निकालेर श्रीलङ्का श्रृङ्खला घोषणा गरेको हुन्। टी20 श्रृङ्खलाको 3 खेल दिल्लीको अरुण जेटली रंगशालामा हुनेछ। पहिलो टी20 सेप्टेम्बर 13, दोस्रो टी20 सेप्टेम्बर 15 र तेस्रो टी20 सेप्टेम्बर 17 हुनेछ। सन् 2024 जनवरी यता भारत र अफगानिस्तान बीच पहिलो पटक टी20 श्रृङ्खला हुन लागेको हो। अफगानिस्तानले आफ्नो फ्युचर टुर प्रोग्राम अन्तर्गत दिल्लीमा टी20 श्रृङ्खला आयोजना गर्न लागेको हो।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: नेपाल सहितका देशमा राजनीतिक उथलपुथलको मुख्य कारण रोजगार अभाव रहेको आइएलओको निष्कर्ष। रोजगारीमा प्रवेश पाउन कठिन बन्दै युवाहरूमा मानसिक समस्या बढ्दो, समस्या स्वीकारेर योजना बनाउन सुझाव।
4: अब देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको, सेवाग्राहीको झन्झट घट्ने विश्वास, ग्यासको अभाव कायमै, समस्या समाधान गर्न सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको निर्देशन।
5: कोशी प्रदेशमा काङ्ग्रेसका मन्त्रीहरूको राजीनामा, कर्णालीमा मुख्यमन्त्री नियुक्त भएको 16 दिनसम्म मन्त्रीविहीन, लुम्बिनीका मुख्यमन्त्रीले भदौ 1 विश्वासको मत लिने।
4: कङ्गोमा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या 2000 जना नाघ्यो, 4000 भन्दा धेरैमा संक्रमण पुष्टि।
5: र एसिसी प्रिमियम कपमा नेपालको पहिलो खेल बहराइनसँग, भारतले आउँदो सेप्टेम्बरमा अफगानिस्तानसँग टी20 श्रृङ्खला खेल्ने।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश देवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौ। नमस्कार।
6: स्वदेश FM 93.2 MHz खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
7: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
6: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

माडीको बोटे गाउँमा सञ्चालित दुई दिने निशुल्क स्वास्थ्य शिविरबाट 310 जना लाभान्वित। जगन्नाथ थपलियालाई हटाउन अविश्वासको प्रस्ताव दर्ता। गृह मन्त्रालयमा 9 सहसचिवको दरबन्दी कटौती। तल्लो तहका 129 पद थपिए। कोशी प्रदेश सरकारबाट नेपाली काङ्ग्रेसका 4 मन्त्री र 1 राज्यमन्त्रीले राजीनामा दिए। सहायक प्रजनन प्रविधिको नियमन गर्न कानून निर्माणको माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता। बजारमा ग्यासको अभाव हटाउन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रुलिङ। र दुर्गा प्रसाईको हस्ताक्षर विनय धवल शमशेरले गरे दल दर्ता बारे आह्वान। काठमाडौँको माइतीघरमा 1 जना लघुवित्त पीडितले आत्महत्याको प्रयास। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौँ श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 MHz र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 MHz सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडी नगरपालिका 1 मनकटास्थित बुटेगाउँमा सञ्चालित 2 दिने निशुल्क स्वास्थ्य शिविरबाट 310 जना स्थानीयले स्वास्थ्य सेवा लिएका छन्। बुटे समाजको सहकारीमा बुटे सामुदायिक होमस्टे र जनजागरण टोल विकास संस्था वनकट्टाको आयोजनामा साउन 26 र 27 गते बुटे समाजको भवनमा शिविर सञ्चालन गरिएको हो। शिविरमा बुटेगाउँ तथा आसपासका क्षेत्रका स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्श तथा उपचार सेवा प्रदान गरिएको आयोजकले जनाएको छ। ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायलाई लक्षित गरी आयोजना गरिएको शिविरबाट स्थानीयलाई आफ्नै गाउँमा निशुल्क स्वास्थ्य सेवा लिन सहज भएको थियो। स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायलाई लक्षित गर्दै आयोजना गरिएको शिविरमा 310 जनाले स्वास्थ्य सेवा लिएपछि स्थानीयवासीले स्वास्थ्य शिविर प्रभावकारी र उपयोगी भएको बताएका छन्। डिभिजन वन कार्यालयले मानव बस्ती र आसपासका क्षेत्रमा रहेका 2 चितुवा अनुगमन र नियन्त्रणका लागि थर्मल ड्रोनको सहायता लिएको छ। कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोलीले विगत 2 दिनदेखि कृषि तथा वन विज्ञान विश्वविद्यालयको क्षेत्रमा रहेको झाडीमा चितुवा हुन सक्ने आकलन गर्दै ड्रोनको सहायता लिएको हो। विगत 2 महिनादेखि भरतपुर महानगरपालिका 15 र कृषि तथा वन विज्ञान विश्वविद्यालयको परिसरमा रहेको झाडीमा चितुवा देखिएपछि नियन्त्रणको काम सुरु गरिएको हो। चितवन मेडिकल कलेज परिसरको क्यान्टिनले ग्यासको अभावमा खाना पकाउन कठिन भएका विद्यार्थी कर्मचारी र मजदुरहरूलाई सहुलियत दरमा खाना खुवाउन सुरु गरेको छ। त्यहाँ स्थित फ्रेन्ड्स रेस्टोले 150 मा खुवाउँदै आएको सादा खाना ग्यास नपाएर समस्यामा परेका विद्यार्थी कर्मचारी मजदुरलाई रुसाईमा खुवाउन सुरु गरेको सञ्चालक कृष्ण प्रसाद ढकालले जानकारी दिनुभयो। एउटा मात्र सिलिन्डर भएकालाई खाली भएपछि भर्न नपाएसम्म समस्या भएको भन्दै उहाँले त्यस्ता नागरिकलाई लक्षित गरी तत्कालको समस्या समाधान होस् भनेर सहुलियतमा खाना खुवाउन थालिएको बताउनुभयो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ थपलियालाई हटाउने अविश्वासको प्रस्ताव दर्ता गरेको छ। थपलिया विरुद्ध एमाले प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव बुधबार दर्ता भएको प्रदेश सांसद किरण थापाले जानकारी दिनुभयो। 18 जनाको हस्ताक्षरसहित दलको नेता परिवर्तनका लागि अविश्वासको प्रस्ताव दर्ता भएको छ। थापाले भन्नुभयो, पार्टीको निर्देशन बमोजिम दलको नेता फेर्ने प्रक्रिया अगाडि बढाइएको हो। पार्टी निर्माण नहुँदै नागरिक बचाउ महाअभियानका प्रमुख दुर्गा प्रसाई र नेता डाक्टर धवल शमशेर राणाबीच खटपट देखिएको छ। प्रसाईको हस्ताक्षर र सहमति बिना नै डाक्टर राणाले साउन 29 गते जय नेपाल पार्टी दर्ता गर्ने भन्दै सार्वजनिक आह्वान गरेका छन्। डाक्टर राणाले बुधबार एक आह्वान पत्र जारी गर्दै साउन 26 गतेको कार्यदलको निर्णय बमोजिम साउन 29 गते शुक्रबार दिनको 12-15 बजे निर्वाचन आयोग कान्तिपथमा दल दर्ता गरिने जनाउनु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सभापति रवि लामिछानेले वर्तमान सरकारले आगामी 15-20 वर्षका लागि बलियो जग खन्ने काम गरिरहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राजसपाले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेले 4 महिनाको अवधिमा सरकारले तत्कालै देखिने काम नगरेको जस्तो लागे पनि आगामी 15-20 वर्षका लागि बलियो जग खन्ने काम भइरहेको बताउनु भएको हो। कोशी प्रदेश सरकारबाट नेपाली काङ्ग्रेसका 4 मन्त्री र 1 राज्यमन्त्रीले राजीनामा दिएका छन्। राजीनामा दिने काङ्ग्रेसका मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप कुमार सुनवार, पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग कृषि तथा सहकारी मन्त्री इसराइल मन्सुरी, स्वास्थ्य मन्त्री मान बहादुर लिम्बू र भौतिक पूर्वाधार विकास मन्त्रालयकी राज्यमन्त्री शोभा सेमजोङ रहेका छन्।
गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण 2083 गरेर आफ्नो मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा दरबन्दी मिलान गरेको छ। नयाँ सर्वेक्षण अनुसार मन्त्रालयमा रहेको सहसचिवको दरबन्दी घटाइएको छ भने त्योभन्दा तल्लो तहमा तलहका पदको दरबन्दी बढाइएको छ। मन्त्रालयमा कुल 4,482 कर्मचारीको दरबन्दी रहेकोमा त्यो बढाएर 4,611 पुर्याइएको छ, जस अनुसार मन्त्रालय अन्तर्गतको कुल दरबन्दीमा 129 कर्मचारी थप गरिएको छ। नेकपा एमाले रूपान्तरण र पुनर्संरचनाका लागि पुनर्जागरण अभियान 2082 तत्काल केन्द्रीय कमिटी बोलाउन, पार्टीलाई विधिसम्मत ढंगले सञ्चालन गर्न र निर्वाचनको निर्मम समीक्षा गर्न माग गर्दै पार्टी नेतृत्वलाई दबाव दिएको छ। अभियानका संयोजक गजेन्द्र थपलिया लगायतका नेताहरूले बुधबार पार्टी केन्द्रीय कार्यालय मार्फत अध्यक्ष केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। नेपालमा पछिल्लो समय बढ्दो क्रममा रहेको सहायक प्रजनन प्रविधिलाई नियमन गर्न र यस सम्बन्धी स्पष्ट कानून निर्माणको माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरिएको छ। राष्ट्रिय सभा सदस्य मदन कुमारी शाह प्रस्तावक रहेको संकल्प प्रस्तावमा सदस्यहरू कमला देवी पन्त, झग्गु प्रसाद सुवेदी र प्रेम प्रसाद दंगाल समर्थक रहेका छन्। बुधबार दर्ता गरिएको प्रस्तावमा सहायक प्रजनन प्रविधिलाई सुरक्षित, पारदर्शी र मर्यादित बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ। नेपाल सरकार मन्त्री परिषदको निर्णय बमोजिम एनसेलको सेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक भएको छ। सुशासन, पारदर्शिता र नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता अनुसार उक्त प्रतिवेदन सूचना तथा संचार मन्त्रालयको वेबसाइट मार्फत सार्वजनिक गरिएको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावलाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ। बुधबारको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले बजारमा ग्यासको चरम अभाव भएको र उपभोक्ताहरू मर्कामा परेको विषय निरन्तर उठाएपछि अध्यक्ष दाहालले सरकारको नाममा रुलिङ गर्नुभएको हो। र काठमाडौँको माइती घरमा एकजना लघुवित्त पीडितले आत्मदाहको प्रयास गरेका छन्। लघुवित्त पीडितहरूको प्रदर्शनमा आएका सर्लाहीको चन्द्रनगर छ घर भएका नथुनी मुखियाले आत्मदाहको प्रयास गरेका हुन्। 40 वर्षीय मुखियालाई उद्धार गरेर अस्पताल पठाइएको काठमाडौँको एसएसपी दिलीप घिमिरेले बताउनुभयो। आज माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। देश खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। माडीको बटेगाउँमा सञ्चालित 2 दिने निशुल्क स्वास्थ्य शिविरबाट 310 जना स्थानीयले स्वास्थ्य लाभ जगन्नाथ थपलियालाई हटाउन अविश्वासको प्रस्ताव दर्ता। गृह मन्त्रालयमा 9 सहसचिवको दरबन्दी कटौती। तल्लो तहका 129 पद थपिए। कोशी प्रदेश सरकारबाट नेपाली काङ्ग्रेसका 4 मन्त्री र 1 राज्यमन्त्रीले दिए राजीनामा। सहायक प्रजनन प्रविधिको नियमन गर्न कानून निर्माणको माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता। बजारमा ग्यासको अभाव हटाउन सरकारले राष्ट्रिय सभा अध्यक्षको रुलिङ। र दुर्गा प्रसाईको हस्ताक्षर बिना धवल शमशेरले गरे दल दर्ताबारे आह्वान। काठमाडौँको माइती घरमा एकजना लघुवित्त पीडितले आत्मदाहको प्रयास। हवस्त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। सार्वजनिक सेवाका लागि सरकारी कार्यालयमा दिने निवेदनको ढाँचामा एकरूपता ल्याउन मार्गदर्शन जारी। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भोलिदेखि 44 जिल्लाका 193 स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने। छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत सल्यानको बनगाड कुपिन्डेमा भेरी नदीमा जीप खस्दा 2 जना बेपत्ता। र पाकिस्तानद्वारा अमेरिका इरान वार्तालाई सहज बनाउने प्रयास जारी।

0: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले खाना पकाउने ग्यासको सहज आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष दाहालले बजारमा ग्यास आपूर्ति तथा बिक्री वितरणमा देखिएको समस्या र बढ्दो मूल्यका विषयमा सदस्यहरूले आवाज उठाएको उल्लेख गर्दै सहज रूपमा ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनु भएको हो।
3: मान्य सदस्यहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ। साथै जनस्तरबाट पनि व्यापक गुनासो सुन्न आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
2: यसअघि बैठकमा सांसदहरूले खाना पकाउने एलपी ग्यास बिक्री वितरणमा देखिएको सकस समाधान गरी जनतालाई राहत दिन सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले महँगी नियन्त्रण, ग्यासको सहज बिक्री वितरण, कालोबजारी अन्त्य र भूमि सम्बन्धी समस्याको दीर्घकालीन समाधान खोज्न सरकारलाई सुझाव दिनुभयो। सांसदहरूले मुलुकमा सामाजिक सद्भाव कायम, संघीयताको सुदृढीकरण गर्न र निर्वाचनमा

0: आमु व्यक्त प्रतिबद्धता पूरा गर्ने तर्फ सरकारको प्रयास केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। समाजमा पछिल्लो समयमा देखिएका आत्महत्याका घटना र जनताको सुरक्षाका विषयमा सरकार गम्भीर बन्नुपर्ने, जनताको आशा र अपेक्षा पूरा गर्ने तर्फ सरकारले विशेष योजना ल्याउनु पर्नेमा सांसदहरूले जोड दिनुभयो। भूमि सम्बन्धी समस्या समाधानमा पहल कदमी लिन सरकारलाई सुझाव दिँदै सांसदहरूले भूमिहीन र सुकुम्बासीलाई हाल बसोबास गरिरहेकै स्थानमा जग्गा उपलब्ध गराउन माग गर्नुभयो। यसैबीच राष्ट्रिय सभाको आजको बैठकले कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रस्तुत गर्नुभएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। यस्तै बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 पेश गर्नुभयो। यसै गरी राष्ट्रिय सभाका सचिव तुलबहादुर कणेलले नेपाल विशेष सेवा ऐन 2041 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबल गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1:15 बस्नेछ। नेपालमा पछिल्लो समय बढ्दो क्रममा रहेको सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानून निर्माणको माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। राष्ट्रिय सभामा आज दर्ता भएको प्रस्तावमा चिकित्सा विज्ञानको विकाससँगै निसन्तान दम्पतिका लागि यो प्रविधि वरदान साबित भए पनि कानूनी रिक्तताका कारण यसको चरम दुरुपयोग भइरहेको उल्लेख छ। प्रस्तावमा नेपालमा डिम्ब तथा शुक्रकिट दान, संकलन, भण्डारण, प्रयोग, आयात र निर्यात सम्बन्धी छुट्टै र स्पष्ट कानूनी व्यवस्था नभएको तथा यस प्रविधिबाट जन्मिने बालबालिकाको अधिकार, गोपनीयता र स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न कानूनी व्यवस्था अपरिहार्य रहेको उल्लेख छ। राष्ट्रिय सभाका सांसद मदन कुमारी शाह गरिमा प्रस्तावक र सांसदहरू कमला देवी पन्त, झक्कु प्रसाद सुवेदी र प्रेम प्रसाद दङ्गाल लगायतले समर्थन गर्नुभएको संकल्प प्रस्तावमा आर्थिक प्रलोभनमा पारेर किशोरीहरूको डिम्ब निकाल्ने र उनीहरूको स्वास्थ्यमा गम्भीर खेलवाड गर्ने जस्ता आपराधिक र व्यापारिक कार्यहरू भइरहेको उल्लेख छ। संकल्प प्रस्ताव मार्फत स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई यसै आर्थिक वर्षभित्र सहायक प्रजनन प्रविधिको प्रयोग र नियमन सम्बन्धी समग्र कानून निर्माण गर्न संकल्प गर्न र आवश्यक निर्देशन दिन माग गरिएको छ। सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग हुने निवेदनको ढाँचामा एकरूपता ल्याउने उद्देश्यले मार्गदर्शन जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन 2083 जारी गर्दै सबै सरकारी कार्यालयमा यसको कार्यान्वयन गर्न निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिनुभयो। सरकारी कार्यालयबाट प्रदान गरिने समान प्रकृतिका सेवाका लागि फरक निवेदन ढाँचा प्रयोग भइरहेको अवस्थालाई अन्त्य गर्दै सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी, सेवाग्राही मैत्री तथा सूचना प्रविधिमा आधारित बनाउन मार्गदर्शन जारी गरिएको कार्यालयले जनाएको छ। मार्गदर्शन अनुसार संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी तथा सार्वजनिक निकायले आफूले प्रदान गर्ने प्रत्येक सार्वजनिक सेवाका लागि आवश्यक निवेदनको छुट्टा छुट्टै ढाँचा तयार गरी लागू गर्नुपर्नेछ। निवेदनको ढाँचा सरल, स्पष्ट र नेपाली भाषामा तथा आवश्यकता अनुसार अङ्ग्रेजी भाषामा समेत तयार गर्नुपर्ने व्यवस्था गरिएको छ। निवेदनको ढाँचामा सेवा प्रदान गर्ने कार्यालयको नाम, निवेदनको विवरण, माग गरिएको सेवा, आवश्यक सो घोषणा, मिति, निवेदकको हस्ताक्षर, संलग्न गर्नुपर्ने कागजातको सूची तथा कार्यालय प्रयोजनका लागि आवश्यक अन्य विवरण अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गर्न लागेको बताउनु भएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता सहित हित उपभोक्ता हित संरक्षण समितिले आज आयोजना गरेको अत्यावश्यक दैनिक खाद्य वस्तुको सहज आपूर्ति व्यवस्थापनबारे सरोकारवाला निकायसँगको छलफल कार्यक्रममा मन्त्री गौरी कुमारीले सिंहदरबारमा साउन 28 गतेदेखि खाद्यको स्टल मार्फत खाद्यान्न बिक्री वितरण गर्न लागेको बताउनुभयो। समितिका सभापति रहबर अन्सारीले पेट्रोलियम पदार्थको कालोबजारी गर्ने पेट्रोल पम्प, पेट्रोल ढुवानी गर्ने ट्याङ्कर तथा ग्यास डिलरको इजाजत खारेज गर्नेसम्मको अधिकतम कारवाही गर्न सम्बन्धित निकायलाई अनुरोध गर्नुभयो। सभापति अन्सारीले पेट्रोलियम पदार्थ सम्बन्धी ऐन तथा कालोबजारी नियन्त्रण सम्बन्धी विधेयक तयार गर्न आवश्यक तयारी अघि बढाउन मन्त्रालय र मातहतका निकायसँग आग्रह गर्नुभयो। नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले एक साताभित्रै ग्यासको सहज आपूर्ति हुने बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको निर्देशनपछि बाजुराको धार्मिक तथा पर्यटकीय स्थल बढी मालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले हेलिकप्टर मार्फत संचार उपकरण तथा आवश्यक सामग्री ढुवानी गरेको छ। भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण स्थल मार्गबाट उपकरण पुर्याउन कठिन भएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत सामग्री बढी मालिका पुर्याइएको हो। संचार मन्त्री तिमल सिन्हाले यही साउन 8 गते नेपाल टेलिकमलाई तत्काल टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको थियो। यसैबीच संचार मन्त्री डाक्टर तिमल सिन्हाले बढी मालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्कासँग छलफल गरी दूरसञ्चार पूर्वाधार जडानका लागि आवश्यक स्थान, स्थानीय सडकको अवस्था तथा स्थानीय तहबाट हुन सक्ने सहयोगका विषयमा जानकारी लिनुभएको थियो। स्थल मार्गबाट उपकरण तथा सामग्री लैजान सम्भव नदेखिएपछि हेलिकप्टर मार्फत ढुवानीको व्यवस्था मिलाउन उहाँले निर्देशन दिनुभएको थियो। नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक ब्रिजेश शर्माका अनुसार उच्च हिमाली क्षेत्रमा उपकरण ढुवानीसँगै जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण रहेको छ। नेपालकै सफा र हरियाली शहरका रूपमा परिचित बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले शून्य फोहोर अभियान सञ्चालन गरेको छ। उपमहानगरपालिकाले पर्यटन वर्ष 2083 लक्षित गर्दै टोल विकास संस्थासँगको सहकार्यमा घर, विद्यालय, कार्यालय र समुदाय तहसम्मै शून्य फोहोर अभियान सञ्चालन गरेको हो। हेटौँडाबाट संवाददाता विश्वराम अधिकारीको रिपोर्ट।
1: उपमहानगरपालिकाले पर्यटन वर्ष 2083 लक्षित गर्दै टोल विकास संस्थासँगको सहकार्यमा घर, विद्यालय, कार्यालय र समुदाय स्तरमै जिरो वेस्ट अभियान सञ्चालन गरेको हो। अभियान अन्तर्गत फोहोरलाई स्रोतमै कुहिने र नकुहिने गरी छुट्याउने व्यवस्थालाई कडाइका साथ लागू गर्दै समुदाय स्तरबाटै सफल बनाइने टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीले बताउनु भयो।
2: फोहोर गर्नु हुँदैन भन्ने भावनाको विकास गराउने र अभियान मार्फत सरसफाई गर्छौँ र त्योभन्दा पछि यहाँका टोल विकास संस्थाहरू, स्थानीय संघ संस्थाहरू नागरिकहरूलाई फोहोर आफै सफा गर्नुपर्छ र फोहोरलाई सकेसम्म घरबाटै कम निकालौँ र सेग्रिगेसन गरौँ भन्ने कुरा हामीले सन्देश प्रवाह गरिरहेका छौँ।
1: उपमहानगरपालिकाले सञ्चालन गरेको अभियानमा यहाँका सरकारी तथा गैर सरकारी संघ संस्थाहरूको पनि एकबद्धता रहेको छ। उपमहानगरपालिकाको सरसफाई अभियानमा लाग्नु पर्ने भन्दै प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले हेटौँडाको पहिचान नै सरसफाई र हरियाली भएको भन्दै यसलाई सफल बनाउन पूर्ण समर्थन रहने बताउनु भयो। अभियान की नेतृत्वकर्ता तथा हेटौँडा उपमहानगरपालिका की मेयर मीना कुमारी लामाले सरसफाईलाई नागरिकको दैनिकी र संस्कारका रूपमा विकास गर्नुपर्नेमा जोड दिनु भएको छ।
3: हामी 2083 पर्यटन वर्ष घोषणा गर्दैछौँ, यसको पूर्व सन्ध्यामा सरसफाई अभियानमा हामी लागेका छौँ। हेटौँडा उपमहानगरपालिका जसरी सरसफाईमा र हरियालीमा चिनिन्छ त्यसैलाई अझ सभ्यताको रूपमा हामी विकास गर्दैछौँ।
1: उपमहानगरपालिकाले अभियान सफल पार्न 40 माइक्रोन भन्दा पातला प्लास्टिक प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ भने उत्कृष्ट टोललाई सम्मान गर्ने र विद्यालय स्तरमै सरसफाई संस्कार विकास गर्ने योजना समेत बनाएको छ। यो कदमले हेटौँडालाई अझ सफा र पर्यटकीय आकर्षणको केन्द्र बनाउने विश्वास समेत गरिएको छ। विश्वराम अधिकारी, रेडियो नेपाल, मकवानपुर।
0: सरकारले अब ल्याउने विधेयकका मस्यौदा तयार गर्न विषय विज्ञ लगाउने भएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा सम्बन्धित विषयमा विज्ञता भएका व्यक्तिहरूबाट मस्यौदा गरेर विधेयक ल्याउँदा छलफल गर्न सहज हुने हुँदा सोही अनुसार सरकारले काम गरिरहेको बताउनुभयो। समितिमा लामो समयदेखि दफावार छलफल भइरहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक अझै टुङ्गोमा नपुगेको भन्दै मन्त्री पुनले सरकारको स्पिरिट अनुसार सांसदहरूले विधेयकमाथि छलफल अघि बढाउनु पर्नेमा जोड दिनुभयो। यस्तै बैठकमा मन्त्री पुनले विधि विज्ञान प्रयोगशाला विधेयकको दफावार छलफल सकिए पनि सबै दफाहरूमा सांसदहरू बीच सहमति जुट्न नसकेपछि उपसमिति गठन गरेर विधेयक अघि बढाउन प्रस्ताव गर्नुभयो। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न कानुनी तथा सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ। आयोगको आज बसेको बैठकले विदेशमा रहेकाको मताधिकार सुनिश्चित गर्न आवश्यक पर्ने कानूनी व्यवस्था सम्बन्धमा अध्ययन गर्दा निर्वाचन आयुक्त गुरु प्रसाद वाग्लेको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा कानून, न्याय तथा संसदीय मामिला, गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहने व्यवस्था गरिएको छ। यसै गरी सूचना प्रविधिको प्रयोगबाट निर्वाचन प्रक्रियालाई थप समयानुकूल, सुरक्षित, पारदर्शी, प्रभावकारी, समावेशी तथा विश्वसनीय बनाउन गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गर्दा निर्वाचन आयुक्त डाक्टर राजीव सुब्बाको संयोजकत्वमा समिति गठन गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। समितिमा परराष्ट्र मन्त्रालय, एकीकृत डाटा व्यवस्थापन केन्द्र, साइबर ब्युरो लगायत निकायका प्रतिनिधि रहने व्यवस्था गरिएको छ। दुवै समितिले कार्य प्रारम्भ गरेको मितिले 30 कार्य दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने आयोगले जनाएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपालको जलवायु परिवर्तनका क्षेत्रमा आफ्नो अधिकार र आवश्यकता प्रभावकारी रूपमा उठाउन कोप 31 लागि तयारी गरिरहेको जानकारी दिनुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले नेपाल जलवायु परिवर्तनमा नगण्य योगदान गर्ने मुलुक भए पनि यसको असरबाट अत्यधिक जोखिममा रहेको उल्लेख गर्दै जलवायु न्यायको मुद्दालाई अन्तर्राष्ट्रिय तहमा थप सशक्त रूपमा उठाउनु पर्ने बताउनुभयो। आगामी कार्तिक 23 मङ्सिर 4 गतेसम्म टर्कीमा हुने 31 कोप सम्मेलनमा नेपालले हिमाली क्षेत्रको संरक्षण, जलवायु न्याय, जलवायु वित्त र क्षति तथा नोक्सानीका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी भएको मन्त्री चौधरीले बताउनुभयो। समितिको बैठकमा विगतका कोप सम्मेलनमा भएका निर्णय र सम्झौता तथा तिनको कार्यान्वयनको अवस्थाका साथै त्यसका लागि नेपाल सरकारले गरेका काम कारवाहीबारे पनि छलफल भएको थियो। महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले बाल सुधार गृहका महिला तथा बालबालिकाको अधिकार संरक्षण, पुनस्थापना र बाल न्याय प्रणाली सुधारलाई प्राथमिकता दिइएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको आज बसेको बैठकमा मन्त्री वादीले क्षमताभन्दा बढी बालबालिका रहेका बाल सुधार गृहहरूमा बाल न्याय प्रणाली सुदृढ गर्न सुधारमुखी न्याय र संरचनागत सुधारलाई प्राथमिकतामा राखिएको बताउनुभयो। मन्त्री वादीले बाल गृह, सुधार गृह, महिला सुरक्षित आवास गृह, वृद्धाश्रम तथा अन्य सामाजिक संस्थाहरूको संस्थागत अवस्था र अनुगमन सम्बन्धी छलफलमा अवैध रूपमा विदेश लगिएका तथा हराएका बालबालिकाको खोजी, पुनस्थापना र पारिवारिक पुनर्मिलन प्रभावकारी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। यस्तै बैठकमा मन्त्री वादीले लागू औषध नियन्त्रण र व्यवहार सुधारका कार्यक्रम प्रभावकारी बनाउँदै सुधार गृहका बालबालिकालाई पौष्टिक आहार, शिक्षा, मनोरञ्जन, सिप विकास र रोजगारीका तालिमहरू सञ्चालन गर्न नीतिगत सुधार गरिने पनि बताउनुभयो। बैठकमा सांसदहरूले सुरक्षित आवास गृहमा रहेका हिंसा पीडित महिलाको सुरक्षा र पुनस्थापनाका लागि उद्धार कोषको व्यवस्था गर्नुपर्ने तथा यौन हिंसाबाट जन्मिएका बालबालिकाको जन्म दर्तामा देखिएको कानूनी समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो। छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत सल्यानको बङ्गार कुपिन्डे नगरपालिका एक बाङ्गी रह नजिकै भेरी नदीमा जीप खस्ता दुईजना बेपत्ता भएका छन्। बालुवा संग्रहीबाट सल्य बजारतर्फ जाँदै गरेको जीप अनियन्त्रित भई सडकबाट करिब 20 मिटर तल भेरी नदीमा खसेर जीप सहित दुईजना बेपत्ता र दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। बेपत्ता हुनेमा जीप चालक दाङका 23 वर्षीय हेमराज बिसी र सल्यान सिद्ध कुमाक गाउँपालिका 4 23 वर्षीय भीमबहादुर राणा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो। चालक सहित 4 सवार जीपमा बनगाड कुपिन्डे नगरपालिका एक आँपखोलीका 29 वर्षीय प्रेम बिक र 21 वर्षीय खुमलाल बुढा थोकी घाइते अवस्थामा पौडी खेलेर बाहिर निस्कन सफल भएका थिए। घटना लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खटिएर बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिए पनि नदीमा पानीको बहाव तथा गहिराईका कारण खोजी कार्यमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ। भोजपुरको पौवादुङमा र हतुवागढी गाउँपालिकालाई प्रत्यक्ष रूपमा जोड्ने पिखुवा खोलामा मोटरेबल बेली ब्रिज निर्माणको काम अघि बढाइएको छ। पुल निर्माण सम्पन्न भएपछि स्थानीयलाई आवत जावतमा सहज हुनुका साथै अरुण करिडोरसँग सहज रूपमा जोडिँदै तिवारी भन्ज्याङबाट धरानसम्मको दूरी पनि झण्डै 81 किलोमिटरमा सीमित हुनेछ। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
4: भोजपुरको पुवा दुमा र हतगढी गाउँपालिकालाई प्रत्यक्ष रूपमा जोड्ने पिखुवा खोलाको फतेपुर दोभानमा मोटरेबल बेली ब्रिज जडान हुने भएको छ। स्थानीय नागरिकको आवाजावतलाई सहज र सुरक्षित बनाउने उद्देश्यले उक्त स्थानमा पुल निर्माण प्रक्रिया अघि बढाइएको हो। गोल पत्र आह्वान भएर निर्माणका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा भइसकेका छन्। पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजन राज जेटीले 2,61,48,835 रुपियाँ लागतमा बेली ब्रिज जडान गर्न लागि बताउनुभयो। बरसातले पानीको बहाव बढेका कारण भदौ पहिलो सातादेखि निर्माण कार्य शुरू गरी निर्धारित समयमा नै सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँको भनाइ छ।
5: अहिले बेली ब्रिज निर्माणको लागि हामीले ठेका आह्वान गरेका छौँ। सुजन रूपको ठेका रथ कन्स्ट्रक्सन उदयपुरले पारेको छ। ठेका चाहिँ हामीले 2083 साल 4 गते एग्रिमेन्ट गरियो र त्यसको कन्ट्राक्ट एमाउन्ट सम्झौता रकम 2,61,48,000 रहेको छ। यो बेली ब्रिज सम्पन्न गर्ने लक्ष्य
4: पुल निर्माणको जिम्मा राउत कन्स्ट्रक्सन उदयपुरले लिएको छ। गाउँपालिका अध्यक्ष किरण राईले गाउँपालिका क्षेत्रको पूर्वाधार विकास क्रमशः अघि बढिरहेको उल्लेख गर्दै अहिले मोटरेबल बेली ब्रिज निर्माणको चरणमा पुग्नु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। धेरै समयको मेहनत पछि बेली ब्रिज निर्माणको काम अघि बढाउन सफल भएको उहाँको भनाइ छ।
6: प्रदेश सरकारको लगानी र संघ सरकारको विशेष लगानीमा हामीले यहाँ बेली ब्रिज जडान गर्न आँटेको छौँ। अब केही समय पछाडि नै यो ठेकेदार कम्पनीले काम अगाडि बढाउनेछ र अबको 3-4 महिनामा हामी त्यो बेली ब्रिजबाट क्रस गरेर हामी सुनबालुवा पुग्नेछौँ। त्यहाँबाट हामी चतरा पुग्नको निमित्त यो छोटो मार्गको रूपमा विकास हुनेछ।
4: स्थानीयका अनुसार हाल उक्त क्षेत्रमा स्थायी पक्की पुल अभावका कारण बरसातमा आवाजातमा निकै कठिनाई हुने गरेको छ। खोला तर्न जोखिमपूर्ण अवस्था भएकाले विद्यार्थी बिरामी तथा दैनिक उपभोगी सामग्री ढुवानीमा समस्या हुँदै आएको छ। पुल निर्माण भएपछि यी समस्याको अन्त्य हुने स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
0: अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा राष्ट्रिय युवा परिषदले गरेको कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवाको ज्ञान शिव र क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले युवा ऊर्जाको सही सदुपयोग गरी राष्ट्रको दीर्घकालीन विकासमा साझेदार गराउनु सरकारको उद्देश्य भएको बताउनुभयो। मन्त्री यादवले युवाको सिर्जना र क्षमताको अधिकतम सदुपयोग गरी नवीन अवसर सिर्जना गर्नुका साथै मन्त्रालय युवाका व्यावहारिक तथा नीतिगत समस्या समाधान गर्न प्रयासरत रहेको बताउनुभयो। यस्तै दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै 3 तहका सरकारले नै युवाका अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ। आयोगले युवाको विचार सुन्न, उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउन तथा सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा अवसर सुनिश्चित गर्न आग्रह पनि गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानले संयुक्त राज्य अमेरिका र इरानलाई वार्ताको टेबलमा ल्याउन निरन्तर प्रयास गरिरहेको जनाएको छ। पत्रकारहरूसँगको साप्ताहिक साक्षात्कारमा बोल्दै पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले पाकिस्तान वार्ता र कूटनीतिका माध्यमबाट सङ्कट समाधान गर्न सहयोग गर्ने निरन्तर प्रयासरत रहेको बताउनु भएको हो। पाकिस्तान शान्तिका लागि आशावादी रहेको बताउँदै उहाँले तनाव बढेपछि पनि अमेरिका र इरानले वार्ता गरिरहेको बताउनुभयो। अन्द्राबीले जारी चुनौतीहरूको बावजुद इस्लामाबादले शान्ति प्रवर्धन गर्ने प्रयासहरू जारी राख्ने कुरामा जोड दिँदै पाकिस्तान बढ्दो तनावबाट निरुत्साहित नभएको र स्थितिमा सुधार हुँदा आशावादी रहेको बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा भएको नेटो सम्मेलनबाट फर्किँदा इरानको धम्कीका कारण आफूले विमान परिवर्तन गरेको बताउनु भएको छ। आफ्ना गुप्तचर अधिकारीहरूले अन्तिम समयमा अर्कै विमानमा चढ्न भनेका र आफूले त्यसै गरेको उहाँले प्रश्न पार्नुभयो। पत्रकारसँगको अगाडि एयरफोर्स वानको विमानमा चढ्दै गरेको देख्नुभएका ट्रम्प कसैले नदेख्ने गरी विमानको ढोकासम्म जानुभएको र ट्रकमा छिरेर फेरि अर्को विमानमा जानुभएको थियो। दक्षिणी रुसमा भएको युक्रेनी ड्रोन आक्रमणमा 1 जना 8 वर्षीय बालक सहित 2 जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बताउनु भएको छ। यसै गरी दक्षिणी युक्रेनको अग्रणी सहर खेर्सनमा भएको रुसी आक्रमणमा 2 जनाको मृत्यु भएको जनाइएको छ। अब आर्थिक समाचार।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: म्याग्दीमा निर्माणाधीन 132 केबी क्षमताको डाँडाखेत राहुघाट प्रसारण लाइन आयोजनाको तेस्रो पटक थपिएको म्याद सकिने लाग्दा 89% भौतिक प्रगति भएको छ। प्रसारण लाइन निर्माणका लागि पछिल्लो पटक थपिएको म्याद यही साउन मसान्तमा सकिँदैछ। मालिका गाउँपालिकाको डाँडाखेतदेखि रोहुगङ्गा गाउँपालिकाको अम्बाङसम्म 25 किलोमिटर लामो प्रसारण लाइन र दुवै ठाउँमा सब स्टेसन निर्माणका लागि सन् 2021 डिसेम्बर 31 लार्सन एन्ड टर्बो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो। आयोजनाको काम सम्पन्न हुन अझै 4-5 महिना भन्दा बढी समय लाग्ने आयोजनाका सहायक प्रबन्धक इन्जिनियर सुरज गुरुङले बताउनुभयो। खाद्य तथा व्यापार कम्पनीले 7 वार्षिक उत्सवको अवसरमा बिहिबारदेखि देशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। कम्पनीले सिंहदरबार परिसर सहित देशका विभिन्न 44 जिल्लाका 193 स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको कम्पनीका सूचना अधिकारी माधव मिश्रले जानकारी दिनुभयो। सुपथ मूल्य पसलमा ग्राहकले दाल चामल तेल लगायतका दैनिक उपभोग्य वस्तुमा प्रति केजी वा प्रति लिटर 5 रुपियाँ छुट पाउने कम्पनीले जनाएको छ। कम्पनीले दाल चामल तेल चिनी नुन तथा चिनो काकुनो फापर सिमी लगायतका स्थानीय खाद्य वस्तु बिक्री गर्दै आएको छ। दुग्ध विकास संस्थान DDC र नेपाल कृषि सहकारी केन्द्रीय संघ तथा साना किसान विकास लघुवित्त वित्तीय संस्था बीच दूध खरिद बिक्री सम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ। सम्झौता अनुसार आगामी भदौ 1 गतेदेखि दुवै संस्थाका साझेदार दुग्ध उत्पादकहरूले दैनिक 15,000 लिटर दूध DDC उपलब्ध गराउनेछन्। यस्तै DDC यी दुई संस्थाका सञ्जाल मार्फत यसअघि लिएको दुधको बाँकी रकम आगामी 1 महिनाभित्र भुक्तान गरिसक्ने सम्झौता भएको DDC महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेले जानकारी दिनुभयो।
0: वहाँ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार अजय बमबाट।
9: दक्षिण कोरियामा आयोजित 11 MBC कप अन्तर्राष्ट्रिय तिक्यान्डो च्याम्पियनसिपमा नेपालकी सीता तामाङले दोहोरो स्वर्ण पदक जितेकी छिन्। आयोजित प्रतियोगितामा कुल 21 राष्ट्रका खेलाडीको सहभागिता थियो। सीता सहित 3 खेलाडीले नेपालको प्रतिनिधित्व गरेका थिए। सीताले महिला सिङ्गल पुम्से र पियर पुम्सेमा प्रतिस्पर्धा गरेकी थिइन्। महिला सिङ्गल पुम्सेको फाइनलमा सीताले रुसकी खेलाडीलाई पछाडि पार्दै स्वर्ण पदक जितिन्। त्यस्तै पियर पुम्सेमा सीता र प्रेम लिम्बुको जोडीले फिलिपिन्सका खेलाडीलाई हराएपछि देशले अर्को स्वर्ण हात पार्यो। 3 साता अघि मात्र दक्षिण कोरियामै भएको 7 किम उङ योङ कप G1 अन्तर्राष्ट्रिय तेक्वान्डो च्याम्पियनसिपमा पनि सीताले रजत पदक जितेकी थिइन्। त्यति बेला नेपालले 1 रजत र 2 काँस्य सहित कुल 3 पदक जितेको थियो। अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा एउटै खेलाडीले 2 फरक विधामा स्वर्ण पदक जित्नु नेपाली टेक्वान्डोका लागि महत्वपूर्ण उपलब्धि हो। अस्ट्रेलियाको सिडनीमा आयोजना हुँदै आएको नेपाली समुदाय स्तरीय क्रिकेट प्रतियोगिता नेप्लिज प्रिमियर लिग अस्ट्रेलिया NPL अस्ट्रेलियाको 5 संस्करण August 16 सुरु हुने भएको छ। प्रतियोगिता September 13 सञ्चालन हुनेछ। विगतमा 4 टोलीबीच प्रतिस्पर्धा हुँदै आएकोमा यस संस्करण मार्क्युस होम्स रारा रोयल्स थपिएसँगै सहभागी टोलीको संख्या 5 पुगेको छ।
0: अब मौसम। आज राति मधेस बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहनुको साथै बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 33.2 न्यूनतम 22 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 31.8 न्यूनतम 22.3 डिग्री सेल्सियस वर्षा फाटफुट, पोखराको अधिकतम 33.5 न्यूनतम 24.5 डिग्री सेल्सियस वर्षा 0.1 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम तापक्रम 35.4 न्यूनतम 24.3, दिपायलको अधिकतम 35.6 न्यूनतम 25.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सार्वजनिक सेवाका लागि सरकारी कार्यालयमा दिने निवेदनको ढाँचामा एकरूपता ल्याउन मार्गदर्शन जारी। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भोलिदेखि 44 जिल्लाका 193 स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने। छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत सल्यानको बनगाड कुपिन्डेमा भेरी नदीमा जीप खस्ता 2 जना बेपत्ता र पाकिस्तानद्वारा अमेरिका इरान वार्तालाई सहज बनाउने प्रयास जारी। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
10: अब हामी प्रस्तुत गर्दैछौँ कार्यक्रम घटना र विचार।
11: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
12: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
11: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
13: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
14: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
13: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
15: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
11: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
15: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
11: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
16: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
17: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
16: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने, सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
17: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, ईईजी, ईसीटी सहितको मनोरोग सेवा,
16: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
17: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
15: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 0564937738, मोबाइल 98550880002।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
19: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। खाना पकाउने ग्यास आपूर्तिमा देखिएको समस्या अझै उस्तै समाधानका लागि सरकारवाला निकाय र मन्त्रालय बीच आज पनि छलफल। आपूर्ति सहज गराउन राष्ट्रिय सभा अध्यक्षद्वारा सरकारको ध्यान आकर्षण।
1: व्यापक गुनासो सुनिन आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
0: व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल थुनामै रहने, जग्गा प्राप्ति सम्बन्धी कानून संशोधन गर्न सर्वोच्चको निर्देशनात्मक आदेश, नेकपा र एमाले बीचको सहमति कार्यान्वयन गर्न बहुपक्षीय संवाद।
2: लुम्बिनी प्रदेशमा सबै केन्द्रलाई नै जिम्मा दिएका छौँ, केन्द्रबाटै टुङ्ग्याउँदाखेरि राम्रो हुन्छ भनेर, किनभने यहाँ अब सँगै काम गर्ने हो, यहाँ बाजाबाज गर्दाखेरि अलि भावनात्मक रूपमा सरकारमा त्यति राम्रो पर्दैन।
0: 100 भन्दा धेरै स्थानमा सर्पदंश उपचार केन्द्र तर औषधिको अभाव, चाँडै पुग्ने गरी खरिद प्रक्रिया थालिएको सरकारको दावी। सोलुखुम्बु, दोलखा र सिन्धुपाल्चोका नदीहरूमा आकस्मिक बाढी आउन सक्ने,
3: बाढी र डुबानको अवस्था चाहिँ आगामी 3 दिन देखिने अवस्था चाहिँ छैन, त्यस कारणले अब नदीको छेउछाउ खोलाहरू बढ्ने भएको कारणले सतर्कता चाहिँ जरुरी छ।
0: र विश्वमा सुस्त आर्थिक वृद्धिले युवा रोजगार विहीन हुने जोखिम, जापानमा हुने विश्वकै ठूलो महिला म्याराथनमा नेपाल पनि सहभागी हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालको समृद्ध यात्रामा युवाको भूमिका निर्णायक छ। सिप, नवप्रवर्धन र उद्यमशीलतालाई प्राथमिकता दिँदै कृषि, प्रविधि, पर्यटन र हरित अर्थतन्त्रमा उनीहरूको सक्रिय सहभागिता आवश्यक छ। तर पनि दैनिक 2000 संख्यामा युवा विदेश गइरहेका छन्। सुशासन, सामाजिक एकता, लैङ्गिक समानता र समावेशी विकासमा युवा सहभागिता बढाउन सरकारले अवसर सिर्जना गर्ने, निजी क्षेत्रले रोजगारी बढाउने र युवाले जिम्मेवारीपूर्वक पहल गर्ने हो भने समृद्ध नेपालको आधार बलियो बन्न सक्छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव टार्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा अधिकांश सांसदहरूले ग्यासको अभाव भएको र उपभोक्ताहरू मर्कामा परेको विषय उठाएपछि अध्यक्ष दाहालले सरकारको ध्यान आकर्षण गराउनु भयो।
1: माननीय सदस्यहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ, साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिन आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
5: राष्ट्रिय सभाका शून्य समयमा बोल्दै सांसदहरूले देशभरि ग्यास अभाव हुँदा पनि सरकारले व्यवस्थापन गर्न नसकेको आरोप लगाए। काङ्ग्रेस सांसद कमला पन्त,
6: सरकार भन्छ एलपी ग्यासको समस्या छैन, खाना पकाउने ग्यास प्रशस्त छ भन्छ, तर जनताको घरमा ग्यास छैन, किन्न जाँदा दिँदैन, यो कहाँनिर समस्या भएको हो? सरकारको तर्फबाट यो संसदले जवाब खोजेको छ, सामान्य ज्यू रुलिङ होस्।
5: सांसद तुल प्रसाद विश्वकर्माले ग्यास अभावका कारण नागरिकले कष्ट भोग्नु परेको बताउनु भयो।
7: एलपिजी ग्यासको अभावबाट ठुलो चाहिँ कष्ट भोग्नु परिरहेको छ। सारा देशका जनताहरूले खाना पकाउने ग्यास नपाएर एउटा ठुलो समस्यामा परेका छन्। आज उनीहरूले ग्यास चाहिँ खोज्न जाँदा एउटा डिपोमा चाहिँ ग्यास मिल्दैन र सरकारले त्यसमा चाहिँ ध्यान दिइरहेको छैन। तुरन्त सरकारको ध्यान आकर्षित गर्न चाहन्छु र जनताको चाहिँ समस्या, दैनिक समस्यालाई छिटोभन्दा छिटो समाधान गर्न सरकारको ध्यान आकर्षित होस्।
5: सांसद नरबहादुर विष्टले उपभोक्ताले कहिलेसम्म ग्यास नपाउने हो जवाब दिनुपर्ने माग गर्नुभयो।
8: सरकार किचनमा ग्यास खाली छ, मान्छेको भोकले पेट खाली छ, कहिलेसम्म यो सरकारले ग्यास पुरानो नियम कानूनले गर्दाखेरि हो भन्न पनि लाज नपार्ने सरकारका मन्त्रीदेखि लिएर सांसदहरूको उक्ति देख्दाखेरि दिक्क लाग्छ। त्यसैले यो सरकारले कहिलेसम्म जनताका ग्यास किचनमा आगो बल्ने हो?
5: उपभोक्ताले सर्वसुलभ रूपमा ग्यास नपाउँदा लाइन बस्नुपर्ने अवस्था भएको भन्दै अधिकार कर्मीहरूले पनि सरकारको ध्यान आकर्षण गराएका छन्। ग्यास डिपोमा सहज रूपमा ग्यास नपाएपछि सरकारवालाहरूको टोलीले अनुगमन गर्दै आएको छ। सिआइएनसँग कुरा गर्दै अधिकार कर्मी प्रेमलाल महर्जन,
9: ठुल्ठुला उद्योगहरू छन् जहाँ ग्यास सिलिन्डर प्रयोग हुन्छ, ग्यास प्रयोग हुन्छ। ठुल्ठुला उद्योगहरू, ठुल्ठुला होटलहरू वा चाहिँ साना तिना उद्योगहरू वा साना तिना रेस्टुरेन्टहरू वा पार्टी प्यालेस पनि अहिले ग्यास छैन भनेर तिनीहरूले चाहिँ मन्त्रालय, मैले आज मन्त्रालयका मन्त्रीसँग पनि सोधेँ, सचिवसँग पनि सोधेँ, ल तपाईँहरूलाई कसैले चाहिँ मलाई ग्यास छैन भनेर तपाईँ कहाँ कम्प्लेन गर्न आएको छ र भनेर भन्दाखेरि उनीहरूले छैन भने अब भोलि नै हामी एउटा टिम बनाउँछौँ, त्यो टिममा तपाईँहरू पनि बस्नुहोस् भन्यो। टिम बनाएर तपाईँले भने जस्तै हामी अनुगमन गर्छौँ भने हुन्छ, हामी तयार छौँ, हामी देखाइ पनि दिन्छौँ भनेर भन्छ। त्यो अनुगमन टोली कहिले पनि यी होटल उद्योगहरू वा परिसरमा वा रेस्टुरेन्टमा वा पार्टी प्यालेसमा पुगेन। तिनीहरूले कतिको होल गरेको छ, कतिको युज गरिरहेछ, कतिको चाहिँ उनीहरूले फटाइ काम गरिरहेछ।
5: बाढी पूर्वानुमान शाखाले आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा पानीको बहाव बढ्ने चेतावनी दिएको छ। आज कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र सहायक नदीहरूमा पानीको सतह सतर्कता अतहभन्दा तलै रहेको महाशाखाले जनाएको छ। कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि हालसम्म सामान्य अवस्थामै छ। आज कर्णाली र पश्चिम राप्ती नदीका केही खण्डमा पानीको सतह उल्लेख्य रूपमा बढेको शाखाका प्रमुख विनोद पराजुलीले सिआइएनलाई बताउनुभयो।
3: बहाव आगामी तिन दिन बढ्ने क्रममा भोलिलाई पर्सिलाई चाहिँ उल्लेख्य बढ्ने भनेका छौँ। तर प्रमुख नदीहरूमा चाहिँ खतराभन्दा माथि बाढी जाने अवस्था, खाली नदीको छेउछाउ चाहिँ सतर्क रहौँ भन्ने किसिमको माथि हाम्रो सूचना हो। तर जहाँसम्म ससाङ नदीको कुरा छ, फ्ल्यास फ्लडको कुरा गर्छ हामी, आकस्मिक बाढीको जोखिम चाहिँ मुख्यतः सोलुखुम्बु, दोलखा र सिन्धुपाल्चोक जिल्लालाई हामीले येलो अलर्ट जारी गरेका छौँ आज 24 घन्टाको लागि, भोलि बिहानसम्मको लागि त्यो हुन्छ। त्यो बाहेक अत्यन्तै ठुलो बाढी र डुबानको अवस्था चाहिँ आगामी तीन दिन देखिने अवस्था चाहिँ छैन। त्यस कारणले अब नदीको छेउछाउ खोलाहरू बढ्ने भएको कारणले सतर्कता चाहिँ जरुरी छ।
5: कर्णाली नदीको चिसापानी र असाराघाट तथा पश्चिम राप्तीको कुसुम जलमापन केन्द्रमा बहाव बढ्ने देखिएको हो। अन्य प्रमुख नदीहरूमा भने आज पानीको सतह सामान्य मात्र बढ्ने अनुमान छ। भोलि र पर्सि भने देशका प्राय सबै ठूला नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। देशभरका विभिन्न सर्पदंश उपचार केन्द्रमा देखिएको औषधिको अभाव टार्न सरकारले स्वास्थ्य संस्थाहरूलाई आदान प्रदान गर्न निर्देशन दिएको छ। सिआइएनसँग कुरा गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
10: एउटा संस्थामा खोप नभएको अवस्थामा नजिकमा रहेको अर्को सर्पदंश उपचार केन्द्रमा भएको खोपलाई त्यता व्यवस्थापन गरेर पनि उपचारलाई अहिले व्यवस्थापन गरिरहेका छौँ। अहिलेसम्म हाम्रो सम्बन्धित देशबाट, सम्बन्धित सप्लायरहरूबाट जानकारी प्राप्त भए अनुसार हामी एकदमै चाँडै ल्याइदिन्छौँ भन्नुभएको छ। किनभने हाम्रो खरिद भइसकेर उहाँहरूले हामीलाई यहाँ सेन्ट्रल स्टोरमा दिने भनेर भनिएको समय र म्याद पनि सकिसकेको चाहिँ छ। तर अहिले कुरा गर्दाखेरि हामी ल्याइदिन्छौँ, हामी चाँडै ल्याइदिन्छौँ। सम्बन्धित देशको परीक्षणले गर्दा ढिलो भएको भन्ने कुराहरू जानकारी छ, तर त्यो नआइपुगे पनि हाम्रो सर्पदंश उपचारका लागि सर्पदंशको प्रतिविधि चाहिँ अहिले पनि सर्पदंश उपचार केन्द्रहरूमा छन्, केही भण्डारणहरूमा पनि छन्। ठुलो मात्रामा, ठुलो समयसम्मलाई, धेरै समयसम्मलाई पुग्ने गरी त्यति मात्रामा चाहिँ नभएको हो।
5: यसअघि नेपाली सेनाको सहयोगमा सञ्चालन भएका करिब 23 विशेष सर्पदंश उपचार केन्द्र थिए भने अहिले सरकारी अस्पताल, जिल्ला अस्पताल र अन्य स्वास्थ्य संस्थाहरूमा पनि सर्पले टोकेको अवस्थामा उपचार गर्ने व्यवस्था छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाले सांसदहरूलाई तेस्रो पटक प्रशिक्षण दिने भएको छ। रासुपाले साउन 29 गतेदेखि 31 गतेसम्म आफ्ना सांसदहरूका लागि प्रशिक्षण दिने तयारी गरेको छ। संसदको गरिमा र भूमिकालाई प्रभावकारी बनाउनका लागि प्रशिक्षण दिन लागेको सचेतक प्रकाश चन्द्र परियारले सिआइएनलाई जानकारी दिनुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ 1 गते प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। नेपाली काङ्ग्रेसले साउन 12 गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने, प्रावधान अनुसार विश्वासको मत लिने तयारी गर्नुभएको हो। नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्रजित थारूले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्र मात्रै आफ्नो दलबाट मन्त्री पठाउने तयारी रहेको सिआइएनलाई बताउनुभयो।
2: लुम्बिनी प्रदेशमा सबै केन्द्रलाई नै जिम्मा दिएका छौँ, केन्द्रबाटै टुङ्ग्याउँदाखेरि राम्रो हुन्छ भनेर, किनभने यहाँ अब सँगै काम गर्ने हो, यहाँ बाजाबाज गर्दाखेरि अलि भावनात्मक रूपमा सरकारमा त्यति राम्रो पर्दैन, त्यही भएर केन्द्रबाटै टुङ्गो लगाइदिनु भयो भने सजिलो हुन्छ भन्ने छ। सम्मानजनक उपस्थिति सबैको हुनुपर्छ भन्ने हाम्रो मान्यता छ, र केन्द्रले पनि अब प्रदेशसभा सदस्यहरू संख्याको अनुपातमा, अब मुख्यमन्त्री सहित 9 मन्त्रालय छ के अरे, संख्याको अनुपातमा गर्ने र क्षमताको आधारमा विभागीय जिम्माहरू दिने सरसल्लाह भएको छ।
5: कोशी प्रदेश सरकारबाट भने नेपाली काङ्ग्रेस बाहिरिएको छ। आज 4 मन्त्री र 1 राज्य मन्त्रीले राजीनामा दिएसँगै काङ्ग्रेस बाहिरिएको हो। काङ्ग्रेस प्रमुख सचेतक गोपाल तामाङले सबै मन्त्रीले राजीनामा बुझाएको सिआइएनसँग बताउनुभयो।
11: होइन होइन, के गर्ने खोज्ने भन्दा पनि अब समीकरण भङ्ग भइसकेपछि, होइन समीकरण भङ्ग भइसकेपछि अब एमाले र नेकपाको समीकरण भइसकेपछि काङ्ग्रेस बाहिरिने कुरा स्वाभाविक हो, होइन अब चाहिँ काङ्ग्रेस एउटा प्रतिपक्ष भूमिकामै चाहिँ रहन्छ। अब अरू के गर्ने भन्दा पनि अब प्रदेश सरकारलाई चाहिँ अब एउटा सकारात्मक सहयोग गरेर, अब बन्ने सरकारलाई सहयोग गरेर प्रतिपक्षीय भूमिका निर्वाह गर्छन् हामीले सामूहिक रूपमा राजीनामा दिइसकेको छ।
5: नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ थपलिया विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। हेटौँडा स्थित एमाले दलको कार्यालयमा थपलिया विरुद्ध 16 सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव दर्ता भएको हो। थपलिया हटाएर किरण थापा मगरलाई दलको नेता बनाउने प्रस्ताव गरिएको छ। साझा खबरमा अब विदेशका खबर। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले विश्वभर सुस्त आर्थिक वृद्धि र कमजोर रोजगारी सिर्जनाले युवाका लागि श्रम बजारमा प्रवेश गर्ने अवसर कठिन बनेको जनाएको छ। आईएलओले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा विश्वव्यापी युवा बेरोजगारी दर 12.4% पुगेको छ। यो 15-24 वर्ष उमेर समूहका करिब 6,70,00,000 बेरोजगार युवासँग बराबर हो। आईएलओले नयाँ तथा युवा श्रम शक्तिका लागि स्तरका रोजगारीका अवसर गराउँदै गएको जनाएको छ। उत्तर अमेरिका, युरोप र भारतमा शिक्षाको पहुँच र शैक्षिक योग्यता बढ्दै गए पनि शैक्षिक बेरोजगारी बढिरहेको जनाएको छ। अब खेल खबर। जापानमा आयोजना हुने विश्वकै सबैभन्दा ठूलो महिला म्याराथन नागोया वुमेन्स म्याराथन 2027 नेपाली महिला ताविकाले पनि सहभागिता जनाउन पाउने भएका छन्। प्रतियोगिताको अन्तर्राष्ट्रिय सहभागिताका लागि आवेदन मंगलबारदेखि खुला भएको छ। गिनिज वर्ल्ड रेकर्डबाट विश्वकै ठूलो अल वुमन म्याराथनका रूपमा प्रमाणित नागोया वुमेन्स म्याराथन आगामी मार्च 14, 2027 जापानको आइची प्रान्त स्थित नागोयामा आयोजना हुँदैछ। आयोजकले सन् 2027 लागि प्रतियोगी र 2,000 बढाएर 22,000 धाविका पुर्याइएको छ।
0: सन्तोषी रावल। खाना पकाउने ग्यास सजिलै नपाउँदा महँगी बढ्ने डर,
12: ढिला सुविधा हुन्छ भन, अनि कहिले कि अब खाना बनाएर खानु होइन, अब ल्याउन सजिलै मिल्दैन, त्यो पसलमा गए भोलि आउँछ भन्छन्।
0: स्थानीय सरकार र सरकारवालाको अनुगमन तीव्र तर उपभोक्ता अझै तनावमा। रिपोर्ट, सर्पको उपचारका लागि 100 धेरै स्थानमा व्यवस्था, गोरुसिङ्गे उपचार केन्द्र अरूका लागि पनि अनुकरणीय लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
13: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफुल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
14: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
13: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
14: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
15: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरु लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। सर्वोच्च अदालतको संवैधानिक इजलासले पत्रिकामा टेन्डरका विज्ञापन प्रकाशित गर्न निषेध गर्ने गरी भएको सार्वजनिक खरिद ऐन 2063 को संशोधन उपरको रेटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीशहरू विनोद शर्मा, सारङ्गा सुवेदी, अब्दुल अजित मुसलमान र महेश शर्मा पौडेल सहितको 5 सदस्यीय इजलासले सार्वजनिक खरिद ऐनमा संशोधन गर्नुपर्नाको कारण माग गरेको हो। इजलासले मुद्दाको विषयवस्तु अन्तरिम सुनाएको वखतमा नै निक्वेल गर्नुपर्ने प्रकृतिको रहेको उल्लेख गर्दै अन्तरिम आदेश भने दिन इन्कार गरेको छ। यसैबीच जग्गा प्राप्ति सम्बन्धी अहिलेको कानून संशोधन गर्न सर्वोच्चले सरकारका नाममा निर्देशनात्मक आदेश दिएको छ। सड़क निर्माणका क्रममा व्यक्तिको जग्गा अतिक्रमणको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले जग्गा प्राप्ति सम्बन्धी कानून पुरानो भएकाले परिमार्जनको आवश्यकता औलाएको हो। यसैबीच विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप लागेका दुई व्यक्तिलाई थुनामा राख्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले व्यवसायिक दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो। यसैबीच नेपाल रेड क्रस सोसाइटीको संशोधित विधान कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको छ। सुदूरपश्चिम अध्यक्ष दिल बहादुर बुढाले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो। नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको बताउँदै आएको छ, तर उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरिरहेका छन्। ग्यास आपूर्तिका लागि सरकारवाला निकायका बीचमा समन्वय भएको भनिए पनि जिल्ला स्तरमा उपभोक्तालाई अझै पनि अप्ठ्यारो छ।
16: घरको भान्सामा दैनिक आवश्यक पर्ने ग्यास सजिलै नपाउँदा अन्य जिल्लाका जस्तै डडेलधुराका उपभोक्ता पनि समस्यामा परेका छन्। बजारमा ग्यास अभाव नरहेको सम्बन्धित निकायको दावी छ, तर उपभोक्ताको अनुभव फरक छ। अमरगढी पाँचका दिल बहादुर एर
17: पाउने हो कि नपाउने भन्ने समस्या ढुकढुकी भइरहेका छ। धेरै जस्तो ग्राहकहरूले ग्यास नपाएर फिर्ता पनि गइरहेका छन्। ग्यास पसलहरूमा सोधिरहेका छन् साउजी ग्यास छ भनेर छन्, साउजीसँग ग्यासै नभएर कहाँबाट दिने।
16: नेपाल आयल निगम लगायतका निकायले कृत्रिम रूपमा अभाव गराइएको भन्दै अनुगमन र कार्यवाहीलाई तीव्र पारिएको बताएका छन्। व्यवसायीसँग बुझ्दा माग अनुसार ग्यास आपूर्ति नहुँदा समस्या देखिएको बताउने गरिएको एकजना विद्यार्थी सरिता थापाको भनाइ छ।
12: ग्यास सजिलै पाइरहेको छैन, त्यही नि स्टुडेन्ट मान्छे अगरदेखि टाढा आएर बस्नु परेछ। कहिले अब ढिला सुविधा हुन्छ भन, अनि कहिले के अब खाना बनाएर खानु होइन, अब ल्याउन सजिलै मिल्दैन, त्यो पसलमा गए भोलि।
16: डडेलधुरा जिल्लामा कति ग्यास आपूर्ति र कति प्रयोग हुन्छ भन्ने बारेमा प्रशासन र उद्योग वाणिज्य संघसँग कुनै तथ्याङ्क छैन। बजारमा आउने ग्यास आपूर्ति र वितरणमा कुनै बदमासी नहोस् भन्नका लागि प्रहरी प्रशासनको निगरानी कसरी भइरहेको छ? डडेलधुराका प्रमुख जिल्ला अधिकारी अमर बहादुर ओली
18: ग्यास अभाव नहोस् भनेर सबै ठाउँ अनुगमन गरिरहेका छौँ। हिजो मात्र भेरीको ग्यास 426 सिलिन्डर आएको छ, सही पालको पनि आइरहेको छ, रिजेन पनि आउने तयारीमा छ। त्यो हुँदाखेरि अब विक्रेताहरूलाई उपभोक्तालाई चाहिँ आइडी कार्ड राखेर उहाँहरूलाई दिनुहोस्, प्रायोरिटी राखेर दिनुहोस् अनि विद्यार्थीहरूलाई दिनुहोस् भनेर हामी भनेका छौँ। त्यही अनुसार उहाँले रिपोर्टिङ गरिराख्नु भएको छ।
16: कतै ग्यास आपूर्तिमा समस्या भएको भए तत्काल खबर गर्न आयल निगमले पनि भन्दै आएको छ। निगम सुदूरपश्चिम प्रादेशिक कार्यालयका सहायक प्रबन्धक कुम्भराज जोशी
19: जिम्मेवार चाहिँ नेपालभरि नै समस्या थियो अलि अब देखिरहेको छ म्याम, होइन अब आउनुपर्ने जति कोटा छ इन्डियाबाट आउनुपर्ने ग्यास चाहिँ सबै आइरहेछ, तर अब यो समस्या चाहिँ अब अब अहिले चाहिँ जस्तो ग्यास जति हुनाले पाउनु पर्ने छ, जति जति चाहिँ पसलमा खोजेको बेलै पाउनु पर्ने छ, त्यो चाहिँ अहिले अलि समस्या भइरह हुनाले चाहिँ अब यसको हो भन्ने चाहिँ छैन म्याम। के गर्ने भन्ने चाहिँ हामी पता समस्या त पता के त भनेर हामी आफै पनि गइरहेछौँ। अब गुनासो आएको ठाउँ चाहिँ के भइरहेछ, कसरी त्यहाँ पुगेन ग्यास भनेर चाहिँ हामी गएर हेरेर पनि आएको छौँ।
16: दैनिक अत्यावश्यक खाना पकाउने ग्यासमा कृत्रिम अभाव, असमान वितरण र आपूर्ति व्यवस्थापनमा समस्या हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको भान्सामा परेको छ। नियमित रूपमा आपूर्ति नहुँदा गाउँदेखि सहरसम्मै महँगी बढ्न थालेको गुनासो उपभोक्ताको छ। भावना पौडेल, CIN, रेडियो अमरगढी, डडेलधुरा।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सर्पले टोकेका बिरामीको उपचारका लागि आधा बाटोसम्मै विशेषज्ञ पुग्ने अभ्यास,
20: तर अब कहिलेकाहीँ एम्बुलेन्स फेरि अरू बिरामीलाई पनि उठाउन गएको बेला अब खाली नहुने पनि भइदिन सक्छ। कुनै एउटा ठाउँकोले गरेछ भने पक्कै पनि अरू ठाउँमा गर्नलाई चाहिँ सम्भव भएकै कुरा हो भनेर चाहिँ हामी भन्छौँ।
0: यसको निरन्तरता र प्रयोगका लागि सुधार गर्नुपर्ने पक्ष र अप्नाउनु पर्ने सावधानी, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
21: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
21: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
21: छोरा छोरीसँग साथी जस्तै संवाद गरौँ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
0: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
22: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन Wi-Fi 6 प्रविधि भएको Wi-Fi 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गर्मी र बर्खाको समय छ, रातिको समयमा सर्पको टोकाइका घटना सार्वजनिक हुने क्रम पनि बढ्दैछन्। सर्पले नटोकोस् भन्नका लागि नियमित सरसफाई, सुधा झुलको सही प्रयोग, बत्ती वा टर्च लाइट बालेर हिँडुल महत्वपूर्ण छ। तर सर्पले टोकिहालेमा उपचारका लागि देशभरमा 100 भन्दा धेरै उपचार केन्द्र छन्। सर्पले टोकीमा के गर्ने र गोरुसिङ्गे उपचार केन्द्रको नयाँ सफल अभ्यासका बारेमा साथी लीलप्रकाश चन्दले सर्पविज्ञ कमल देवकोटासँग कुराकानी गर्नुभएको छ।
20: सामान्यतया गर्ने के भन्दा टोकिहाल्यो भने हाम्रो घरमा हुने क्रेप ब्यान्ड जुन हामीले सामान्य मड्किँदा बाँध्छौँ त्यो चाहिँ छ भने अब टोकेको ठाउँभन्दा माथिबाटै सुरु गर्ने, अलिकति त्यहाँबाट बाँध्दै बाँध्दै बाँध्दै अनि अझै माथिसम्म पुग्ने, तलबाट माथिसम्म पुग्यो भने यो प्राथमिक उपचारको उद्देश्य भनेको टोकेको भागलाई हलचल हुन नदिने, जति बढी हलचल भयो त्यति चाहिँ यो चाँडो विष फैलिने हुँदा, तर अब मान्छेले त्यो चिजलाई चाहिँ अलिकति अर्कै किसिमले बुझेर धेरै ठाउँमा बाँध्ने गर्नुहुन्छ, त्यो गर्दाखेरि अब यो सर्पको विषले असर गरोस् नगरोस् यो बाँध्नेको चिजले रक्त सञ्चार प्रक्रियालाई चाहिँ असर गरेर कतिपय ठाउँमा यत्तिकै खोलियो, कोही बाटोमा लाँदा लाँदै हस्पिटल पुग्न अगाडि नै कोही अब थाहा नभएर खोलिदियो भने त्यसले चाहिँ असर गर्ने हुन्छ। त्यसले
0: गर्दा बाँध्ने भनेको कसरी बाँध्नु पर्ने हो कि कस्तो खालको होइन,
20: कसरी बाँध्नु हुँदैन अब भन्दाखेरि वैज्ञानिक आधार अथवा मेडिकल आधारमा चाहिँ 75 mmHg प्रेसर लगाउने भन्छ। हामीले गाउँघरमा सामान्यतया बुझाउँदा यो हाम्रो 5 औँला मध्ये सबभन्दा सानो कान्छी औँला छ, कमसेकम यो औँला छिरोस् जुन बाँधिन्छ जे पनि त्यसमा चाहिँ कमसेकम एउटा औँला छिर्नु पर्यो भन्ने चाहिँ त्यसको एउटा भनौँ न छ, किनभने धेरै कसेर बाँध्दाखेरि त्यसले अरू कम्प्लिकेसनहरू ल्याएको घटनाहरू छन्। यदि टोकेको ठाउँदेखि 15-20 मिनट आधा घन्टा एक घन्टासम्मको डिस्टेन्समा सर्पको उपचार हुने हस्पिटल छ भने बरु त्यो ब्यान्डेज खोज्न यताउता गर्दा पनि अर्को 15-20 मिनट समय लस हुन्छ। त्यो गर्नुभन्दा घर नजिकै हस्पिटल छ भने 15-20 मिनट आधा घन्टामा पुगिन्छ भने बरु त्यो टोकेको हातलाई अथवा खुट्टा कुन भागमा टोकेछ त्यसलाई हलचल नगराइकन तुरुन्तै हस्पिटल गयो भने त्यो चाहिँ अझ इफेक्टिभ हुन्छ भन्ने कुराहरू पनि आइरहेको छ।
1: स्वयं सर्पले जसलाई टोकेको छ सोही व्यक्ति दौडेर हाम फाल्दै अस्पतालसम्म जानु प्रभावकारी अथवा उहाँलाई अरू कसैले कुनै साधनमा प्रयोग गरेर जति सक्दो चाँडो अस्पताल लैजानु त्यो प्रभावकारी हो।
20: बिरामीलाई आफै जानु भनेको अझ हिँडेर दौडेर नजिकै छ भनेर पुग्नु भनेको त्यो फेरि रिस्क बढाउने काम हुन्छ। त्यसले गर्दा आफ्नो नजिकको छ उसलाई भन्ने गाडी एम्बुलेन्स जे सजिलै आउन सक्छ भने त्यसमा मजाले पल्टेर जाने, यदि त्यो सम्भावना छैन भने बाइकमा बस्ने र बिचमा आफू बसेर पछाडि फेरि अर्को समात्ने मान्छे, कहिलेकाहीँ बिचले फेरि लट्ठ्याउन सुरु गर्यो, अब ब्रेनलाई नर्भस सिस्टमको हामीले कुरा गऱ्यौँ लट्ठ पार्न सुरु गर्यो भने पछाडि एक्लै बस्दाखेरि लड्ने हुन सक्नु हुँदा अझै पछाडि एकजना मान्छे राखेर त्यसरी चाहिँ हस्पिटल पुर्याउँदाखेरि मोटरसाइकल भोलुन्टियरिङ भनेर सुरु गरेको थियो यो धरानतिरै हस्पिटलमा, त्यो चाहिँ एकदमै इफेक्टिभ भएको पाइएकोले चाहिँ गोरुसिङे जुन कपिल वस्तुमा त्यहाँ चाहिँ रेस्क्यु नै पठाउनुहुन्छ भनेको जहाँ बिरामीले टोकेछ उहाँहरू आउँदै गर्दा यताबाट एम्बुलेन्समा एन्टी भेनम सहित तयारी अवस्थामा पुगेर बिच बाटोबाटै उहाँलाई एन्टी भेनम चढाएर ल्याउने आवश्यक परेमा एन्टी भेनम चढाएर ल्याउने गरी त्यसरी पनि रेस्क्यु सुरु गरिएको छ, जुन चाहिँ हरेक हस्पिटलले अथवा सर्पदंश उपचार केन्द्रले सुरु गर्न सक्यो भने त्यो एकदमै इफेक्टिभ हुन्छ।
1: यो कसरी सम्भव भयो कि त्यहाँ बिरामी अस्पताल आउँदै गर्दाखेरि अस्पतालबाट पनि फेरि त्यो विज्ञ चिकित्सक सहितको टोली बाटोमै गएर
20: हजुर
1: जहाँ भेटिन्छ
20: कस्तो छ भन्दा त्यो सर्पदंश केन्द्र गोरुसिङेको चाहिँ अब आर्मीहरूबाट सञ्चालित थियो, अहिले अब नगरपालिकाले पनि सपोर्ट गरेर त्यहाँको स्थानीय समुदायबाट एकदमै राम्रो तरिकाले सञ्चालित छ र त्यहाँ काम गर्ने अब सर्पको उपचार गर्ने अब नवीन भण्डारीजी हुनुहुन्छ, उहाँ चाहिँ सर्पमा एकदमै इन्ट्रेस्ट पनि राख्ने प्लस उपचार पनि गरिरहने भएको हुँदाखेरि अब उहाँले चाहिँ विशेष गरेर त्यहाँ गोरुसिङेमा आउने भनेको अलिकति माथिल्लो भेग प्युठानतिरबाट होइन अर्घाहाँची गुल्मी त्यता नजिक पर्नेहरू यता बुटोलतिर आइपुग्नुभन्दा अगाडि चाहिँ गोरुसिङे जाने गर्नुहुन्छ, त्यसले गर्दा त्यहाँ जाँदाखेरि अब उहाँले यति धेरै काम गर्नुभएको छ जनचेतना जगाउनको लागि पनि सर्पको उपचार मात्र नगर्ने भएर गाउँघरमा जनचेतना जगाउने पनि काम गर्दा उहाँको कामको प्रचार अलिकति फैलिएको हुनाले अनि अब हस्पिटलमा फोन जान्छ पहिला अनि यस्तो यस्तो भयो भन्ने बित्तिकै उहाँले आफ्नो टिम तयार गरेर उताबाट बिरामी आउँदै गर्दा यताबाट एम्बुलेन्स पनि पठाएर अब त्यो सबै चाहिँ चाँजो पाँजो मिलाएर त्यसरी गर्नुभएको छ र उहाँले सेयर पनि गर्नुहुन्छ कहिलेकाहीँ हामीलाई यस्तो यस्तो गर्दाखेरि हामी समयमै पुगेकोले यतिजनाको ज्यान बचाउन सफल भइयो भन्दै र यो चिजलाई चाहिँ अन्य अस्पताल अथवा उपचार केन्द्रले पनि अनुसरण गर्न सके एकदमै राम्रो।
1: अरूले अनुसरण गर्नको लागि पैसा आवश्यक पर्ने हो कि अथवा त्यस्तो खालको सोच विकास भएको

0: भएकै कुरा हो भनेर चाहिँ हामी भन्छौँ। र मैले गर्ने कार्यक्रममा यो यसको इक्जाम्पल दिएर अन्य हस्पिटल अथवा उपचार केन्द्रहरूलाई पनि एकदमै मैले मोटिभेट गरिरहेको हुन्छु, प्रोत्साहन गरिरहेको हुन्छु कि यसरी हामीले उपचार गर्न सकियो, बाटोबाटै रेस्क्यु गर्न सकियो एन्टिभेनम सहित, अझ विशेष गरेर विषालुको फोटोसहित आउँछ नि त गाउँघरको त हस्पिटल। आजकल अहिले के सजिलो छ भन्दा व्हाट्सएपमा यो सर्पल टोके सर हामी आउँदैछौँ भनेर पहिले नै डक्टरहरूलाई फोटो पठाइदिनुहुन्छ, अनि मलाई पनि कतिपय डक्टरहरूले उहाँहरू आउँदै हुनुहुन्छ यो सर्पको पठाउनु भएको छ यो कुन हो सर भनेर एउटा तयारी अवस्थामा रहन चाहिँ अहिले एकदमै सजिलो छ। पहिला चाहिँ आएपछि बल्ल के हो कसो चाँजो पाँजो मिलाउनु पर्थ्यो भने अहिले यो जस्तो करेतको आएको छ भने सर यो त करेतले नै टोकेर आएको रहेछ, अलिकति सावधानी गर्नु होला है केयर गर्नु होला भन्ने बित्तिकै आउने बित्तिकै सबै चिजहरू रेडी गराएर राख्नु पाउनु भयो सलाइन पानीदेखि लिएर त्यो समय पाइन्छ। त्यसले गर्दा प्रविधिले चाहिँ यसलाई अलिकति सजिलो बनाइदिएको छ।
1: खाना पकाउने ग्यास आपूर्तिमा देखिएको समस्या अझै उस्तै समाधानका लागि सरकारवाला निकाय र मन्त्रालयबीच आज पनि छलफल भएको छ। आपूर्ति सहज गराउन राष्ट्रिय सभा अध्यक्षले सरकारलाई रुलिङ समेत गर्नुभएको छ। व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल थुनामै रहने जग्गा प्राप्ति सम्बन्धी कानून संशोधन गर्न सर्वोच्चको निर्देशनात्मक आदेश आएको छ। नेकपा र एमाले बीचको सहमति कार्यान्वयन गर्न बहुपक्षीय संवाद पनि सुरु भएको छ। 100 भन्दा धेरै स्थानमा सर्पदंश उपचार केन्द्र भए पनि औषधिको अभाव छ भने चाँडै पुग्ने गरी खरिद प्रक्रिया थालिएको सरकारले दावी गरेको छ। सोलुखुम्बु दोलखा र सिन्धुपाल्चोका नदीहरूमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ। विश्वमा सुस्त आर्थिक वृद्धिले युवा रोजगारविहीन हुने जोखिम बढेको एक अध्ययनले देखाएको छ। जापानमा हुने विश्वकै ठूलो महिला म्याराथनमा नेपाल पनि सहभागी हुने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व पनि बिदा।

0: is time check. Yes. 8 o'clock. अहिले 8 बजे को छ। नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: बालिन सरकारलाई ग्यास अभाव टार्नै मुस्किल, संसदीय गतिविधि निर्देशन र हेनकर समय सीमित।
0: प्रहरी संगठनको भ्रष्टाचारले लेखा समितिमा तनाव, सत्तारूढ रासोपाकै सांसदद्वारा समिति बैठक बहिष्कार।
1: निजीलाई सरकारी विज्ञापन नदिने निर्णय विरुद्धको रिटमा अन्तरिम आदेश दिन इन्कार, जग्गा प्राप्ति सम्बन्धी कानून संशोधन गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश।
0: कङ्गोमा इबोला भाइरसबाट मृत्यु हुनेको संख्या 2000 नाग्यो, 4000 भन्दा बढीमा संक्रमण पुष्टि।
1: र एसिसी प्रिमियर कपको तालिका परिमार्जन, नेपालको पहिलो खेल बहराइनसँग, युरोपेली सुपर कपमा आज पीएसजी र इस्टर्न भिल्ला भिड्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। दुई तिहाईको शक्तिशाली सरकार ग्यास अभावले आलोचित बनेको छ। भरि सिलिन्डर बाँड्न थालेको एक महिनासम्म पनि सहज आपूर्ति नभएको भन्दै सरकारको सर्वत्र विरोध भइरहेको छ। हप्ता 10 दिनसम्म पनि उपभोक्ताले ग्यास नपाएपछि सडकदेखि सदनसम्म सरकारको आलोचना भइरहेको छ। यस्तै मुद्दालाई अभियान बना

0: र सरकारमा पुगेकाहरु नै व्यवस्थापनमा चुकेपछि सामाजिक सञ्जालमा रासपा सरकारको चर्को विरोध भइरहेको छ, जसका कारण संघीय संसदका दुवै बैठक संसदीय समितिमा समेत सरकारको जवाब मात्र होइन जिम्मेवारी पनि सोध्न थालिएको छ। आज बसेको राष्ट्रिय सभाको बैठकमा पनि सदस्यहरूले ग्यास अभावबारे सरकारले जवाब दिनुपर्ने बताए। आज सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा त खाद्य आपूर्ति सम्बन्धी छलफल नै आयोजना गरियो, जहाँ मन्त्रीदेखि नेपाल आयल निगमका अधिकारीसम्मले जवाब दिएका छन्। सांसदहरूको तारो बनेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण र ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न लागेको जानकारी गराउनु भएको छ। व्यापारीले कालोबजारी गरेपछि अहिले गुगल फारम भरेर ग्यास वितरण भइरहेको र विवरण सार्वजनिक गर्न थालिएको उहाँले बताउनुभयो। मन्त्री गौरी कुमारीले सिंहदरबारमा भोलिदेखि खाद्यको स्टल मार्फत खाद्यान्न बिक्री वितरण गर्न थालेको मात्रै बताउनु भएन, आफूले सचिव सहितका कर्मचारीलाई हप्काउने गरेको समेत सुनाउनु भयो।
1: म सचिवजीहरू हामी भन्दा धेरै जानेको बुझेको हुनुहुन्छ, तर बेला बेलामा म कसरी हप्काउँछु उहाँहरूलाई थाहा छ। उहाँहरूले सहेर बस्नु भएको छ किनभने उहाँलाई थाहा छ म दुईटा चिजमा कहिले पनि कम्प्रोमाइज गर्दिनँ, एउटा इमान्दारीमा र एउटा काममा। म अरू चिजको लागि म फेरि सोधोछु, तपाईँ मलाई गाली गर्नुहोस् म सुनेर बस्छु, तर यो दुईटा काम मेरो अगाडि त्यस्तो नल्याइदिनुहोस् भनेर भन्छु।
0: हिजो मात्रै राप्रपाकी सांसद खुसबु ओलीले मन्त्रीले आफै सिलिन्डर बाँडेको भन्दै आलोचना गर्नुभएको थियो। आज मन्त्री गौरी कुमारीले जनताको काम गरेको जवाब दिनुभएको छ।
1: त्यो उसमा गए थिएँ आयल निगमको के अरे हाम्रो क्विक रेस्पोन्स टिममा गए थिएँ हेर्नलाई कि उहाँहरूले सही ढङ्गले काम गरिराख्नु भएको छ कि छैन, त्यो म हेर्न छर्के गर्न गएको हो। त्यहाँ म बसेर केही फोन उठाएर सबैको समस्या सुनेकै हो, म आफ्नो नम्बर पनि सबैलाई दिएकै हो, कसैलाई समस्या पर्छ भने मलाई फोन गर्नुहोस् र म धेरैको समस्या समाधान गर्ने कोसिस पनि गरिरहेछु र गर्दैछु र अगाडि पनि गरि।
0: मन्त्री गौरी कुमारीले मात्र होइन, नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहले पनि एक साताभित्रै ग्यासको सहज आपूर्ति हुने दाबी बैठकमा सुनाउनु भएको छ। उहाँले हिजो मात्र 134 ग्यास बुलेट भित्रिएको भन्दै केही दिन धैर्य गर्न आग्रह गर्नुभयो।
2: आजको मितिसम्म हामीसँग एलपिजीको 58 ब्रान्डबाट कारोबार भइरहेछ, जुन कि आफैमा पनि यो इन्डिया जस्तो त्यत्रो ठुलो कम देशमा जम्मा 3 ब्रान्डबाट भएको छ, इन्डियन आयल, भारत पेट्रोलियम र एचपी। हामी शाखा शाखामा गएर पनि नाम छुट्यायो। अब यसको चाहिँ लङ टर्म सल्युसन प्लानमा राखेको छु, कसरी हुन्छ यसलाई मर्जर गराएर क्वेसन आउँछ कुन सिलिन्डर कसको सामान छ, तर सिलिन्डरको कारणले पनि हामी केही अप्ठ्यारोमा परिरहेको छौँ। यसलाई कसरी हुन्छ एकअर्काको सिलिन्डर साट्ने र सहज हुने गरी त्योको लागि यो ब्रान्च पनि मर्ज गर्ने पर्छ।
0: पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको पर्याप्त मौजात रहेकोले आगामी दसैँ तिहार लगायतका चाडपर्वमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नहुने उहाँको भनाइ छ। उहाँका अनुसार निगमसम्म हाल 1,50,00,000 लिटर पेट्रोल, 4,60,00,000 लिटर डिजेल, 17,00,000 लिटर मट्टीतेल र 70,00,000 लिटर हवाई इन्धन मौजात छ। पेट्रोलको दैनिक खपत करिब 20,00,000 लिटर रहेको छ। हामीले आयात गरिरहेको भारतमा समेत प्रधानमन्त्री तहबाटै 45 दिनपछि मात्रै ग्यास सकिएपछि माग गर्नु भन्ने आग्रह गरेको उल्लेख गर्दै उहाँले नेपालमा ग्यासको समस्या नरहेको तर ग्राहक आत्तिएर समस्या भएको सुनाउनु भयो।
2: खालि सिलिन्डर बस्थ्यो र आधीको एकैचोटि प्रेसर आयो नि, त्यसले गर्दा हामीलाई थोरै चाहिँ हम्मे हम्मे भएको छ। दुई तिनचोटि रिक्वेस्ट पनि भने, हामीलाई आउनमा समस्या छैन, अन्तर्राष्ट्रिय घटनाक्रम कुनै त्यस्तो छैन कि त्यो हामीलाई कतै डिस्टर्ब हुन्छ, नभए फेरि पनि हामी आधीमा जान सक्छौँ नि त, भोलि नै लाइन हटाउन सक्छौँ कि, यदि लाइनै हटाउने समस्या तर फेरि यो पछि 2 महिनापछि दसैँ आउला, तिहार आउला, आधी दिँदा फेरि कन्ज्युमर नै ठगिन्छ, आखिर त्यही धुवानी भाडा त्यति नै लिने, फेरि हरानी पनि त्यत्तिकै, फेरि ग्यास जति जे भए पनि थोरै बसेकै हुन्छ, भनेपछि कन्ज्युमरलाई सकेसम्म घाटा नलागोस्।
0: समिति सभापति रहबर अन्सारीले भने पेट्रोलियम पदार्थको कालोबजारी गर्ने पेट्रोल पम्प, पेट्रोल ढुवानी गर्ने ट्याङ्कर र ग्यास डिलरको इजाजत खारेज गर्नेसम्मको अधिकतम कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। त्यति मात्र होइन, उहाँले पेट्रोलियम पदार्थ सम्बन्धी ऐन तथा कालोबजारी नियन्त्रण सम्बन्धी विधेयक तयार गर्न आवश्यक तयारी अघि बढाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई भन्नुभएको छ। उहाँले होटेल तथा रेस्टुरेन्टमा पाम तेलमा रासायनिक पदार्थ मिसाउट गर्ने प्रवृत्ति देखिएकाले त्यसलाई नियन्त्रण गर्न पनि भन्नुभयो। यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पनि बजारमा देखिएको ग्यास अभावबारे सर्वत्र प्रश्न उठेको भन्दै व्यवस्थापन मिलाउन सरकारका नाममा निर्देशन दिनुभयो।
3: मान्य सचिवहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ, साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिन आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
4: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद खगेन्द्र सुनारले सार्वजनिक लेखा समितिको बैठक बहिष्कार गर्नुभएको छ। नेपाल प्रहरीको आन्तरिक खरिद प्रक्रियामा व्यापक भ्रष्टाचार भएको र प्रहरी महानिरीक्षक आईजीपीको निवासमा भएको चोरीको घटना ढाकछोप गरिएको भन्दै उच्च स्तरीय छानबिनको माग गर्नुभएको छ। त्यति मात्र होइन, उहाँले प्रहरी प्रशासनभित्र मौलाएको अनियमितता र ठेकेदारहरूसँगको अस्वाभाविक सम्बन्धबारे गम्भीर प्रश्न उठाउनु भएको छ। उहाँले प्रहरी प्रधान कार्यालयको निर्देशनमा जिल्लाका कमान्डर र लेखापालहरूले गर्ने काममा पारदर्शिता नभएको र प्रहरी सेवाबाट अवकाश प्राप्त लेखापालहरू नै ठेकेदार बनेर प्रहरी भित्रै सक्रिय रहेको दावी गर्नुभयो। सांसद सुनारले प्रहरी महानिरीक्षकको घरबाट 3 करोड रुपियाँभन्दा बढी नगद चोरी भएको र उक्त घटनामा संलग्न भनिएका व्यक्तिहरूलाई प्रहरीको विशेष ब्यूरोले नियन्त्रणमा लिएर यातना दिएको आरोप पनि लगाउनुभयो। त्यसै गरी प्रहरीका लागि आवश्यक जुत्ता तथा लाठी बाटा खरिदमा समेत ठूलो भ्रष्टाचार भएको उहाँको जिकिर छ। छानबिन प्रक्रियालाई निष्पक्ष बनाउन सांसद सुनारले वर्तमान गृहमन्त्री, गृह सचिव र प्रहरी महानिरीक्षकले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने वा उनीहरूलाई निलम्बन गरिनुपर्ने माग राख्नु भएको छ। सुनारले भ्रष्टाचारको विषयमा उठाइएका प्रश्नको अपमान भएको भन्दै बैठक बहिष्कार गर्नुभएको हो। उहाँले आफू पिछडिएको वर्ग, दलित र तल्लो तहका सुरक्षाकर्मी म्यादी प्रहरीको पक्षमा उभिएको बताउँदै समितिको गरिमा घटाउने गरी छलफल अगाडि बढेको भन्दै बैठक कक्षबाट बाहिरिनुभयो। उहाँले भ्रष्टाचार जस्तो जघन्य अपराधको विषयमा छलफल भइरहँदा सांसदहरू नै आरोपितको प्रवक्ता बनेर प्रस्तुत भएको आरोप लगाउनुभयो।
5: हामी यहाँ के को लागि बसेको, मैले के भनेको छु, आरोप लागिसकेपछि त्यो माथि छानबिन हुँदै गर्दा सम्बन्धित मान्छे त्यो पदमा बहाल हुनु हुँदैन भनेको, त्यहाँबाट हटाइनुपर्छ भनेको, फेरि त्यो पछि चोखिसकेपछि आएर राख्नुपर्छ भनेको, अनि के विषयमा छलफल हुँदैछ, दोषी करार गर्ने यसो भन्ने कसले गर्यो, दोषी गर रेकर्ड हेर्छ ल्याएर सुनाउ सभापति, यो कुरा सभापतिले रुलिङ गर्नु पर्यो। एउटा सांसदले भ्रष्टाचारको विरुद्धमा बोल्ने अनि बाँकी सबैलाई हो त नि भनेर चाहिने मिठो गुलियो कुरा गरेर यो समितिको चाहिँ गरिमा घटाउनु हुँदैन। यही तरिकाको छलफल आगामी दिनमा पनि हुन्छ भने आजैको मितिबाट म यो समितिमा बस्दिनँ। फेरि
4: सांसद सुनार बैठकबाट बाहिरिएपछि नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले संसदीय समितिमा सबै सदस्यहरूको हैसियत बराबर हुने र कसैले पनि आरोपित गरेर भाग्न नपाउने बताउनुभयो। समिति सभापतिले बैठकलाई सम्बोधन गर्दै उहाँले समितिको काम कार्यवाहीलाई मर्यादित बनाउन 2 पटक रुलिङ गरिसकेको स्मरण गराउनुभयो।
6: आफ्ना मर्यादा आफै राख्ने कुरा हो, अर्कोले सिकाएर हुने कुरा पनि होइन, र त्यसको अन्तिममा हामी राजनीतिज्ञहरूको मर्यादा जनताले चेक गर्छ, 5 वर्षपछि जनतामा जानुपर्छ, हाम्रो कुरा गर्यो है। यहाँ चाहिँ अब चाहिँ प्रशासन अरू शिक्षा निकायका साथीहरूको मर्यादा चाहिँ सम्बन्धित निकायहरूले हेर्ला आफ्नो ठाउँमा होला, तर न्यू सचिवलाई बोलाउँदा चाहिँ हामीलाई अपराधी थान्यो के हो, यसो मान्नै भएन, यो हामी कहाँ उजुरी पर्यो, उजुरी परिसकेपछि यो बारे तपाईँहरूको धारणा के हो भन्दा चाहिँ हामी यहाँ चित्त बुझेपछि ल के रहेछ भने हामी स्पष्ट गर्छौँ, होइन पर्नेछ भने हामी थप कागजात मगाउँछौँ, उपरि समिति केही बनाएर छलफल, यही नै हो यसको नियम, यसमा केही आत्तिनु पर्ने कुरा छैन।
4: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सार्वजनिक निकायका बैठक तथा छलफलहरूमा प्रस्तुत गरिने अभिव्यक्ति मर्यादित हुनुपर्ने बताउनु भएको छ। उहाँले कर्मचारीहरूको निष्ठा र संस्थाको गरिमामा आँच आउने गरी हुने टिप्पणीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो।
7: एक थरीले शपथै खाएर एक जुनीमा शपथै खाएर चाहिँ निवेदन लेख्ने मान्छे पनि छन् नि, नाम भनौँला नि, म त्यसको कल डिटेल पनि लिएर हेरिदिउँ नि त, हाम्रा लिउँ, जागिर खाएको इन्सपेक्टरमा जागिर खाएको 5-7 वर्ष युएनमा काम गरियो, ल होइन भने आजसम्म निष्ठापूर्ण काम गरे मान्छेलाई ल्याएर अब यहाँ ल्याएर जीवनलाई दिए भने आज जीवनलाई दिए भने त स्थान होइन होला, कुनै पनि ठाउँको एउटा सामान्य मर्यादा त हुन्छ होला नि, एउटा त्यो पनि मैले भन्दैछु। त्यसैले हाम्रा पनि निवेदन परेका छन् नि, सबैका परेका निवेदन यस्तै गरी आउँदाखेरि चाहिँ गाह्रै पर्छ, अब मलाई पनि सोध्दैछु ल्याउँ कि क्या हो।
0: नेपाल परिवेशमा रवि लामिछानेको ढाडस लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नु होला।
8: गुणस्तरीय प्लम्बिङको परपर्दो नाम मार्बल।
9: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन भरको।

0: महीना धुपको हूँ प्रभु महालक्ष्मी लाइफ इंश्योरेंस के अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इंश्योरेंस लिमिटेड।
2: यूहो था संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले चुनावी परिणाम र युवा नेतृत्वको मन्त्री परिषदले मात्रै मुलुकको वर्षौंदेखिको सपना पूरा नहुने भन्दै त्यसका लागि सरकारले परिणाममुखी काम गर्नुपर्ने बताउनु भएको छ। युवा दिवसको अवसरमा नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सभापति लामिछानेले यस्तो बताउनु भएको हो। अहिलेको सरकारलाई अन्तिम मौका भएको भन्दै उहाँले यो मन्त्री परिषदले पनि काम गर्न नसके बिना अनुभवको राजनीतिले केही हुन सक्दैन भन्ने भाष्य सृजना हुने बताउनुभयो।
5: म युवा सांसद साथीहरूलाई युवा मन्त्री साथीहरूलाई भन्न चाहन्छु तपाईँहरूले जुन जिम्मेवारी प्राप्त गर्नुभएको छ त्यसलाई एकदमै इन्जोय गरेर त्यो पदमा चाहिँ रमाउने बेला होइन यो रमाउने बेला होइन यो जिम्मेवार भएर सोच्ने बेला हो। यसपटक छुटियो भने यसपटक बिग्रियो भने यसपटक गलत भयो भने यसपटक हाम्रो सुझबुझ पुगेन भने फेरि अर्को पटक भोलिका पुस्ताले युवाहरूले यसरी हामीले जस्तो अवसर प्राप्त गर्ने छैनन् र विश्वास पनि प्राप्त गर्ने छैनन्।
4: चुनाव अघि थुप्रै बाचा गरिसकेको भन्दै उहाँले अहिले काम गरेर देखाउने बेला हो भन्नुभयो।
5: चुनावी सभाहरूमा त मैले पनि धेरै पटक भनेको छु तपाईँहरूले पनि भन्नुभएको छ होला हामी रोजगारी दिन्छौँ हामी कल कारखाना खोल्छौँ हामी उद्योग गर्छौँ हामी युवाहरूलाई स्वरोजगार बनाउने कार्यक्रमहरू गर्छौँ हामी अन्टरप्रिनरसिपलाई अलिकति बढी प्रमोट गर्छौँ यहीँ केही गरी खाने काम दिन्छौँ हामीले भनिसक्यौँ इनफ त्यो भनाइ फेरि मैले आज यहाँ फेरि रिपिट गर्नु भनेको अर्को लुगा लगाएर अर्को मञ्चमा बोलेको भन्दा केही फरक छैन त्यो भनिसकिएको छ त्यो कहीँ छ तर समय अब आएको छ कि यसलाई परिणाममा बदल्ने हामी सुरुवाती चरणमा छौँ।
3: प्रधानमन्त्री बालेन्द्र शाहलाई जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन कोप 31 निमन्त्रणा आएको छ। आज सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण प्रसाद ढकालले कोप 31 सहभागी हुन प्रधानमन्त्री शाहलाई निमन्त्रणा प्राप्त भएको बताउनुभयो। उहाँका अनुसार कोपमा सहभागिताका लागि प्रधानमन्त्री शाहलाई टर्किएका राष्ट्रपति रेसेप तैयब एर्दोगानले निमन्त्रणा पठाउनु भएको हो। सहसचिव ढकालले परराष्ट्र मन्त्रालयमा प्राप्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पठाइसकेको जानकारी गराउनुभयो। यद्यपि कुन तहबाट सहभागिता जनाउने भन्ने जानकारी प्राप्त भइ नसकेको उहाँको भनाइ छ।
4: निजी सञ्चार माध्यमलाई विज्ञापन नदिने सरकारी निर्णयको विरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा न्यायाधीशहरू विनोद शर्मा सारङ्ग सुवेदी अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेल सहितको 5 सदस्यीय इजलासले मुद्दाको विषयवस्तु अन्तिम सुनवाईको बखतमा नै निकिरल गर्नुपर्ने प्रकृतिको रहेको निष्कर्ष निकालेको छ। यद्यपि पत्रिकामा टेन्डरका विज्ञापन प्रकाशित गर्न निषेध गर्ने गरी भएको सार्वजनिक खरिद ऐन 2063 संशोधन उपको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी भएको छ। इजलासले सार्वजनिक खरिद ऐनमा संशोधन गर्नु पर्नको कारण मागेको छ।
3: आजै सर्वोच्चले जग्गा प्राप्ति सम्बन्धी अहिलेको कानून संशोधन गर्न सरकारका नाममा 6 निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीशहरू हरि फुयाल र मेघराज पोखरेलको इजलासले सडक निर्माणका क्रममा व्यक्तिको जग्गा अतिक्रमणको विषयमा परेको मुद्दामा जग्गा प्राप्ति सम्बन्धी कानून पुरानो भएकाले परिमार्जनको आवश्यकता भनेको हो। ओखलढुङ्गाका चुम्पा देवी गाउँपालिका 3 चुपिन्द्र बहादुर तामाङले आफ्नो जग्गाको बीचबाट सडक लैजान खोजिएको र मुआब्जा नदिएको भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। सो जग्गाको मुआब्जा र क्षतिपूर्तिबारे स्पष्ट नपारी सर्वोच्चले जग्गा प्राप्तिको प्रक्रिया क्षतिपूर्ति मुआब्जाको विषयमा विवाद भए संघीय प्रदेश र स्थानीय स्तरको आयोजनामाथि उजुरी सुन्ने छानबिन गर्ने र विवाद निरूपण गर्ने संरचना नै बनाउनु भनेको छ।
4: विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप लागेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा राख्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले उनीहरूलाई थुनामा पठाउन आदेश दिएको हो। सम्पत्ति शुद्धिकरणको पहिलो मुद्दामा थुनामा रहेका उनीहरूले आज अर्को मुद्दामा विशेष अदालतमा उपस्थित गराइएको थियो। दुवैजनाको बयान र थुनछेक बहसपछि विशेष अदालतले उनीहरूलाई थुनामा पठाउने आदेश गरेको हो। पूर्व अर्थमन्त्री विष्णु पौडेललाई प्रतिवादी बनाइएको सम्पत्ति शुद्धिकरणको दोस्रो मुद्दामा भट्ट र अग्रवाललाई पनि मिसाइएको थियो। पौडेललाई साधारण तारिकमा छाड्न आदेश दिएको विशेष अदालतले अरू दुईजना आरोपितलाई थुनामा पठाउन भनेको हो।
3: कानून न्याय तथा मानवाधिकार समितिको देशभरका कारागार तथा बाल सुधार गृहहरूको निरीक्षण गर्न गठित संसदीय उपसमितिले कारागारलाई दण्डात्मक संस्थाभन्दा सुधार गृह र पुनर्स्थापना केन्द्रको रूपमा विकास गर्न सुझाव दिएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकमा समिति सचिव रामरी थापाले उपसमितिको प्रतिवेदन प्रस्तुत गर्दै यस्तो सुझाव दिनुभएको हो। कानून समितिले गत जेठ 11 गते देशभरका कारागार तथा बाल सुधार गृहको निरीक्षण गर्ने गरी नेपाली कांग्रेसका सांसद निनु कुमारी कोणको समेत जगतमा उपसमिति बनाएको थियो। सचिव थापाले कारागार तथा प्रहरी हिरासतमा हुने यातना दुर्व्यवहार र अमानवीय व्यवहार प्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्न सिफारिस गरेको छ। उहाँका अनुसार उपसमितिले कारागार ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि नियमित अनुगमन प्रणाली विकास गर्नुका साथै संयुक्त राष्ट्रसङ्घको नेल्सन मण्डेला नियम सहित अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी मापदण्डलाई राष्ट्रिय नीति र कानुनसँग सामञ्जस्य गर्न समेत सुझाव दिएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: नेपालस लार्जेस्ट अटो एक्सपो 2026 नाइमा नेपाल मोबिलिटी।
7: 40 भन्दा धेरै प्रकारका न्यू मोडलका सवारीको प्रदर्शन एउटै छानामुनि, 55 भन्दा धेरै कम्पनीका सवारी साधनको अवलोकन गर्न सकिने।
6: आउनुहोस् यही 2083 साल श्रावण 26 गतेदेखि 31 गतेसम्म सुरु हुँदै गरेको नाइमा नेपाल मोबिलिटी एक्सपो मेलामा सहभागी बनौ।
7: स्थान रिकुटी मण्डप काठमाडौँ। नाइमा नेपाल मोबिलिटी
6: अटो एक्सपो 2026 जहाँ भेटिन्छ आजको प्रविधि भोलिको मोबिलिटी।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। चिकित्सा शिक्षा संघर्ष अभियानले देशव्यापी चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। अभियानले आज विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा व्याप्त विकृति अनियमितता विरूद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। कार्यक्रम अन्तर्गत पहिलो चरणमा आज पीजी र इन्टर्न चिकित्सकले पेन डाउन गरेका थिए। अभियानका संयोजक मनिष भट्टराई, प्रवक्ता धनबहादुर तामाङ र महासचिव सौगत पाण्डेले हस्ताक्षर गरेको विज्ञप्तिमा देशभरका आवासीय तथा इन्टर्न चिकित्सक, मेडिकल अफिसर, स्वास्थ्यकर्मी तथा सरकारवालाहरूलाई आन्दोलनमा सक्रिय सहभागिताका लागि अपील गरिएको छ। कलेज सञ्चालकहरूले चिकित्सक र स्वास्थ्यकर्मीलाई आन्दोलनमा उत्रिन बाध्य पारी राज्यमाथि गैर कानूनी र अवैज्ञानिक दबाव सिर्जना गर्न खोजेको अभियानको निष्कर्ष छ। अरबौंको कारोबार गर्ने निजी मेडिकल कलेजहरूले फामा हुँदाहुँदै पनि घाटाको अपारदर्शी विवरण देखाउने गरेका र एक वर्षे अनिवार्य सेवाका नाममा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरू अत्यन्त न्यून पारिश्रमिकमा काम गर्न बाध्य भई अस्पतालभित्रै चरम श्रम शोषणको चपेटामा परेको अभियानको आरोप छ। लाखौं खर्च गरेर पढेका स्वास्थ्यकर्मीहरू न्यून पारिश्रमिक, बेरोजगारी र विदेश पलायनको समस्या झेलिरहँदा मेडिकल कलेजहरू भने केवल सिट र शुल्क वृद्धिमै वरपर सीमित भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
3: सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपलब्ध गराउँदै आएका औषधिको सूची परिमार्जन गरेको छ। स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैली लागू गर्दै बीमा मार्फत उपलब्ध हुने औषधिको संख्या घटाएको हो। यससँगै अब स्वास्थ्य बीमा कार्यक्रमबाट 1102 प्रकारका औषधि मात्रै उपलब्ध हुनेछ। बोर्डका अनुसार यसअघि बिमा कार्यक्रम अन्तर्गत 1289 प्रकारका औषधि उपलब्ध हुँदै आएका थिए। नयाँ सूची अनुसार 187 प्रकारका औषधि हटाइएपछि औषधिको संख्या 1102 झरेको हो। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार औषधिको संख्या घटाउनुको मुख्य कारण एउटै प्रकृतिको उपचारमा प्रयोग हुने औषधिको दोहोरोपन, सरकारले आधारभूत स्वास्थ्य सेवा अन्तर्गत निःशुल्क उपलब्ध गराउने औषधि अलग गर्नु र नेपालमा प्रयोगमा नरहेका वा नियामक निकायबाट औषध हटाउन सिफारिस भएका औषधिलाई सूचीबाट हटाइएको हो।
4: विभिन्न माग राख्दै भूपू गोर्खा सैनिकहरूले आज पोखरामा प्रदर्शन गरेका छन्। साथै उनीहरूले प्रमुख जिल्ला अधिकारीलाई आफ्नो माग सम्बोधनका लागि पहल गर्न ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्र बुझाउनु अघि उनीहरूले र्याली निकालेका थिए। र्यालीमा उनीहरूले अग्निपथ अन्तर्गत नेपाली युवाहरूलाई भारतीय सेनामा भर्ती गर, गृह मन्त्रालयको पत्र बदर गर, भूपू सैनिकका आवाज सम्बोधन गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
3: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले अबको 4 दिनपछि विश्वासको मत लिने तयारी गर्नुभएको छ। कङ्ग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको 2 सातापछि मात्रै उहाँले विश्वासको मत लिने मिति तय गर्नुभएको हो। यस्तै केन्द्रको सहमति अनुसार कोशी प्रदेश सरकारमा एमालेको नेतृत्व र मन्त्रालय यथावत रहने भएको छ। तर नेकपाले यसअघि कङ्ग्रेसले लिएका 4 मन्त्रालय मागेपछि मिलाउनका लागि छलफल भइरहेको जनाइएको छ। यस्तै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पनि नयाँ गठबन्धनलाई सत्ता हस्तान्तरण गर्दै हुनुहुन्छ। उता नेकपा एमाले बागमती प्रदेश संसद दलका नेता जगन्नाथ थपलिया अस्पतालबाट घर फर्केसँगै पदबाट हटाउने तयारी गरिएको छ।
4: आज नेप्से परिसूचक झिनो अङ्कले बढेको छ। त्यससँगै परिसूचक नेप्से 0.55 अङ्कले बढेर 2642 बिन्दुमा कायम भएको छ। आज कारोबार रकम घटेको छ। हिजो 4,41,00,000,00,000 रुपियाँ बराबरको सेयर खरिद बिक्री भएको बजारमा आज 3,53,21,05,000 रुपियाँको भएको छ। आज 102 कम्पनीको सेयर मूल्य बढ्दा 165 कम्पनीको सेयर मूल्य घट्यो भने 9 कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला संक्रमणको कारण 2000 भन्दा बढीको मृत्यु भएको छ। यसको प्रकोप 3 महिना पहिले नै घोषणा गरिएको थियो। अल जजिराले आधिकारिक सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै पछिल्लो 3 हप्तामा कम्तीमा 1000 जनाको मृत्यु भएको जनाएको छ। हिजोसम्म कङ्गोका 5 प्रान्तमा 4381 जनामा इबोला संक्रमण पुष्टि भएकोमा 2011 जनाको मृत्यु भएको जनाइएको छ। महामारीको गति तीव्र रूपमा बढेपछि अन्तर्राष्ट्रिय अधिकारीहरूले संक्रमण नियन्त्रणका लागि तत्काल सहयोग गर्न अपील समेत गरेका छन्।
4: नेपाल परिवेशमा अब खेल समाचार। मलेसियामा आयोजना हुने एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको खेल तालिका परिमार्जन भएको छ। यसअघि नेपालको खेल 1 सेप्टेम्बरका लागि तय भएकोमा अब 31 अगस्तमा हुनेछ। समूह एमा रहेको नेपालले पहिलो खेलमा 31 अगस्तमा बहराइनसँग खेल्नेछ। यस समूहमा नेपालसँगै बहराइन, हङकङ, आयोजक मलेसिया र साउदी अरेबिया छन्। समूह बीमा युएई, ओमान, कुवेत, कतार र सिङ्गापुर रहेका छन्। नेपालले त्यसपछि 3 सेप्टेम्बरमा आयोजक मलेसिया, 6 सेप्टेम्बरमा साउदी अरेबिया र 8 सेप्टेम्बरमा हङकङसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणपछि दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। सेमी फाइनलका खेलपछि तेस्रो स्थानको खेल र फाइनल आयोजना हुनेछ। ओडीआई फर्म्याटमा हुने प्रिमियर कपको विजेता टोलीले आगामी वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। प्रतियोगिताका लागि नेपाल ले सन्दीप लामिछानेको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरिसकेको छ। नेपाली टोलीमा सन्दीप लामिछाने, रोहित कुमार पौडेल, आसिफ शेख, अर्जुन कुमार, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इस्तान पाण्डे, गुलशन कुमार झा, शेर मल्ल, ललित नारायण राजवंशी, करुण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन्।
3: र युरोपेली सुपर कपको उपाधिका लागि आज फ्रान्सेली क्लब पीएससी र इङ्ग्लिस क्लब एस्टन भिल्ला बीच प्रतिस्पर्धा हुँदैछ। अस्ट्रेलियाको साल्जबर्ग स्थित रेड बुल एरिनामा हुने खेल नेपाली समयअनुसार राति 12:45 सुरु हुनेछ। युरोपेली सुपर कपमा च्याम्पियन्स लिगको विजेता र युरोपा लिगको विजेता बीच प्रतिस्पर्धा हुने गर्छ। पिएससीले च्याम्पियन्स लिगको फाइनलमा आर्सेनललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो। एस्टन भिल्लाले युरोपा लिगको फाइनलमा जर्मनीको फ्राइबर्गलाई 3-0 हराउँदै उपाधि हात पारेको थियो। पिएससीले सुपर कपको उपाधि जित्दै लगातार सफलता दोहोऱ्याउने लक्ष्य राखेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: बालिम सरकारलाई ग्यास अभाव टार्नै मुस्किल, संसदीय गतिविधि निर्देशन र ध्यानाकर्षणमै सीमित।
3: प्रहरी संगठनको भ्रष्टाचारले लेखा समितिमा तनाव, सत्तारूढ रासोपाकै सांसदद्वारा समिति बैठक बहिष्कार।
4: निजीलाई सरकारी विज्ञापन नदिने निर्णय विरुद्धको रिटमा अन्तरिम आदेश दिन इन्कार। जग्गा प्राप्ति सम्बन्धी कानून संशोधन गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश।
3: कङ्गोमा इबोला भाइरसबाट मृत्यु हुनेको संख्या 2000 नाग्यो, 4000 भन्दा बढीमा संक्रमण पुष्टि।
4: र एसिसी प्रिमियर कपको तालिका परिमार्जन। नेपालको पहिलो खेल बहराइनसँग, युरोपेली सुपर कपमा आज पिएससी र एस्टन भिल्ला भिड्दै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: पक्ष न विपक्ष सधैं निष्पक्ष
1: सुदेश एफएम 93.2 MHz
2: सो लवली मलाई त अहिले डोली चढी हालौं जस्तो लाग्यो तर
3: तर के डियर
2: आजै गएर कहाँ बस्ने हो र
3: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घरगोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
4: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
5: हामी कहाँ एक दिनमै घरघर निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
4: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451-75518 र 98027-75518
6: मुङ्गुर पाल्ने घाटै लायो त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै भारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
7: ल हेर इन्का बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
8: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
9: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206
8: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना हेलो
10: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै
10: ल भिडियो अन गर् त तँलाई हेरौँ
8: भिडियो अनै छ त देख्नु भएन र
10: खै देखिन त मैले त नेट सोलो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
10: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल्छ
9: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
8: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-00-86
11: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइललाई टेकमाइललाई
9: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
12: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
9: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
12: 24 घन्टा इमर्जेन्सी सेवा
9: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
12: एडभान्स पेडियाट्रिक जनरल वार्ड
9: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
12: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
9: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
12: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
9: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
12: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
9: भेन्टिलेटर सेवा
12: होल बडी चेकअप जाँचको सुविधा
9: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
12: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 056-518-853-518-953
1: स्वदेश FM 93.2 MHz

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा मिनी संसद पनि भनिने संसदीय समितिमा सत्तापक्षकी सांसदहरू दुई कितामा प्रहरीको एकीकृत साइबर स्क्याम प्रति कार्य केन्द्र स्थापनाको विषय कहाँ पुग्यो?
1: चाँडो भन्दा चाँडो नेपाल सरकारबाट निर्णय गराएर सुरुवात हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ।
0: नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले र अन्तर्राष्ट्रिय प्रसङ्गमा अधीनस्थ वेस्ट ब्याङ्कमा दुई प्यालेस्टिनी परिवार आफ्नै घरभित्र घेराबन्दीमा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। प्यालेस्टिनी दुई परिवार अझै पनि अधीनस्थ वेस्ट ब्याङ्कमा आइतबार उनीहरूको बस्तीमा प्रवेश गरेर बस्ती बसाल्न चाहेका इजरायलीहरूका कारण आफ्नै घरभित्र थुनिएर बस्न बाध्य भएका छन्। घटनास्थलमा सबैभन्दा पहिले पुगेका इजरायली सैनिकहरूले ती अतिवादीहरूसँगै प्रार्थना गरिरहेको दृश्य भिडियोमा कैद भएको थियो। वरिष्ठ इजरायली अधिकारीहरूले चिन्ता व्यक्त गरेपछि नाब्लुसको दक्षिणमा रहेको कुस्रा गाउँमा प्रवेश गरेकाहरूले बनाएको एउटा पाल हटाउन थप सुरक्षाकर्मी पठाइएको थियो। जेरुसलेममा रहेकी योलान्ड नेल भन्छिन्,
3: footage shared with the BBC showed security
2: BBC lai diyeko video samagri ma suraksha karmi harule thulo samuh ka basobas basalna aayeka haru biruddha asru gas ra stun grenade prayog gareko dekhaiyeko cha ti israeli harule haleka pal haru hataiyeko cha BBC ki Yoland Neil ko bhanai palestini parivar harule uniharuko pani ra bijuli katiyeko ra ghar ma raheko khadyanna ko bhandar pani kramasa sakinde gayeko bataeka chan। विश्व स्वास्थ्य संगठन WHO अमेरिकामा बालबालिकालाई दिइने खोप सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाले दशकौंदेखि उपलब्ध प्रमाणहरूलाई बेवास्ता गरेको भन्दै चिन्ता व्यक्त गरेको छ। यसै साता हस्ताक्षर गरिएको एउटा आदेशमा खोपहरूको संख्या घटाउन तथा दादुरा, हाँडे र रुबेला विरूद्धको संयुक्त खोपलाई तीनवटा छुट्टा छुट्टै खोपका रूपमा दिन आह्वान गरिएको छ। WHO महानिर्देशक टेड्रोस एडहेनम गेब्रायसेसले यसबारे प्रमाणहरू पूर्ण रूपमा स्पष्ट रहेको र खोपहरू सुरक्षित भएको र ती खोपले अटिजम नहुने बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले रूसको नोभोरोसिएस्क बन्दरगाह शहरमा रहेको नौसैनिक अड्डामा आक्रमण गरेको बताएका छन्। उनले उक्त स्थानलाई ब्ल्याक सीमा रूसी नौसैनिकको अन्तिम बलियो पक्कड रहेको क्षेत्रका रूपमा व्याख्या गरेका छन्। उक्त क्षेत्रका रूसी अधिकारीहरूले रातभर भएका आक्रमणमा आवासीय भवनहरूमा क्षति पुगेको र दुईजनाको मृत्यु भएको बताएका छन्। मृत्यु हुने मध्ये एकजना 8 वर्षीय बालक रहेको बताइएको छ। यसैबीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसको स्याडो फ्लिटको हिस्सा भएको आशंका गरिएका जहाजहरूलाई रोक्ने युरोपेली संघको योजनाको प्रतिशोध स्वरूप युरोपेली जहाजहरू नियन्त्रणमा लिने धम्की दिएका छन्। उनले रूसी जहाजहरूको आवागमनमा लगाइने प्रतिबन्धलाई समुद्री डकैती र लुटपाटको संज्ञा दिएका छन्। र कोलम्बियाले सोमबार गएको भूकम्पमा ज्यान गुमाएकाहरूको सम्झनामा 3 दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। भूकम्पमा फँसेका मानिसहरूको उद्धार प्रयास अझै जारी छ। विस्थापित मानिसहरूले आश्रय स्थल वा खुला आकाश मुनि दोस्रो रात बिताएका छन्। भूकम्पपछि अहिलेसम्म 100 भन्दा बढी परकम्प गएको बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। मिनी संसद समेत भनिने संघीय संसदको एउटा समितिमा सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूबीच वाद प्रतिवाद भएको छ। प्रहरीमा पोसाक खरिदमा भ्रष्टाचार भएको भन्ने उजुरीबारे छलफल गर्न आयोजित सार्वजनिक लेखा समितिको बैठकमा उनीहरू विभाजित भएका हुन्। गृह मन्त्रालयका सचिव तथा सशस्त्र र नेपाल प्रहरीका प्रमुखहरू पनि सहभागी बैठकमा आमन्त्रित गरिए पनि गृहमन्त्री उपस्थित भएनन्। शरद केसीले तयार पारेको यो रिपोर्ट सुनौं। रासोपाकै सांसदले उजुरीलाई गम्भीर रूपमा लिनुपर्ने र आरोप लागेका उच्च अधिकारीहरू छानबिनको टुङ्गो नलाग्दासम्म जिम्मेवारीबाट अलग हुनुपर्ने भनी राखेको धारणाले विवाद निम्ति आएको हो। रासोपा सांसद खगेन्द्र सुनारले गृह सचिव र प्रहरी प्रमुखहरूमाथि आरोप लागेकाले जिम्मेवारीबाट अलग हुन सुझाव दिए।
4: तत्काल छानबिन समिति गठन हुनु पर्यो। त्यो छानबिन समिति बन्दै गर्दाखेरि यो आरोप लाग्दै गर्दाखेरि नैतिकताको आधारमा आरोपित मान्छेहरू त्यो जिम्मेवारीमा बस्ने अधिकार हुँदैन, बत्ती लाएर बसेर मलाई छानबिनकर्ता भन्न पाइँदैन, गृह सचिवको त्यो कुर्सीमा बसेर म माथि छानबिनकर्ता भनेर भन्न पाइँदैन।
0: राष्ट्रपतिका अरू दुईजना सांसदले नाम नलिएरै आफ्नै दलका सांसदको अभिव्यक्ति प्रति असन्तुष्टि जनाए। राष्ट्रपतिका सांसद विक्रम थापाले आमन्त्रित गृह सचिव र प्रहरी प्रमुखको मर्यादाको ख्याल गर्नुपर्ने भन्दै त्यस अनुसारको व्यवहार गर्नुपर्ने धारणा राखे।
5: यदि उहाँ दोषी हुनुहुन्छ, उहाँहरूको इन्भल्भमेन्ट छ, कुनै पनि इन्भल्भ छ, हामी को हौ उहाँहरूलाई चाहिँ के इज्जत र सम्मान गर्ने? कानुनले नै चाहिँ उहाँहरूलाई चाहिँ दण्ड दिन्छ। तर सम्मान प्लिज, यो जमिर सबैको छ, कसैको मर्यादा, कसैको सम्मान र कसैको चाहिँ जतलाई गिराएर होइन।
0: राष्ट्रपतिकै अर्का सांसद प्रेमलाल चौधरीले पनि समिति बनाउन आग्रह गरे, तर समितिले नै दोषी ठहर गर्न नहुने बताउँदै उनले भने,
6: यो अहिले टुङ्ग्याउने विषय होइन, उहाँहरूलाई डिरेक्टली हामीले आरोप लाउन मिल्दैन, उहाँहरूलाई प्रमाणित गर्ने हाम्रो निकाय होइन। सत्य तथ्य छानबिनका लागि उजुरी आइसकेपछि एउटा समिति गठन गरौँ, चाँडोभन्दा चाँडो यसलाई चाहिँ त्यो समिति मार्फत टुङ्ग्याउँ र सिफारिस गर्नुपर्ने लाइन अनुसार हामी जाउँ।
0: राष्ट्रपतिकै अर्का सांसद रुकेश रञ्जितले पनि आरोप प्रमाणित गर्ने निकाय आफूहरू नभएको बताए। राष्ट्रपतिकै अर्का सांसद गणेश धिमालले बैठकमा सहभागी उच्च अधिकारीहरूलाई आरोपित गर्ने उद्देश्य नरहेको बताए। आफू लक्षित जवाफ सुनेपछि अन्त्यमा सांसद खगेन्द्र सुनारले एक मिनट भन्दै समय लिएर आफ्नो असन्तुष्टि जनाए। उनले समितिका सभापतिलाई छलफल व्यवस्थित गर्न भन्दै अन्यथा आफू समितिमा नबस्ने बताउँदै बैठकबाट निस्किए। तत्कालै नेकपाका सांसद वर्षमान पुलले सांसद सुनारलाई लक्षित गर्दै आरोप लगाएर भाग्न नहुने टिप्पणी गरे। अर्को विषय, नेपाल प्रहरीले पछिल्ला वर्षहरूमा साइबर ठगीका घटना बढ्दै गएको पृष्ठभूमिमा एकीकृत साइबर स्क्याम प्रतिकार केन्द्र स्थापनामा जोड दिँदै आएको छ। तर प्रहरीले सो सम्बन्धी प्रस्ताव गृह मन्त्रालय समक्ष पेश गरेको लामो समय बितिसक्दा पनि त्यसमा उल्लेख्य प्रगति भएको देखिँदैन। यसै सन्दर्भमा हामीले नेपाल प्रहरीका प्रवक्ता अवि नारायण काफ्लेलाई उक्त केन्द्र स्थापनाको उपादेयताबारे सोधेका छौँ।
7: पछिल्लो तीन वर्षको मैले डाटा अझै मैले क्लियर गरेर दिनु पर्दाखेरि साइबर स्क्याम तथा फ्रड तथा वित्तीय कसुरसँग सम्बन्धित 19,190 भन्दा बढी उजुरी साइबर ब्युरोमा मात्रै दर्ता भएको छ। नेपाल प्रहरीको 231 स्थानबाट चाहिँ यो मुद्दा दर्ता हुन्छ भनेपछि त्यहाँ अझै ठुलो अझै बढी संख्यामा छ त्यो सबै जोड्दा, र त्यो अब साइबर ब्युरोको मात्रै 2,08,19,00,000 बराबरको साइबर स्क्याम ठगी गरेको उजुरी प्राप्त भएको छ त्यो 19,190 भन्दा बढी उजुरीमा, र 8% हारिमा रकम फिर्ता भएको हाम्रो रेकर्डहरूमा देखिन्छ। र यही अनुसारको अन्य उसमा चाहिँ गर्दाखेरि निकै ठुलो संख्यामा क्याम हुने ठगी हुने कुराहरू भइरहेको अवस्था छ, र त्यसले गर्दाखेरि अहिले भएको जुन सिस्टम छ, अहिले जुन हिसाबले अनुसन्धान भइरहेछ, त्यो मात्रै नभएर त्यसमा चाहिँ खास गरी नेपाल प्रहरीका अतिरिक्त सम्बन्धित ब्याङ्क, वित्तीय सेवा प्रदायक, टेलिकम सेवा प्रदायकलाई छिटा छिटै सम्पर्क गर्नुपर्ने जुन झन्झट छ, जुन एउटा चाहिँ स्क्यामिङ गरेको पहिलो 1 घन्टालाई गोल्डन आवर भन्छ, त्यो गोल्डन आवरकै उसमा चाहिँ धेरै धेरै खाताहरूमा गइसकेको अवस्थाले गर्दा खास गरी सामूहिक उत्तरदायित्व र जवाबदेता बनाउनलाई, त्यसै गरी एकल सम्पर्क बिन्दु स्थापना गर्नको लागि, साइबर स्क्याममा प्रयोग गरेर खाता रकम रोकाम गर्ने प्रणालीको विकास गर्नलाई, यस्तै साइबर स्क्याममा प्रयोग भएका संचार तथा डिजिटल माध्यम निष्क्रिय बनाउनलाई, मूल खाता तथा वालेटको पहिचान र रोका गर्नलाई, त्यसै गरी पीडित संरक्षण तथा रकम फिर्ता गर्नलाई उहाँहरूलाई चाँडोभन्दा चाँडो दिगो कानुन तथा संस्थागत संरचना विकास गर्नलाई, रोकथाम तथा जनचेतना अभिवृद्धि गर्नलाई पनि खास गरी यो हामीले सोचेका छौँ। त्यसै गरी सम्पत्ति शुद्धिकरण निवारण प्रणालीसँगको पनि आबद्धता एउटा हाम्रो यो उद्देश्य छ, लक्ष्य छ यसमा, र अन्तर्राष्ट्रिय निकायसँग प्रभावकारी सूचना आदान प्रदान होस् भन्ने सन्दर्भमा हामीले यो नयाँ चाहिँ यो कन्सेप्ट पेपर तयार गरेर तालु गृह मन्त्रालयमा रिपोर्ट गरिसकेको अवस्था छ।
8: अब यो चाहिँ पर्याप्त हुन्छ भन्ने देख्नुहुन्छ तपाईँहरू?
7: धेरै हदसम्ममा यसले प्रभावकारिता रूपमा काम गर्न पायो, ठुलो साधन त्यही अनुसारको उपलब्ध हुन सक्यो भने असाध्यै प्रभावकारी हुन्छ, किनभने नेपालमा चाहिँ अब हामी प्रयास गर्दैछौँ। अब उता हेर्दाखेरि भारत लगायत विभिन्न देशहरूमा यो प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ।
8: मैले चाहिँ यो किन पनि सोधेको भने नेपाल प्रहरीकै यो अनुसन्धानमा खटिने जति पनि स्रोत छ त्यहाँ चाहिँ यो विज्ञताको अनि संख्याको पनि अलिअलि समस्या छ भनेर केही जानकारहरू विज्ञहरू बताउनुहुन्छ, त्यस कारणले
7: त्यो सही कुरा हो, तर अब हामी त्यसमा त्यही अनुसारको म्यान पावरहरू राख्ने काम हुन्छ त्यहाँ, खास गरी रियल टाइम इन्फर्मेसन सेयरिङ होस्, क्राइम प्रिभेन्सन होस्, अन द टाइम एक्सन होस् तुरन्तै, र ट्रस्ट एन्ड कन्फिडेन्स बिल्डिङ होस् भन्ने सन्दर्भमा हामीले यो गर्न खोजेको हो। यसले मुख्य काम भनेको केन्द्रमा प्राप्त साइबर स्क्याम ठगी सम्बन्धी उजुरी दर्ता वर्गीकरण प्राथमिकरण गर्ने काम हुन्छ। यसमा उजुरी प्राप्त अनुसार सम्बन्धित खाता वालेट रकम प्रभावको तत्काल पहिचान र विश्लेषण गर्ने काम हुन्छ, र जुन सम्बन्धित ब्याङ्क वित्तीय संस्था भुक्तानी सेवा प्रदायक भुक्तानी प्रणाली सञ्चालक दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकसँग तत्काल समन्वय गरी कानुन बमोजिम खाता रोका फुकुवा नम्बर सिम निष्क्रियता डोमेन आइपी ब्लक तथा लक प्रिजर्भेसन गराउने काम हुन्छ। स्क्याममा प्रयोग भएको बेनिफिसियरी एकाउन्टहरू हुन्छ जुन म्युल एकाउन्ट हुन्छ वालेट डिभाइस सिम सेन्डर आइडी फिसिङ लिङ्क मालिसियस एप सोसियल मिडिया एकाउन्ट लगायतका माध्यमको पहिचान र अभिकरण र विश्लेषण गर्न सजिलो हुन्छ। यसमा सम्भावित पीडितलाई तत्काल एसएमएस कल वा अन्य माध्यमबाट सतर्क गराई थप रकम स्थानान्तरण रोक्न सहजीकरण हुन्छ। स्क्याम जन्य रकमको रोका फुकुवा प्रमाण सङ्कलन र अनुसन्धानका लागि पनि आवश्यक कागजात तयार गर्ने कार्यमा सजिलो हुन्छ। सम्बन्धित प्रयोग अनुसन्धान निकायलाई प्रमाण तथ्यगत र प्राविधिक विवरण हस्तान्तरण गर्न पनि सजिलो हुन्छ। यावत यसमा चाहिँ धेरै नै यसबाट बेनिफिट हुन्छ यदि यो हामीले ल्याउन सक्यो भने।
8: के जवाफ प्राप्त गर्नु भएको छ र कहिलेसम्म यो सुरु हुने देखिन्छ?
7: तालुक गृह मन्त्रालयबाट पनि यसलाई असाध्यै चाहिँ एउटा चाहिँ प्राथमिकतामा राखेर अगाडि बढेको मैले बुझेको छु। राष्ट्रिय ब्याङ्क लगायत ब्याङ्क वित्तीय संस्थाहरूमा पनि समन्वय गरेर पत्रचार गर्ने कामहरू भइसकेको भन्ने बुझेको छु। यसलाई चाँडोभन्दा चाँडो नेपाल सरकारबाट निर्णय गराएर सुरुवात हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ र त्यही अनुसार हाम्रो पहल पनि भइरहेको अवस्था छ।
0: नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफले साथी पवनराज पौडेलसँग कुरा गर्दै साँझ पखमा एकाध विषय संक्षेपमा। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने विषयमा अध्ययन गर्न दुईवटा समिति गठन गर्ने निर्णय गरेको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार दुईजना आयुक्तको संयोजकतामा बन्ने समितिहरूले आप्रवासी नेपालीको मताधिकारका लागि कानुनी एवं सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा एक महिनाभित्र अध्ययन प्रतिवेदन पेश गर्नेछन्। कानुनी व्यवस्थाबारे अध्ययन गर्न आयुक्त गुरु प्रसाद बागले र सूचना प्रविधिको विषयमा अध्ययनका लागि आयुक्त राजीव सुब्बाको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको आयोगका प्रवक्ता भट्टराईले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय सभाले खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन आज सरकारको ध्यान आकर्षण गराएको छ। खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध नहुँदा सर्वसाधारण उपभोक्ताले शास्ति भोग्नु परेको आवाज उठेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सो विषयमा सरकारको ध्यान आकर्षण गराएका हुन्।
9: माननीय सदस्यहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ, साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिन आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
0: पछिल्ला केही साता यता आम उपभोक्ताहरूले खाना पकाउने ग्यास पाउन मुस्किल भइरहेको गुनासो गर्दै आएका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसाल्न आएका इजरायलीहरूले आइतबारदेखि दुई प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरमा घेराबन्दी गरेर राखेका छन्। परिवारहरूले आफूहरूसँग भएका आवश्यक सामग्री सकिँदै गएको बताएका छन् भने मानव अधिकारवादी संस्थाहरूले अधिकारीहरूलाई हस्तक्षेप गर्न आग्रह गरेका छन्। बुधबार नाबलुस नजिकैको कुस्रा गाउँमा उग्र यहुदीहरूको समूहसँग झडप भएपछि इजरायली सुरक्षाकर्मीहरू त्यहाँबाट पछि हटेको बताइएको छ। करिब एक दर्जन त्यस्ता बस्ती बसाल्न आएका रेलीहरू अझै त्यहाँ रहेका बताइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
2: प्यालेस्टिनी घरधनीहरूले सुरुमा इजरायली सेनालाई घटनाबारे जानकारी गराएपछि घटनास्थलमा पुगेका सैनिकहरू बस्ती बसाल्न आएका इजरायलीहरूसँगै प्रार्थना गरिरहेको भिडियो सार्वजनिक भएको थियो। अबु रिदी र हसन परिवारहरूले सामाजिक सञ्जाल मार्फत सहयोगका लागि अपील गरिरहेका छन्। उनीहरूको पानी र बिजुलीको आपूर्ति काटिएको र घरमा रहेको खाद्यान्न पनि सकिँदै गएको उनीहरूले बताएका छन्। यी पछिल्ला घटनाक्रमहरू बीच संयुक्त राष्ट्र संघका

0: हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: It's 9 o'clock. अहिले 9 बजेको छ।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। सार्वजनिक सेवाका लागि सरकारी कार्यालयमा दिने निवेदनको ढाँचामा एकरूपता ल्याउन मार्गदर्शन जारी। कोशी प्रदेश सरकारमा नेपाली काङ्ग्रेसका तर्फबाट सहभागी 4 मन्त्री र 1 राजमन्त्रीद्वारा पदबाट राजीनामा। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भोलिदेखि 44 जिल्लाका 193 स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने। छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत सल्यानको बनगाड कुपिन्डे नजिक भेरी नदीमा जीप खस्दा 2 बेपत्ता र पाकिस्तानद्वारा अमेरिका इरान वार्तालाई सहज बनाउने प्रयास जारी। समाचार अब विस्तारमा। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले खाना पकाउने ग्यासको सहज आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष दाहालले बजारमा ग्यास आपूर्ति तथा बिक्री वितरणमा देखिएको समस्या र बढ्दो मूल्यका विषयमा सदस्यहरूले आवाज उठाएको उल्लेख गर्नुहुँदै सहज रूपमा ग्यास उपलब्ध हुने व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउनु भएको हो।
1: माननीय सदस्यहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ। साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिमा आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
0: यसअघि बैठकमा सांसदहरूले खाना पकाउने एलपी ग्यास बिक्री वितरणमा देखिएको सकस समाधान गरी जनतालाई राहत दिन सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले महँगी नियन्त्रण, ग्यासको सहज बिक्री वितरण, कालोबजारी अन्त्य र भूमि सम्बन्धी समस्याको दीर्घकालीन समाधान खोज्न सरकारलाई सुझाव पनि दिनुभयो। समाजमा पछिल्लो समयमा देखिएको आत्महत्या घटना र जनताको सुरक्षाका विषयमा सरकार गम्भीर बन्नुपर्ने, जनताको आशा र अपेक्षा पूरा गर्नेतर्फ सरकारले विशेष योजना ल्याउनु पर्ने सांसदहरूले जोड पनि दिनुभयो। यसैबीच राष्ट्रिय सभाको आजको बैठकले कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रस्तुत गर्नुभएको संक्रामक पशुरोग नियन्त्रण विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। यस्तै बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेलले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 पेश गर्नुभयो। यसै गरी राष्ट्रिय सभाका सचिव तुलबहादुर कणेलले नेपाल विशेष सेवा ऐन 2041 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबल गर्नु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1:15 बस्नेछ। नेपालमा पछिल्लो समय बढ्दो क्रममा रहेको सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानून निर्माणको माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। राष्ट्रिय सभामा आज दर्ता भएको प्रस्तावमा चिकित्सा विज्ञानको विकाससँगै निसन्तान दम्पतिका लागि यो प्रविधि वरदान साबित भए पनि कानूनी रिक्तताका कारण यसको चरम दुरुपयोग भइरहेको उल्लेख छ। प्रस्तावमा नेपालमा डिम्ब तथा शुक्रकीट दान संकलन भण्डारण प्रयोग आयात र निर्यात सम्बन्धी छुट्टै र स्पष्ट कानूनी व्यवस्था नभएको तथा यस प्रविधिबाट जन्मने बाल बालिकाको अधिकार गोपनीयता र स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न कानूनी व्यवस्था अपरिहार्य रहेको उल्लेख गरिएको छ। संकल्प प्रस्ताव मार्फत स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई यसै आर्थिक वर्षभित्र सहायक प्रजनन प्रविधिको प्रयोग र नियमन सम्बन्धी समग्र कानून निर्माण गर्न संकल्प गर्न र आवश्यक निर्देशन दिन माग समेत गरिएको छ। सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग हुने निवेदनको ढाँचामा एक रूपता ल्याउने उद्देश्यले मार्गदर्शन जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री

0: परिषदको कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन 2083 जारी गर्दै सबै सरकारी कार्यालयमा यसको कार्यान्वयन गर्न निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिनुभयो। सरकारी कार्यालयबाट प्रदान गर्ने समान प्रकृतिको सेवाका लागि फरक फरक निवेदन ढाँचा प्रयोग भइरहेको अवस्थालाई अन्त्य गर्दै सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी, सेवाग्राही मैत्री र सूचना प्रविधिमा आधारित बनाउन मार्गदर्शन जारी भएको कार्यालयले जनाएको छ। कोशी प्रदेश सरकारमा सहभागी नेपाली काङ्ग्रेस तर्फका 4 मन्त्री र 1 राजमन्त्रीले आज मुख्यमन्त्री हिक्मत कुमार कार्की समक्ष सामूहिक राजीनामा दिएका छन्। कोशी प्रदेश सरकारमा नेपाली काङ्ग्रेसका तर्फबाट सहभागी भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप कुमार सुनवारको नेतृत्वमा स्वास्थ्य मन्त्री मानबहादुर लिम्बु, पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग कृषि तथा सहकारी मन्त्री इसराइल मन्सुरी र भौतिक विकास राजमन्त्री शोभा चेमजोङले सामूहिक राजीनामा दिनुभएको हो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्यायिक मर्यादा र व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउनु भएको छ। नेपाल कानून व्यवसाय परिषदको 33 स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधान न्यायाधीश डाक्टर शर्माले कानून व्यवसायले नैतिक मूल्य मान्यताप्रति प्रतिबद्ध भएर आत्ममूल्याङ्कन गर्ने दिनको रूपमा आत्मसमीक्षा गरी पारदर्शिता र जवाबदेहिताको सफल अभ्यास गर्न आग्रह पनि गर्नुभयो। कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले परिषदले आगामी दिनमा कानून व्यवसायलाई लाइसेन्स दिने संस्था मात्र नभएर व्यवसायिक सुरक्षाका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो। महान्याधिवक्ता तथा परिषदका अध्यक्ष डाक्टर नारायण दत्त खडेलले परिषदको संरचना प्रदेश स्तरमा पनि विस्तार गर्ने बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गर्न लागेको बताउनु भएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले आज आयोजना गरेको अति आवश्यक दैनिक खाद्य वस्तुको सहज आपूर्ति व्यवस्थापन बारे सरोकारवाला निकायसँगको छलफल कार्यक्रममा मन्त्री गौरी कुमारीले सिंहदरबारमा सावन 28 गतेदेखि खाद्यको स्टल मार्फत खाद्यान्न बिक्री वितरण गर्न लागेको बताउनुभयो। समितिका सभापति राहबर अन्सारीले पेट्रोलियम पदार्थको कालोबजारी गर्ने पेट्रोल पम्प, पेट्रोल ढुवानी गर्ने ट्याङ्कर तथा ग्यास डिलरको इजाजत खारिज गर्ने सम्मको अधिकतम कारवाही गर्न सम्बन्धित निकायलाई अनुरोध गर्नुभयो। सरकारले अब ल्याउने विधेयकका मस्यौदा तयार गर्न विशेषज्ञ लगाउने भएको छ। विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्री महावीर पुनले संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा सम्बन्धित विषयमा विज्ञता भएका व्यक्तिहरूबाट मस्यौदा गरेर विधेयक ल्याउँदा छलफल गर्न सहज हुने हुँदा सोही अनुसार सरकारले काम गरिरहेको जानकारी दिनुभयो। समितिमा लामो समयदेखि दफावार छलफल भइरहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक अझै टुङ्गोमा नपुगेको भन्दै मन्त्री पुनले सरकारको स्प्रिट अनुसार सांसदहरूले विधेयकमाथि छलफल अगाडि बढाउनु पर्नेमा जोड समेत दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपालले जलवायु परिवर्तनका क्षेत्रमा आफ्नो अधिकार र आवश्यकता प्रभावकारी रूपमा उठाउन COP 31 लागि तयारी गरिरहेको जानकारी दिनुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले नेपाल जलवायु परिवर्तनमा नगण्य योगदान गर्ने मुलुक भए पनि यसको असरबाट अत्याधिक जोखिममा रहेको उल्लेख गर्दै जलवायु न्यायको मुद्दालाई अन्तर्राष्ट्रिय तहमा थप सशक्त रूपमा उठाउनु पर्ने बताउनुभयो। आगामी कार्तिक 23 मङ्सिर 4 टर्कीमा हुने 31 कोप सम्मेलनमा नेपालले हिमाली क्षेत्रको संरक्षण, जलवायु न्याय, जलवायु वित्त र क्षति तथा नोक्सानीका विषयलाई प्राथमिकताका साथ उठाइने तयारी भएको मन्त्री चौधरीले बताउनुभयो। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता भादीले बाल सुधार गृहका महिला तथा बाल बालिकाको अधिकार संरक्षण, पुनर्स्थापना र बाल न्याय प्रणाली सुधारलाई प्राथमिकता दिएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको आज बसेको बैठकमा मन्त्री भादीले क्षमताभन्दा बढी बाल बालिका रहेका बाल सुधार गृहहरूमा बाल न्याय प्रणाली सुदृढ गर्न सुधारमुखी न्याय र संरचनागत सुधारलाई प्राथमिकता प्राथमिकतामा राखिएको बताउनुभयो। यस्तै बैठकमा मन्त्री बादीले लागू औषध नियन्त्रण र व्यवहार सुधारका कार्यक्रम प्रभावकारी बनाउँदै सुधार गृहका बाल बालिकालाई पौष्टिक आहार, शिक्षा, मनोरञ्जन, सिप विकास र रोजगारीका तालिमहरू सञ्चालन गर्न नीतिगत सुधार गर्ने पनि बताउनुभयो। बैठकमा सांसदहरूले सुरक्षित आवास गृहमा रहेका हिंसा पीडित महिलाको सुरक्षा र पुनर्स्थापनाका लागि उद्धार कोषको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष 2082-83 72% उजुरी फरचोट गरेको जनाएको छ। स्थापनाको 25 वर्ष प्रवेशका अवसरमा केन्द्रले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पेश गरेको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष 2082-83 प्राप्त 2137 उजुरी र आर्थिक वर्ष 2081-82 सरी आएका 429 उजुरी गरी 2566 उजुरी मध्ये 1854 अर्थात 72% उजुरी फरचोट भएको जनाएको हो। यसैबीच सेवा प्रवाहमा सुधार ल्याउने केन्द्रले सार्वजनिक सेवा सन्तुष्टि मापन फारमको क्युआर कोड सञ्चालनमा ल्याएको जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: हजुर दर्शन,
2: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
1: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
3: नमस्ते बाबुजू।
2: नमस्ते, आउनु न भित्रै।
3: हुन्छ बाबुजू।
1: अनि दादा त अफिस गइसक्नु भयो होला है?
2: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
1: हस् हस् बाबुजू।
4: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
1: त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
5: ए हो र,
1: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाकी समाचार। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न कानुनी तथा सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ। आयोगको आज बसेको बैठकले विदेशमा रहेको मताधिकार सुनिश्चित गर्न आवश्यक पर्ने कानुनी व्यवस्था सम्बन्धमा अध्ययन गर्न निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संयोजकत्वमा समिति गठन गरेको हो। यसै गरी सूचना प्रविधिको प्रयोगबाट निर्वाचन प्रक्रियालाई थप समयानुकूल, सुरक्षित, पारदर्शी, प्रभावकारी, समावेशी तथा विश्वसनीय बनाउन गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गर्न निर्वाचन आयुक्त डाक्टर राजीव सुब्बाको संयोजकत्वमा समिति गठन गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत सल्यानको बनगाड कुपुन्डे नगरपालिका एक बांगी रह नजिकै भेरी नदीमा जीप खस्दा खस्दा दुईजना बेपत्ता भएका छन्। बालुवा संग्रहीबाट सल्ली बजारतर्फ जाँदै गरेको जीप अनियन्त्रित भई सडकबाट करिब 20 मिटर तल भेरी नदीमा खसेर जीप सहित दुईजना बेपत्ता र दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। बेपत्ता हुनेमा जीप चालक दाङका 23 वर्षीय हेमराज बिसी र सल्यान सिद्ध कुमाख गाउँपालिका 4 23 वर्षीय भीम बहादुर राणा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो। घटना लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ता भएको खोजी कार्य गरिरहेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले वर्तमान सरकारले युवाको विकासलाई आत्मसात गर्दै काम गरिरहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री खनालले युवा अनुसन्धानलाई बदलिदो अन्तर्राष्ट्रिय घटनाक्रमका अध्ययन गर्दै नेपालको कूटनीतिक अभ्यास तथा नीति निर्माणमा योगदान गर्न आग्रह समेत गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानले संयुक्त राज्य अमेरिका र इरानलाई वार्ताको टेबुलमा ल्याउन निरन्तर प्रयास गरिरहेको जनाएको छ। पत्रकारहरूसँगको साप्ताहिक साक्षात्कारमा बोल्दै पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले पाकिस्तान वार्ता र कूटनीतिका माध्यमबाट सङ्कट समाधान गर्न सहयोग गर्ने निरन्तर प्रयासरत रहेको बताउनु भएको हो। पाकिस्तान शान्तिका लागि आशावादी रहेको बताउँदै उहाँले तनाव बढेपछि पनि अमेरिका र इरानले वार्ता गरिरहेको बताउनुभयो। अब आर्थिक समाचार।
3: म्याग्दीमा निर्माणाधीन 132 केबी क्षमताको डाँडाखेत राहुघाट प्रसारण लाइन आयोजनाको तेस्रो पटक थपिएको म्याद सकिने लाग्दा 89% भौतिक प्रगति भएको छ। प्रसारण लाइन निर्माणका लागि पछिल्लो पटक थपिएको म्याद यही साउन मसान्तमा सकिँदैछ। मालिका गाउँपालिकाको डाँडाखेतदेखि रोहुगङ्गा गाउँपालिकाको अम्बाङसम्म 25 किलोमिटर लामो प्रसारण लाइन र दुवै ठाउँमा सब स्टेसन निर्माणका लागि सन् 2021 डिसेम्बर 31 लार्सन एन्ड टर्बो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो। आयोजनाको काम सम्पन्न हुन अझै 4-5 महिना भन्दा बढी समय लाग्ने आयोजनाका सहायक प्रबन्धक इन्जिनियर सुरज गुरुङले बताउनुभयो। खाद्य तथा व्यापार कम्पनीले 7 वार्षिक उत्सवको अवसरमा बिहिबारदेखि देशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। कम्पनीले सिंहदरबार परिसर सहित देशका विभिन्न 44 जिल्लाका 193 स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको कम्पनीका सूचना अधिकारी माधव मिश्रले जानकारी दिनुभयो। सुपथ मूल्य पसलमा ग्राहकले दाल चामल तेल लगायतका दैनिक उपभोग्य वस्तुमा प्रति केजी वा प्रति लिटर 5 रुपियाँ छुट पाउने कम्पनीले जनाएको छ। कम्पनीले दाल चामल तेल चिनी नुन तथा चिनो काकुनो फापर सिमी लगायतका स्थानीय खाद्य वस्तु बिक्री गर्दै आएको छ। दुग्ध विकास संस्थान DDC र नेपाल कृषि सहकारी केन्द्रीय संघ तथा साना किसान विकास लघुवित्त वित्तीय संस्था बीच दुध खरिद बिक्री सम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ। सम्झौता अनुसार आगामी भदौ 1 गतेदेखि दुवै संस्थाका साझेदार दुग्ध उत्पादकहरूले दैनिक 15,000 लिटर दुध DDC उपलब्ध गराउनेछन्। यस्तै DDC यी दुई संस्थाका सञ्जाल मार्फत यसअघि लिएको दुधको बाँकी रकम आगामी 1 महिनाभित्र भुक्तान गरिसक्ने सम्झौता भएको DDC महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेले जानकारी दिनुभयो। धनकुटाको भेडेटारमा सञ्चालनमा आएको स्काई वक पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। पारदर्शी सिसामाथि हिँड्दै प्राकृतिक सौन्दर्य अवलोकन गर्न पाइने भएकाले दैनिक 100 पर्यटक आउने गरेको स्काई वक परियोजनाका प्रबन्ध निर्देशक सञ्जीव रोकाहाले बताउनुभयो। 2081 साउन 11 गतेदेखि सञ्चालनमा आएको स्काई वकमा गएको 2 वर्षको अवधिमा 3,00,000 जना भन्दा बढी पर्यटकले अवलोकन गरेका छन्। स्काई वक अवलोकनमा आउने पर्यटक मध्ये झण्डै 35% भारतीय पर्यटक रहेको परियोजनाले जनाएको छ।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गा। नाव खेल समाचार अझै बमबाट।
5: दक्षिण कोरियामा आयोजित 11 MBC कप अन्तर्राष्ट्रिय तिक्यान्डो च्याम्पियनसिपमा नेपालकी सीता तामाङले दोहोरो स्वर्ण पदक जितेकी छिन्। आयोजित प्रतियोगितामा कुल 21 राष्ट्रका खेलाडीको सहभागिता थियो। सीता सहित 3 खेलाडीले नेपालको प्रतिनिधित्व गरेका थिए। सीताले महिला सिङ्गल पुम्से र पियर पुम्सेमा प्रतिस्पर्धा गरेकी थिइन्। महिला सिङ्गल पुम्सेको फाइनलमा सीताले रुसकी खेलाडीलाई पछाडि पार्दै स्वर्ण पदक जितिन्। त्यस्तै पियर पुम्सेमा सीता र प्रेम लिम्बुको जोडीले फिलिपिन्सका खेलाडीलाई हराएपछि देशले अर्को सुन हात पार्यो। 3 साता अघि मात्र दक्षिण कोरियामै भएको 7 किम उङ योङ कप G1 अन्तर्राष्ट्रिय तेक्वान्डो च्याम्पियनसिपमा पनि सीताले रजत पदक जितेकी थिइन्। त्यति बेला नेपालले 1 रजत र 2 काँस्य सहित कुल 3 पदक जितेको थियो। अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा एउटै खेलाडीले 2 फरक विधामा स्वर्ण पदक जित्नु नेपाली टेक्वान्डोका लागि महत्वपूर्ण उपलब्धि हो। अस्ट्रेलियाको सिडनीमा आयोजना हुँदै आएको नेपाली समुदाय स्तरीय क्रिकेट प्रतियोगिता नेप्लिज प्रिमियर लिग अस्ट्रेलिया NPL अस्ट्रेलियाको 5 संस्करण अगस्त 16 सुरु हुने भएको छ। प्रतियोगिता सेप्टेम्बर 13 सञ्चालन हुनेछ। विगतमा 4 टोली बीच प्रतिस्पर्धा हुँदै आएकोमा यस संस्करण मार्क्युस होम्स रारा रोयल्स थपिएसँगै सहभागी टोलीको संख्या 5 पुगेको छ। यस सिजन नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका अविनाश बोरा, पवन श्राफ, जितेन्द्र मुखिया, कमल सिंह एरी र कृष्ण कार्की प्रमुख आकर्षणका रूपमा रहनेछन्। गत संस्करणमा नेपाली राष्ट्रिय टोलीका सन्दीप लामिछाने र अविनाश बोहराले पनि सहभागिता जनाएका थिए। जापानमा आयोजना हुने नागोया उमेन्स म्याराथन 2027 नेपाली महिला धाविकाले पनि सहभागिता जनाउन पाउने भएका छन्। प्रतियोगिताको अन्तर्राष्ट्रिय सहभागिताका लागि आवेदन मंगलबारदेखि खुला भएको छ। गिनिज वर्ल्ड रेकर्ड्सबाट विश्वकै ठूलो अल उमेन्स म्याराथनका लागि नागोया उमेन्स म्याराथन आगामी मार्च 14 जापानको आइची प्रान्त स्थित नागोयामा आयोजना हुनेछ। आयोजकले सन् 2027 लागि प्रतियोगिताको क्षमता 2,000 बढाएर 22,000 धाविका पुर्याएको छ।
0: अब मौसम। आज राति मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना रहनुका साथै बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सार्वजनिक सेवाका लागि सरकारी कार्यालयमा दिने निवेदनको ढाँचामा एक रूपता ल्याउन मार्गदर्शन जारी। कोशी प्रदेश सरकारमा नेपाली काङ्ग्रेसका तर्फबाट सहभागी 4 मन्त्री र 1 राजमन्त्रीद्वारा पदबाट राजीनामा। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भोलिदेखि 44 जिल्लाका 193 स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने। छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत सल्यानको बनगाड कुपिण्डे नजिक भेरी नदीमा जीप खस्दा 2 बेपत्ता र पाकिस्तानद्वारा अमेरिका इरान वार्तालाई सहज बनाउने प्रयास जारी। यसका साथै राति 9 समाचार सक्यो। हारको समाचार राति 10 हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।
7: Say, say.

0: कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
3: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
3: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 0556-493-580, मोबाइल 98550-26440। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी, ईसीजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच, इको कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सिएमसी अगाडि, भरतपुर 10 चितवन। फोन 0656-18853, 518-953।
5: क्यामराम्यान खसेछ, हत्तेरिका, हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
6: पर्खा दीपक,
5: किन
6: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
7: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
8: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
9: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
10: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।

0: समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
0: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिका एक मनकटा स्थित बुटे गाउँमा सञ्चालित दुई दिने निशुल्क स्वास्थ्य शिविरबाट 310 जना स्थानीयले स्वास्थ्य सेवा लिएका छन्। बुटे समाजको सहकारीमा बुटे सामुदायिक होमस्टे र जनजागरण टोल विकास संस्था बनकटाको आयोजनामा साउन 26 र 27 गते बुटे समाजको भवनमा शिविर सञ्चालन गरिएको हो। शिविरमा बुटे गाउँ तथा आसपासका क्षेत्रका स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्श तथा उपचार सेवा प्रदान गरिएको आयोजकले जनाएको छ। ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायलाई लक्षित गरी आयोजना गरिएको शिविरबाट स्थानीयलाई आफ्नै गाउँमा निशुल्क स्वास्थ्य सेवा लिन सहज भएको थियो। स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायलाई लक्षित गर्दै आयोजना गरिएको शिविरमा 310 जनाले स्वास्थ्य सेवा लिएपछि स्थानीयवासीले स्वास्थ्य शिविर प्रभावकारी र उपयोगी भएको बताएका छन्। डिभिजन वन कार्यालयले मानव बस्ती र आसपासका क्षेत्रमा रहेका दुई चितुवा अनुगमन र नियन्त्रणका लागि थर्मल ड्रोनको सहायता लिएको छ। कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोलीले विगत दुई दिनदेखि कृषि तथा वन विज्ञान विश्वविद्यालयको क्षेत्रमा रहेको झाडीमा चितुवा हुन सक्ने आकलन गर्दै ड्रोनको सहायता लिएको हो। विगत दुई महिनादेखि भरतपुर महानगरपालिका 15 र कृषि तथा वन विज्ञान विश्वविद्यालयको परिसरमा रहेको झाडीमा चितुवा देखिएपछि नियन्त्रणको काम सुरु गरिएको हो। चितवन मेडिकल कलेज परिसरको क्यान्टिनले ग्यासको अभावमा खाना पकाउन कठिन भएका विद्यार्थी कर्मचारी र मजदुरहरूलाई सहुलियत दरमा खाना खुवाउन सुरु गरेको छ। त्यहाँ स्थित फ्रेन्ड्स रेस्टुरेन्टले 150 मा खुवाउँदै आएको सादा खाना ग्यास नपाएर समस्यामा परेका विद्यार्थी कर्मचारी मजदुरलाई रुसाईमा खुवाउन सुरु गरेको सञ्चालक कृष्ण प्रसाद ढकालले जानकारी दिनुभयो। एउटा मात्र सिलिन्डर भएकालाई खाली भएपछि भर्न नपाएसम्म समस्या भएको भन्दै उहाँले त्यस्ता नागरिकलाई लक्षित गरी तत्कालको समस्या समाधान होस् भनेर सहुलियतमा खाना खुवाउन थालिएको बताउनुभयो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ थपलियालाई हटाउने अविश्वासको प्रस्ताव दर्ता गरेको छ। थपलिया विरुद्ध एमाले प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव बुधबार दर्ता भएको प्रदेश सांसद किरण थापाले जानकारी दिनुभयो। 18 जनाको हस्ताक्षरसहित दलको नेता परिवर्तनका लागि अविश्वासको प्रस्ताव दर्ता भएको छ। थापाले भन्नुभयो, पार्टीको निर्देशन बमोजिम दलको नेता फिर्ने प्रक्रिया अगाडि बढाइएको हो। पार्टी निर्माण नहुँदै नागरिक बचाउ महाअभियानका प्रमुख दुर्गा प्रसाई र नेता डाक्टर धवल शमशेर राणाबीच खटपट देखिएको छ। प्रसाईको हस्ताक्षर र सहमति बिना नै डाक्टर राणाले सन् 29 गते जय नेपाल पार्टी दर्ता गर्ने भन्दै सार्वजनिक आह्वान गरेका छन्। डाक्टर राणाले बुधबार एक आह्वान पत्र जारी गर्दै साउन 26 गतेको कार्यदलको निर्णय बमोजिम साउन 29 गते शुक्रबार दिनको 12-15 बजे निर्वाचन आयोग कान्तिपथमा दल दर्ता गरिने जनाउनु भएको हो। राष्ट्र स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले वर्तमान सरकारले आगामी 15-20 वर्षका लागि बलियो जग खन्ने काम गरिरहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रासपाले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेले 4 महिनाको अवधिमा सरकारले तत्कालै देखिने काम नगरेको जस्तो लागे पनि आगामी 15-20 वर्षका लागि बलियो जग खन्ने काम भइरहेको बताउनु भएको हो। कोशी प्रदेश सरकारबाट नेपाली काङ्ग्रेसका 4 मन्त्री र 1 राज्यमन्त्रीले राजीनामा दिएका छन्। राजीनामा दिने काङ्ग्रेसका मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप कुमार सुनवार, पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग कृषि तथा सहकारी मन्त्री इसराइल मन्सुरी, स्वास्थ्य मन्त्री मान बहादुर लिम्बू र भौतिक पूर्वाधार विकास मन्त्रालयकी राज्यमन्त्री सुभाष सेमजोङ रहेका छन्। गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण 2083 गरेर आफ्नो मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा दरबन्दी मिलान गरेको छ। नयाँ सर्वेक्षण अनुसार मन्त्रालयमा रहेको सहसचिवको दरबन्दी घटाइएको छ भने त्योभन्दा तल्लो तहका पदको दरबन्दी बढाइएको छ। मन्त्रालयमा कुल 4,482 कर्मचारीको दरबन्दी रहेकोमा त्यो बढाएर 4,611 पुर्याइएको छ, जस अनुसार मन्त्रालय अन्तर्गतको कुल दरबन्दीमा 129 कर्मचारी थप गरिएको छ। नेकपा एमाले रूपान्तरण र पुनर्संरचनाका लागि पुनर्जागरण अभियान 2082 तत्काल केन्द्रीय कमिटी बोलाउन पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्न र निर्वाचनको निर्मम समीक्षा गर्न माग गर्दै पार्टी नेतृत्वलाई दबाब दिएको छ। अभियानका संयोजक गजेन्द्र थपलिया लगायतका नेताहरूले बुधबार पार्टी केन्द्रीय कार्यालय मार्फत अध्यक्ष केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।
नेपालमा पछिल्लो समय बढ्दो क्रममा रहेको सहायक प्रजनन प्रविधिलाई नियमन गर्न र यस सम्बन्धी स्पष्ट कानून निर्माणको माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरिएको छ। राष्ट्रिय सभा सदस्य मदन कुमारी शाह प्रस्तावक रहेको संकल्प प्रस्तावमा सदस्यहरू कमला देवी पन्त, झग्गु प्रसाद सुवेदी र प्रेम प्रसाद दंगाल समर्थक रहेका छन्। बुधबार दर्ता गरिएको प्रस्तावमा सहायक प्रजनन प्रविधिलाई सुरक्षित, पारदर्शी र मर्यादित बनाउन सरकारको ध्यान आकर्षण गराइएको छ। नेपाल सरकार मन्त्री परिषदको निर्णय बमोजिम एनसेलको सेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक भएको छ। सुशासन, पारदर्शिता र नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता अनुसार उक्त प्रतिवेदन सूचना तथा संचार मन्त्रालयको वेबसाइट मार्फत सार्वजनिक गरिएको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावलाई लिएर सरकारको गम्भीर ध्यान आकर्षण गराउनु भएको छ। बुधबारको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले बजारमा ग्यासको चरम अभाव भएको र उपभोक्ताहरू मर्कमा परेको विषय निरन्तर उठाएपछि अध्यक्ष दाहालले सरकारको नाममा रुलिङ गर्नुभएको हो। र काठमाडौँको माइती घरमा एकजना लघुवित्त पीडितले आत्मदाहको प्रयास गरेका छन्। लघुवित्त पीडितहरूको प्रदर्शनमा आएका सर्लाहीको चन्द्रनगर छ घर भएका नथुनी मुखियाले आत्मदाहको प्रयास गरेका हुन्। 40 वर्षीय मुखियालाई उद्धार गरेर अस्पताल पठाइएको काठमाडौँका एसएसपी दिलीप घिमिरेले बताउनुभयो। आज माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको

0: चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 स्थित वन फोन 0556-493-440
1: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: न विपक्ष
1: सधैं निष्पक्ष
2: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: 너 뻑쳐 서대인 이스 뻑쳐
1: 소디스 FM 드리아노비토 클럽 2메가헤르츠

So this FM, Priyanabi Thuklu, 3 MHz.

मलाई स्वाहनी चाहियो, बसभन्दा बस्दिने, उठभन्दा उठ्दिने, आफैले भात ल्याएर खुवाइदिने, आफैले चुट्दिने, जति पैसा दिए पनि माथ्दैन माथ्दैन।

हे के भनम खै हे गाई देऊ।

0: केटाले फकाउन नसकेको छ है
1: गाउँदिन म।

0: जे भयो त्यो राम्रो भयो, जे हुँदैछ त्यो राम्रै हुँदैछ, जे हुनेछ त्यो पनि राम्रै हुनेछ। तिमी भूतकालको पश्चाताप नगर, भविष्यको पनि चिन्ता नगर, वर्तमान चलिरहेको छ।
1: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश,
0: प्रस्तुता पण्डित राम भक्त अधिकारी।
1: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा।
2: आजको प्रातःकालमा म स्वदेश एफएमबाट गीतोपदेश लिएर उपस्थित भएको छु। सम्पूर्ण श्रोतृवृन्दहरूलाई म स्वागत गर्दछु, आउनुहोस् गीतोपदेशमा। आजभन्दा 5,000 वर्ष अगाडिको कुरा हो। महाभारतको युद्ध पाण्डव र कौरवको बिचमा चलिराखेको थियो। धेरै दिनको युद्धपछि युद्ध समापन भइसक्यो। यस बेला अवसरमा भीष्म पितामह कुरुक्षेत्रको त्यो धर्म क्षेत्रमा चरसैया बनाएर भीष्म पितामह त्यो सरसैयामाथि शयन गर्नुभएको छ। अर्जुनले हानेका बाणको सैया बनाएर त्यो तिखो बाणमाथि नाङ्गो शरीर गरेर शयन गर्दै शरीर त्याग गर्ने मुहुर्त पर्खेर, उत्तरायण पर्खेर शुभ मुहुर्तको प्रतीक्षामा यसरी रहनु भएको छ। यस्तो बेलामा भगवान् श्रीकृष्ण, युधिष्ठिर महाराज, भाइहरू द्रौपदी सहित भएर भीष्म पितामहलाई भेटघाट गर्न र अर्थी उपदेश माग्नको लागि कुरुक्षेत्रको त्यो रणभूमि अहिले खाली भएको छ, त्यो अवस्थामा पितामहको दर्शनको निमित्त उपस्थित हुनुभएको थियो। यस्तो उपस्थितिमा भीष्म पितामह आँखा भुरी आँसु गरिकन भगवान् श्रीकृष्णलाई दर्शन पाएकोमा बहुत हर्षले प्रफुल्ल भएर रहनु भएको छ। यो बेलामा युधिष्ठिर महाराज अगाडि सरेर पितामहलाई दर्शन गरेर प्रश्न गर्नुहुन्छ, हे पितामह, मलाई उपदेश दिनुहोस्, राज्य सञ्चालन गर्ने उपदेश पाऊ, मैले गर्नुपर्ने हितका कुराहरू, नीतिका कुरा सिकाइदिनुहोस्। देवनीति, पितृनीति, राज्य सञ्चालन गर्ने नीति, यता दुखी गरिबहरूलाई गर्नुपर्ने नीति, आराध्य आफ्ना महान व्यक्तिहरूप्रति गर्नुपर्ने नीति आदि आदि कुराहरू उपदेश माग्नुभयो। पितामहले पनि युधिष्ठिर महाराजलाई अब कुशलतापूर्वक राज्य चलाउ भनिकन देवताको मर्यादा गर्नु, स्त्रीहरूको मर्यादा गर्नु, जनतालाई ज्यादै प्रेम गरेर सुख शान्ति प्रदान गरेर खुसी तुल्याउ, यस्ता किसिमका उपदेश बक्स्यो। यो उपदेश बक्सिने क्रममा पितामह भन्नुहुन्छ, तिमीले ठुलो साहसका साथ धर्मयुद्ध गर्यौ, धर्मयुद्धमा तिम्रो विजय पनि भयो। धर्म नै सबैभन्दा ठुलो हो, यस कारणले तिमीलाई म धेरै धेरै आशीर्वाद दिन्छु भनिकन यसरी आशीर्वाद दिनुभयो। यो बेलाको अवसरमा द्रौपदी महारानी अगाडि सरेर हजुरबाबा भीष्म पितामहसँग बिन्ती गर्नुहुन्छ, पितामह हजुरले जुन बेलामा दुर्योधनको सभामा दुशासनले मेरो सारी तानेर फालेर मलाई बेइज्जत गर्न खोजिराखेको बेलामा हजुरले एक शब्द पनि बोल्नु भएन, हजुर त्यो सभामा हेरी मात्रै रहनुभयो। त्यो बेलामा नीति सम्बन्धी धर्म सम्बन्धी कुराहरू हजुरले केही पनि बताउनु भएन। आज हजुर हामीलाई नीति सिकाउँदै हुनुहुन्छ, मैले यो अलिकति बुझ्न सकिनँ पितामह भनिकन यसरी प्रश्न गर्नुभयो। द्रौपदीको प्रश्न सुनेर पितामह द्रौपदी तर्फ हेर्नुहुन्छ, भन्नुहुन्छ, सम्बोधन गर्नुहुन्छ, छोरी भन्नुहुन्छ, छोरी जुन बेलामा दुर्योधनले तिम्रो बेइज्जत गर्ने आयोजना गरेको थियो त्यो बेला दुर्योधनले अन्याय गरेर आर्जन गरेको सम्पत्तिले म बाँचेको थिएँ, उसको नुन मानु खाएको थिएँ, त्यसकारणले म बोल्न नसक्ने अवस्थामा थिएँ, सत्य कुरा पनि त्यहाँ बोल्न मिल्दैन थियो। त्यसो भएको हुँदा म त्यो बेलामा अवश्य अशुद्ध थिएँ, अशुद्ध मानु खाएको थिएँ, अन्यायबाट आर्जन गरेको वस्तु मेरो पेटमा परेर त्यही किसिमको रगत बनेको थियो द्रौपदी भन्नुहुन्छ। अहिले त्यो रगत अर्जुनको बाणबाट सबै निस्किसक्यो, अशुद्ध रगत निस्क्यो, म अहिले शुद्ध रगतमा परिणत भएको छु। त्यस कारण म तिमीलाई नीति बताइराखेको छु, तिमी दुःख नमान भनिकन यसरी द्रौपदीतर्फ लक्षित गरेर भीष्म पितामहले आफ्नो यसरी आफ्नो कुरा राख्नुभयो। राखिसकेपछि यो अन्तिम अवस्थामा भगवान् श्रीकृष्ण धर्मयुधिष्ठिर समेत भएर दर्शन दिँदाखेरिमा आफूलाई ज्यादै खुसी लागेको यस्तो भावना व्यक्त गर्नुहुन्छ र भन्नुहुन्छ, अर्जुन मलाई तिमीले शुद्ध पानी खान देऊ भन्नुभयो। अर्जुनले विश्व पितामहलाई शुद्ध जलको निम्ति पृथ्वीमा बाण प्रहार गर्नुभयो। अर्जुनको प्रहारले पानीको फोहरा उत्पन्न भयो, त्यो पानीको धारा लिएर आएर पितामहको मुखमा पारिदिनु भयो, शरीर सफा गरिदिनु भयो, टोखाइदिनु भयो, भित्र पनि जलपान गरेर उहाँको भित्री शरीर पनि चोखियो। यसरी चोखिसकेपछि अहिले भगवान् श्रीकृष्णलाई दर्शन पाएर ज्यादै प्रभावित भएर त्यो रणक्षेत्रमा, त्यो शून्य क्षेत्रमा आज अनगिन्ती प्राणीहरू मान्छेहरू मरेको क्षेत्रमा भगवान्लाई सम्झिन पाएर ती सबैको पवित्र आत्मा मुक्ति हुने यस्तो किसिमको संयोग पनि त्यहाँ परेको हुँदा भगवान्सित प्रार्थना गर्नुभयो भगवान् श्रीकृष्णसँग। यसरी भगवान् श्रीकृष्णको प्रार्थना गर्दै कृष्ण त्वदीय पद पङ्कज पञ्जरान्ते अद्वैवमे विशतु मानस राजहंस प्राण प्रयाण समय कफवास पित्तैरी कंठावरोधन विधौ शरणं कुतस्ते। यसरी भगवान श्रीकृष्णको प्रार्थना गर्नुहुन्छ। भगवान श्रीकृष्ण पनि बहुत प्रसन्न भएर उत्तरायणको शुभ मुहूर्तमा उपदेश दिनुभयो। त्यही उपदेश ग्रहण गरेर भन्नुहुन्छ यो महाभारत भगवान श्रीकृष्ण र द्रौपदीको लीला हो। अवश्यम भाविनो भाव अभियसली यो हुन पर्ने कुरा थियो भयो भने कन् बहुत त्यही प्रभावित भएर विष्णु सहस्रनाम जप्तै विश्वम विष्णु बखडकारो भूत भव्य भवद प्रभु भूत भेद भूत भेद भाव कुतात्मा भूत भावना। यसरी विष्णु सहस्रनाम जप्तै उत्तरायणको मुहूर्तमा उहाँले दिवंगत प्राप्त गर्नुभयो। स्वर्गीय आनन्द लिनुभएको छ। यहाँसम्म प्रवचन गरेर आजको प्रवचन कार्यबाट म ओझेल पर्छु। जयथु संस्कृतम्।

0: आज विक्रम सम्वत 2083 साल साउन 28 गते बिहीबार श्रावण शुक्ल प्रतिपदा 13 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: मिनी संसद नागरिकको पहरेदारकी सरकारको छाया, प्रदेश सरकारहरूमा बेरुजुकको भार, 5.5 महिनापछि स्वदेश फर्कदै देउवा, नयाँ नेता पुरानै पारा, निजामती सेवा ऐनमा 55-30 प्रस्तावप्रति अर्थमन्त्रीको सहमति लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको गुल्मीको सेवा बुटवलबाटै शीर्षकको शुभ समाचार।
0: गुल्मीको काली गण्डकी गाउँपालिकाले रूपन्देहीमा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई बुटवलबाटै सामाजिक सुरक्षा भत्ता नवीकरण लगायतका सेवा दिन थालेको छ। गाउँपालिकाको स्थायी ठेगाना भई रोजगारी व्यवसाय तथा अन्य कारणले रूपन्देही र आसपासका जिल्लामा बसोबास गर्ने नागरिकलाई लक्षित गरी गाउँपालिकाले बुटवलबाट सेवा प्रवाह गरेको हो। गाउँपालिकाको कार्यालय तथा सम्बन्धित ओडा कार्यालयबाट लिनुपर्ने सेवा गाउँमै पुगेर लिनुपर्ने बाध्यता हटाउँदै स्थानीय सरकार नागरिक बसेकै ठाउँमा पुगेको गाउँपालिकाले जनाएको छ। विशेष गरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा गाउँसम्म पुग्न कठिन हुने नागरिकलाई यसबाट सहज भएको छ। गाउँपालिकाका सूचना अधिकारी ओम बहादुर थापाका अनुसार रूपन्देही आसपास बसोबास गर्ने पालिकावासीलाई सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि गुल्मी पुग्नुपर्ने अवस्था अन्त्य गर्न बुटवलमा सेवा सञ्चालन गरिएको हो। उहाँले भन्नुभयो, रूपन्देहीबाट गाउँपालिकासम्म पुग्दा समय र खर्च पनि बढी लाग्छ। बर्खायाममा यात्रा झनै कठिन हुने भएकाले नागरिकलाई सहज होस् भनेर बुटवलबाटै सेवा दिएका हौं। बुटवलमा सेवा लिन आएका सेवाग्राहीले पनि गाउँपालिकाको यो पहलबाट आफूहरूलाई निकै सहज भएको बताएका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो हो नेपाली रेडियो।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानवाधिकार समितिले 20 साउनमा राखेको बैठकको एजेण्डा सर्वोच्चका न्यायाधीशका विषयमा 3 अन्तर्राष्ट्रिय संस्थाले जारी गरेको विज्ञप्तिसँग सम्बन्धित थियो। एमनेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट र ह्युमन राइट्स वाचले सर्वोच्चका न्यायाधीशलाई राजीनामा दिन सरकारले दबाव दिएको दावीसहित 8 साउनमा संयुक्त विज्ञप्ति जारी गरेका थिए। यही विषयमा समितिको बैठकमा 4 घण्टा छलफल भयो। बैठकले ती अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देश दिने निर्णय गर्यो। सरकारका काम कारवाहीमाथि प्रश्न उठाउनु परे समिति नै सरकारमाथि प्रश्न उठाउने संस्थासँग स्पष्टीकरण माग्नुपर्ने निर्णयमा पुगेको थियो। यस कार्यले आफ्नो भूमिका बिर्सेर सरकारको सहयोगी हुन पुगेको भन्दै समितिको आलोचना भयो। ती संस्थाको दावीलाई आधार बनाएर समितिले आफ्नै तहबाट तथ्य खोज्ने र अनुसन्धान गर्न सक्ने विकल्प पनि थियो। त्यसो नगरेर समितिले आफ्नो म्यान्डेट विपरीत काम गरेको सत्तारूढ रासोपाकै सांसद अमरेश कुमार सिंह बताउँछन्। राज्यका निकायलाई जवाबदेही बनाउने समितिको भूमिका हो। राज्य बाहिरका निकाय र व्यक्ति कसले के भन्छ त्यो छलफल गर्ने म्यान्डेट समितिलाई छैन। उनले भने, भोलि कुनै विदेशी राजदूतले सार्वजनिक रूपमा केही बोल्लान् अनि अन्तर्राष्ट्रिय सम्बन्ध समितिले राजदूतलाई बोलाएर छलफल गर्न मिल्ने उनले प्रश्न गरेका छन्। एजेन्डा बनाएर छलफल नगरेका सार्वजनिक सरकारका केही सवालहरूमा व्यवस्थापनको योजना बिना सुकुम्बासी बस्ती विस्थापन, सीमा मामिलामा प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति, सुनसरीमा दुई समूहबीच विवादले उत्पन्न तनाव, उद्योगी व्यवसायी पक्राउ तथा घर खान तलासी, राहदानी ठेक्का प्रकरण लगायतका विषय छन् भने त्यस्तै अख्तियारका पदाधिकारीमाथि प्रधानमन्त्रीको सचिवालयको दबाव, फेसबुक मार्फत प्रधानमन्त्रीबाट शिक्षा र स्वास्थ्यको समता करमा फिर्ताको घोषणा, त्रिभुवन विश्वविद्यालयको एमबीबीएस प्रश्नपत्र लिक, ग्यास अभाव, भारतीय सीमा नाकामा भन्सार कडाई, किसानलाई मल अभाव, कृषि अनुदान तथा वितरणमा समस्या, संचार माध्यमका कार्यालयहरूमा अवरोध, गणेश नेपालीको आत्मदाह, माजिद अन्सारी लगायत जेएनजी अगुवाको पक्राउ, राहदानी लिन शास्ति, सवारी लाइसेन्स वितरण प्रक्रिया अवरुद्ध लगायतका विषयलाई सार्वजनिक लेखा समितिले ध्यान नदिएको भन्दै विरोध भएको छ भने सरकारलाई जवाबदेही बनाउनुपर्ने संसदीय समितिहरूकै भूमिका कमजोर, उल्टै सरकारको प्रतिरक्षामा देखिएपछि अधिकांश समितिमाथि प्रश्न उपशीर्षकमा, मिनी संसद नागरिकको पहरेदार के सरकारको छाया शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: नेपाली राजनीतिमा नयाँ पुस्ताको आगमनलाई लिएर निकै उत्साह थियो। पुरानो पुस्ताबाट दिक्क नागरिकले गत चुनावमा पनि नयाँ अनुहार नै रोजे। नयाँ शैलीको शासनको अपेक्षा गरेर नयाँ दललाई अभूतपूर्व मत पनि दिए। नयाँ अनुहारहरू निर्वाचित भएर आएको र सरकार बनाएको पनि पाँच महिना पुग्नै आँट्यो। भनिन्छ बिहानीले दिनको संकेत गर्छ। पाँच महिनामै पाँच वर्ष शासनको सम्पूर्ण चित्र नआए पनि केही संकेत त पक्कै गरेको छ। अनि नयाँ बिरुवाको चिल्लो पात छ कि खस्रो, सिंहदरबार वा संसदमा पात्र मात्रै फेरिए कि पारा पनि फेरियो? प्रश्न उठेको छ। अनुहार फेरिए पनि पारा फेरिएको छैन। सरकारको नेतृत्व युवाले गरिरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेन 36 वर्षमै झण्डै दुई तिहाई बहुमत पाएको सरकारको नेतृत्व गरिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बलियो सरकारसँग जनताको अपेक्षा ठूलो छ कि अपेक्षा अनुसार काम भइरहेको छ त? सरकारका पछिल्ला गतिविधिले छ भन्न सक्ने अवस्था छैन। मंगलबार साँझ प्रतिनिधि सभामा देखिएको एउटा दृश्य त्यसकै उदाहरण हो। प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका 182 जना सांसद छन्। तर मंगलबार प्रतिनिधि सभामा सभामुख डोलप्रसाद अर्याल डिपीले खानी तथा खनिज पदार्थ विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दा गणपूरक संख्या कोरम पुगेन। गणना गर्दा सभाकक्षमा जम्मा 61 जना सांसद थिए, जसमध्ये विपक्षीतर्फ 5 जना सांसद थिए भने सत्तापक्ष रासोपातर्फ 56 जना थिए। संविधानको धारा 94 अनुसार कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको बैठकमा 1/4 अर्थात 69 जना सांसद अनिवार्य उपस्थित हुनुपर्छ। तर सत्तारूढ रासोपाका 182 सांसद हुँदाहुँदै आफ्नै सरकारले ल्याएको प्रस्ताव गणपूरक संख्याको अभावमा निर्णयार्थ पेश हुन सकेन। हामीले परिणाम दिन नसके घातक भाष्य बन्नेछ सभापति रवि लामिछानेको भनाई सम्बन्धी यो खबर यससँगै छापिएको छ। रासोपा सभापति रवि लामिछानेले आफ्नो पार्टीको जग कमजोर र संरचना ठूलो भएको स्वीकार गर्नुभएको छ। अब यसलाई सुरक्षित राख्न र बलियो बनाउन टेको दिने र अड्याउने जिम्मेवारी आफूहरूको काँधमा रहेको उहाँले बताउनुभयो। बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा लामिछानेले रासोपाको जग बलियो हुनु अघि नै संरचना ठूलो बनेको टिप्पणी गर्नुभएको हो। जग बलियो नबनाइकन हामीले स्ट्रक्चर बलियो बनाएर हुँदैन। कहिलेकाहीँ जग बनिरहँदाखेरि स्ट्रक्चर कस्तो बन्दैछ भन्ने थाहा पाउन गाह्रो हुन्छ। रासोपाको बलियो स्ट्रक्चर भन्दा पहिले धेरै तलको पार्टी बनेको हो उहाँले भन्नुभयो। मैले यहाँ स्वीकार्नै पर्छ तर युवाको चाहना यही थियो। नेता नयाँ पारा पुरानै शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेका बेला स्वास्थ्य उपचार गराउन भन्दै विदेश पुगेका पूर्व प्रधानमन्त्री एवं काँग्रेस पूर्व सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा अझै नेपाल फर्किएका छैनन्। पूर्व सभापति देउवा भने काँग्रेस इतर पक्षको भेलामा समेत सहभागी हुने गरी बिहिबार नेपाल आउन लागेको काँग्रेस नेताहरूले बताएका छन्। पूर्व प्रधानमन्त्री देउवा 13 फागुनमा त्रिभुवन विमानस्थलबाट सिङ्गापुर उडेका थिए। त्यस यता उनी विदेशमै छन्। पूर्व परराष्ट्र मन्त्री राणा 21 पुसमा त्रिभुवन विमानस्थलबाट दिल्ली प्रस्थान गरेकी थिइन्। दुवैले आफूहरू स्वास्थ्य उपचारका लागि क्रममा रहेको बताएका छन्। तर कुन देशमा कुन अस्पतालमा कुन रोगको विषयमा उपचार भइरहेको भनेर खुलाएका छैनन्। दुवैजना शुरूमा सिङ्गापुर र त्यसपछि हङकङ पुगेको बताइन्छ। आरजु काठमाडौँबाट दिल्ली हुँदै सिङ्गापुर पुगेकी थिइन्। देउवा काठमाडौँबाट सिङ्गापुर गएका थिए भने देउवा दम्पतिले आफ्नो बसाइबारे आधिकारिक रूपमा केही खुलाएका छैनन्। अनुसन्धान छलेर विदेश भागेको आरोप पनि उनीहरू विरूद्ध लाग्ने गरेको छ। यति लामो अवधिसम्म विदेश बसाई र उपचार खर्चको स्रोत के हो भन्ने प्रश्न पनि उठेको छ। देउवा दम्पतिले विदेशमा उपचाररत रहेको बाहेकहरू खुलाएका छैनन्। 25 चैतमा देउवाले फेसबुक पोस्ट मार्फत स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारका क्रम जारी रहेको जानकारी गराउन चाहन्छु। वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ। अतिरञ्जन गरी सार्वजनिक भएका विवरणबाट भ्रममा नपर्न सबैमा अपील गर्दछु भनी भनेका थिए। यसबारे काङ्ग्रेस पनि मौन छ। काङ्ग्रेस प्रवक्ता देवराज चालिसले देउवा उपचारका क्रममा विदेशमा रहेको भन्ने बाहेक अरू कुरामा पार्टीलाई आधिकारिक जानकारी नभएको बताउँछन्। उपचारका क्रममा उहाँहरू उपचारका क्रममा विदेशमा हुनुहुन्छ भन्ने जानकारी आएको हो। यसबाहेक पार्टीलाई अरू कुरा भनिएको छैन। हाल पार्टी कामका सिलसिलामा विदेशमा रहेका चालिसेले भनेका छन्, उहाँहरू कहाँ हुनुहुन्छ, उपचार खर्च के भइरहेको छ, यावत विषयबारे म अनभिज्ञ छु उनले भनेका छन्। नेपालको सार्वजनिक ठेक्का पट्टासँग जोडिएका व्यक्तिको सेल्टर र कारोबारको पहिलो गन्तव्य सिङ्गापुर, हङकङ र दुबई लगायत देश रहेकाले देउवा दम्पतिको विदेश बसाई र यसको कनेक्सन भई नभएको खोजबिनको विषय भएको बताइएको छ। सम्पत्तिमाथि प्रश्न उठिरहेका बेला 5 महिनाको विदेश बसाएपछि फर्कदै देउवा शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: प्रदेश सरकारमा थपिँदै बेरोजु भार शीर्षकमा नागरिक दैनिकमा खबर छ। कोशीमा 6 अर्ब भन्दै खबर लेख्छ नागरिक दैनिक। कोशी प्रदेश सरकारको बेरुजु 5.5 अर्ब नाघेको छ। महालेखा परीक्षकको 8 वार्षिक प्रतिवेदन 2083 अनुसार कोशी सरकारको कुल बेरुजु आर्थिक वर्ष 2081-82 सम्ममा 5.86 करोड़ रूपियाँ पुगेको छ। कोशी प्रदेशमा आर्थिक वर्ष 2074-75 2,23,42,000 रूपियाँ रहेकोमा आर्थिक वर्ष 2081-82 5.86 करोड़ 68,03,000 रूपियाँ पुगेको हो। महालेखाको प्रतिवेदन अनुसार कोशी प्रदेशमा विगतको तुलनामा पछिल्ला 2 वर्षमा वार्षिक बेरुजु घट्दै गएको देखिए पनि हरेक वर्ष नयाँ बेरुजु थपिने क्रम नरोकिएका कारण बेरुजु नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ। कोशीमा आर्थिक वर्ष 2075-76 वार्षिक बेरुजु सबैभन्दा बढी 1,67,39,26,000 रूपियाँ रहेको देखिएको छ। गण्डकीमा 3 अर्ब गण्डकी प्रदेशमा बेरुजु वर्षेनी बढ्दो छ। गण्डकीमा बेरुजु 8 वर्षमा 3 अर्ब पुग्न लागेको छ। गण्डकी प्रदेश सरकार र मातहतका कार्यालयहरूको हालसम्मको बेरुजु 2,83,38,00,000 रूपियाँ पुगेको महालेखा परीक्षकको प्रतिवेदन 2083 उल्लेख छ। गण्डकीमा आर्थिक वर्ष 2081-82 59,50,19,000 रूपियाँ बेरुजु थपिएको छ। यो अघिल्लो आर्थिक वर्ष 2080-81 भन्दा 7,22,19,000 बढी हो।
2: नेपालमा थरका आधारमा समुदाय छुट्याउने अभ्यास छ। थरकै आधारमा समावेशी प्रतिनिधित्वको अभ्यास पनि छ। थरकै आधारमा सम्बन्धित व्यक्तिको परिवार, समुदाय र सामाजिक पृष्ठभूमिबारे अनुमान गर्ने र थरकै आधारमा जातको अनुमान गर्ने प्रवृत्ति छ। तर थरकै आधारमा पहिचान थाहा नलाग्ने सरकारी तथ्याङ्कले नै देखाएको छ। राष्ट्रिय दलित आयोगले दलित समुदायको थर सूची तयार पारेको छ, जसले एउटै थर भएका दुई व्यक्ति फरक जातीय समुदायका हुन सक्छन् भन्ने देखाउँछ। आयोगले तयार पारेको विवरणमा पहाड़ी दलित समुदायले प्रयोग गर्ने थरहरूको सूची छ। आयोगको तथ्याङ्क अनुसार गैर दलितका थर 214 थर पहाड़ी दलित समुदायले प्रयोग गर्छन्, जसमा अधिकारी, आचार्य, उपाध्याय, ओली, कडेल, कोइराला, गौतम, जोशी, खनाल, दाहाल, पाण्डे, पोखरेल, पन्त, पौडेल लगायत पर्छन्। यी थर नेपाली समाजमा सामान्यतया अन्य समुदायसँग पनि जोडिएर चिनिन्छन्। तर आयोगको दस्तावेजमा तीनै थर दलित समुदायले पनि प्रयोग गर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। यसको अर्थ एउटै थर भएका सबै व्यक्ति एउटै जातका हुन्छन् भन्ने सामाजिक बुझाइ सही नरहेको देखिएको छ। उदाहरणका लागि पाण्डे भन्ने थर सुन्दा एउटा निश्चित समुदायको मानिस भन्ने अनुमान लगाउन सकिन्छ, तर